0: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
1: मधुमेह सुगर मृगौला रोग पिसाब
0: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
1: डाक्टर कृष्ण तिमल सिन्हा द्वारा दिइने सेवाहरू
0: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
1: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
0: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
1: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
0: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
1: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
0: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
1: कान पाक्ने कानबाट पिस बगिरहने कान गनाउने
0: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिन्थाहरू आउने तथा थाइराइड
1: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478026001
3: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
4: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
5: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
6: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
7: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
4: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेसन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
5: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ
4: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान फोन नम्बर 082560734 र 082560138
8: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्
9: डाक्टरद्वारा दिइने सेवाहरू
8: सुगर रोग सम्बन्धी उपचार
9: हर्मोन सम्बन्धी समस्याको उपचार
8: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
9: हुनबाट पनि नाम दर्ता गर्न
1: बिरामी जाँच निमिति यही असार 28 गते आइतबार
10: सम्पर्क विजय फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 82590410 मोबाइल नम्बर 98478893 र 98095121871
11: एक हप्तादेखि यो दाँत दुखेको देखिछ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
1: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
0: डाक्टरद्वारा दिने सेवाहरू
12: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
0: बाङ्गा टिङ्गा दाँत मिलाउने
12: शल्यक्रिया गरेर दाँत निकाल्ने
0: खाली ठाउँमा दाँत भर्ने
12: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
0: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
12: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ सम्पर्क फोन नम्बर 082590350 र सम्पर्क मोबाइल नम्बर 98578443123
13: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
5: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
13: अन्य सेवाहरू
1: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
14: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
1: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
7: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
15: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चोली आयुर्वेद क्लिनिक घोराईदाङमा।
16: उपचार हुने रोगहरू
15: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
16: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
15: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
16: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
15: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
16: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
15: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
5: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक, कोराही 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
13: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
17: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
18: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
19: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
18: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
19: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
18: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
19: ल ल काका, गइहाले म।
20: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
21: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
20: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-498-87-741।
22: सीता, के भयो तिमीलाई? घुम्छौ र बसेछौ?
23: के हुनु नि, बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन, अब त आफै मरिसक्यो।
22: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केही अत्यार हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
23: ए ठिकै छ, म जानु त धेरै ठाउँ काम गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
2: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
20: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
2: शिशु क्लिनिक फर्टिलिटी दिदीचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
18: अब छाला यौन रोग तथा सौन्दर्य सम्बन्धी सम्पूर्ण उपचार सेवा दाङमै।
3: यदि तपाईलाई शरीर चिलाउने दाग दुबी पुरानो घाउ डन्डीफोर साया पोतो कपाल झर्ने समस्या सोरायसिस एलर्जी तथा फंगल संक्रमण महिला तथा पुरूषमा देखिने यौन रोग सम्बन्धी समस्या छ भने अब चिन्ता नगर्नुहोस्।
18: छाला तथा यौन रोग विशेषज्ञ डाक्टर रमेश शर्मा पौडेल एमबीबीएस एमडी नेपालगंज मेडिकल कलेज कोहलपुर बाँकेबाट सेवा प्रदान गर्दै आउनुभएका अनुभवी विशेषज्ञ।
3: प्रत्येक महिनाको पहिलो शनिबार बिहान 11 बजेदेखि बेलुका 6 बजेसम्म।
18: स्थान राधिकृष्ण लाइफ केयर फार्मेसी कोराही 15 तुलसीपुर चौक दाङ।
4: सम्पर्क मोबाइल नम्बर 9649488840 र 9802609961।
3: स्वास्थ्यमा लापरवाही होइन समयमै विशेषज्ञको सल्लाह लिनुहोस्।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम जान चेक। यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
3: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
4: आज 2083 साल असार 7 गते आइतबार, सन 2026 जून 21 तारीख जेठ शुक्ल पक्षको सप्तमी तिथि।
5: काया कैरन का साथमा
2: किसान पाइप प्रोडक्ट्स प्राली,
5: राष्ट्रको शान किसान,
2: अ कम्प्लिट पाइपिंग सोल्युसन।
3: आज वार्षिक उत्सव मनाउँदै गरेको रूपन्देहीको बुटवल एफएम 94.4 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: रासपाको प्रथम महाधिवेशन आजदेखि। सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने। 19 पदाधिकारी सहित 158 केन्द्रीय समिति चयन हुने।
3: औद्योगिक क्षेत्रका उद्योगीले 32.5 करोड़ रूपियाँ बक्यौता भाड़ा बुझाए। 80 उद्योगमा काटिएको बिजुली अझै जोड़िएन।
4: शरीर स्वस्थ राख्न दैनिक 2 प्रकारका मौसमी फल खान विज्ञको सुझाव। बजारबाट किनेका फल आधा घण्टा सफा पानीमा भिजाएर वा राम्ररी पखालेर मात्र खान आग्रह।
6: जो स्वस्थ हुनुहुन्छ उहाँले चाहिँ दिनमा कम्तीमा नै 2 फलफूल खाने टार्गेट राख्न सकियो र त्यो फलफूल चाहिँ नि सफा र सुरक्षित ढंगले खानु पर्यो।
3: लेबनानमा इजरायली आक्रमणपछि हर्मुज जलमार्ग बन्द गरेको इरानको भनाई। स्विजरल्याण्डमा आज अमेरिका र इरान बीच वार्ता हुँदै।
4: र जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा नेदरल्याण्ड्सले स्वीडेनलाई हरायो। कुराकाओ र इक्वेडर बीचको खेल चल्दै।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड। शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: बेटर अप्लायसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायसेस, बेटर को बानी लाग्छ।
9: मोबाइल अपग्रेड मा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
10: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
11: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। शुरूमा आजदेखि चितवनमा शुरू हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन बारेको खबर। यो खबर आजका सबै जसो पत्र पत्रिकाले छापेका छन्। रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरू हुँदैछ। पर्सि मंगलबारसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झण्डै 4,000 महाधिवेशन प्रतिनिधि सहित नेता कार्यकर्ता सहभागी हुँदैछन्। 2079 साल असारमा स्थापना भएको रासपाले गएको फागुन 21 भएको प्रतिनिधि सभा सदस्य चुनावमा झण्डै 2/3 बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ। स्थापना भएको केही महिनापछिको चुनावमा 21 सीट सहित प्रतिनिधि सभामा चौथो दल रहेको रासपा छोटो समयमै अप्रत्याशित ढंगले झण्डै 2/3 मत ल्याउन सफल भएको हो। परम्परागत राजनैतिक दल र नेताहरूप्रति नागरिकमा रहेको असन्तुष्टिको फाइदा उठाउन सफल राजसपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई राजनैतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र चितवनको भरतपुर महानगरपालिका 10 स्थित गेस्ट हाउस चौरमा हुँदैछ। राष्ट्रपाका महामन्त्री भूपदीप शाहका अनुसार महाधिवेशनको उद्घाटनमा पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री समेत रहेका बालेन्द्र शाहले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ। महाधिवेशनमा आमन्त्रित विभिन्न राजनैतिक दलका नेता लगायत पाहुनाले पनि उद्घाटन सत्रमा शुभकामना दिने कार्यक्रम छ। बन्द सत्र उद्योग संघ चितवनको सभाहालमा सञ्चालन गरिनेछ। पहिलो महाधिवेशनले 19 पदाधिकारी सहित 158 केन्द्रीय समिति चयन गर्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाले सभापतिलाई थप शक्तिशाली बनाउने भएको छ। सभापतिलाई थप शक्तिशाली बनाउँदै महाधिवेशनबाट विधान संशोधन गर्ने राजसपाको तयारी छ। पार्टीको केन्द्रीय समितिको आकार बढ़ाइएको छ। यसअघि 121 जनाको केन्द्रीय समिति रहेकोमा बढ़ाएर 151 पुर्याउने भएको छ। यसमध्ये 50 जना सभापतिले सिधै मनोनित गर्न सक्ने छन्। राजसपाको महाधिवेशनमा केन्द्रीय समिति चयनको लागि विद्युतीय मतदानको व्यवस्था गरिने भएको छ। अप्रत्याशित उदय, ऐतिहासिक जनमत, छोटो अवधिमै सत्ता अनि संकटका श्रृंखलाले राजसपाको चार वर्ष यात्रा नेपाली राजनीतिमा सबैभन्दा उतार चढ़ावको कथा बनेको छ। पहिलो महाधिवेशनको संघारमा उभिएको राजसपाका लागि सबैभन्दा ठूलो परीक्षा भनेको वैकल्पिक राजनीतिको दावीलाई संस्थागत गर्नु रहेको आजको कान्तिपुर दैनिकले छापेको छ। राजसपाको आजदेखि शुरू हुने पहिलो राष्ट्रिय महाधिवेशनको अघिल्लो दिन हिजोदेखि नै उद्घाटन स्थल गेस्ट हाउस चौरमा चहल पहल बाक्लिएको छ। मंच निर्माण लगायत सबै तयारी पूरा भएको आयोजकले जनाएको छ। पार्टीका सभापति लामिछाने र वरिष्ठ नेता शाहको तस्वीर सहितको महाधिवेशन लोगो अंकित बोर्ड उद्घाटन स्थलमा टाँगिएको छ।
4: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आउँदो 26 मंगिरदेखि 28 काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ। अस्ति र हिजो बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको हो। तत्कालीन महामन्त्री धौल शमशेर राणाको समूह पार्टीबाट अलगिएपछि राप्रपाले महाधिवेशनको मिति तय गरेको हो। असोजभित्र प्रदेश अधिवेशन सकेर मंगिरमा महाधिवेशन गर्ने राप्रपाको निर्णय छ। आउँदो भदौ मसान्तभित्र जिल्ला अधिवेशन तथा 15-24 असोजसम्म 7 प्रदेशका अधिवेशन सम्पन्न गर्ने राप्रपाको तयारी छ। बालेन्द्र शाह नेतृत्वमा बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमतको सरकारले 100 दिन पूरा गर्ने लाग्दा दलहरू समीक्षामा जुटेका छन्। गणतन्त्रपछि पहिलो पटक एकल बहुमत सरकार बनाएको रासोपा सरकारको काममा प्रमुख विपक्षी दलहरूले सन्तुष्टि जनाउन सकेका छैनन्। सत्तारूढ़ रासोपा भने सरकारको काम सही गतिमा रहेको बताउँदै जनअपेक्षा बिर्सन नसक्ने दावी गर्दै आएको छ। प्रमुख विपक्षी कांग्रेस र राप्रपाले सरकारको प्रारम्भिक कामको समीक्षा गरेका छन्। कांग्रेसले सरकारका कमी कमजोरी विरूद्ध सशक्त रूपमा खबरदारी गर्ने जनाएको छ। हिजो संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दल कार्यसमितिको बैठकले सरकारको काम कार्यवाहीको प्रारम्भिक समीक्षा गर्दै सदन मार्फत सरकारका कमी कमजोरी विरूद्ध सशक्त रूपमा खबरदारी गर्ने निर्णय भएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो। आजको अन्नपूर्ण कोषमा खबर छ।
3: औद्योगिक क्षेत्रका उद्योगीले 32.5 करोड़ रूपियाँ भाड़ा बुझाएका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले 25 जेठमा सार्वजनिक सूचना मार्फत बक्यौता रहेको भाड़ा तिर्न 7 दिने म्याद दिएको थियो। त्यसपछि उद्योगीले धमाधम भाड़ा तिरिरहेको व्यवस्थापनका सूचना अधिकारी वासुदेव सोडारीले जानकारी दिनुभयो। सरकारले सूचना निकाल्न साथ उद्योगीले भाड़ा सम्बन्धी विवाद सर्वोच्चमा विचाराधीन रहेको तर्क गरेका थिए। तर पुरानो भाड़ाको दर र अन्य महसुल भने भुक्तानी गर्दै आएका थिए। नयाँ दरको भाड़ा तिर्न अटेर गर्ने उद्योगमा व्यवस्थापनले विद्युत लाइन काट्न थालेपछि उद्योगीले भुक्तानी पनि थालेको सूचना अधिकारी सोडारीले जानकारी दिनुभयो। बढ़ेको भाड़ादर अनुसार झण्डै 85 करोड़ रूपियाँ भाड़ा बक्यौता रहेको थियो। उद्योगीले तिर्न अटेर गरेपछि हामीले बिजुलीको लाइन काटे, उहाँले भन्नुभयो। अहिले बक्यौता भुक्तानी गर्ने र उद्योगको लाइन जोड्ने काम भइरहेको छ। यसबीचमा 32.5 करोड़ रूपियाँ बक्यौता भाड़ा असूल भएको पनि उहाँले बताउनुभयो। व्यवस्थापन लिमिटेडले 2075 औद्योगिक क्षेत्रभित्रको भाड़ा 700% सम्मले वृद्धि गरेको थियो। ठूलो दरले भाड़ा दर वृद्धि गरेको भन्दै उद्योगीले विरोध गरेपछि विवाद उत्पन्न भएको र झण्डै पाँच वर्षसम्म कायम हुँदा बकेउता चुलिएको छ। बढ़ेको भाड़ा 2076 लागू गर्ने कि 2079 लागू गर्ने भन्ने विषयमा उद्योगी र व्यवस्थापन बीच विवाद भएको थियो। यो विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो। सर्वोच्चले 79 असारसम्म पुरानै भाड़ादर कायम गर्न र त्यसपछि मात्रै नयाँ भाड़ादर लागू गर्नुपर्ने गरी फैसला दिएको थियो। फैसला पुनरावलोकनका लागि व्यवस्थापन र औद्योगिक क्षेत्र उद्योग महासंघले छुट्टा छुट्टै निवेदन दिएका थिए, तर सर्वोच्चले गएको बिहिबारको इजलासले पुरानै आदेशलाई निरन्तरता दिँदै पुनरावलोकनको निवेदन अनुसार फैसला पुनरावलोकन नहुने आदेश दिएको थियो। यो आदेशपछि वर्षौंदेखिको विवाद टुंगिएको छ। यसैबीच व्यवस्थापनले गएको बुधबारदेखि भाड़ा बक्यौता नबुझाउने उद्योगमा विद्युत लाइन काट्न शुरू गरेको छ। त्यसैता 180 वटा उद्योगमा लाइन काटिएको औद्योगिक क्षेत्र उद्योग महासंघको तथ्याङ्क छ। झण्डै 80 वटा उद्योगमा भने अझै बिजुलीको लाइन जोड़िएको छैन। नयाँ पत्रिका दैनिकले खबर छापेको छ। काया कैरनमा शरीर स्वस्थ राख्न दैनिक दुई प्रकारको मौसमी फल खान विज्ञको सुझाव बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ। हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
1: हिमस्टार फर अ कम्प्लिट होम।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राजसोपाको प्रथम महाधिवेशन आजदेखि सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा उद्घाटन गर्ने 19 पदाधिकारी सहित 158 केन्द्रीय समिति चयन हुने सरकारको 100 दिनको समीक्षा गर्दै प्रतिपक्षी दल औद्योगिक क्षेत्रका उद्योगीले 32.5 करोड़ रूपियाँ बक्यौता भाड़ा बुझा 80 उद्योगमा काटिएको बिजुली अझै जोडिएन लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। सरकारले बढ़ी मूल्य र न्यून आयतन भएका वस्तु निर्यातलाई प्राथमिकता दिने भएको छ। नेपालको भौगोलिक अवस्थिति र कमजोर पूर्वाधारका कारण निर्यात लागत बढ़दै गएपछि सरकारले बढ़ी मूल्य र न्यून आयतन भएका वस्तु निर्यातमा जोड़ दिन लागेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य नीति 2081 को कार्यान्वयन कार्ययोजना सार्वजनिक गर्दै तुलनात्मक रूपमा बढ़ी मूल्य र न्यून आयतन भएका वस्तुको निर्यात प्रवर्धनका लागि भौगोलिक सांकेतिकरण, अर्ग्यानिक प्रमाणीकरण र गुणस्तर प्रमाणीकरणका कार्यहरूमा सहजीकरण तथा प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम अघि सारेको हो। बढ़ी मूल्य र न्यून आयतन भएका थप वस्तुको पहिचान एवं प्राथमिकीकरण गर्ने कार्ययोजनामा उल्लेख छ। कार्ययोजना उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले गएको बिहिबार स्वीकृत गरिसक्नु भएको छ। आजको कारोबार दैनिकमा खबर छ।
2: अहिले आँप, लिची, आरू, आल्चा, भुइँकटर, खरबुजा लगायतका धेरै मौसमी फलको सिजन हो। राता, पहेला, हरिया फल बोटभरी र बजार पसलहरूमा पाइन्छ। गर्मी अत्यधिक हुने र यसबेला पाइने मौसमी फलफूल रसिला हुने भएकोले खपत धेरै हुन्छ। कतिपयले बोटमै गएर खाने गर्छन् भने अरू धेरैले किनेर खान्छन्। तर मौसमी फलफूल धेरै खाएमा स्वास्थ्यमा समस्या हुने पोषणविदहरू बताउँछन्। साथी महेश गेवालीले मौसमी फलफूलका फाइदा र कसरी खाने र पोषणविद प्रकृति विष्टसँग कुराकानी गर्नु भएको छ।
4: फलफूल खाँदा चाहिँ जहिले पनि मौसम अनुसारको फलफूल खानु पर्यो। पोषक तत्वहरू छ, जस्तै भिटामिनहरू भयो, खनिज पदार्थ, त्यसबाट पाउने रेसाहरू चाहिँ उचित मात्रामा पाउँछन्। तर यदि बेमौसमी फलफूल खाँदा चाहिँ त्यसलाई लामो समयसँग भण्डारण गरेर राखेको हुनाले गर्दा त्यसमा अरू केमिकलहरू प्रयोग भए हुन सक्छ र त्यसको न्युट्रियन्ट्सहरू, जुन पोषक तत्वहरू चाहिँ हामीले सही रूपमा चाहिँ शरीरमा पाउँदैनौँ। त्यही भएर पोषक तत्व पूर्ण रूपमा पाउनको लागि चाहिँ हामीले मौसम अनुसारकै फलफूलहरू चाहिँ खानुपर्छ। यो समयमा पाउने फलफूल भनेको हाम्रो आँप छ, केरा पनि पाइन्छ, लिची र आरू र आलु पखडाहरू अहिलेको मौसममा अत्याधिक रूपमा बजारमा पाइरहेको फलफूलहरू भयो। यो सबै फलफूलहरूमा चाहिँ भिटामिन ए, स्पेसली आँपमा चाहिँ भिटामिन ए, अरू फलफूलमा भिटामिन सी चाहिँ एकदम राम्रो मात्रामा पाइन्छ। भिटामिन सी भन्ने बित्तिकै यसले चाहिँ हामीलाई रोगसँग लड्नबाट तागत दिन्छ, भनौँ न, एउटा मजबुती दिन्छ। र अब यो समय भनेको फेरि सिजन चेन्जले गर्दा भाइरल ज्वरो आउने, रुगाखोकी धेरै नै हुने समय हो। त्यही भएर हामीले सिजनल फलफूल खायौँ छिटै इन्फेक्सन हुनबाट पनि जोगिन सकिन्छ।
2: कति मात्रामा खाँदाखेरि चाहिँ ठिक हुन्छ?
4: हामीले अन्तर्राष्ट्रिय गाइडलाइनहरू हेर्यौँ भने चाहिँ नि दिनमा 2-3 मात्रा, भनौँ न, 3 मात्राको फलफूल चाहिँ डेली सबैले खानुपर्छ भनेर अन्तर्राष्ट्रिय रूपमा हेर्ने हो भने यति नै खानुपर्छ भनेर नेपालको छुट्टै गाइडलाइन चाहिँ छैन। हाम्रो छिमेकी देश इन्डियाको गाइडलाइन हेर्ने हो भने चाहिँ त्यहाँको नयाँ अहिले रिभाइज भएको गाइडलाइनमा चाहिँ फेरि दिनको एक सर्भिङ चाहिँ कम्तीमा पनि सबैले दिनको एक मात्रा फलफूल चाहिँ खानु भनिन्छ। तब एकदेखि दुई, अब यसलाई मर्ज गर्दा चाहिँ एकदेखि दुईवटा ठिक्क मध्यम खालको फलफूल, विभिन्न प्रकारको जुन पनि हुन सक्छ, एकदेखि दुईटा फलफूल चाहिँ हामीले अनिवार्य खानुपर्छ, हाम्रो दैनिक खानपिनमा समावेश गर्नुपर्छ भनेर बुझिन्छ। स्याउको कुरा गर्ने, एक मध्यम स्याउ भनेको 150-200 ग्रामको एउटा सर्भिङ हुन्छ। आँपको पनि अब विभिन्न रोग अनुसार पनि हामीले फरक छुट्याउनु पर्छ कि। अब सामान्य मान्छे छ भने त उसले 200-250 ग्रामको दुईटा फलफूल खाँदा केही फरक परेन, तर उसलाई दीर्घ रोगहरू छ, मधुमेह छ, मृगौला सम्बन्धी रोगहरू छ भने चाहिँ बल्ल उसले मात्राहरू घटाउनुपर्छ। त्यस्तो मान्छेहरूलाई चाहिँ आँपको एउटा सर्भिङ भनेको उसले कन्ट्रोल छ भने अलिक बढी खान मिल्यो, कन्ट्रोलमा छैन भने दिनको 100 ग्राम भन्दा बढी आँप खान मिल्दैन उसले। त्यही भएर यो चाहिँ मान्छे अनुसार फरक पर्छ।
5: विशेष गरी मान्छेको स्वास्थ्य अवस्था कस्तो छ, कोही व्यक्तिलाई मधुमेह भएको छ भने ती व्यक्तिहरूले चाहिँ धेरै खानु भएन, ठिक्क मात्रामा अड्कलेर खानु पर्यो, त्यो कुरामा चाहिँ ध्यान दिनु पर्यो।
4: हजुर, र सबै फलफूल समावेश गर्न सके राम्रो, मधुमेह छ भनेर फलफूल नै बार्नु पर्छ भनेर चाहिँ छैन, कुनै पनि रेकमेन्डेसन त्यस्तो छैन।
5: बजारमा जति पनि बेच्न राखिएका फलफूल हुन्छन् अनि त्यो फलफूलमा चाहिँ पकाउनको लागि होस् वा अरू अलि लामो समय टिकाउनको लागि होस् त्यसमा चाहिँ विषादी प्रयोग गरिएको भन्ने कुराहरू समाचारमा पनि आइरहेको हुन्छ। यो विषादीको जोखिम चाहिँ कतिको हुन्छ यो बेला फलफूलहरूमा, र त्यसलाई चाहिँ कम गर्न उपभोक्ताले चाहिँ के गर्नुपर्छ?
4: विषादीको जोखिम त सबै नै मौसममा प्राय बढी नै हुन्छ। अब यो समयमा चाहिँ विषादीको साथसाथै सरसफाइको पनि जोखिम हुन्छ, किनभने पानी परिरहेको हुन्छ, कस्तो ठाउँमा उनले फलफूलहरू बेचिरहेको छ त्यो ठाउँमा सरसफाई पनि राम्रो नहुन सक्छ वर्षातको कारणले गर्दा। त्यही भएर अब हामीले खानेकुरा खाँदा चाहिँ पोषणयुक्तलाई मात्रै नसोच्ने, त्यो सफा र सुरक्षित छ कि छैन हेर्ने, विषादीलाई घटाउन के गर्न सकिन्छ अथवा त्यसमा युज हुने केमिकल रसायनहरूलाई घटाउन के गर्न सकिन्छ भन्दा जुनसुकै फलफुल हो जुनसुकै फलफुललाई पनि हामीले खानुभन्दा 20-30 मिनट अगाडि चाहिँ पानीमा भिजाएर मात्रै खायौँ भने पनि त्यसले चाहिँ केही हदसम्म त्यसमा भएको रसायनहरूलाई चाहिँ बाहिर निकाल्नलाई मद्दत गर्छ। जो स्वास्थ्य हुनुहुन्छ उहाँले चाहिँ दिनमा कम्तीमा नि 2 फलफुल खाने टार्गेट राख्न सकियो, र त्यो फलफुल चाहिँ नि सफा र सुरक्षित ढङ्गले खानु पर्यो, त्यसलाई राम्रोसँग बगेको पानीमा पखालेर अथवा भिजाएर हुन्छ, र सुरक्षित ठाउँमा भण्डारण गरेर चाहिँ उहाँले खानुभयो भने बढी मात्रामा लाभ दिन सक्नुहुन्छ।
2: उहाँ हुनुहुन्थ्यो पोषणविद प्रकृति विष्ट। फेरि पनि खबरकै सिलसिला, नेपाल विद्युत प्राधिकरणले निर्माणाधीन जल विद्युत तथा सौर्य विद्युत आयोजनाको प्रगति विवरण पेश गर्न प्रवर्धक कम्पनीहरूलाई निर्देशन दिएको छ। प्राधिकरणले प्रवर्धक कम्पनीहरूसँग गरिएको विद्युत खरिद बिक्री सम्झौता अर्थात पीपीए अनुसार निर्माणाधीन अवस्थामा रहेका आयोजनाले सूचना प्रकाशित भएको मितिले 7 दिनभित्र विवरण बुझाउन सूचना निकालेको हो। प्राधिकरणले यस सम्बन्धी सूचना हिजो निकालेको हो। आयोजना प्रगति प्रतिवेदन उपलब्ध गराउनु पर्ने हुन्छ। विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई अहिले निर्माणाधीन अवस्थामा रहेका सम्पूर्ण आयोजनाका प्रवर्धक कम्पनीहरूलाई 7 दिनभित्र प्रगति प्रतिवेदन अनिवार्य रूपमा पेश गर्न निर्देशन दिएको हो। प्रगति प्रतिवेदनको ढाँचा सम्बन्धित विभागबाट उपलब्ध गराइने उल्लेख छ। तोकिएको समयभित्र प्रतिवेदन प्राप्त नभएमा पीपीए अनुसार आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाउने चेतावनी समेत विद्युत प्राधिकरणले दिएको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नु होला।
6: हैन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
7: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेछु नि।
6: नारायणी टेलर सधैँ छ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
7: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
6: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ, र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
8: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
9: सम्पर्क मोबाइल नम्बर 98229264।
10: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
11: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
13: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल सेन्टर घोराही उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ सम्पर्क नम्बर 97090 65225 082 591 101 591 102 591 103 591 104 र 591 105
3: विनियोजन गरेको छ। महाकाली करिडोर अन्तर्गत पर्ने तुसार पानी कोठेधार टिंकर सड़क खण्ड नेपाली सेनाले निर्माण गरिरहेको छ। सरकारले 2077 देखि यो सड़क निर्माणलाई उच्च प्राथमिकतामा राख्दै आएको दावी गरे पनि बजेट विनियोजनमा कन्जुस्याई गर्दै आएको स्थानीयको गुनासो छ। भाषणमा प्राथमिकता दिने र विनियोजनमा कन्जुस्याई गर्ने क्रम यो पटक पनि नरोकिएको स्थानीयले बताएका छन्। ब्यास गाउँपालिकाका स्थानीय हर्कसिंह विष्ट भन्नुहुन्छ, हरेक वर्ष टिंकर सड़कलाई उच्च प्राथमिकता दिएको सुनिन्छ तर बजेट हेर्दा त्यस्तो देखिँदैन, सरकारको बोली र व्यवहार मिलेको छैन। जेठ 15 प्रस्तुत संघीय सरकारको आउँदो आर्थिक वर्षको बजेटमा अर्थमन्त्री स्वर्णिम वाग्लेले टिंकर सड़कको ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिएको उल्लेख गरे पनि रकम खुलाउनु भएको थिएन। बजेट वितरण विवरण सार्वजनिक हुँदा यो सड़कका लागि 12,99,00,000 रूपियाँ पूँजीगत र 36,00,000 रूपियाँ चालू खर्च विनियोजन भएको पाइएको छ। स्थानीय तहका जनप्रतिनिधिले भने आउँदो आर्थिक वर्ष कम्तीमा 30-35 करोड़ बजेटको अपेक्षा गरेका थिए। यसपटकको बजेटले पनि सीमावासीलाई निराश बनाएको ब्यास गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामीले बताउनुभयो। सरकारले आर्थिक वर्ष 2077-78 महाकाली करिडोर अन्तर्गतको तुसारपानी टिंकर

0: मा खबर छ। अब विदेशको खबर। लेबनानमा इजरायलले गरेको आक्रमणको विरोधमा इरानले समुद्री जलमार्ग हर्मुज फेरि बन्द गरेको जनाएको छ। तर अमेरिकी सेनाले यसलाई स्वीकार गर्दै जहाजहरूको आवागमन सामान्य रूपमा नै भइरहेको दावी गरेको छ। इरानी सेनाले अमेरिका इरानबीच युद्ध अन्त्यका लागि भएका सम्झौताको उल्लंघन भएको आरोप लगाएको हो। सम्झौता अनुसार जलमार्ग पुनः संचालनमा ल्याउने सहमति भएको थियो। बीबीसीका अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भान्स आज आइतबार स्विजरल्याण्डमा हुने अमेरिका इरान वार्ताका लागि त्यसतर्फ जानुभएको छ। उता इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेहीले अन्य पक्षले सम्झौता अनुसार प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनुभयो। यसअघि अमेरिका र इरानका राष्ट्रपतिबीच युद्ध अन्त्य तथा लेबनानमा तत्काल युद्धविराम लागू गर्ने उद्देश्यसहित प्रारम्भिक सम्झौता भएको थियो। सम्झौतामा लेबनानसहित सबै मोर्चामा सैन्य कार्यवाही तत्काल र स्थायी रूपमा रोक्ने उल्लेख गरिएको छ। विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्तै महत्वपूर्ण मानिने हर्मुज जलमार्गमा दैनिक झण्डै 2 करोड़ ब्यारेल तेल तथा अन्य पेट्रोलियम पदार्थ ओसार पसार हुने गरेको अमेरिकी ऊर्जा सूचना प्रशासनको अनुमान छ। विश्वव्यापी तेल र ग्यास व्यापारको झण्डै 20% हिस्सा यही मार्गबाट हुने भएकोले त्यहाँ अवरोध भइरहँदा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ठूलो प्रभाव पर्ने विश्लेषण गरिएको छ।
1: अब खेल खबर। फिफा विश्वकप फुटबलमा गैराती भएका खेलमा जर्मनी र नेदरल्याण्डसले जीत निकालेका छन्। आइवरी कोस्टलाई 2-1 पराजित गर्दै जर्मनीले नकआउट चरणमा स्थान सुरक्षित गर्दा स्वीडेनमाथि 5-1 गोलको फराकिलो जीत निकाल्दै नेदरल्याण्डस समूहको शीर्ष स्थानमा उक्लिएको छ। समूह अन्तर्गत क्यानाडाको टोरेन्टोमा भएको खेलमा जर्मनीले आइवरी कोस्टलाई 2-1 गोल अन्तरले पराजित गर्यो। खेलको 30 मिनटमा कप्तान फ्रान्केसले गोल गर्दै आइवरी कोस्टलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा वैकल्पिक खेलाड़ी रूपमा मैदान प्रवेश गरेका डेनिस उन्ढाबले उत्कृष्ट प्रदर्शन गरेपछि जर्मनीले पुनरागमन जीत निकालेको हो। डेनिस उन्ढाबले 68 मिनटमा र इन्जुरी समयको 4 मिनटमा गोल गर्दै जर्मनीलाई महत्वपूर्ण जीत दिलाएका छन्। जीतसँगै जर्मनीले 2 खेलबाट 6 अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेर नकआउट चरणमा स्थान पक्का गरेको छ। आइवरी कोस्ट 3 अंक सहित दोस्रो स्थानमा रहेको छ। समूह एफ अन्तर्गत अमेरिकाको ह्युस्टनमा भएको अर्को खेलमा नेदरल्याण्डसले स्वीडेनमाथि 5-1 गोल अन्तरले जीत हासिल गर्यो। नेदरल्याण्डसका लागि ब्रायन ब्रोबीले खेलको 6 र 17 मिनटमा गोल गरे। दोस्रो हाफको शुरूमै कोडी ग्याकपोले अर्को गोल थपे भने 54 मिनटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता 4-0 बनाएका थिए। स्वीडेनका एन्थोनी एलांगाले गोल फर्काए पनि खेलको 89 मिनटमा क्रिसेन्सियो सबरभिलले गोल गर्दै नेदरल्याण्डसको जीत सुनिश्चित गरे। अहिले कुराकाउ र इक्वेडर बीचको खेल चलिरहेको छ। 41 मिनटसम्म दुवै टोलीले गोल गर्न सकेका छैनन्। आज बिहान 10:15 मेक्सिकोमा ट्युनिसिया र जापान खेल्नेछन्।
0: अब केही खबर संक्षेपमा। गैरातीदेखि गण्डकी प्रदेशसहित पूर्वका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलोसम्म वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशदेखि पूर्वका पराई भागमा वर्षा भएको हो। मनसूनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशको पहाड़ी र तराई क्षेत्रका ठाउँमा दिउँसो पनि पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने, पहाड़ी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा डुबानको जोखिम हुन सक्ने भएकोले स्थानीय बासिन्दाहरूलाई आवश्यक सावधानी अपनाउन मौसमविदले सुझाव दिएका छन्। यद्यपि लुम्बिनी, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा भने गर्मीको प्रभाव कायमै रहने अनुमान छ।
1: वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो शुभ साइटमा देखाइएको छ। झण्डै 1600 वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्वका रूपमा परिचित रातो मच्छेन्द्रनाथको रथयात्रामा हिजो राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाइएको हो। राष्ट्रपति रामचन्द्र पौडेल जावलाखेलमा आयोजित भोटो जात्रामा सरेक हुनुभए भोटो जात्रा अवलोकन गर्नुभएको छ। भोटो जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसाई प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह लगायत विशिष्ट व्यक्तिहरू सहभागी हुनुहुन्थ्यो।
0: ललितपुर जावलाखेलमा रहेको सदर चिड़ियाखानामा बर्ड फ्लूको संक्रमण देखिएको विषय गुपचुप राखेको आरोपमा चिड़ियाखाना प्रमुख सत्यनारायण शाह छानबिनमा तानिनु भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई सूचना लुकाएको आरोपमा उहाँलाई जिम्मेवारीबाट तत्कालका लागि हटाइएको हो। कोषको अध्यक्ष समेत रहेकी कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनमा कोषले शाहलाई अस्ति शुक्रबार चिड़ियाखाना प्रमुखको पदबाट हटाएर केन्द्रीय कार्यालयमा तानेको हो। काया कैरनमा अब पालो उखानको।
1: हलुङ्गो भाँडो चाँडै ताच्छ चाँडै सेलाउँछ।
0: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: राज्यसभाको प्रथम महाधिवेशन आजदेखि। सभापति लामिछाने र वरिष्ठ नेता शाहले

0: उद्घाटन गर्ने 19 पदाधिकारी सहित 158 केन्द्रीय समिति चयन हुने औद्योगिक क्षेत्रका उद्योगीले 32.5 करोड़ रूपियाँ बक्यौता भाड़ा बुझाए 80 उद्योगमा काटिएको बिजुली अझै जोड़िएन
1: शरीर स्वस्थ राख्न दैनिक दुई प्रकारका मौसमी फल खान विज्ञको सुझाव बजारबाट किनेका फल आधा घण्टा सफा पानीमा भिजाएर वा राम्ररी पखालेर मात्र खान आग्रह
0: लेबनानमा इजरायली आक्रमणपछि हर्मुज जलमार्ग बन्द गरेको इरानको भनाई स्विजरल्याण्डमा आज अमेरिका र इरान बीच वार्ता
1: र जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा नेदरल्याण्ड्सले स्वीडेनलाई हरायो पूरा काउ र इक्वेडर बीचको खेल चल्दै
0: र अन्त्यमा आजको कार्टुन गजबसभा शीर्षकमा अविनले बनाउनु भएको पुरानो कार्टुन यहाँ एकजना मन्त्री बाटोमा हिँडिरहेका छन् उनको छेवैमा सहकारीका पीड़ित जस्ता एकजना व्यक्ति माग्ने थाङ्ने अवस्थामा हात थाप्दैछन् उनलाई मन्त्रीले फुत्त पैसाको बिटो झिकेर दिँदै गर्दा मन्त्रीका सहयोगी जस्ता देखिने व्यक्तिले भन्दैछन् ऊ सहकारी पीड़ितले पैसा दिनु पर्दैन मन्त्रीज्यू आश्वासन मात्रै दिए पुग्छ क्या आजको काया कैरन सकिएको छ
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
3: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
4: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
5: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ
6: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराहीदाङमा
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
6: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान सम्पर्क फोन नम्बर 082-592-8029 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825
8: नेपाली जुत्ता घर
9: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
8: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट
9: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
8: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तरपट्टि थारू गल्ली घुराही दाङ
9: सम्पर्क मोबाइल नम्बर 98-577-71-546

0: ट्रेन्ड मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्यास डिस्काउन्ट।
1: एक्सचेन्ज डेट यही असार 4 गतेदेखि 10 गतेसम्म।
2: स्थान राप्ती अटो इंजीनियरिंग बजाज शोरूम सहित गेट गुराही दाम।
3: संपर्क फोन 082-562-423। संपर्क मोबाइल नंबर 98578-30151, 98478-33133 र 98686-37244।
4: आवाज पश्चिम नेपालको आवाज, आवाज हिमको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी देवा भूषालसँगै अमर क्षितिजको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सुरक्षित गर्भपतन सेवा सम्बन्धी कानून कार्यान्वयन र वर्तमान अवस्था विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न, सचेतनाका कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्नेमा जोड,
0: गढवा गाउँपालिकाका किशोरीहरूमा रक्त अल्पताको समस्या, पोषण तथा स्वास्थ्य क्षेत्रमा थप ध्यान दिन चिकित्सकहरूको सुझाव,
1: र तुलसीपुर उपमहानगरपालिकाद्वारा 50% अनुदानमा किसानलाई कृषि सामग्री वितरण।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी।

0: अथवा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदान बिरामी भए गोर्खा हस्पिटल दाम फोनमा टिप्नुस 082-536-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुने कुनै पनि पत्रिकाहरू हातमा परेका छैनन्। विभिन्न संचार अनलाइनहरूमा आएका समाचारहरू प्रसारण गर्नेछौ। पहिलो समाचार लिएका छौ संचार डेस्कबाटै।
2: असुरक्षित गर्भपतनका कारण महिलाहरूले अकालमा मृत्युवरण गर्नुपर्ने र मातृ मृत्युमा पनि कमी आउन नसकेको घोराहीमा आयोजित एक कार्यक्रममा सहभागीहरूले बताएका छन्। सुरक्षित गर्भपतन सेवा सम्बन्धी कानून कार्यान्वयन र वर्तमान अवस्था विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले 12 हप्तासम्मको गर्भपतनलाई कानूनी मान्यता दिएको र विशेष परिस्थितिमा 25 हप्तासम्म पनि गर्भपतन गर्न सकिने कानूनी व्यवस्था भए पनि त्यसको असुरक्षित प्रयोग नगर्दा मातृ मृत्युमा कमी आउन सकेको छैन भने महिलाहरू विभिन्न समस्याले पीड़ित हुनु परेको निर्णय सहभागीहरूले निकालेका थिए। कार्यक्रममा प्रमुख अतिथि ताङ जिल्ला अदालतका मुख्य न्यायाधीश प्रकाश प्रसाद पण्डितले सुरक्षित गर्भपतन र सोसँग जोडिएको विषयहरूलाई गाउँ तहसम्म जनचेतना फैलाउनु पर्ने र सरकारवाला निकायहरूले कानून कार्यान्वयनमा जोड़ दिनुपर्ने बताउनुभयो। कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निवर्तमान रजिस्ट्रार प्राध्यापक डाक्टर श्याम लम्सालले 52% महिलाहरू अहिले पनि असुरक्षित गर्भपतन गराइरहेको 5% मात्र मृत्यु असुरक्षित गर्भपतनका कारण हुने गरेको 20 वर्ष भन्दा कम उमेरका र अविवाहित युवतीहरूको गर्भपतनको तथ्याङ्क विकराल रहेको भन्दै यसको रोकथामका लागि सरकारवाला निकायहरू गम्भीर भएर जिम्मेवारपूर्ण ढंगबाट अगाडि बढ़नुपर्ने बताउनुभयो। कार्यक्रममा जिल्ला बार दाङका अध्यक्ष अधिवक्ता गोमा महराले शरीर स्वास्थ्य र मातृत्व महिलाको अधिकार भएको भन्दै गर्भपतनलाई कानूनले व्यवस्थित र निशुल्क गर्न नसकेको बताउनुभयो। सुरक्षित तरिकाको गर्भपतनमा कानूनी उल्झन र गोपनीयताको कारण महिलाहरू ढुक्क हुन नसकेको र अन्य गलत बाटो अपनाउँदा महिलाको ज्यान जोखिममा पर्ने र चर्को मूल्य चुकाउनु पर्ने बाध्यता रहेको बताउनुभयो। कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका रत्न प्रसाद गिरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त निर्देशक डाक्टर सुरेश रसाइली, शिखा तिवारी, दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डे, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेम बहादुर केसी, घोराई उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख राधा पौडेल लगायतले सुरक्षित गर्भपतनका बारेमा प्रचार प्रसार गर्नुपर्ने सचेतनाका कार्यक्रमहरू विद्यालय तहसम्म र गाउँ गाउँमा लैजानुपर्ने प्रभावकारी अनुगमनमा ध्यान दिनुपर्ने लगायतका कुरामा जोड़ दिनुभएको थियो। स्वास्थ्य लाइभ मीडियाको आयोजनामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष कृष्ण अधिकारीले विषयवस्तुमाथि प्रकाश पार्नुभएको थियो। संस्थाले 7 वटै प्रदेशमा सुरक्षित गर्भपतन सेवा सम्बन्धी कानून कार्यान्वयन र वर्तमान अवस्थाका बारेमा कार्यक्रम गर्न लागेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन आजदेखि शुरू हुँदैछ। चितवनको भरतपुर गेस्ट हाउस चौरमा हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन अधिकांश व्यवस्थापनको काम पूरा भएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभएको छ। उद्घाटन समारोह स्थललाई रवि लामिछाने र बालेनको तस्वीरले झकिझकाउ पारिएको छ। प्रवक्ता झाका अनुसार देशभरका जिल्ला, प्रदेश र विदेश स्थित सम्पर्क समितिबाट प्रतिनिधि छनको काम पूरा भइसकेको छ। महाधिवेशन व्यवस्थापन, आवास, यातायात, सुरक्षा र स्वयंसेवक परिचालनको काम पनि सकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले 18 वटा उपसमिति बनाएर अधिवेशनको कामलाई बाँडफाँड गरेको छ। प्रतिनिधि छनौटको काम लगभग सकिएको प्रवक्ता झाले बताउनु भएको छ। राजनीतिक, आर्थिक, सांगठनिक विधान प्रतिवेदन पनि तयार भइसकेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको यो महाधिवेशनले 19 पदाधिकारी सहित 151 केन्द्रीय सदस्य निर्वाचित गर्नेछ। यसै सन्दर्भमा कुराकानी गर्नका लागि चितवनमा रहनुभएका पत्रकार शरद रेग्मी अहिले हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। शरदजी, स्वागत छ यहाँलाई खबर पत्रिकामा।
3: हजुर हजुर, धन्यवाद।
1: अहिले चितवनमा हुनुहुन्छ, निकै महत्वका साथ, निकै चासोका साथ हेरिएको छ राष्ट्रिय स्वतन्त्र पार्टीको यो प्रथम महाधिवेशनलाई, के छ अहिले त्यहाँको माहौल?
3: हजुर, हिजोदेखि नै चितवनमा एकदमै रौनक छ। राष्ट्रिय स्वतन्त्र पार्टीको यो प्रथम राष्ट्रिय महाधिवेशनको कार्यक्रम स्थलदेखि लिएर चितवन भरिभराल छ भन्दा हुन्छ। हिजो अबेरसम्म मात्रै पनि देशभरिका प्रतिनिधिहरू पर्यवेक्षकहरू मात्रै नभएर विदेशबाट प्रतिनिधि र पर्यवेक्षकहरू आउने क्रम पनि जारी थियो। हामी करिब करिब 9 बजेसम्म चितवनको त्यो आज उद्घाटन हुने उद्घाटन सत्र जहाँ हुँदैछ यो गेस्ट हाउस चौरा भन्छ जिल्ला प्रहरी कार्यालयको नजिकै छ त्यहाँ थियौँ। त्यहाँ चाहिँ नेपाल सरकारका मन्त्रीहरू जो राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्नुहुन्छ उहाँहरू आउने क्रम त्यसै गरी कार्यक्रम स्थललाई के छ व्यवस्थापन भनेर बुझ्ने क्रम जारी थियो। उहाँहरूको यो आयोजक कमिटी भनौँ जिल्ला चितवनको भरतपुर लगायतका यहाँ सिङ्गो बागमती प्रदेशको आयोजनामा यहाँ चाहिँ जुन हुन गइराखेको छ महाधिवेशन उहाँहरू आयोजक टिम पनि आफ्नो प्रतिनिधिहरूलाई आफ्ना शुभेच्छुकहरूलाई उहाँहरूले निम्ता दिइराख्नु भएको थियो भनेपछि आजको कार्यक्रममा कसरी हुन्छ जति सक्यो धेरै करिब करिब उहाँहरूले भनेको 50,000 छ उद्घाटन सत्रमा आउने पार्टीको प्रतिनिधि कार्यकर्तादेखि लिएर अन्य शुभेच्छुकहरू अन्य पार्टीका अतिथिहरू सबै जोडेर 50,000 चाहिँ चितवनमा ओराल्ने भन्ने उहाँहरूको एउटा मिटिङ पनि बसिरहेको थियो तयारी मिटिङ। त्यसमा चाहिँ आकलन पनि उहाँहरूले गरेको कुराहरू यहाँका सञ्चार माध्यमहरूबाट पनि हामीले चाहिँ देख्न र सुन्न सक्छौँ भने अर्कोतिर आज सबैको चासो राष्ट्रिय स्वतन्त्र पार्टीको यो प्रथम महाधिवेशनतिर त छँदैछ तैपनि राष्ट्रिय राजनीतिमा जो अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले लिड गरिरहेछ त्यसको प्रधानमन्त्री र पार्टीको वरिष्ठ नेता बालेन्द्र शाह आउने र 5 मिनटको सम्बोधन गर्ने भन्ने हिजो जुन काठमाडौँबाट सञ्चार माध्यमहरूबाट चाहिँ बाहिर आयो त्यसले गर्दाखेरि पनि चितवनवासीहरू अझ बढी उत्साहित होइन प्रधानमन्त्रीज्यू आउनुहुन्छ कि आउनुहुन्न होइन साँच्चीकै आउनुहुन्छ कि आएर के भन्नुहुन्छ होला भन्ने एउटा कौशल एकदमै उत्सुकता होइन हामीले त्यो बाटोमा हिँड्दै गर्दाखेरि पनि बाहिर आम जनताहरूले त्यो कुरा गरिराखेको दृश्य हामीले देख्न सक्थ्यौँ। यहाँले प्रधानमन्त्रीतिरै छ चितवनमा होइन
4: यहाँले भने जस्तै अब प्रधानमन्त्री चाहिँ साँच्चीकै मानिसलाई कौतूहलता छ आउनुहुन्छ कि आउनुहुन्न धेरै कार्यक्रमहरूमा प्रधानमन्त्री जानु पनि भएको छैन र त्यो पार्टी वृत्तमा अथवा नेताहरूसँग यसो तपाईँहरूले चाहिँ अनौपचारिक रूपमा कुराकानी गर्दाखेरि चाहिँ के भन्नुहुन्छ आउनुहुन्छ अथवा हुँदैन प्रधानमन्त्री अरूभन्दा पनि प्रधानमन्त्रीको मान्छेलाई धेरैलाई चाहिँ चासो चिन्ता छ प्रधानमन्त्री त्यहाँ वरिष्ठ पार्टीका वरिष्ठ नेता पनि हुनुहुन्छ आफ्नो पार्टीको महाधिवेशनमा प्रधानमन्त्री आउने नआउने के छ के पाउनु भएको छ
3: उहाँहरू यो विराज भक्त श्रेष्ठ उहाँ चाहिँ मन्त्री पनि हुनुहुन्छ उहाँले चाहिँ केही कार्यक्रम स्थलमै भन्दै हुनुहुन्थ्यो कार्यकर्ताहरू नेताहरूलाई या स्थानीय नेताहरूलाई तयारी केही किसिमको गर्नु भनेर त्यो हामीले आउनुहुन्छ भन्ने चाहिँ यहाँ कार्यक्रमको हिजो बेलुकाको त्यो कार्यक्रम स्थल चाहिँ हेर्दै गर्दाखेरि हामी त्यहाँ रिपोर्टिङका क्रममा पुगेका थियौँ। त्यो बेला पनि हामी के देख्न सक्यौँ भने प्रधानमन्त्री आउने बाटो चाहिँ छुट्टै सेक्युरिटीहरूले चाहिँ त्यहाँ गराइराखेको हुनाले पक्कै पनि आउनुहुन्छ भन्ने चाहिँ यहाँ चाहिँ चितवनवासीहरू ढुक्क हुनुहुन्छ। त्यो सेक्युरिटीले त्यो किसिमले मिलाएको छ सुरक्षा अवस्था चितवनको एकदमै कडा पारिएको छ कहीँनिर पनि कुनै यात्रुहरूलाई पनि कठिनाई नहोस् कठिनाई भोग्न नपरोस् भनेर 1500 बढी ट्राफिकहरू सुरक्षाकर्मीहरू परिचालन गरेको भनेर यहाँ जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी पनि दिएको छ भने कोही अन्य यो कार्यक्रम स्थलले अरू आम नागरिकहरूलाई चाहिँ बाधा नपुर्याओस् भन्नेतिर आयोजक चाहिँ सचेत छ भनेर उहाँहरूले बारम्बार भनिराख्नु भएको छ। तैपनि एक दुई ठाउँमा ट्राफिकका कुराहरू ठुला गाडीहरू इन्ट्री हुन नसक्ने त्यो गेटहरूका कारण आदि कुराहरू त छँदैछन् होइन तैपनि उहाँहरूले जुन नागरिकप्रति चासो देखाउनु भएको छ त्यो चाहिँ भरतपुरवासीहरूले हामीले चितवनमा यो महाधिवेशन गरेर राम्रो गरेछ राष्ट्रपतिले भन्ने चाहिँ त्यो बुझाइ हामीले त्यो पायौँ समस्या
4: अन्तमा जस्तो 35 सय देखि 4000 महाधिवेशन प्रतिनिधिहरू देशैभरबाट सहभागी हुने र सकेसम्म अधिकतम रूपमा चाहिँ अधिवेशनमा सहमतिको प्रयास गरिने भनिएको छ। 19 पदाधिकारी सहित 151 जना केन्द्रीय सदस्य निर्वाचित गर्दै गरेको यो प्रथम महाधिवेशन राष्ट्रिय स्वतन्त्र पार्टी जो 2079-80 सालको निर्वाचन भन्दा केही अगाडि स्थापना भयो त्यस पछाडि महाधिवेशन हुन सकिराखेको थिएन। यहाँ सहमतिको प्रयासको कुरा आइराखेको छ। विभिन्न आस्था विचारबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिनु भएकाहरू अब यो सहमतिको प्रयास चाहिँ कतिको हुने देखिन्छ के छ? हुन त अब उद्घाटन सत्र हुनै बाँकी नै छ, तर अनौपचारिक रूपमा औपचारिक रूपमा त्यहाँका नेता कार्यकर्ताहरूसँग पार्टीका अन्य व्यक्तित्वहरूसँग तपाईँहरूले विभिन्न खालका कुराहरू पनि गर्नुभयो होला, के छ के भन्छन्?
3: यस्तो छ हजुरको, सहमतिको प्रयास जारी छ भनेर हिजो हामी सहमति सुरु भयो। हिजो चाहिँ अन्तिम कार्य समितिको बैठकलाई, केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै रवि लामिछाने पार्टी सभापति रवि लामिछानेले भन्नुभएको छ, चितवनमै आयोजना गरिएको त्यो अन्तिम कार्यक्रम बोर्डको मिटिङमा उहाँ अलिकति भावुक पनि हुनुभएको छ, हामी सबैलाई मिलाएर लैजान्छौँ र सहकार्य हाम्रो जारी रहनेछ भन्ने सन्देश उहाँले दिनुभएको छ। त्यो भावनाले के छ भन्दाखेरि सहमतिको प्रयास त हामी गर्छौँ भनेर उहाँकै मुखबाटै आएको छ होइन। अर्कोतिर निर्वाचन आयोगले फेरि सूचना आफ्नो निर्वाचन कार्यपालिका त सार्वजनिक गर्नु नै पर्यो, गरिसकेका छ होइन। त्यो पार्टी सभापतिको त्यो विगतको वर्षलाई सम्झेर उहाँले 25-30 नागरिकता कलेक्सन गर्न पनि हामीलाई गाह्रो भएको थियो भनेर त्यो विगतलाई उहाँले चाहिँ सम्झिनु भएको छ। त्यसले गर्दाखेरि अलिकति कार्यकर्ताहरूमा भावुकता पनि त्यो किसिमको देखिएको थियो कार्य समितिकै त्यो हामीले भिडियोहरूमा हेर्दाखेरि होइन, उहाँकै मुखबाट त्यो सहकार्य जारी रहन्छ भन्ने शब्द निस्किया हुनाले केही न केही त छ पार्टीभित्र होइन, त्यसलाई चाहिँ सहकार्यबाटै हामी
4: तर पनि भन्नुभएको छ, सम्बोधनकै क्रममा पनि भन्नुभएको छ हामी पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई मर्न दिँदैनौ भनेर आन्तरिक
3: महामन्त्रीले पनि भन्नुभएको
4: छ। आन्तरिक लोकतन्त्रलाई मर्न दिँदैनौ भन्नुको अर्थ फेरि हामी निर्वाचनमा पनि जान्छौँ भन्ने छ। सभापतिमा त्यति धेरै चाहिँ अन्य व्यक्तिहरूको दावेदारी नभए पनि अन्य पदाधिकारीहरूमा उपसभापति महामन्त्री सहमहामन्त्री लगायतका पदहरूमा चाहिँ अलि बेसी पेचिलो बन्ने विभिन्न आकांक्षीहरू चाहिँ अगाडि आएको भनेर हामीले बुझेका छौं र केन्द्रीय सदस्यका उम्मेद्वारहरू पनि धेरै हुनुहुन्छ। अझ राष्ट्रिय स्वतन्त्र पार्टीले त केन्द्रीय सदस्य बन्नका लागि 21,000 रूपियाँ मनोनयन शुल्क तोक्ने र 21 जना चाहिँ समर्थक प्रस्तावक चाहिने भनेर पनि भनेको छ। त्यो प्रक्रिया
3: यसैलाई जोड्दै थिए, यसैलाई अलिकति रोचक पनि हुनसक्छ आम दर्शक र श्रोताहरूलाई होइन। जस्तो यहाँ छ यो सार्वजनिक गरे उसको छ पार्टी सभापतिका लागि 51,000, 9 जना प्रस्तावक र समर्थक 51 जना, जस्तो कि हामी उम्मेद्वार सामान्यतया अरू उम्मेद्वारहरूलाई 1 जना प्रस्तावक 1 जना समर्थक हुने संघ संस्थादेखि लिएर अरूको थियो होइन, त्यसमा चाहिँ 9 जना प्रस्तावक 51 जना समर्थक भनेर सभापतिको लागि 51,000 त्यो शुल्क त आफ्नो भइहाल्यो। त्यसै गरी पदाधिकारीका लागि 49,000 र 1 जना प्रस्तावक 21 जना समर्थक भनेको छ होइन। केन्द्रीय सदस्यका लागि 21,000 शुल्क अनि 1 जना प्रस्तावक चाहियो, 21 जना समर्थक चाहियो। यो त अलिकति नयाँ अभ्यास हो नि,
4: नयाँ अभ्यास हो। अब यो 158 जना केन्द्रीय सदस्यले चाहिँ 21-21 जना मान्छे कहाँ खोज्ने, एउटामा बसेको अर्कोमा बस्न पाउने कि नपाउने,
3: प्राविधिक कुराहरू छन्। फेरि ती प्राविधिक कुराहरू पनि छन् त्यसमा चाहिँ यो अलिकति नयाँ अभ्यास पार्टीले गरे यहाँ देखिया छ। यो यति मात्रै नभएर यो सिङ्गो चितवनलाई एउटा राष्ट्रिय स्तरमा अथवा अन्तर्राष्ट्रिय स्तरमा पनि चिनाउनका लागि यहाँको पर्यटन होला, यहाँको चाहिँ विकास होला, चितवनले चितवनमा भएको विकास हेर्न जाउँ भन्ने योभन्दा अगाडिका नाराहरू थिए नि, त्यो किसिमको घुम्न जाउँ भरतपुर भन्ने नाराहरूलाई सार्थकता दिन अथवा चाहिँ यो साक्षीकै के रहेछ त भरतपुरको विकास भन्ने त्यो हेर्नका लागि पनि मान्छेहरू चाहिँ अलिकति बढी आकर्षण र ठिक छ गर्मी मौसम छ होइन, यता अलिकति राति अलिकति पानी पनि परेको छ, हिजो पनि पानी परेको थियो, त्यसले गर्दाखेरि केही यहाँ आगन्तुकहरूलाई राहत त होला, तैपनि यो अवसर मिलाएर चाहिँ घुम्न जाने सौरा घुम्ने चितवनको भरतपुर घुम्ने एउटा अवसर पनि को रूपमा पनि कार्यकर्ताहरूले शुभेच्छुकहरूले लिएको हामीले पाएका छौँ।
4: हस् महत्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो पत्रकार शरद रेग्मी। राष्ट्रिय स्वतन्त्र पार्टीले आजदेखि आफ्नो प्रथम महाधिवेशन चितवनमा शुरू गर्दैछ, त्यसका बारेमा जानकारी दिँदै अब बाँकी प्रसंग।
2: गढ़वा गाउँपालिकाका किशोरीहरूमा धेरै जसो रक्त अल्पताको समस्या देखिएको छ। गढ़वा गाउँपालिकामा विद्यालय मा अध्ययनरत किशोरीहरूको स्वास्थ्य अवस्था सुधार गर्ने उद्देश्यले शुरू भएको रक्त अल्पता एनिमिया परीक्षण कार्यक्रम पश्चात यस्तो तथ्याङ्क बाहिर आएको हो। गढ़वा गाउँपालिकाको समन्वय तथा लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य कार्यालय दाङको संयुक्त आयोजनामा सञ्चालन गरिएको कार्यक्रम अन्तर्गत पहिलो चरणमा 3 विद्यालयका 700 बढ़ी किशोरीहरूको परीक्षण सम्पन्न भएको छ। जनता मावि विद्यालय, शुभतारा इंग्लिस बोर्डिङ स्कूल र ज्ञानज्योति इंग्लिस बोर्डिङ स्कूल गरी 3 विद्यालयका 745 जना किशोरीहरूको परीक्षण गर्दा 537 जनामा रक्त अल्पता देखिएको जनस्वास्थ्य कार्यालय दाङका ल्याब टेक्नोलोजिस्ट उज्जवल कुमार पौडेलले जानकारी दिनुभयो। गढ़वा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरीले किशोरीहरूको स्वास्थ्य सुधार गाउँपालिकाको प्राथमिकतामा रहेको बताउँदै रक्त अल्पता न्यूनीकरणका लागि विद्यालय, अभिभावक र स्वास्थ्य संस्थाबीचको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। स्वास्थ्य शाखा प्रमुख चौधरीका अनुसार असार 8 गते गढ़वा 3 थप 3 विद्यालयका किशोरीहरूको रक्त अल्पता परीक्षण कार्यक्रम सञ्चालन गरिनेछ। किशोरीहरूमा उच्च दरमा रक्त अल्पता देखिनुले पोषण तथा स्वास्थ्य क्षेत्रमा थप ध्यान दिनुपर्ने आवश्यकता रहेको देखिएको छ।
4: खबरको सिलसिला जारी नै छ, अहिलेका लागि छोटो विश्राम।
5: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
6: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
5: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
7: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
5: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
7: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
5: र मुखको स्वास्थ्यको सुधार।
8: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-63-218।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
12: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
13: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
14: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको
15: इन्डोस्कोपी सेवा,
14: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झन हो।
16: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
18: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082-65-5309 र मोबाइल 98453-0653।
4: अब बाँकी प्रश्नहरू। नेपाल मौरी पालक महासंघ दाङको 15 साधारण सभा घोराईमा सम्पन्न भएको छ। मौरी पालक महासंघ दाङका अध्यक्ष दिनेश ओलीको अध्यक्षता तथा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईका प्रमुख कोमल साईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्ने वक्ताहरूले मौरी पालक किसानहरूले चरीचरण, बजारीकरण लगायतका विभिन्न समस्या भोग्नु परेको भन्दै राज्यले त्यसमा ध्यान दिनुपर्नेमा जोड़ दिएका थिए। कार्यक्रममा मौरी पालक महासंघ लुम्बिनी प्रदेश अध्यक्ष रामहरि शर्मा, मौरी जन संयोजक उपेन्द्र केसी, घोराई उपमहानगरपालिका कृषि शाखाका खिमबहादुर बस्नेत, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी लगायतले आत्मधारणा राख्नु भएको थियो। कार्यक्रममा कोषाध्यक्ष देवीराम पोखरेलले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। मौरी पालक महासंघका चन्द्र प्रसाद आचार्यको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण मौर्य पालक महासंघका सचिव सरस्वती सुवेदीले गर्नुभएको थियो। साधारण सभाले नयाँ कार्य समिति पनि चयन गरेको छ। आजको यो संचार डेस्कबाट खबर लिएका छौं।
2: अपाङ्गता भएका महिलाहरूका लागि घोराईमा सञ्चालन गरिएको अचार बनाउने तालिमको कार्यक्रम समापन भएको छ। अपाङ्ग मानव अधिकार एवं सरकार मञ्च नेपाल दाङको अध्यक्ष देवका खनालको अध्यक्षता तथा घोराई उपमहानगरपालिकाका उपप्रमुख हुमा ऋषिको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको हो। विकलांग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्रको आयोजना तथा अपाङ्ग मानव अधिकार एवं सरकार मञ्च नेपाल दाङको समन्वयमा 15 दिने अचार बनाउने तालिममा अपाङ्गता भएका 12 जना महिलाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी होमबहादुर केसी, घोराई उपमहानगरपालिकाका वडा नम्बर 15 का वडा सदस्य उत्तम बुढाथोकी, तालिमका प्रशिक्षक सुचिला थापा लगायतले बोल्नु भएको थियो। तालिमले आगामी दिनमा अपाङ्गता भएका महिलाहरूलाई जीविकोपार्जनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। समापन कार्यक्रमको सहजीकरण निर्मला पुरीले गर्नुभएको थियो।
4: लमही नगरपालिका वडा नम्बर 9 को आर्थिक सहयोग तथा सामाजिक रूपान्तरणका लागि हाम्रो अभियान दाङको आयोजनामा 4 दिने लेखा व्यवस्थापन तालिम शुरू भएको छ। सरकारको गरीबसँग विशेषवर कार्यक्रम अन्तर्गत लमही नगरपालिका वडा नम्बर 9 का समूह सदस्य तथा टोल विकास संस्थाका पदाधिकारीहरूका लागि यो तालिम आयोजना गरिएको हो। संस्थाका अध्यक्ष भीम विश्वकर्माको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष भेष बहादुर केसीको प्रमुख आतिथ्यमा तालिम कार्यक्रमको उद्घाटन गरिएको थियो। तालिम उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष भेषबहादुर केसीले टोल विकास संस्था र स्थानीय समूहहरूमा आर्थिक पारदर्शिता र चुस्त लेखा प्रणालीको महत्वबारे प्रकाश पार्नुभएको थियो। उहाँले तालिममा सिकेका सिपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभएको थियो। यो खबर संचार डेस्कबाट लिएका छौं।
2: तुलसीपुर उपमहानगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रको आधुनिकरण, उत्पादन लागत न्यूनीकरण र किसानको आय आर्जन वृद्धि गर्ने उद्देश्य सहित 50% अनुदानमा कृषि सामग्री वितरण गरेको छ। कृषि विकास शाखा तथा पशु सेवा शाखाको संयुक्त आयोजनामा भएको कार्यक्रममा कृषकहरूलाई च्याफ कटर, दाना पिस्ने मिल तथा मल्चिङ प्लास्टिक वितरण गरिएको हो। वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत पशु सेवा शाखा मार्फत 18 जना किसानलाई च्याफ कटर र 5 जना किसानलाई दाना पिस्ने मिल वितरण गरिएको छ। त्यसै गरी कृषि विकास शाखा मार्फत 83 जना किसानलाई 220 वटा मल्चिङ प्लास्टिक उपलब्ध गराइएको छ। कार्यक्रममा नगर प्रमुख टीकाराम खड्काले आधुनिक कृषि प्रविधिको प्रयोग, उत्पादन लागतमा कमी तथा व्यावसायिक पशुपालनको विस्तारका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले स्थानीय सरकारले यसअघि हाते ट्याक्टर वितरण, सुत्केरी पशु सहायता किट घर दैलोमै पुगेर रोगी पशुको उपचार सेवा लगायतका कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिसकेको उल्लेख गर्दै आगामी वर्ष किसान मन्त्री थप नवीन कार्यक्रम ल्याइने जानकारी दिनुभयो। किसानहरूले प्राप्त कृषि सामग्रीले श्रम र समयको लागत घट्नुका साथै उत्पादन वृद्धि गर्न महत्वपूर्ण सहयोग पुग्ने, व्यावसायिक खेती र पशुपालनमा ठूलो राहत मिलेको बताएका छन्। कार्यक्रम कृषि समिति संयोजक लक्ष्मण चौधरी, प्रमुख प्रशासकीय अधिकृत केशवराज पादरे, पशु सेवा शाखा प्रमुख डाक्टर मनोज कुमार ओलीले कृषि क्षेत्रको आधुनिकरण, यान्त्रिकरण तथा किसानको आय आर्जन वृद्धि गर्ने लक्ष्य सहित यस्ता अनुदानमुखी कार्यक्रमलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिइने बताउनुभयो। कार्यक्रमको सहजीकरण कृषि शाखाका अधिकृत शंकर न्यौपानेले गर्नुभएको थियो।
4: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर क्षितिज
2: अनि म देवा भूषाल पनि विदा हुन्छौ। नमस्कार।

0: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन आज उद्घाटन हुँदै शीर्ष नेताहरूसँगै देशभरका प्रतिनिधि चितवन पुग्ने क्रम जारी। रासोपा लोकतन्त्रबाट कहिले विमुख नहुने सभापति रवि लामिछानेको भनाई। आगामी वर्ष 15,700 हेक्टर जमीनमा सिंचाई सुविधा विस्तार गर्ने सरकारको लक्ष्य। आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै। इजरायली आक्रमणपछि इरानद्वारा हर्मुज जलमार्ग पुनः बन्द गरिएको दावी। र फिफा विश्वकप अन्तर्गत गैराती भएका खेलमा जर्मनी र नेदरल्याण्ड्स विजयी।
1: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
0: समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन आज चितवनको भरतपुरमा उद्घाटन हुँदैछ। आज उद्घाटन हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भइसकेको रासोपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। भरतपुरको गेस्ट हाउस चौरमा हुने महाधिवेशनको उद्घाटन समारोहलाई पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता भालेन्द्र शाहले सम्बोधन गर्ने कार्यक्रम छ। प्रवक्ता झाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेश स्थित सम्पर्क समितिबाट प्रतिनिधि छनौटको प्रक्रिया पूरा भइसकेको छ। प्रवक्ता झाले राजनीतिक, आर्थिक, सांगठनिक विधान सहितका प्रतिवेदन तयार भइसकेका बताउनुभयो। हिजो चितवनमा बसेको केन्द्रीय समितिले महाधिवेशनमा पेश गर्ने विधान संशोधन गरिसकेको पनि उहाँले जानकारी दिनुभयो। बैठकले पार्टीको संरचना समेत संशोधन गरेको छ। महाधिवेशनले पार्टीको आगामी कार्यदिशा निर्धारण गर्नुका साथै संगठन विस्तार र जनसम्बन्धलाई थप मजबूत बनाउने विश्वास गरेको उहाँले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले आफ्नो पार्टी लोकतन्त्रबाट कहिले विमुख नहुने बताउनु भएको छ। पार्टीको महाधिवेशन अघि हिजो चितवनमा भएको बैठकमा उहाँले लोकतन्त्रबाट आफूहरू कदापि विमुख नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र, देशको संविधान, मुलुकलाई अहिलेको अवस्थामा ल्याउन योगदान गरेकाहरूको जगमा उभिएकाले आन्तरिक लोकतन्त्रलाई मजबूत पार्न सकिन भने कुनै न कुनै बिन्दुमा पुगेर त्यसले दुर्घटना निम्त्याउने बताउनुभयो। उहाँले घर र समाजमा हुने दुर्घटना भन्दा राजनैतिक पार्टीमा हुने दुर्घटनाको निकै ठूलो मूल्य चुकाउनु पर्ने हुँदा सचेत भएर आगामी कदम चाल्नुपर्नेमा जोड़ दिनुभयो। जुन भूमिकामा रहे पनि आफूलाई जिम्मेवार नागरिकका रूपमा प्रस्तुत गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै सभापति लामिछानेले अस्वस्थ प्रतिस्पर्धाबाट टाढा रहनुपर्नेमा जोड़ दिनुभयो। उहाँले पार्टीलाई अझ व्यवस्थित एवं गतिशील तुल्याउन महाधिवेशन सफल हुने विश्वास पनि व्यक्त गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन आज चितवनको भरतपुरमा शुरू हुँदैछ। महाधिवेशनमा सहभागी हुन पार्टीका नेता तथा देशभरका महाधिवेशन प्रतिनिधि चितवन पुग्ने क्रम जारी छ। चितवन संवाददाता सूर्य प्रसाद अधिकारीको सहयोगमा केशव ढुंगानाको रिपोर्ट।
2: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय अधिवेशनको तयारीको काम अन्तिम चरणमा पुगेसँगै देशभरबाट महाधिवेशन प्रतिनिधि एवं नेता कार्यकर्ताहरू भरतपुर पुग्ने क्रम शुरू भएको छ। महाधिवेशनको उद्घाटन सत्रका लागि भरतपुरको गेस्ट हाउस चौरमा मंच निर्माण गरिएको छ भने चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा महाधिवेशनको बन्द सत्रका कार्यक्रमहरू हुनेछ। महाधिवेशनको तयारी अन्तिम चरणमा रहेको र महाधिवेशन स्थल पुगेका प्रतिनिधिहरूको व्यवस्थापनको काम भइरहेको राष्ट्रपति चितवन का सभापति मिनी माधव खनालले बताउनुभयो।
3: प्रतिनिधिहरु चाहिँ 76 जिल्लाबाट यहाँ आउने क्रम शुरू भइसकेको छ। 3500 देखि 4000 को संख्यामा प्रतिनिधि साथीहरु चाहिँ यहाँ सहभागी हुन आउनु हुनेछ बन्द सत्रको लागि भने। खुला सत्रमा हामीले लगभग 40 देखि 50 हजार को संख्या चाहिँ अनुमान गरेका छौं। प्रतिनिधिहरुको लागि वासस्थानको लागि हामीले यहाँका होटल व्यवसायी संघहरुसँग समन्वय गरेर 150 भन्दा बढी होटलका नामावलीहरु हामीले 77 जिल्लामा पुर्याइसकेका छौं र साथीहरुले चाहिँ होटल बुकिङ गर्ने क्रम चाहिँ चलिरहेको छ।
2: महाधिवेशनमा शुभकामना दिनका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु सहित अतिथिहरूलाई निम्तो पठाइएको र पार्टीको पहिलो अधिवेशन भएकाले उच्च प्राथमिकताका साथ सबै अतिथि एवं महाधिवेशन प्रतिनिधिहरूको व्यवस्थापनका लागि राम्रो तयारी भएको राष्ट्रपतिले जनाएको छ। महाधिवेशनमा पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री बालेन्द्र शाह लगायतका नेताहरू सहभागी हुनुहुनेछ। राष्ट्रपतिका महामन्त्री भूपदेव शाह
4: उद्घाटन चाहिँ हाम्रा मुख्य दुई नेताहरू आदरणीय सभापति ज्यू र वरिष्ठ नेता तथा सम्माननीय प्रधानमन्त्री ज्यूले चाहिँ घण्टी बजाएर चाहिँ हाम्रो महाधिवेशनको चाहिँ उद्घाटन गर्नुहुनेछ। हाम्रो आधिकारिक कार्यक्रम छ, आधिकारिक कार्यक्रममा चाहिँ उपस्थित हुनुपर्ने ठाउँमा समय मिलाएर चाहिँ आउने उहाँको तयारी छ। त्यो दिन त्यस पछाडि बन्द सत्रसम्म बस्नुहुन्छ।
2: पार्टीको पहिलो महाधिवेशन चितवनमा हुनु चितवनका कार्यकर्ताहरूका लागि समेत गौरवको विषय भएकाले स्थानीय कार्यकर्ताहरू समेत थप उत्साहित छन्। यसले महाधिवेशनको तयारी थप सहज भएको बताउनुहुन्छ सांसद एवं रासोपा चितवनका नेता प्रभा ढकाल।
5: आज पहिलो पटक ऐतिहासिक महाधिवेशन चितवनमा भइरहेको छ, त्यो कारणले गर्दा पनि अझ धेरै गर्व लागिरहेको छ। संगठनका सम्पूर्ण साथीहरूले यसलाई एकदमै नजिकबाट साथ सहयोग गरिराख्नु भएको छ।
2: महाधिवेशनको उद्घाटन सत्र हुने ठाउँमा जर्मन ह्याङ्गर लगाएर टेन्ट टाँगिएको छ। उद्घाटन सत्रमा 4000 भन्दा बढी प्रतिनिधिहरू एवं पार्टीका नेता तथा कार्यकर्ता गरी 50000 जना भन्दा बढीको सहभागिता रहने राष्ट्रपतिले जनाएको छ। यस्तै चितवनको गर्मीलाई मध्यनजर गरी महाधिवेशन स्थलमा हेल्थ डेस्क स्थापना गर्नुका साथै एम्बुलेन्स सहित 24 घण्टा स्वास्थ्य कर्मी रहने व्यवस्था गरिएको छ। महाधिवेशनको स्वास्थ्य सेवा समितिका संयोजक डाक्टर मनोहरलाल प्रधान
6: हामीले 3 चाहिँ कम्तीमा पनि हामीले एम्बुलेन्स फुल मोबाइल एम्बुलेन्स राखेका छौँ। त्यसमा फुल इक्विप, त्यसमा कम्तीमा पनि 1 डाक्टर, 1 नर्स, 1 हेल्थ असिस्टेन्ट प्यारामेडिक्स र एउटा चाहिँ एमडीजीपी अथवा चाहिँ इमर्जेन्सी स्पेसलिस्ट, 3 एम्बुलेन्स राखेका छौँ।
2: सम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीका महत्वपूर्ण दस्तावेजहरू समेत पारित गर्नेछ। स्थापनाको छोटो समयमा नै राष्ट्रिय राजनीतिमा ठूलो प्रभाव पारेको राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनलाई राजनीतिक वृत्तमा समेत उच्च महत्वका साथ हेरिएको छ। चितवनबाट सूर्य अधिकारीको साथमा केशव ढुङ्गाना, रेडियो नेपाल, काठमाडौँ।
0: यता राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी मंसिर 26-28 गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा हिजो र अस्ति वर्षको केन्द्रीय कार्य समितिको बैठकले मंसिर 26, 27 र 28 गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष लिङ्देनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ। स्वस्थ वृद्धावस्थाका लागि योग भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जून 21 तारीकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जून 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको 69 महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो। सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत संयुक्त राष्ट्रसंघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए। संघले घोषणा गरेका दिवसमध्ये 90 दिनमा 177 देशले समर्थन गर्ने कृतिमान योग दिवसले कायम गरेको छ। सन् 2016-21 जूनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने रातो मक्षिन्द्रनाथको भोटो जात्रा हिजो अवलोकन गर्नुभएको छ। परम्परागत सांस्कृतिक विधि अनुसार ललितपुरको जावलाखेलमा आयोजित विशेष समारोहमा शरीक भई उहाँले जात्रा अवलोकन गर्नुभयो। राष्ट्रपति पौडेलले रातो मक्षिन्द्रनाथसँगै जीवित देवी कुमारीको पनि दर्शन गर्नुभयो। सरकारले आगामी आर्थिक वर्षमा थप 15,776 हेक्टर खेतीयोग्य जमीनमा सिंचाई सुविधा विस्तारको लक्ष्य लिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सिंचाई विस्तार नदी नियन्त्रण तथा राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको छ। हाल देशभर कुल 15,87,910 हेक्टर जमिनमा सिंचाई सुविधा पुगेको छ। सिंचाई योग्य भूमि मध्ये वर्षभरि नै सिंचाई सुविधा पुगेको भूमि 5,32,090 हेक्टर रहेको छ। शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउन डडेलधुराको नवदुर्गा गाउँपालिकाले शुरू गरेको अभिभावक तथा विद्यार्थीहरूका लागि मनोसामाजिक शिक्षा कार्यक्रम प्रभावकारी देखिएको छ। यसले आफूहरूलाई शिक्षाप्रति सचेत बनाएको अभिभावकहरूले बताएका छन् भने विद्यार्थीको सिकाइमा पनि राम्रो परिवर्तन ल्याउने गाउँपालिकाको विश्वास छ। डडेलधुराबाट दिपेन्द्र अवस्थीको रिपोर्ट।
7: गत शैक्षिक वर्षदेखि शिक्षक अभिभावक तथा विद्यार्थीहरूलाई एउटै मञ्चमा ल्याई शैक्षिक गुणस्तर कायम गर्ने विविध क्रियाकलाप सञ्चालन गरेको नवदुर्गा गाउँपालिकाले यस वर्ष भने पालिकाको 7 माध्यमिक विद्यालयमा शिक्षक अभिभावक र विद्यार्थीहरूलाई मनोसामाजिक शिक्षा प्रदान गरेको छ। गत शैक्षिक वर्षमा पालिकाले विभिन्न विद्यालयहरूमा विद्यार्थी अभिभावक र शिक्षकलाई भेला गरी शैक्षिक बहस समेत सञ्चालन गर्दै सबैको माग बमोजिम अतिरिक्त कक्षा समेत सञ्चालन गरेको थियो। शैक्षिक बहसमा उठेका सुझावका आधारमा खास गरी नतिजा सुधार गर्ने मुख्य उद्देश्य बनाएको भए पनि अपेक्षा अनुसार नतिजा प्राप्त हुन सकेन। कक्षा 8 र एसई परीक्षामा अपेक्षित नतिजा आउन नसकेपछि पालिकाले तीनै अभिभावक शिक्षक र विद्यार्थीहरूलाई विद्यार्थीहरूको मनोबल बढाउन मनोपरामर्शकर्ताको सहयोगमा तालिम प्रदान गरिरहेको छ। मनोपरामर्श तालिमले व्यवहार परिवर्तनका लागि ठूलो सहयोग हुने विश्वास अभिभावकहरूको छ।
8: मेरो नाम कलापति बोहरा। यो कार्यक्रममा एकदमै राम्रै सिकियो। विद्यार्थीको लागि हामी अभिभावकले यतिसम्म गर्नुपर्दो रहेछ, हामीलाई त्यही कुनै थाहा थिएन। अहिले धेरै सिके, विद्यार्थीलाई के माया गर्नुपर्ने रहेछ अहिले थाहा भयो। हामीले माया गर्नुपर्दो रहेछ खानामा, पढाइमा।
9: मेरो नाम इन्द्र देवी विष्ट हो। आफ्ना छोरालाई राम्रोसँग लगाउने, राम्रोसँग आउने बेला पनि माया गर्ने भनेर धेरै अन्य कुराहरू ज्ञान ध्यान गरेर सिकायो हामीलाई।
7: ग्रामीण क्षेत्रमा कामको व्यस्तता, विभिन्न प्रकारका सुविधाहरूको अभाव तथा जनचेतना अभावका कारण अभिभावकले विद्यार्थीहरू प्रति गर्ने व्यवहार परिवर्तन हुन सकेको छैन। नवदुर्गा गाउँपालिका वडा नम्बर 4 की डिग्रादेवी विष्टले अभिभावकको भूमिका बारे तालिम लिएपछि आफूमा निकै परिवर्तन आएको अनुभव सुनाउनु भयो।
10: यो बच्चालाई राम्रोसँग सिकाउने कुराहरू धेरै महत्वपूर्ण रहेछन्। हामीलाई त थाहा नै, जति शिक्षित भए पनि थाहा नहुँदो रहेछ। त्यही अनुसार बच्चालाई अलिअलि हामी पनि धेरै माया राख्छौँ भन्ने अझ मनै भित्रदेखि खुलेर लागौँ कि भन्ने जस्तो
7: नतिजा सुधारको विषय विद्यार्थी शिक्षक र अभिभावकको दायित्व हुनुपर्ने नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मी प्रसाद अवस्थीले बताउनुभयो।
11: हामी सबै आफ्नो जिम्मा जिम्मेवारी लिनुपर्छ र त्यो अन्तर्गत शिक्षकहरू अलिकति बढी होला र अभिभावक जीवहरूले आफ्नो नानी बाबुहरूलाई शिक्षकको गुणस्तर अगाडि बढाउने सवालमा सरसफाइमा के छ, भूगर्भमा के छन्, अनि अनुशासन कस्तो छ, विद्यालय आउँछ कि आउँदैन मेरो बच्चा, यी कुराहरू चाहिने अभिभावकले पनि आफ्नो बच्चाको बारेमा
7: पछिल्लो पटक विद्यालयको पहुँचमा बाल बालिकाहरू पुगे पनि गुणस्तर सुधार भने निकै चुनौतीपूर्ण छ। दिपेन्द्र अवस्थी, रेडियो नेपाल, डडेलधुरा।
0: बाँकी समाचार। कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ। बिहिबार साँझ नुहाउने क्रममा डुबेर बेपत्ता भएका बगनास काली गाउँपालिका 6 मनद्राङ स्थित कालीगण्डकी नदीमा डुबेर शिखर डाँडाका 14 शिशिर गाह र 24 पूजन गाहको हिजो शव फेला परेको प्रहरीले जनाएको छ। विगत 2 महिनादेखि क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने औषधिको अभाव रहेकोमा अब सहज उपलब्ध हुने भएको छ। औषधि व्यवस्था विभागका सूचना अधिकारी किरण सुन्दर वज्राचार्यले क्यान्सरको किमोथेरापी उपचारमा प्रयोग हुने औषधि केही दिनमा सहज उपलब्धता हुने बताउनुभयो। उहाँले औषधिको अहिले केही सीमित ठाउँमा मात्र उपलब्ध गराउँदै आएकोमा अब सहज रूपमा उपलब्ध गराइने दावी गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इरानले दक्षिणी लेबनानमा इजरायलले गरेको आक्रमणको विरोध स्वरूप हर्मुज जलमार्ग पुनः बन्द गरिएको जनाएको छ। तर अमेरिकी सेनाले उक्त दावीलाई अस्वीकार गर्दै जलमार्गबाट जहाजहरूको आवत जावत जारी रहेको बताएको छ। इरानले लेबनानमा भएका इजरायली हवाई आक्रमणलाई अमेरिका इरान बीच भएको युद्ध अन्त्य सम्बन्धी सम्झौताको उल्लंघन भएको आरोप लगाएको छ। उक्त सम्झौतामा विश्वको करिब 20% तेल तथा तरलीकृत प्राकृतिक ग्यास ओसार प्रसार हुने हर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने व्यवस्था गरिएको थियो। यसैबीच अमेरिकी उपराष्ट्रपति जेडी भान्स प्रत्यक्ष अमेरिका इरान वार्ताका लागि स्विजरल्याण्ड प्रस्थान गर्नुभएको छ। आज हुने वार्तामा आणविक कार्यक्रम तथा लेबनान युद्ध विराम सम्बन्धी विषयमा प्रगति हुने अपेक्षा गरिएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघेलीले सम्झौता अनुसार अन्य पक्षले आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनुभयो। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ पनि वार्ताको प्रारम्भिक चरणमा सहभागी हुने जनाइएको छ। यसैबीच नयाँ युद्ध विराम घोषणा भएको 24 घण्टा नबित्दै दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा कम्तीमा 20 जनाको मृत्यु भएको बताइएको छ। इजरायल र हिजबुल्लाहले एकअर्कामाथि युद्ध विराम उल्लंघन गरेको आरोप लगाइरहेका छन्। अब आर्थिक समाचार।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: चालू आर्थिक वर्षको 11 महिनामा 7 लाख भन्दा बढ़ी पर्यटक मुस्ताङको भ्रमणका लागि पुगेका छन्। मेग्दीको सिमानामा पर्ने मुस्ताङको घाँसा स्थित सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको साउनदेखि जेठसम्म 7,05,754 स्वदेशी र विदेशी पर्यटक मुस्ताङ भ्रमणका लागि पुगेका हुन्। यो संख्या गत आर्थिक वर्षको 12 महिनाको बराबर हो। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी जोमसोम सड़क भएर मुस्ताङ भित्रिने नाकामा पर्ने घाँसामा प्रहरीले सवारी साधन मार्फत भित्रिने पर्यटकहरूको अभिलेख राख्ने गरेको छ। 11 महिनामा 1,51,160 सवारी साधन मार्फत 4,60,924 स्वदेशी र 2,44,830 विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो। सबैभन्दा बढ़ी गत जेठमा 27,488 सवारी साधन मार्फत 90,939 विदेशी र 40,838 स्वदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। पर्यटकको चापका कारण बेनी जोमसोन सड़कमा पर्ने बेनी गलेश्वर तातोपानी दानाका होटल भरिभराउ हुने गरेका छन्। को शुरूआती समयको अनुकूल मौसम जेठमा मुस्ताङ भ्रमण गर्नेको घुइँचो बढ़ने गरेको छ। मुस्ताङ भित्रिएका बाह्य पर्यटकको संख्या मध्ये करिब 80% भारतीय पर्यटक हुने गरेको प्रहरी निरीक्षक बस्यालले बताउनुभयो। गत आर्थिक वर्षमा 7,05,779 पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए। 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको निर्माण सम्पन्न भौतिक संरचनाहरूको परीक्षण थालिएको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर प्रवर्धक रहेको रघुगंगा जल विद्युत आयोजनाको मुख्य सुरुङ र 2 पानी थिग्याउने पोखरीको परीक्षण शुरू भएको हो। रघुगंगा हाइड्रो पावरका प्रबन्ध संचालक गणेश केसीले बाँधमा निर्माण भएको डिसेन्टरमा शुक्रबार पानी हालिएको र आइतबारदेखि सुरुङमा पानी भर्ने तयारी भएको जानकारी दिनुभयो। 20 मेगावाटको एक युनिट जडान भइसकेको छ भने अर्को युनिटका पार्ट पूर्जा जडान अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। नवलप्रासीको विनय त्रिवेणी गाउँपालिकाले उखु बेसार खेतीको व्यावसायिक प्रवर्धन मार्फत उत्पादन वृद्धि तथा किसानको आय आर्जन बढ़ाउने अभियानलाई अघि बढ़ाएको छ। गाउँपालिकाले नगदे बालीका रूपमा उखु र बेसार खेती विस्तारमा विशेष जोड़ दिएको छ। गाउँपालिकामा कृषिलाई मुख्य आय आर्जनको आधार बनाउने लक्ष्य सहित विभिन्न कार्यक्रम सञ्चालन भएका छन्। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालित नगदे बाली खेती प्रविधि अनुकूलन तथा व्यवसायीकरण कार्यक्रम मार्फत उखु र बेसार खेतीको उत्पादन विभिन्न योजना कार्यान्वयनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले जानकारी दिनुभयो। उखु खेती गर्ने किसानलाई उन्नत जातको बिउ, बाली संरक्षण सामग्री तथा उत्पादन वृद्धि गर्न आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइएको छ। बेसार खेती गर्ने किसानका लागि भने बिउ, प्राङ्गारिक मल, सुरक्षा सामग्री तथा प्राङ्गारिक परामर्श उपलब्ध गराउने गरिएको छ। मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अन्तर्गत करिब 1,50,00,000 लगानी गरी उखु र बेसार खेती प्रवर्धनका कार्यक्रम सञ्चालन गरिएको चापागाईले जानकारी दिनुभयो।
0: भुवन आचार्य। अब खेल समाचार। फिफा विश्वकपमा जर्मनीले लगातार दोस्रो जित दर्ता गरेको छ। गैराती क्यानाडामा भएको खेलमा आइवरी कोस्टलाई 2-1 गोलले हराउँदै जर्मनी विजयी भएको हो। आइवरी कोस्टले 30 मिनटमा गोल गर्दै अग्रता लिएको थियो तर 68 मिनटमा जर्मनी गोल फर्काउन सफल भयो। त्यसपछि अतिरिक्त समयमा शानदार गोल गर्दै जर्मनी विजयी भयो। जितपछि जर्मनी समूह ईको शीर्ष स्थानमा उक्लिएको छ। यस्तै हिजै राति भएको खेलमा नेदरल्याण्डसले स्वीडेनमाथि शानदार जित निकालेको छ। ह्युस्टन रंगशालामा भएको खेलमा नेदरल्याण्डसले स्वीडेनमाथि 5-1 गोलको शानदार जीत निकालेको हो। अहिले कुरासाओ र इक्वेडर बीच खेल भइरहेको छ। खेलको 75 मिनट चलिरहँदा दुवै टोली गोलरहित बराबरीमा छन्। अब मौसम सम्बन्धी जानकारी।
14: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
15: मेरो पनि दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
14: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
15: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
14: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
15: एकपटक दङ्गालीबाट किनेर हेर न।
14: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
16: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
15: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
17: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
18: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा।
15: प्रोप्राइटर सोमराज रैदास।
19: सम्पर्क फोन नम्बर 082-565-775।
15: सम्पर्क नम्बर 98-478-26-873।
20: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
21: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्ने र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
22: किराले खाएको दाँत निकाल्ने,
17: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
22: खाली ठाउँमा दाँत राख्ने,
17: दाँतको जरैदेखि उपचार गर्ने,
22: भएको दाँतमा खोलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
17: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
21: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि। सम्पर्क फोन नम्बर 082-595-466, 98-29-81-50-53।
23: आया, मम्मी मम्मी दाँत दुख्यो।
24: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरू सधैँ जिस्किरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
25: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
26: तिमीलाई थाहा छैन र, अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
24: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
26: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
21: लामो समय फिलिपिन्स, बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
27: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
28: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
27: सम्पर्क फोन नम्बर
24: 082-595-222। खैनी जस्ता छुट्टी गर्ने पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मधुपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
29: मह सेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
30: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डीफोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
29: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
31: शुद्ध महका लागि कहाँ जाने त?
32: ल, घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
31: हजुर।

0: हॉस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्कैन सेवा नया व्यवस्थापन का साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौं।
1: सम्पर्क गोराही सिटी स्कैन सेन्टर प्राली हॉस्पिटल रोड गोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
2: सक्कु बुढी बुबा दाई बाबा दादू भैया दिदी बाबू उक्र लौ खबर सुने
3: सक्कु जे लौ खबर सुने
2: 300 सैया की संजीवनी टीचिंग अस्पताल आप अपनो कनक सेवा मा
3: आप ग्राम पर्ले से दुर्वा करक लाग दान से बाहर जाइनी पर्ना
2: छुट्टी छुट्टी से भारी हो सक्कु मेरा खुरवाग बिरवा करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी
3: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असंभव के बा
2: ओपीडी सेवा भर्ना सेवा
3: सक्कु मेरिक ऑपरेशन सेवा
2: आईसीयू सेवा रेडियोलॉजी सेवा
3: अस्पताल के रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा संपर्क करना अस्पताल के ठेकाना
2: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगरपालिका वडा नंबर 3 बरगदुआ दाङ। संपर्क फोन नंबर 97090-65225
3: 082-591-101
2: 591-102
3: 082-591-103
2: 591-104 और 591-105।
4: सीता के हो तिमलाई गुन्जेर बेसी छौ के हुनु नि बिहे भएको छ 6 वर्ष भइसक्यो बच्चा बच्चीको लागि कति ठाउँ देखाएको त्यो ठाउँ तर केही सिप चलेन अब त आश्रय नरिसक्यो के कुरा गर्छु नि हाम्रै घरैमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ ए ठिकै छ म जान त धेरै अब तिमीले भनिहाले त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
5: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
6: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
5: शिशु क्लिनिक फर्टिलिटी दिपुचो खोरहाइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-5572
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
8: हाम्रा सेवाहरू
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती दम निमोनिया खोकी छेरो
7: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
8: मधुमेह सुगर मृगौला रोग पिसाब
7: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
8: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
8: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
7: युरिक एसिड बाघ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
8: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
7: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
8: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
9: खुसीको खबर खुसीको खबर खुसीको खबर
10: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ यदि त्यसो हो भने दाङको प्रतिष्ठित रचना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ
9: हाम्रा विशेषताहरू
11: आधुनिक प्रयोगशाला
9: अत्याधुनिक सर्वेक्षण उपकरण
11: अनुभवी प्रशिक्षक
9: व्यवहारिक तथा परियोजना आधारित सिकाइ
11: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
9: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ सिभिल

0: मार्फत भवन सड़क पुल खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्र में दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इंजीनियरिंग मार्फत सर्वेक्षण जीआईएस जीपीएस डिजिटल मैपिंग तथा भू स्थानिक प्रविधि को क्षेत्र में आकर्षक करियर निर्माण गर्नुहोस्।
1: सीमित सीट तथा छात्रवृत्ति को अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
0: आज रजेना टेक्निकल कलेज घोराए 18 दाङ में संपर्क करी आफ्नो सीट सुरक्षित गर्नुहोस्।
2: साथ ही कक्षा 11 में विज्ञान व्यवस्थापन शिक्षा र कानून संकाय में धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौं। संपर्क श्री मावी रजेना टेक्निकल कलेज घोराई 18 रजेना दाङ।
0: संपर्क फोन नंबर 082-562-204,
2: संपर्क मोबाइल नंबर 98578-30672 र 98979-64848।
3: रजेना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
4: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराही दाङमा।
5: डाक्टर सुबोध कुमार शर्मा द्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
5: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
4: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
5: सम्पर्क मोबाइल नम्बर 98578-44-722, 98578-35-060। सम्पर्क सिभिल फर्मा घोराही 15 सड़क विभाग रोड दाङ।

0: राम्रो पावरमा
1: बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ चरणको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड

0: mad. Rhythm is a banger, it's a retro. Azeli, hello, let's go.
1: 6.9 inch ko standard display, AI powered camera, 3 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshtaharule tapai ko man jitna barambar.
2: Ke tapai patak patak upachar garauda pani rog niko nabhayera chintit hununcha? Yadi hununcha bhane aunuhos Banglacholi Ayurved Clinic Ghoraidang ma upachar hune rogharu piles, fistula, disagarda ragat aune, polne, dukne, kabjiyat, chaya, poto, dandifor, dag, dubi, allergy, kapal jharne, mahinawari gadbadi, seto pani bagne, yoni chilaune, tallo pet dukne, nisantanpan ebam purushko yoni chama kami, shigra skalan, swapna dosh ebam nisantanpan, haddi khiyeko, lasa chatiyeko, uric acid, hatkhutta jhamjhamaune, polne, silka hanne, tatha, sabai kisimka bathrok, gastric, ganagola, ulcer, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने, सुगर, प्रेसर, थायराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
3: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्ना आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बीपी सोग दान संपर्क फोन नंबर 98686 61694।

0: ये दांत दुख रहे हो
1: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने हैन
0: अस्ति भक्कर त औषधि गरेको बिसको उन्नीस भएको होइन
1: जाँतै त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
0: आफू यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
1: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टियु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा किचिन दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटिरा आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्धाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड भराई दाँत
3: सम्पर्क फोन नम्बर 082-5-63-027
6: 98-41-68-47-46
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
7: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
8: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
7: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
8: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
7: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
8: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98-578-34-910
7: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दान
9: नेपाली जुत्ता घर
7: राप्ती अञ्चलको सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
9: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% बम्पर छुट
7: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
9: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तरपट्टि थारू गल्ली घुराही दान
7: सम्पर्क मोबाइल नम्बर 98-577-71-546
10: होइन भाइला लखर लखर कहाँ आइनेस्
11: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
10: अरे केटा उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
11: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
11: ल ल काका गइहाले म
12: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
13: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
12: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98-498-87-741
14: आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ झ्याम्मै लिएर जानुहोस् झ्याम्मै भ्यालुएसन झ्याम्मै क्यास डिस्काउन्ट
15: एक्सपेन्स डेट त्यही असार 4 गतेदेखि 10 गतेसम्म
16: स्थान राप्ती अटो इन्जिनियरिङ बजाज सोरुम शहीद गेट गुराही दाम
7: सम्पर्क फोन 082-5-62-4-23 सम्पर्क मोबाइल नम्बर 98-578-30-151 98-478-33-133 र 98-686-37-244
17: मध्यपश्चिम ट्रान्ड चेक यति बेला बिहानको आठ बजेको छ।

बिहान 8 बजे को मध्यपश्चिम खबर देवा भूषाल को नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ। पर्सि मंगलबारसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झण्डै 4,000 महाधिवेशन प्रतिनिधि सहित नेता कार्यकर्ता सहभागी हुँदैछन्। 2079 सालमा स्थापना भएको कार्यक्रमले गएको फागुन 21 भएको प्रतिनिधि सभा सदस्य चुनावमा झण्डै 2/3 बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ। रासपाको पहिलो महाधिवेशनलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। महाधिवेशनलाई व्यवस्थित बनाउन आवश्यक सबै जस्तो व्यवस्थापनको काम पूरा भएको रासपाका प्रवक्ता मनिष झाले बताउनुभयो। भरतपुरको गेस्ट हाउस चौरमा हुने रासपाको महाधिवेशनको उद्घाटन पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले गर्ने कार्यक्रम छ। प्रवक्ता झाका अनुसार देशभरका जिल्ला प्रदेश तथा विदेश स्थित सम्पर्क समितिबाट प्रतिनिधि छनौटको प्रक्रिया पूरा भइसकेको छ। महाधिवेशन स्थल व्यवस्थापन आवास यातायात सुरक्षा तथा स्वयंसेवक परिचालन लगायत काम सकिएको छ। राजनीतिक आर्थिक सांगठनिक विधान सहितका प्रतिवेदन तयार भइसकेका छन्। हिजो चितवनमा बसेको केन्द्रीय समितिले महाधिवेशनमा पेश गर्ने विधान संशोधन गरिसकेको छ। बन्द 17 उद्योग संघ चितवनको सभाहालमा हुनेछ। पहिलो महाधिवेशनले 19 पदाधिकारी सहित 158 केन्द्रीय समिति चयन गर्नेछ। महाधिवेशनमा पार्टीको विधान संशोधन नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने प्रवक्ता झाले बताउनुभयो। महाधिवेशनमा 3,918 प्रतिनिधि हुनेछन्। त्यसमा 300 प्रतिनिधि रासपाका दुई महामन्त्रीलाई मनोनयनको जिम्मेदारी प्रदान गरिएको छ। रासपाले पार्टी सदस्य 5,00,000 पुर्याएको जनाएको छ। सचिवालय सदस्य हरि ढकालका अनुसार 610 पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने 4,063 वटामा अधिवेशन गरिएको छ। त्यस्तै प्रदेश 64 जिल्लामा अधिवेशन सम्पन्न भएर प्रतिनिधि छनौट भइसकेका छन्। मध्य प्रदेश र निर्वाचन हुन बाँकी रहेका 13 जिल्लाको तदर्थ समितिबाट महाधिवेशनमा प्रतिनिधि आएको ढकालले जानकारी दिनुभयो। स्वास्थ्य वृद्धावस्थाका लागि योग भन्ने नारा सहित आज राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष जुन 21 तारीकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइन्छ। राष्ट्रसंघ सभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जून 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। सन् 2016 21 जूनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो। नेपालमा 2036 माघ 1 गतेदेखि सूर्य उत्तर नारायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो। नेपाल संस्कृत विश्वविद्यालयमा 6 महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ। यसै गरी त्रिभुवन विश्वविद्यालयमा संस्कृत केन्द्रीय विभाग अन्तर्गत योग विषयको अध्ययन एवं अध्यापन शुरू भइसकेको छ। यसअघि विक्रमसम्म 2036 उत्तरायण शुरू हुने दिन पारेर नेपालमा डाक्टर हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो। सरकारले माघ 1 गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको छ। अहिले नेपालमा माघ 1 गते राष्ट्रिय र जून 21 दिन अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ, जसका कारण पछिल्लो समय नेपालमा योगको राम्रो प्रचार प्रसार भइरहेको छ। रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन योग प्रभावकारी रहेको योगलाई सर्वव्यापी बनाइनुपर्ने अभियान चलाउँदै आउनुभएका डाक्टर हरिप्रसाद पोखरेलले बताउनुभयो। सुरक्षित गर्भपतनका कारण महिलाहरूले असुरक्षित गर्भपतनका कारण महिलाहरूले अकालमा मृत्युवरण गर्नुपर्ने र मातृ मृत्युमा पनि कमी आउन नसकेको घोराईमा आयोजित एक कार्यक्रममा सहभागीहरूले बताएका छन्। सुरक्षित गर्भपतन सेवा सम्बन्धी कानून कार्यान्वयन र वर्तमान अवस्था विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले 12 हप्तासम्मको गर्भपतनलाई कानूनी मान्यता दिइएको र विशेष परिस्थितिमा 25 हप्तासम्म पनि गर्भपतन गर्न सकिने कानूनी व्यवस्था भए पनि त्यसको सुरक्षित प्रयोग नगर्दा मातृ मृत्युमा कमी आउन सकेको छैन भने महिलाहरू विभिन्न समस्याले पीड़ित हुनु परेको निष्कर्ष सहभागीहरूले निकालेका थिए। कार्यक्रममा प्रमुख अतिथि दाङ जिल्ला अदालतका मुख्य न्यायाधीश प्रकाश प्रसाद पण्डितले सुरक्षित गर्भपतन र योगसँगको जोडिएको विषयलाई
गाउँ तहसम्म जनचेतना फैलाउनु पर्ने र सरकारवाला निकायहरूले कानून कार्यान्वयनमा जोड़ दिनुपर्ने बताउनुभयो। कार्यक्रममा जिल्ला बारदाङका अध्यक्ष अधिवक्ता गोमा महराले शरीर स्वास्थ्य र मातृत्व महिलाको अधिकार भएको भन्दै गर्भपतनलाई कानूनले व्यवस्थित र निशुल्क गर्न नसकेको बताउनुभयो। सुरक्षित तरिकाले गर्भपतनमा कानूनी उल्झन र गोपनीयताको कारण महिलाहरूमा ढुक्क हुन नसकेको र अन्य गलत बाटो अपनाउँदा महिलाको ज्यान जोखिममा पर्ने र चर्को मूल्य चुकाउनु पर्ने बाध्यता रहेको बताउनुभयो। कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका रत्न प्रसाद गिरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त निर्देशक डाक्टर सुरेश रसाईली, शिखा तिवारी, दाङका प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डे, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसी, घोराई उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख राधा पौडेल लगायतले सुरक्षित गर्भपतनका बारेमा प्रचार प्रसार गर्नुपर्ने सचेतनाका कार्यक्रमहरू विद्यालय तहसम्म र गाउँ गाउँमा लैजानु पर्ने प्रभावकारी अनुगमन ध्यान दिनुपर्ने लगायतका कुरामा जोड़ दिनुभएको थियो। स्वास्थ्य लाइभ मीडियाको आयोजनामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष कृष्ण अधिकारीले विषयवस्तुमाथि प्रकाश पार्नु भएको थियो। संस्थाले सातवटै प्रदेशमा सुरक्षित गर्भपतन सेवा सम्बन्धी कानून कार्यान्वयन र वर्तमान अवस्थाका बारेमा कार्यक्रम गरिएको छ। अपंगता भएका व्यक्तिहरूका लागि घोराईमा सञ्चालन गरिएको असार बनाउने तालिमको आज हिजो समापन गरिएको छ। अपाङ्ग मानव अधिकार एवं सरकार मञ्च नेपाल दाङका अध्यक्ष देवका खनालको अध्यक्षता तथा घोराई उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो। विकलांग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रको आयोजना तथा अपाङ्ग मानव अधिकार एवं सरकार मञ्च दाङको समन्वयमा 15 दिने अचार बनाउने तालिममा अपाङ्गता भएका 12 जना महिलाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी होमबहादुर केसी, घोराई उपमहानगरपालिकाका वडा नम्बर 15 वडा सदस्य उत्तम बुढाथोकी, तालिमका प्रशिक्षक सुशीला थापा लगायतले बोल्नुभएको थियो। तालिमले आगामी दिनमा अपाङ्गता भएका महिलाहरूलाई जीविकोपार्जनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। समापन कार्यक्रमको सहजीकरण निर्मला पुरीले गर्नुभएको थियो। गरुवा गाउँपालिकाका किशोरीहरूमा धेरै जस्तो रक्त अल्पताको समस्या देखिएको छ। गरुवा गाउँपालिकामा विद्यालयमा अध्ययनरत किशोरीहरूको स्वास्थ्य अवस्था सुधार गर्ने उद्देश्यले शुरू भएको रक्त अल्पता एनिमिया परीक्षण कार्यक्रम पश्चात यस्तो तथ्याङ्क बाहिर आएको हो। गरुवा गाउँपालिकाको समन्वय तथा लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य कार्यालय दाङको संयुक्त आयोजनामा सञ्चालन गरिएको कार्यक्रम अन्तर्गत पहिलो चरणमा 3 विद्यालयका 700 बढी किशोरीहरूको परीक्षण सम्पन्न भएको छ। जनता माध्यमिक विद्यालय, सुबतारा इंग्लिश बोर्डिङ स्कूल र ज्ञानज्योति इंग्लिश बोर्डिङ स्कूल गरी 3 विद्यालयका 745 जना किशोरीहरूको परीक्षण गर्दा 537 जनामा रक्त अल्पता देखिएको जनस्वास्थ्य कार्यालय दाङका ल्याब टेक्नोलोजिस्ट उज्जवल कुमार पौडेलले जानकारी दिनुभयो। गढुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरीले किशोरीहरूको स्वास्थ्य सुधार गाउँपालिकाको प्राथमिकतामा रहेको बताउँदै रक्त अल्पता न्यूनीकरणका लागि विद्यालय, अभिभावक र स्वास्थ्य संस्थाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। स्वास्थ्य शाखा प्रमुख चौधरीका अनुसार असार 8 गते गढुवा 3 थप 3 विद्यालयका किशोरीहरूको रक्त अल्पता परीक्षण कार्यक्रम सञ्चालन गरिनेछ। किशोरीहरूमा उच्च दरमा रक्त अल्पता देखिनुले पोषण तथा स्वास्थ्य क्षेत्रमा थप ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ। नेपाल मौरी पालक महासंघ दाङको 15 साधारण सभा घोराईमा सम्पन्न भएको छ। मौरी पालक महासंघ दाङका अध्यक्ष दिनेश ओलीको अध्यक्षता तथा राष्ट्रिय कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाई प्रमुख कोमल शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन भएको हो। कार्यक्रममा बोल्ने वक्ताहरूले मौरी पालक किसानहरूले चरीकरण, बजारीकरण लगायतका विभिन्न समस्या भोग्नु परेको भन्दै राज्यले यसमा ध्यान दिनुपर्नेमा जोड़ दिएका थिए। कार्यक्रममा मौरी पालक महासंघका लुम्बिनी प्रदेश अध्यक्ष रामहरि शर्मा, मौरी जन संयोजक उपेन्द्र केसी, घोराई उपमहानगरपालिकाका कृषि शाखा
का खिम बहादुर बस्नेत नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी लगायतले आफ्नो धारणा राख्नु भएको थियो। कार्यक्रममा कोषाध्यक्ष देवीराम पोखरेलले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। मौरी पालक महासंघका चन्द्र प्रकाश आचार्यको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण मौरी पालक महासंघ दाङका सचिव सरस्वती सुवेदीले गर्नुभएको थियो। तुलसीपुर उपमहानगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण उत्पादन लागत न्यूनीकरण र किसानको आयार्जन वृद्धि गर्ने उद्देश्य सहित 50% अनुदानमा कृषि सामग्री वितरण गरेको छ। कृषि विकास शाखा तथा पशु सेवा शाखाको संयुक्त आयोजनामा भएको कार्यक्रममा कृषकहरूलाई च्याफ कटर दाना पिस्ने मिल तथा मल्चिङ प्लास्टिक वितरण गरिएको हो। वार्षिक स्वीकृति कार्यक्रम अन्तर्गत पशु सेवा शाखा मार्फत 18 जना किसानलाई च्याफ कटर र 5 जना किसानलाई दाना पिस्ने मिल वितरण गरिएको थियो। यसै गरी कृषि विकास शाखा मार्फत 83 जना किसानलाई 220 वटा मल्चिङ प्लास्टिक उपलब्ध गराइएको छ। कार्यक्रममा नगर प्रमुख टीकाराम खड्काले आधुनिक कृषि प्रविधिको प्रयोग उत्पादन लागतमा कमी तथा व्यावसायिक पशुपालनको विस्तारका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। किसानहरूले प्राप्त कृषि सामग्रीले श्रम र समयको लागत घट्नुका साथै उत्पादन वृद्धि गर्न महत्वपूर्ण सहयोग पुग्ने व्यावसायिक खेती र पशुपालनमा ठूलो राहत मिलेको बताएका छन्। कार्यक्रम कृषि समिति संयोजक लक्ष्मण चौधरी प्रमुख प्रशासकीय अधिकृत केशवराज पाद्रे पशु सेवा शाखा प्रमुख डाक्टर मनोज कुमार ओलीले कृषि क्षेत्रको आधुनिकीकरण यान्त्रिकरण तथा किसानको आयार्जन वृद्धि गर्ने लक्ष्यसहित यस्ता अनुदानमुखी कार्यक्रमलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिइने बताउनुभयो। कार्यक्रमको सहजीकरण कृषि शाखाका अधिकृत शंकर न्यौपानेले गर्नुभएको थियो। हवस् त बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वरिष्ठ मुटु बाथ प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
2: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
1: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
2: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
1: औँलाहरू सुन्निने, रातो हुने र औँला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
2: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
3: बिरामी जाँच्ने मिति यही असार 13 गते शनिबार, समय बिहान 9 बजेदेखि।
1: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
3: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-0098।
4: भर्ना खुल्यो।
5: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: कार्यक्रमहरू:
5: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
3: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
6: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सदरदाङ।
7: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684, 98512-32328
5: र 98578-37255।
8: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। विचिन अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घोराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
8: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
3: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
8: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
3: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
8: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँ सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
3: सम्पर्क स्थान: घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।

0: बायोनेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया चरण को लगी गिफ्ट करने मौका सफल रेफरल में आपको लगी एक महीना फ्री इंटरनेट बायोनेट अब सब कनेक्टेड
1: हमी जन्मदात नहीं पूरे टैलेंट मलाई चाहिए
2: UFX सिनेमास कुराही दश नारायण पुरसौडी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य
3: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस डब्लु हेलो हेलो हेलो
2: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
4: हुलास खुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जीरा मसिनो राइस
5: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
4: हुलासले बनाउँदैछ परिवार एक साथ
6: छोरी यहाँ दिन दिनै बढिरहेछ कसैलाई केही मतलबै छैन
7: नाटक खेलिराखेर मैले के पाउँछु
8: स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र आई एम जित बहादुर
7: जित बहादुर
9: कोई रिश्ता जब नया होता है ना एक्साइटिंग होता है क्योंकि वो नया होता है
8: साथै स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमै भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र ककटेल
9: टू
8: एक पटक अवश्य हेर्नुहोस्
10: खुशीको खबर
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
12: सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज
13: स्थापित गर्यौं र अहिले बिस्तारै गण्डकी प्रदेशलाई गएर मुख्यमन्त्रीज्यूलाई मैले आफ्नो प्रेजेन्टेशन राखिसकेपछि लो अब मैले के गर्नु पर्यो भन्नुभयो मैले उहाँलाई पनि भने कि अहिले तपाईँले अनुदानमा एउटा उद्योग राखिदिनुहोस् हामी आइडिया दिन्छौं र त्यो आइडिया तपाईँले यो आइडिया चाहिँ गण्डकी प्रदेशले प्रयोग गरोस् भनिसकेपछि हामीले एउटा फिजिबिलिटी रिपोर्ट बनाएर दियौं आइडिया दियौं र त्यो व्यवसाय उन्मुख भएर उद्योग स्थापना भइसकेको छ उद्योग स्थापना भइसकेको छ तर उत्पादनको लागि फाइनान्सिङमा लडाई गरिराखेको कुरा तिनी व्यवसायीको मुखबाट मैले बेला बेलामा सुन्ने गरेको छु त्यसकारणले अब अहिले भनेको जस्तो प्लास्टिकमा उद्योग शुरू हुन
14: बाँकी छ
13: बायोचारमा उद्योग शुरू भइसकेको छ त्यो अपरेशनमा जान बाँकी छ भनिसकेपछि
14: यसको कठिनाई चाहिँ त्यो के अरे प्लास्टिकलाई इन्धन बनाउनु र यो अंगारलाई रासायनिक मल जस्तो बनाउनुमा चाहिँ त्यो प्रक्रियागत झन्झट अथवा त्यो खर्च कुन हिसाबमा के रहेछ
13: करिब करिब उस्तै हो एउटै प्रविधि हो विज्ञान एउटै हो त्यही चीजलाई हामीले प्रयोग गरेर दुईटा फरक प्रोडक्ट बनाउन चाह्यौं अब अहिले मानौं कि हामी दैनिक रूपमा जसरी फोहोर काठमाडौँबाट नुवाकोट फालिराखेका छौं तिनलाई पनि चारकोलमा कन्भर्ट गर्यौं भने अहिले गनाउने बागमतीलाई शुद्ध बनाउनको लागि पनि नगनाउने बनाउनको लागि पनि काम लाग्न सक्छ किनभने केही बायोचार हामीले यो सिसिडोलको लिचेट लिएर आएर प्रयोगशालामा टेस्ट गरेर यो लिचेटलाई सफा गरेर खोलामा फाल्नुभन्दा अगाडि ट्रिटमेन्ट गर्नको लागि त्यही चारकोल उपयुक्त हुन्छ भनिसकेपछि हामीले फालेको कुइने फोहोरलाई चारकोलमा बनाएर त्यही चारकोल प्रयोग गरेर हामीले लिचेटलाई पनि ट्रिट गरेर शुद्ध पानी बागमतीमा होस् त्रिशुलीमा होस् मिसाउन सक्छौं।
14: एकदम महत्वपूर्ण कुरा भन्नुभयो रविन्द्र ढकालज्यू, तपाईँहरूले गरिरहेको अनुसन्धान नेपालले भोगिरहेको धेरै समस्यालाई समाधान गर्ने खालको, जस्तो अहिले नेपालले प्रदूषण भोगेको बागमती लगायतका खोला नालामा चाहिँ नदीहरू चाहिँ फोहोर दुर्गन्धित भएको चाहिँ समस्या भोगिरहेको र सँगसँगै इन्धन र रासायनिक मलको समस्या भोगिरहँदाखेरि एउटा इन्धनको समस्या नै समाधान हुने, रासायनिक मलको समस्या नै समाधान हुने, बागमतीको फोहोरको दुर्गन्ध नै समाधान हुने, प्लास्टिकबाट उत्पन्न हुने त्यो प्रदूषण पनि समाधान हुने, सबै कुरो समाधान गर्न सक्ने गरी एउटा कुरा गर्दा दोहोरो फाइदा
13: होइन,
14: त्यो त्यो अनुसारको अनुसन्धान गरिरहनु भएको छ। मात्र यसलाई चाहिँ हामीले व्यावसायिक रूपमा र व्यावहारिक रूपमा ढाल्न
13: बाँकी छ
14: होइन,
13: त्यस कारणले न अहिले विज्ञान प्रविधि र नव
14: त्यसमा एकछिनपछि आउँछ। अब तपाईँहरूले गरिरहेको अनुसन्धानलाई चाहिँ हामीले कसरी त्यसलाई व्यावहारिक रूपमा चाहिँ व्यावसायिक रूपमा चाहिँ रूपान्तरण गर्न सकिन्छ भनेर म केही बेरपछि आउँछु। र तपाईँ नास्टको मुख्य वैज्ञानिक अधिकृत हुनुहुन्छ रविन्द्र प्रसाद ढकालज्यू, र नास्टका विभिन्न अनुसन्धानमूलक काममा तपाईँ सक्रिय रूपमा लागिरहनु भएको छ, र आज हामी तपाईँसँग नास्टले गरिरहेका काम र विज्ञान प्रविधिको क्षेत्रमा नेपालको अहिलेको अवस्था र अब नवप्रवर्तन मन्त्रालय गठन भइसकेपछि यसबाट हामीले गर्न सक्ने आशा अपेक्षा कुरा गरिरहेका छौं, र हामी शुरूमा चाहिँ नास्टको अनुसन्धानमूलक कामहरूमा केन्द्रित गरेर कुरा गरिरहेका छौं। तपाईँले दुईटा उदाहरण नास्टले गरिरहेको दुईटा उदाहरण भन्नुभयो, एउटा प्लास्टिकबाट इन्धन बनाउने र अंगारबाट चाहिँ रासायनिक मल जस्तै मल बनाउने होइन, अहिले नेपालले भोगिरहेको दुईटा मुख्य समस्या, त्यो समस्या समाधान गर्ने गरी तपाईँहरूले अनुसन्धान तपाईँहरूको अनुसन्धानले सफल देखाइसकेको छ, मात्र यसलाई व्यावहारिक र व्यावसायिक रूपमा चाहिँ आउन बाँकी छ भन्ने कुरा गर्नुभयो। अब यो सँगै नास्टले अरू गरिरहेका काम के अलिकति पछिल्ला यो वर्ष समयमा भइरहेका अरू उदाहरणहरू भन्नुहोस्, त्यसपछि हामी अघि भने जस्तै यो विज्ञान प्रविधिका अरू कुरा गर्छौं।
13: मलाई अलिकति फ्रिडम पनि छ किनभने म वास्तवमा ल्याबमा मात्रै काम गरिनँ, मैले सचिवको भूमिकामा पनि करिब करिब 3 वर्ष जति सचिवको भूमिकामा रहे, त्यो बीचमा त्यो दौरानमा हामीले 2-3 कामहरू गरेका छौं। म त्यहाँभन्दा अगाडि पनि लैजाउँला, हामीले जडीबुटीका प्रशोधनका कुरादेखि लिएर क्लाइमेट चेन्जमा धेरै काम गर्ने, अरू क्लाइमेट चेन्जमा काम गरिराखेलाई सपोर्ट गर्नेदेखि लिएर, र हामीले अर्को एउटा महत्वपूर्ण पाटोमा चाहिँ के काम गरिराखेका छौं थियौं भने, हामीले 7 प्रदेशमा हामीले अनुसन्धान केन्द्रहरू खोल्यौं, जहाँ कृषि र खाद्य प्रविधि, त्यसपछि गएर चुरे संरक्षणका अनुसन्धान, शहरी विकास र पर्यावरण निर्माण, त्यस्तै गरेर ग्रीन माउन्टेन इकोनोमी जहाँ जसले टुरिज्मलाई सपोर्ट गर्न सकोस्, परम्परागत प्रविधि जसले चाहिँ हाम्रो आयुर्वेदिकदेखि

0: कहीं पोलिसीगत निर्माण का कुराले गर्दा हामीले ठ्याक्कै पोलिसी डिराइभ गरेर लैजान नसकेको कारणले गति दिन नसकेको कुरा सत्य हो, तर पनि हामीले प्रयास गरिराखेका छौं। अझै केही वर्ष पछाडिसम्म पालो पाइयो गर्ने मौका पाइयो भने हामी त्यो काम गर्न सक्छौं भन्ने एउटा अवधारणा हो मेरो, होइन? र अर्को पाटो चाहिँ हामीले स्याटेलाइटको युगमा पनि नेपाललाई प्रवेश गरायौं, न्यानो स्याटेलाइट सही सानो एउटा स्याटेलाइट थियो त्यो जापान पठायौं, त्यसको नेपाल बसेर म्यानेजमेन्ट गर्ने जिम्मेवारी मैले बोकेँ। अर्को त्यहाँ दुईजना हाम्रा इन्जिनियर जापान जानुभयो, न्यानो स्याटेलाइट बनाउनुभयो र त्यो लन्च गरेको स्याटेलाइटले 2.5 वर्षसम्म पृथ्वीलाई चक्कर लगायो, त्यो खस्यो र त्यसपछि फर्केर आउने इन्जिनियरहरूले अर्को 7 जना जतिलाई ट्रेनिङ दिनुभयो, उहाँहरूले पनि डाँफे नाम गरेको एउटा पेलोड बनाउनुभयो, त्यो उडाउन सकिएन किनभने त्यो बेलामा भिसी र सचिव कोही पनि उपस्थित नभएको हुनाले हाम्रो त्यो टाइम लाइनमा हामीले त्यो सपोर्ट गर्न सकेनौ र त्यो रोकियो। र त्यसैको नलेजबाट हामीले काठमाडौँ युनिभर्सिटीका हाई स्कूलका विद्यार्थीहरू र अरू सार्वजनिक विद्यालयका 11-12 पढ्ने विद्यार्थीहरूलाई अलिकति सपोर्ट गर्दै र हाम्रो ग्राउण्ड स्टेशन नास्टको ग्राउण्ड स्टेशन प्रयोग गर्ने गरेर हाई स्कूलका विद्यार्थीहरूलाई स्याटेलाइट बनाउन लगायौं र त्यो मुनाल नाम गरेको स्याटेलाइट भारतको इसरोबाट लन्च गर्यौं, तर अनफर्चुनेटली केही माथि गएर 500 किलोमिटरको हाराहारी पुगेर त्यो रकेट नै खसेको कारणले हाम्रो स्याटेलाइट पनि हरायो। र अब बिस्तारै अर्को एउटा 6-7 कक्षा पढ्दै गरेका चेपाङका विद्यार्थीहरूले पनि स्याटेलाइट निर्माण गरेर चाइनाबाट लन्चिङ सफल भयो, त्यसको लागि पनि हामीले नास्टबाट ग्राउण्ड स्टेशनदेखि लिएर कम्युनिकेशनमा ठूलो सहयोग गर्यौं, जसको कारणले गर्दा हामी विज्ञान र प्रविधिमा काम गर्न सक्ने युवा जनशक्ति त्यसलाई अझै हाई स्कूल लेभलमा पेनिट्रेशन गराउँदै युवा जनशक्तिलाई अलि बढ़ी सशक्त, अलि बढ़ी व्यावहारिक र अलि चाहिँ बढ़ी संसारसँग एकाकार हुन सक्ने जनशक्ति निर्माणको लागि भनेर काम गर्दै जाँदा अहिले पुलचोकले यही स्पेस टेक्नोलोजीमा विद्यार्थीलाई पढ़ाउन थालिसकेको छ। भनिसकेपछि त हामीले स्याटेलाइटमा नेपालले न आफ्नो स्याटेलाइट छ, न स्याटेलाइट नेपालमा बनाउन सकिन्छ भनेर कल्पना गरिएको छ, न नेपालबाट काम गर्न सकिन्छ, त्यो माहौलबाट बिस्तारै नेपालमै स्याटेलाइट बनाऊ, यहीँबाट लन्च गरौं हुँदाहुँदै अहिले हाम्रा केही युवाहरू नास्टभित्रै बसेर रकेट पनि निर्माण गर्दै रकेट मलाई लाग्छ उहाँले अहिले केही 100 मिटरको मात्रै ट्रायल गरिराख्नु भएको छ, त्यसलाई 10 किलोमिटरसम्म लन्च गर्ने प्रयास गर्दै हुनुहुन्छ। त्यहाँभन्दा बढ़ी जान हामी नेपालबाट सक्दैनौ, कि त भारतको सहयोग कि चाइनाको सहयोग अथवा कुनै मित्र राष्ट्रको सहयोग लिनुपर्छ, किनभने संसारभरि जम्मा 12 देशबाट मात्रै रकेटहरू लन्चिङ गर्ने फेसिलिटी छ। त्यसकारणले हामीसँग प्रविधि विकास गर्नको लागि युवा जनशक्तिलाई मोटिभेट गर्यौं, इन्सपायर गर्यौं भने नेपालमा पनि काम हुन्छ भन्ने माहौल चाहिँ हामीले काम गरिराखेका छौं, गरेर देखाउँदै थियौं र अझै पनि हामीले देखाउँछौ भन्ने हो।
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी विज्ञान प्रविधि र अनुसन्धानको क्षेत्रमा भइरहेका काम, अबको योजना, अवसर र चुनौतीको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका वरिष्ठ वैज्ञानिक रविन्द्र प्रसाद ढकालसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर, पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635509 र मोबाइल 98453-0653।
3: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू।

0: छाती दम निमोनिया खोकी छेरो
1: मुटु उच्च रक्त चाप ब्लड प्रेसर
0: मधुमेह सुगर मृगौला रोग पिसाब
1: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
0: डाक्टर कृष्ण तिमल सिन्हा द्वारा दिइने सेवाहरू
1: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
0: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
1: युरिक एसिड बाघ खाएको हड्डी खिएको ढाड कम्बर दुख्ने
0: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
1: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
0: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
1: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
0: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
1: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
0: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
3: हेलो पिंकी
4: बोल दिन
3: एलईडी टीवी किन नजाने
4: जान्न
3: फ्रिज डिफ्रिज किन जाउनु भने हैन
4: जान्न
3: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
4: जान्न
3: किन
4: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
3: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
4: पाइनी भएर त जान लाग्यो नि
3: हो र
4: भन्दिन के
3: सत्य भन्दिन
4: आइ लभ यु पिंकुली भनेको
3: हो एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
4: बन्जारे इलेक्ट्रोनिक घुराइदान
3: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
5: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
4: बन्जारे इलेक्ट्रोनिक घुराइदान
3: फोन नम्बर
4: 082-562-452
3: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
6: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक टी लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाक बन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक टी मात्र रु 50 मा
3: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि मिरज स्टोर सब्जी मंडी नजीक र प्रवेश श्रृंगार दूरसंचारदेखि पश्चिम तर्फ

0: पदार्थहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फैट क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट अघि बढाउनको लागि चाहिँ के कस्ता चुनौती छन् समस्या छन्
1: धेरै छन् वास्तवमा. एउटा त हामीले भनिराखेको सधैँ उठाइराखेको आवाज चाहिँ के थियो भने लगानी कम भयो विज्ञान प्रविधिमा भन्ने थियो र विशेष गरेर अनुसन्धानमा हामीले के पाइराखेका छौं भने अहिले 0.38% मात्रै लगानी छ त्यो जीडीपीको. हामीले खोजेको जीडीपीको 1% लगानी हो. अहिले यो वर्ष महावीर पुन्जू जो माननीय मन्त्रीज्यू हुनुहुन्छ उहाँको केही प्रयासबाट नेपाल सरकारले एक्सेप्ट गर्यो कि नेपाललाई नयाँ मन्त्रालय दिएर एउटा पर्यावरण अथवा वातावरण बनाउनको लागि सहयोग गर्ने भन्दै 1% यो वर्षको बजेटको 1% छुट्याइदिएको छ. हामीले खोजेको त वास्तवमा ट्रान्सलेसनै गर्ने हो भने 65 अरब थियो, अहिले हामीले 4.5 अरब त्यो मन्त्रालयमा आएको छ किनभने यो वर्षको बजेटको 1% भनेको त्यही 4.5 अरब जति हुन आउँछ. अब हामीले खोजेको चाहिँ विकास बजेटको 1% भएको हुनाले र अब हामीले खोजेको के भने 65 अरब यो ग्याप छ हामीले देखिराखेका छौँ. जरूरी छैन कि नेपाल सरकारले जम्मै त्यो बाँकी रहेको 64% पनि 61 अरब पनि छुट्याउनु पर्छ भन्ने होइन. नेपाल सरकारले के गर्दिन सक्छ
0: भने एकछिनपछि आउला के गर्न सक्छ भन्ने कुरा म एकछिनपछि अलिकति यो धेरैलाई लागिरहेको हुन सक्छ कि विज्ञान प्रविधि भन्ने मन्त्रालय छँदै थियो यो नवप्रवर्तन जोड्नुपर्नेको कारण चाहिँ विज्ञान प्रविधि र नवप्रवर्तनमा फरक चाहिँ के हो.
1: विज्ञान भनेको त्यसले एउटा सिद्धान्तको कुरा गर्छ विज्ञानले जहाँ फण्डामेन्टलका कुरा किन हुन्छ कसरी हुन्छ के गर्न सकिन्छ को आइडिया दिन्छ. प्रविधिले समाजका समस्या देखाइदिन्छ र त्यहाँ जोड्ने बाटो पनि देखाइदिन्छ र तर अब नवप्रवर्तन भनेको चाहिँ अहिले हामीलाई थाहा छ कि साइन्स चाहिँ विज्ञान चाहिँ ग्लोबल हुन्छ विश्वको लागि काम लाग्छ तर इनोभेसन लोकल हुन्छ भन्ने हुन्छ. त्यसकारणले गर्दा यो नवप्रवर्तन भयो भने नेपालमै बसेर नेपालको लागि नेपालको बजारको लागि नेपालको समाजको लागि चाहिने प्रविधि अथवा विज्ञान के हुन सक्छन् भन्ने खोज्नको लागि एउटा वातावरण बनाउने काम चाहिँ अहिले थपिएको टर्मिनोलोजी नवप्रवर्तनले गर्छ र गर्नुपर्छ भन्ने हो. विज्ञान प्रविधि मन्त्रालय पहिला थियो, शुरूमा थियो, जुन बेलामा एकजना सांसदलाई मन्त्री बनाउनको लागि भनेर खोलियो पहिलो स्टेप
0: एकदम
1: होइन. त्यस पछाडि त्यसमा वातावरण जोडियो र वातावरणले कन्ट्रोल गर्यो, विज्ञान प्रविधि पूरै छायामा पर्यो र वातावरणले पूरै छायो. वन जोगाउँ अनि डडेलो नलगाउँ प्लास्टिकको प्रतिबन्ध लगाउँका चीजले प्रतिबन्ध लगाउँदै त्यो लेभलको वातावरणले प्रभाव पारेको कारणले विज्ञान र प्रविधि त्यो बेलामा पनि केही न केही छायामा पर्यो र पछि बिस्तारै होइन यो त विज्ञान पढ्ने युवाहरू त युनिभर्सिटीमा छन् शिक्षामा छन् भन्ने हिसाबले शिक्षासँग लगाएर जोडियो. शिक्षामा करिब करिब 2 खरबको बजेट आउँछ, विज्ञानमा करिब करिब 50 करोड़को बजेट आउँछ. यो इम्ब्यालेन्स भएको कारणले जुन छायामा परेको थियो यसरी छायामा बसेर काम गर्नुभन्दा एउटा स्वायत्त निकाय भएर अथवा स्वायत्त मन्त्रालय भएर काम गर्दाखेरि चाहिँ अलि बढी प्रभावकारी हुन्छ. त्यहाँका ब्युरोक्रेसीलाई पनि विज्ञान र प्रविधिको समस्या के हो, कुन कुन प्रोजेक्ट उपयुक्त हुन सक्छन्, ती कुराहरूलाई जोड्ने बाटो के हुन सक्छ भन्ने कुरा चाहिँ सजिलै चाँडै बुझाउन सकिने माहौल चाहिँ अब बन्छ कि भन्ने चाहिँ मेरो विश्वास हो.
0: तपाईँहरू जो धेरै आशावादी हुनुहुन्छ, अब विज्ञान प्रविधि र नवप्रवर्तन क्षेत्रमै देशले काम गर्न सक्छ, पहिले जस्तो अरू शाखा अरू क्षेत्रको छायामा विज्ञान प्रविधि र अनुसन्धानमूलक क्षेत्र पर्दैन,
1: पर्नु हुँदैन, पर्नु हुँदैन्थ्यो, पर्यो, अब पर्नु हुँदैन र अब पर्दैन भन्ने चाहिँ हाम्रो विश्वास हो
0: एकदम. अब अघि नै तपाईँले रविन्द्र ढकालज्यू यो युवाहरूलाई तपाईँहरूले प्रेरणा दिएको कुरा गरिरहनु भएको थियो होइन, यो स्टार्टअप र युवा वैज्ञानिकहरूलाई चाहिँ तपाईँहरूले कसरी सहयोग गर्नुहुन्छ, जस्तो कुनै युवा सुनिरहनु भएको छ उहाँलाई यो अनुसन्धानमूलक विज्ञान प्रविधिको क्षेत्रमा काम गर्ने रुचि छ, त्यो अनुसारको ज्ञान प्रविधि उहाँसँग चाहिँ शिक्षा पनि होला होइन, उहाँलाई काम गर्ने रुचि छ भने तपाईँहरूसँग कसरी जोडिन सक्नुहुन्छ?
1: पक्कै पनि जोडिने हामीसँग आधार छ किनभने अहिले भनिएको जस्तो मन्त्रालयले पोलिसी बनाउँछ, नियम बनाउँछ, रेगुलेट गर्छ तर मन्त्रालय आफैले अनुसन्धान गरेर बस्दैन. अब हामीलाई चाहिएको के हो भने एक्जिक्युसन गर्ने एजेन्सी हो र त्यो अहिले अहिलेको विज्ञान प्रविधि र नवप्रवर्तन मन्त्रालय अन्तर्गत रहेका तीनवटा निकाय मैले अलि भनिदिनै पर्ने
0: छ।
1: एउटा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, अर्को फोरेन्सिक विधि विज्ञान प्रयोगशाला र अर्को चाहिँ यो प्लानेटोरियम, अहिले बीपी प्लानेटोरियम भन्ने थियो, अहिले चाहिँ बजेट भाषणबाट कार्यक्रम आउँदाखेरि विश्वेश्वर प्रसाद भन्ने हटाएर प्लानेटोरियम भन्ने टर्मिनोलोजीका साथ त्यो एउटा संग्रहालयलाई एउटा यी तीनवटा चाहिँ एजेन्सीको रूपमा अहिले मन्त्रालयले फोर्सी गरिराखेको छ। अब काम गर्ने ठाउँ भनेको अहिलेलाई अहिलेको लागि यी तीनै एजेन्सी हो, तर हाम्रो आग्रह चाहिँ के हो भने त्यहाँ अनुसन्धान मिसिङ भइराखेको छ। हामीलाई एउटा डर पनि के छ भने वैज्ञानिकहरूलाई निरन्तर अनुसन्धान गर्न दियो भने मात्रै उहाँहरूबाट इनोभेसन हुन सक्छ अथवा नवप्रवर्तन बल्ल निस्कन सक्छ। र अरू नेपाल सरकारका अरू मन्त्रालय अन्तर्गत पनि त्यस्ता अनुसन्धान केन्द्रहरू छन्, तिनलाई पनि कसरी सहयोग गर्ने, विश्वविद्यालयलाई कसरी जोड्ने। अब हामी शिक्षाबाट बाहिर आयौंको अर्थ अब हामी विश्वविद्यालयलाई भुलौं भन्ने होइन, किनभने अनुसन्धान गर्ने काम कसले गर्न सक्छ प्रभावकारी ढंगले भने युवाले गर्न सक्छ। युवा कहाँ हुन्छन्? विश्वविद्यालयमा पढ़िराखेका हुन्छन्। र तिनै विश्वविद्यालयमा रहेका युवा वैज्ञानिकहरूलाई काम गर्ने इकोसिस्टम बनाइदिने काम चाहिँ नास जस्ता एजेन्सीले गर्न सक्छ, नेपाल सरकारले बजेट दिने र त्यसले काम गरेका कामका गतिविधिहरूमा छलफल गर्ने। यदि हामीले काम गर्न सकेनौं भने तपाईँहरूको काम गराईमा यो यो चीज परिमार्जन गर्नुहोस् अथवा स्ट्रक्चरलाई परिमार्जन गरौं, यसरी गरौं भन्ने हिसाबले छलफल चल्न सक्छ। तर काम गर्ने एजेन्सी चाहिँ मलाई लाग्छ नास जस्ता प्रयोगशाला जहाँ बसेर युवा वैज्ञानिकहरूले काम गर्न सक्छन्। अब युवालाई कसरी जोड्न सकिन्छ भन्ने कुरामा म अलिकति पछाडि आउन चाहे, यो कोविडको बेलामा म सम्झन चाहन्छु कि त्यो बेलामा भ्याक्सिन भएन, मास्क भएन, मान्छे डाक्टरसँग जान डराउने अथवा डाक्टर पनि बिरामीसँग छोइन डराउने जुन माहौल थियो, त्यो बेलामा म नास्टको प्रविधि संकायको प्रमुख थिएँ र त्यो बेलामा हामीले एउटा इनोभेसनको कार्यक्रम राखिसकेका थियौं। तर कोविड लागेको कारणले गर्दा अब बजेट छैन नेपाल सरकारसँग भनेर टोटल उहाँहरूले प्रतिबन्ध लगाइदिनु भयो, अब कार्यक्रम सबै बन्द गराइदिउ र अहिलेको वर्ष हामीले काम तलब मात्रै खानुस् भन्ने टाइपको कुरा आयो। मैले गएर तत्कालीन रक्षा मन्त्री पनि हुनुहुन्थ्यो ईश्वर पोखरेल, जसले यो क्लाइमेट यो सरी यो कोविडका विरूद्ध लड्नको लागि प्रतिकारको लागि उच्च निकायको रूपमा उहाँलाई जिम्मेवारी दिएको थियो। मैले उहाँसँग कुरा गरे कि यो बेलामा पनि वैज्ञानिकलाई सुत्न भन्नुभयो भने यो देशले कहिले सुख पाउँदैन। त्यति भनिसकेपछि त्यो 3 करोड़ बजेट उहाँहरूले रिलिज गरिदिनुभयो र त्यसबाट हामीले प्रस्ताव आह्वान गर्यौं र कोविडका विरूद्ध लड्ने प्रविधि विकास गर्न सक्ने युवाहरूलाई तपाईँहरूले जे जे काम गर्न सक्नुहुन्छ, जे आइडिया छ त्यो आइडिया लिएर आउनुहोस्, तपाईँहरूलाई हामी फण्डिङ गर्छौं भनेर 10 लाख रूपियाँसम्म फण्डिङ गर्ने गरेर 31 त्यस्ता प्रोजेक्टहरूलाई फण्डिङ गर्यौं। त्यो मध्ये केही बजारमा पुगे, केहीले तत्कालीन हिसाबमा स्वाब कलेक्सनको लागि स्वाब निर्माण गर्नेदेखि लिएर केही टेक्नोलोजी प्रविधिहरू विकास भए र कसैले सेनिटाइजरहरू बनाउनु भयो। यो लेभलको हामीले काम गरिसकेपछि त्यस्तै युवाहरूलाई हामी जोड़िराखेका छौं र अर्को चाहिँ नास्टमा विधिवत रूपमा नजोड़िएका युवाहरूलाई पनि हामीले के गरिराखेका छौं त भन्दा इन्टर्नको रूपमा काम गर्न सक्नुहुन्छ। तपाईँले विश्वविद्यालयमा उपकरण नदेखिकन ग्रेजुएट हुनुहुन्छ तर नास्टमा आउनुहोस्, मिलेर काम गरौं, तपाईँले उपकरण चलाएरै अनुसन्धान गरेरै तपाईँको डिग्री पनि हातमा पर्छ। त्यो माहौल हामीले अहिले बनाइराखेका छौं। म सचिव हुनुभन्दा पहिला करिब 10-15 जना मात्रै हामीले रिसर्चर लिइराखेका थियौं, म त्यहाँ भइसकेपछि त्यो संख्यालाई बढ़ाएर 100 पुर्याएं र त्यसले इमिडिएटली के पार्दो रहेछ असर भन्दा एकै वर्षको दौरानमा हामीले वर्षको 20-25 मात्रै पब्लिकेशन गर्थ्यौं, त्यो बेलामा लास्ट इयर मात्रै हामीले 100 हाराहारीमा पब्लिकेशन गर्यौं। यसले के देखाउँछ भने युवालाई मौका दिने हो भने, काम गर्ने ठाउँ दिने हो भने हामी हाम्रा रिसर्चका गतिविधिलाई अगाडि बढ़ाउन सक्छौं र त्यो काम नास्टले गरिराखेको छ, गर्न सकिन्छ, गर्नुपर्छ भन्ने लाग्छ। त्यसैले युवाहरूलाई यहाँ नेपालमा केही गर्न सकिँदैन, केही गर्न हुँदैन, यो देशमा बस्ने होइन भन्ने माहौल अथवा चिन्तन नगर्नुहोस्। काम गर्ने ठाउँ छ तर जान खोज्नेलाई हामी रोक्दैनौ, जानुस् र फर्किएर आउनुहोस्, किनभने यो ब्रेन ड्रेन मात्रै होइन ब्रेन गेन पनि हुन्छ र यसबाट हामी ब्रेन सर्कुलेसन गर्न सक्छौ। जसरी म जापानमा 10 वर्ष बसे र फर्किएर आएँ होइन मैले आफूले जानेका ज्ञान सीप कला कौशल जे जे हुन्छ विज्ञान प्रविधिमा प्रयोग गरिराखेको छु। त्यसैले मेरो आग्रह चाहिँ युवाहरूलाई के हो भने नेपालको वैज्ञानिकहरूसँगको नेटवर्क नटुटाउनुहोस्, यहाँको समस्या बुझेर जानुहोस्, कहीँ जानुहुन्छ भने पनि समस्या बुझेर जानुहोस्, आइडिया लिएर जानुहोस् र तपाईँलाई भोलि फर्कने बाटो चाहिँ त्यो दुईटा चीजले दिन्छ। एउटा यहाँको वैज्ञानिकसँग सम्बन्ध भइसकेपछि कहाँ काम गर्ने हो, कुन ठाउँमा छ, कहाँ छ प्रयोगशालामा के उपलब्ध छ, उपकरणहरू कहाँ कहाँ के छन् त्यो पनि थाहा पाउनुपर्ने हुन्छ। अर्को साँच्चै नेपालको समस्या के हो त, नेपालको आवश्यकता के हो त, र त्यसको लागि चाहिँ त्यो उद्योग सम्बन्धान अब अहिलेको नवप्रवर्तन मन्त्रालयले अब ती युवाहरूलाई हामीले लैजाने भनेको अब अनुसन्धान मात्रै गरेर बस्नुहोस् भन्ने होइन, उहाँहरूलाई लैजाने बाटो भनेको स्टार्टअपमा हो, उद्योगमा हो। त्यो जानको लागि अहिले चाइनाले जसरी विकास गर्यो, कोरियाले जसरी विकास गर्यो, त्यो मोडेल भनेको के हो भने तपाईँले विश्वविद्यालयमा समस्या दिनुहोस्, थर्ड इयर पढ्दै गरेका विद्यार्थीले समस्यामा थेसिस गर्छन्, फोर्थ इयरबाट उनीहरूले आइडिया बनाउँदै आफ्नो प्रोजेक्ट फोर्थ इयरमा रिसर्च गरेर प्रोडक्ट निकाल्छन् र चौथो वर्ष सकिएपछि उद्योगमा छिर्छन्, सिधै छिर्छन्, उनलाई अब तालिम पनि चाहिँदैन। त्यो मोडेलले उनीहरू विकास गरे। अब हामीले पनि गर्नुपर्ने सस्तोमा 50-60 हजार रुपियाँ दिनु 6 महिनाको लागि उनीहरूले राम्रो तपाईँको समस्या जे जे छ त्यसमा रिसर्च गर्छन्, थेसिस बनाएर लेख्छन् र त्यसबाट आफ्नो क्षमता पनि विकास गर्छन्, पब्लिकेशन पनि हुन्छ, उद्योगलाई चाहिने समाधान पनि पाउनुहुन्छ र उद्योगसँग जोड्ने आरएनडीको लागि उद्योगले लगानी गर्यो भने बाँकी रहेको अहिले मैले भनेको थिएँ नि 4 अरब त नेपाल सरकारले लगानी गर्यो, 61 अरबको जुन आवश्यकता छ त्यो उद्योगले पनि दिनुपर्छ।
0: तपाईँ नास्टका मुख्य वैज्ञानिक अधिकृत हुनुहुन्छ, नेपाली युवा वैज्ञानिकहरूले आफ्नै देशमा बसेर पनि गर्न सक्ने अनुसन्धानको क्षेत्रमा विज्ञान प्रविधिको क्षेत्रमा गर्न सक्ने ठाउँ धेरै छ, तपाईँहरू आफैले गरिरहनु भएको छ, तपाईँसँगै अरू साथीहरूले गरिरहनु भएको छ भने युवाहरूलाई पनि तपाईँहरूले अवसर दिनुभएको छ र अहिले अब कक्षा 12 को नतिजा आउने बेला भएको छ र अब त्यो नतिजाबाट पास हुने विद्यार्थीले पनि यदि विज्ञान प्रविधि र अनुसन्धानको क्षेत्रमा म अब ज्ञान लिन्छु, उच्च शिक्षा त्यसमा हासिल गर्छु भन्ने सोच्नुहुन्छ भने देशभित्रै काम गर्ने पर्याप्त ठाउँ अवसर छन्।
1: म अहिले त्यसो भन्न सक्दिनँ किनभने पर्याप्त ठाउँ भन्ने बित्तिकै अहिले 5 लाख विद्यार्थीले दिएको जाँचबाट निस्केका सबै विद्यार्थीलाई एकैचोटि हामीले एब्जर्ब गर्न सक्दैनौँ। यो त यो हामीसँग मैले अहिले पनि भन्छु विज्ञानमा धैर्यता चाहिन्छ, हाम्रा संस्थाहरूमा पनि धैर्यता चाहिन्छ, एकैचोटि पुरानालाई फालेर भत्काएर हामी नयाँ चिज मान्छे हुलेर यो बनिहाल्छ भन्ने चाहिँ मलाई लाग्दैन। यो दुनियाँ कुनै पनि देश त्यसरी बनाएको छैन,
0: क्रमिक रूपमा
1: सुधार गर्दै धैर्य हुँदै र उहाँहरूले कोही इन्जिनियर बन्नुहोला, कोही डाक्टर बन्नुहोला, कोही वैज्ञानिक बन्नुहोला, आफआफ्ना विधामा काम गर्न सकिन्छ। र अर्को महत्वपूर्ण पाटो भनेको प्राविधिक जनशक्तिको संख्या प्रतिशत अथवा अनुपात जे भने पनि अहिले हाम्रो करिब करिब 20% मात्रै छ, त्यसलाई 70% पुर्याउने भनेर 16 पञ्चवर्षीय योजनाले लिपिबद्ध गरेर राखेको छ। अब यसको अर्थ के हो भने 60-70% प्राविधिक जनशक्ति नभएको देश विकास हुँदैन भन्ने कुरा चाहिँ प्राज्ञिक रूपमा प्रमाणित भएको छ। अरू सबै देशमा जहाँ जहाँ यो फेरि यो प्राज्ञिक भनेको अथवा प्राविधिक भनेको चाहिँ सिटिबिटी पनि प्राविधिक हो, यसरी सम्झौं, सबै मान्छे विश्वविद्यालयमै जानुपर्छ भन्ने छैन, सिटिबिटी जान पनि सकिन्छ, त्यहाँबाट सिप एउटा केही न केही टेक्नोलोजी सिक्यो भने पनि हुन्छ नै, तर देशको लागि करिब 60-70% जनशक्ति प्राविधिक नलेजले सिपले कलाले लैस भएको हुनुपर्छ भन्ने छ। अब हाम्रो च्यालेन्ज के हो भने 20%बाट थोरैमा पनि 60 सम्झन कल्पना गरौं न अब 5 वर्षमा
0: हजुर
1: त्यो पुर्याउनको लागि पनि अहिले धेरैलाई के लाग्छ भने विज्ञान अहजिलो छ, थोरैले पढे पुग्छ, 2-3 जनाले रिसर्च गर्यो भने अरूलाई प्रोडक्ट आइहाल्छ, हामीले मोबाइल किन्ने हो किन चाहियो मोबाइल विकास होइन कि हामीले ती पैसा कमाउनको लागि बजारलाई हामीले सपोर्ट गर्नको लागि हामी आफैले बनाउनुपर्छ। जसरी अहिले भने हामी स्याटेलाइट बनाउनको लागि केही न केही माहौल गराउँदै गर्दा 40-50 जना त आफ्नै हातले स्याटेलाइट बनाउन सक्ने भए नि, त्यस्तै हामीले 20-30 जनालाई त प्लास्टिकबाट इन्धन निकाल्न सक्ने ज्ञान लिएर त बसे नि, होइन बायोचारमा पनि एग्रिकल्चरमा कसरी जोड्न सकिन्छ भन्ने जुन ट्रान्जिसन त हामीले लिएर आयौं नि, त्यस्तै युवाहरूले पनि कहिलेकाहीँ के हुन्छ भने तपाईँसँग केही कुरा आइडिया हुन सक्छ, त्यसलाई प्रोडक्ट र बजारसम्म लैजाने बेलामा धेरै ठाउँमा ठोक्किनु पर्ने हुन्छ र त्यो इकोसिस्टम बुझाउने काम, सिकाउने काम, बाटो बिराउनु भयो भने फेरि समातेर ल्याएर बाटोमा राखिदिने काम चाहिँ त्यो मेन्टरसिप हामी दिन सक्छौ। अलिकति पाका पुस्ताहरूले पनि त्यो सपोर्ट गर्न सक्ने भएको हुनाले हामी मिल्यौं, सहकार्य गर्यौं र तपाईँले सिरियस भएर जनताको लागि म सेवा गर्छु, यो देश बनाउन सकिन्छ भनेर लाग्नुभयो भन्ने चाहिँ सम्भव छ। र म सबैलाई नेपालमै बस्नुहोस् भनेर अहिलै यही अहिले भएको ठाउँको पोजिसनबाट म भन्न सक्दिन, किनभने लगानी साह्रै न्यून छ, हामीले प्रयोगशालाको संख्या बढाउनुपर्छ, हामीले 7 अनुसन्धान केन्द्र देशैभरि खोलेका छौं, त्यसलाई तन्काउनुपर्छ र अहिले भइराखेका जनशक्ति, मेरो एउटै प्रयोगशाला जहाँ म काम गरिराखेको छु र त्यहाँ 20-25 राख्न सक्छु, तर अहिले नास्ट भरि नै हामीले करिब करिब त्यो 20-25 25-30 40-50 मात्रै बाहिरबाट लिएर राखिराखेका छौं, त्यसलाई हामीले अझै धेरै गुणा बढाउन सक्छौं, त्यसको लागि लगानी चाहिन्छ, काम गर्ने वातावरण।
0: अब म यसमै आएँ अन्त्यमा ढकालज्यू, तपाईँ अब नास्टमा धेरै वर्षदेखि अनुसन्धानमूलक क्षेत्रमा काम गरिरहनु भएको छ र युवाहरूलाई पनि तपाईँहरूले प्रेरणा दिइरहनु भएको छ, आफू पनि काम गरिरहनु भएको छ। अहिले विश्व चाहिँ कृत्रिम बुद्धिमत्ता, एआई, रोबोटिक्स र डिजिटल प्रविधितर्फ तीव्र गतिमा अघि बढ़िरहेको छ, नेपालले पनि यस दौड़मा प्रतिस्पर्धा गर्नुछ र तपाईँहरूले गरिरहेको अनुसन्धानमूलक कामलाई पनि व्यावसायिक र व्यावहारिक रूपमा ढाल्नु छ। अघि नै हामीले जति कुरा गरौं, विज्ञान प्रविधि क्षेत्रमा जति अनुसन्धान भइरहेका छन् त्यसलाई पनि व्यावसायिक र व्यावहारिक रूपमा ढाल्नु छ र विश्वले अहिलेका प्रविधिसँग चाहिँ गरिरहेको प्रतिस्पर्धामा नेपाल पनि मिसिनुपर्नेछ। सरकारले के गर्दियो भने, तपाईँहरूले अघि भन्नुभयो नि लगानीको चाहिँ कम छ, हामी सबैलाई चाहिँ गर्न गाह्रो छ भन्ने कुरा गरिरहनु भएको छ, के भइदियो भने नेपालले पनि विश्वसँग प्रतिस्पर्धात्मक रूपमा यो अनुसन्धानको क्षेत्रमा अघि बढ्न सक्छ होला?
1: साह्रै राम्रो र सान्दर्भिक प्रश्न सोध्नुभयो भन्ने लाग्छ। अहिले नेपाल सरकार जुन नयाँ भावनाका साथ, जुन नयाँ मुभमेन्टका साथ अहिले जसरी काम गरौं भनेर भुटभुटीका साथ आइराख्नु भएको छ, अब यसमा हामीले विश्वभरि छरिएर रहेका नेपाली हुनु एउटा, अर्को विश्वले विज्ञान र प्रविधिमा फड्को मारिसक्नु हामीले नमार्नु को कारणले गर्दा हामीले फलो गर्नुपर्ने एउटा के हो भने विज्ञान कूटनीति हो। विज्ञान कूटनीतिभित्र प्रविधि कूटनीति पनि पर्छ, प्रविधि हस्तान्तरणका कुराहरू पनि पर्छ, जसको लागि हामी अंग्रेजीमा भन्छौं साइन्स डिप्लोमेसी। अहिले जस्तोमा हाम्रो माननीय मन्त्रीज्यू चाइना गएर आउनु भएको छ, विज्ञान प्रविधिलाई तपाईँहरूले सपोर्ट गर्नु पर्यो भन्ने आवाज उठाइराख्नु भएको छ, एकदम सान्दर्भिक बेला आएको छ। त्यसकारणले भारतले विज्ञान र प्रविधिको विकासबाट धेरै छलाङ मार्यो, चाइनाले मार्यो, अमेरिकाले मारिसकेको छ, जापानले मारिसकेको छ, युरोपले मारिसकेको छ भने हामी त्यो छलाङ मार्नको लागि ती देशहरूको एउटा कोलाबोरेशनको लागि हाम्रा वैज्ञानिकहरूलाई इन्गेज गराउने ढिलो भइसकेको छ। साइन्स डिप्लोमेसीमा काम गर्नको लागि अहिले जसरी ओपन कम्पिटिसन मार्फत राजदूतहरू मागिराखेको छ, आशा गरौं कोही वैज्ञानिकहरू त्यहाँ पनि परुन्। एक दोस्रो, हामीले प्रविधि हस्तान्तरणको लागि, प्रविधि विकासको लागि र हाम्रा युवा जनशक्तिहरूलाई काम गर्ने प्लेटफर्म उपलब्ध गराउनको लागि सहकार्य आवश्यक छ। हामी सबै एकैचोटि गर्न सक्दैनौ भने अहिले भारतको सीएसआईआरले के भनिराखेको छ भने, तपाईँले नेपालका युवा वैज्ञानिकलाई छान्नुहोस्, मिलेर काम गरौं, हाम्रो प्रयोगशालामा पनि काम गर्ने ठाउँ बनाइदिन्छौं भन्ने लेभलको नास्टसँगको उहाँहरूले तत्परता देखाउनु भएको छ। दोस्रो कुरा त्यो भयो। तेस्रो, नेपाल सरकारले अहिले जुन नयाँ मन्त्रालय गठन गर्दैछ त्यहाँभित्र
0: गठन
1: गरिसकेको छ, त्यहाँ ओएनएम सर्वेका कुरा, कस्ता जनशक्ति राख्ने भन्ने कुरा छ र अर्को विज्ञान प्रविधि बुझेका अथवा हाइली प्रोफाइल बनाइसकेका मान्छेहरूलाई ल्याटरल इन्ट्रीको पोइन्टबाट जसरी पार्श्व प्रवेश भनौं न अब होइन पछाडिबाट प्रवेश गर्न मिल्ने हिसाबले अहिले जुन निजामती कानूनमा पनि संशोधन गर्ने गरेर नेपाल सरकार लागिसकेको छ। हामीले भारतको नमूना के देख्छौं भने सीएसआईआरको डीजी चाहिँ भारत सरकारको विज्ञान मन्त्रालयको सचिवको भूमिकामा रहन्छ। भनिसकेपछि अनुसन्धानका कुरा, नवप्रवर्तनका कुरा, इकोसिस्टमका कुरा, त्यो वातावरण बुझ्ने मान्छेलाई ब्युरोक्रेसीको सामान्य प्रशासन चलाएर आइराखेका मान्छे हुनुभन्दा कोही न कोही विज्ञान प्रविधिमा
0: विज्ञता अध्यक्षता
1: हासिल गरिसकेको व्यक्तिलाई त्यो पोजिसनमा लैजान सकियो भने पनि त्यसले एउटा ढोका खोल्छ भन्ने लाग्छ। र त्यस्तै अर्को कुरा चाहिँ के हो भने यो चलायमान हुन खोजिराखेका युवा जमातलाई मोबिलाइज गर्नको लागि, उहाँहरूको धारणा बुझ्नको लागि अब हामीले हाम्रा संरचनाहरूमा रूपान्तर गर्नु छ भने पनि गर्नुपर्छ, हामीले उहाँहरूलाई काम गर्ने ठाउँ पनि उपलब्ध गराउनुपर्छ र त्यसको लागि लगानीको प्रत्याभूति आफूले गर्न सक्दैन भने धेरै गाह्रो पनि छैन। जस्तो नेपाल सरकारको अर्थ मन्त्रालयले नै जापान सरकारलाई, कोरियन सरकारलाई, चाइनिज सरकारलाई, भारतीय सरकारलाई केही प्रतिशत चाहिँ तिमीले लगानी विज्ञान र प्रविधिमा गरिदेऊ मात्रै भनिदियो भने त्यो कोलाबोरेशनको माहौल बन्न सक्छ। र त्यसकारणले गर्दा हामी के चाहन्छौ भने नेपाल सरकारको पोजिटिभ धारणा हुनु पर्यो, अहिलेको सिम्टमले हुने लक्ष्य देखिया छ र त्यो डिरेक्सनमा लैजानको लागि माननीय मन्त्रीज्यू उहाँको अरू कुनै स्वार्थ देखिँदैन, केही कल्पना गर्नुभएको छैन। म 3 वर्षभित्रमा विज्ञान प्रविधिलाई स्थापित गरेर युवालाई हस्तान्तरण गरेर छोडिदिन्छु भन्ने लेभलमा जुन एउटा प्यासनका साथ लाग्नु भएको छ, त्यो स्पिरिटलाई हामी सबैले, हामी युवा वैज्ञानिकहरू सबैले सपोर्ट गर्ने र त्यो इको सिस्टम, त्यो माहौल बनाउनको लागि हामीले सहकार्य गर्यौं, हातेमालो गर्यौं भने चाहिँ नेपालमा विज्ञान र प्रविधिको विकासको लागि धेरै काम।
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट MDS गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
5: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
4: अनुहारका हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
4: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
4: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
5: मेसिनबाट जरेदेखि दाँत फरिने,
4: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
4: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
5: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
6: सम्पर्क डिनोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
7: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
8: विशेषज्ञ डाक्टरी सेवाहरू:
7: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच उपचार सेवा,
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
9: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
8: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
7: सम्पर्क फोन 082590079, मोबाइल नम्बर 98478100 र 98229555।
10: MBBS MD न्यूरोसाइकाट्रिक टाउको, नशा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
11: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
11: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
10: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
11: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
10: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
11: जाड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
12: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार।
13: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082590410, मोबाइल नम्बर 98478289913 र 98095121871।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
15: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ, छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
16: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
15: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
17: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
18: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
17: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
19: होइन, कसलाई के भयो?
20: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
19: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
20: ल ल, एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान, समय र पैसा बर्बाद भएको।
19: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू, बच्चाका लागि पीआईसीयू लगायत 60 आईसीयू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
20: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ। सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-90-65-255।
21: मध्यपश्चिम टाइम चेक, यति बेला बिहानको 9 बजेको छ।

0: बिहान 9 बजे को मध्यपश्चिम हाइलाइट्स देवा भूषाल को नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ। पर्सि मंगलबारसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झण्डै 4,000 महाधिवेशन प्रतिनिधि सहित नेता र कार्यकर्ता सहभागी हुँदैछन्। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ। उम्मेद्वारी मनोनयनका लागि फारम वितरण भोलि दिउँसो 1 बजेदेखि शुरू हुनेछ। उम्मेद्वारी मनोनयन पत्र दर्ता दिउँसो 2 बजेदेखि 4 बजेसम्म हुने कार्यतालिकामा उल्लेख गरिएको छ। उम्मेद्वारहरूको प्रारम्भिक नामावली बेलुका 6 बजे सार्वजनिक गरिनेछ। उम्मेद्वार विरूद्ध दावी तथा विरोध दर्ता गर्ने समय भोलि बेलुका 6 बजेदेखि 7 बजेसम्म तोकिएको छ। दावी तथा विरोध परेका उम्मेद्वारबारे जाँचबुझ बेलुका 7 बजेदेखि 9 बजेसम्म गरिनेछ भने उम्मेद्वारी फिर्ता लिने अन्तिम समय राति 9:15 बजेसम्म निर्धारण गरिएको छ। कार्यतालिका अनुसार पार्टी सभापति तथा केन्द्रीय सदस्यको निर्वाचनका लागि पहिलो चरणको मतदान पर्सि असार 9 गते बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म सञ्चालन हुने भएको छ। महाधिवेशनमा सभापति पदका लागि 51,000 र अन्य पदाधिकारीहरूका लागि 41,000 रूपियाँ उम्मेद्वारी शुल्क तोकिएको छ। केन्द्रीय सदस्यको उम्मेद्वारी शुल्क 21,000 रूपियाँ तोकिएको छ। सभापतिका लागि 1 जना प्रस्तावक र 51 जना समर्थक रहनुपर्ने निर्वाचन आयोगले जनाएको छ। त्यस्तै पदाधिकारीका लागि 1 जना प्रस्तावक र 21 जना समर्थक चाहिनेछ। केन्द्रीय सदस्यका लागि 1 जना प्रस्तावक र 21 जना समर्थक रहनुपर्ने राजसभाले जनाएको छ। मतगणना तथा मत परिणामको घोषणा मतदान सम्पन्न भएको 2 घण्टापछि गरिने तालिकामा उल्लेख गरिएको छ। स्वास्थ्य वृद्धावस्थाका लागि योग भन्ने नारासहित आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष जुन 21 तारीकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइन्छ। राष्ट्रसंघ महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जुन 21 देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। सन् 2016 देखि 21 जूनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो। नेपाल संस्कृत विश्वविद्यालयमा 6 महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन पनि हुँदै आएको छ। यसैगरी त्रिभुवन विश्वविद्यालयमा संस्कृत केन्द्रीय विभाग अन्तर्गत योग विषयको अध्ययन एवं अध्यापन शुरू भइसकेको छ। यसअघि विक्रमसम्म 2036 देखि उत्तरायण शुरू हुने गरी पारेर नेपालमा डाक्टर हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो। सरकारले माघ 1 गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको छ। अहिले नेपालमा माघ 1 गते राष्ट्रिय र जून 21 का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउँदै आइएको छ। सुर्खेतमा शनिबार पानीमा डुबेर 3 जनाको ज्यान गएको छ। सुर्खेत स्थित जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका 10 कि 14 वर्षीय सम्झना थापा र 12 वर्षीय कल्पना रावतको शनिबार साँझ टुनी खोलामा पौडी खेल्ने क्रममा पानीमा डुबेर मृत्यु भएको हो। यसै गरी दैलेखको गुराँस गाउँपालिकाका 18 वर्षीय रमेश पुनको शनिबार नै दहतालमा डुबेर मृत्यु भएको छ। र आज पनि लुम्बिनी सुदूरपश्चिम बागमती र गण्डकी प्रदेशका केही ठाउँमा भने गर्मीको प्रभाव कायमै रहने अनुमान छ। गए रातीदेखि गण्डकी प्रदेशदेखि पूर्वका अधिकांश क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गैरातीदेखि बागमती प्रदेशदेखि पूर्वका प्राय सबै भूभागमा वर्षा भइरहेको छ। मनसूनी प्रणालीका प्रभावका कारण कोशी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका ठाउँमा स्थानमा दिउँसो पनि ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै रातीदेखि समयमा पनि कोशी प्रदेशका पहाड़ी तथा तराई भूभागका केही ठाउँमा ठूलो वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। यद्यपि लुम्बिनी सुदूरपश्चिम बागमती र गण्डकी प्रदेशका केही ठाउँमा भने गर्मीको प्रभाव कायमै रहने अनुमान गरिएको छ। हवस् त, बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: 99 थुप्लो 4 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
2: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
3: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
2: हाम्रा विशेषताहरू:
3: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
2: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
3: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
4: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
2: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली, डिबिस रोड, खोराहीदाङ।
5: फोन 562-521।
2: सम्पर्क मोबाइल
4: 98578-32819 र 98578-32223।
6: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
7: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
8: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
9: साइकल चढेर
6: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लागे नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
10: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माटीतिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
6: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
11: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, खोराही दाम।
12: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478-27-977
13: र 98578-30689।
14: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
15: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुल्लासको पापड।
14: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
15: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
14: हुलासले बनाउँदैछ परिवार एक साथ।
16: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
17: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रचना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सिटीभिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षीय डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
16: हाम्रा विशेषताहरू:
18: आधुनिक प्रयोगशाला,
16: अत्याधुनिक सर्वेक्षण उपकरण,
18: अनुभवी प्रशिक्षक,
16: व्यवहारिक तथा परियोजना आधारित सिकाई,
18: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने।
16: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
18: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
16: आजै रजेना टेक्निकल कलेज घुराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
17: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
16: सम्पर्क फोन नम्बर 082-562-204,
17: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848।
18: रजना टेक्निकल कलेज, गुणस्तरीय प्राविधिक शिक्षा, सुयुक्त जनशक्ति र सफल भविष्यको आधार।
17: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
19: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578353825।
20: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
21: उपचार हुने रोगहरू
20: पायल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
21: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
20: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
21: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
20: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
21: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
20: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
13: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।
22: दिनेश्वर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि?
23: बिमा गराउन जाँदैछु।
22: बिमा किन गर्नु पर्यो सर? बिमा
23: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
22: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
23: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
22: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
24: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
22: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
23: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
22: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
25: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 0175915001 वा 0175915002 सम्पर्क गर्नुहुन अनुरोध छ।
26: होइन माइला, लखर लखर कहाँ हिनेस?
27: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
26: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
27: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
26: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो। राम्रो पैसा कमाइरहेछ त्यसले।
27: ल ल काका गइहाले म।
0: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877141।

0: ऑरेंज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउन्ट।
1: एक्सचेन्ज डेट यही असार 4 गते देखि 10 गते सम्म।
2: स्थान राप्ती अटो इंजीनियरिंग बजाज शोरूम, शहीद गेट गुराही दाम।
3: संपर्क फोन 082-562-423। संपर्क मोबाइल नंबर 98578-30151, 98478-33133 र 98686-37244।

देश भरका विभिन्न रेडियो स्टेशन र इन्टरनेट अनलाइनमा radio.arthasarokar.com मार्फत हामीलाई सुनिरहनु भएका आदरणीय श्रोता, रेडियो कार्यक्रम अर्थसरोकारमा सुदर्शन स्वास्थ्यको नमस्कार। आजको अंकमा हामीले साताभरिका खास आर्थिक गतिविधि सँगै एक खास अन्तर्वार्ता लिएर उपस्थित भएका छौ। कार्यक्रम शुरू गरौं साताभरिका खास आर्थिक गतिविधिबाट। नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डाक्टर गोपाल प्रसाद भट्ट नियुक्त भएका छन्। मन्त्री परिषदको बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। भट्ट नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकबाट अवकाश प्राप्त व्यक्ति हुन्। यसो त बोर्डको अध्यक्ष नियुक्तिका लागि गठन गरिएको सिफारिश समितिले अध्यक्षका लागि भट्टसँगै बोर्डको पूर्व कार्यकारी निर्देशक डाक्टर नवराज अधिकारी, वर्तमान कार्यकारी निर्देशक विनयदेव आचार्य र राष्ट्र बैंकको पूर्व कार्यकारी निर्देशक मुकुन्द छेत्रीको नाम सिफारिश गरेको थियो। ती मध्ये सरकारले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले मौद्रिक नीतिका लागि सुझाव दिएको छ। रासोपाको केन्द्रीय मुद्रा तथा पूँजी बजार विभागले राष्ट्र बैंकको आर्थिक वर्ष 2083-84 को मौद्रिक नीतिका लागि 7 बुधे सुझाव दिएको हो। शेयरधितो कर्जा सुधार र तरलता वृद्धि अन्तर्गत रासोपाले शेयरधितो कर्जामा कम्पनीको वित्तीय सबलता अनुसार फरक एलटीभी रेशियो निर्धारण गर्न, शेयरधितो कर्जाको सीमा कुल कर्जा प्रवाहको आधारमा निर्धारण गर्न र बैंक तथा वित्तीय संस्थाको पूँजी बजारमा लगाइएको लगानी बन्देज व्यवस्थालाई खुकुलो गर्न सुझाव दिएको छ। त्यस्तै रासोपाले पूँजी बजारमा संस्थागत लगानीकर्ताको विस्तार गर्न, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष, म्युचुअल फण्ड, नागरिक लगानी कोष लगायत संस्थाहरूको बजार सहभागिता बढ़ाउन, सक्षम ब्रोकरलाई छोटो अवधिको ऋणपत्र जारी गर्न अनुमति दिन तथा ब्रोकर तथा मार्जिन रिसिभेबललाई धितो मानेर अल्पकालीन कर्जा प्रदान गर्न र लघुवित्त वित्तीय संस्थाहरूमा लगाइएको लाभांश वितरणमा लगाइएको सीमा खारेज गर्न पनि सुझाव दिएको छ। एसियाली विकास बैंक एडीबीले नेपालका नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि 11.50 करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ। एडीबीले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाबाट 13 जिल्लाका 8,50,000 भन्दा धेरै नागरिक लाभान्वित हुने जनाएको छ। एडीबीका अनुसार उक्त परियोजनाले खानेपानीको पहुँच विस्तार र ढल तथा फोहोर पानी व्यवस्थापनमा भूमिका खेल्ने बताइएको छ। नेपालमा तीव्र शहरीकरणका कारणले शहरी क्षेत्रमा अत्याधिक चाप बढ़दै गइरहेको छ, जसले गर्दा धेरै जसो समुदाय खानेपानी र आधारभूत स्वास्थ्य सुविधाबाट वञ्चित भएका छन्। तर यो परियोजना सञ्चालनमा आएपछि खानेपानी र सरसफाईमा थप पहुँच अभिवृद्धि गर्ने आशा राखिएको एडीबीले जनाएको छ। महोत्तरीको बर्दिवास नगर क्षेत्रका 20 वर्ष उमेर पुगेर विवाह गर्ने छोरीले 51,000 रूपियाँ नगद प्रोत्साहन पाउने भएका छन्। नगरको 18 नगरसभामा प्रस्तुत गरिएको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम एवं बजेट वक्तव्यमा यस्तो घोषणा गरिएको हो। यसअघि 2080 साल चैत 5 गते नगर क्षेत्रका मुसहर समुदायलाई लक्षित गरी नगर प्रमुखले उमेर पुगेर विवाह गर्ने मुसहर जोड़ीलाई ₹50,000 नगद प्रोत्साहनको घोषणा गरेका थिए। सो अनुसार हालसम्म बर्दिवास 12 को एक जोड़ीले मात्रै प्रोत्साहन रकमको दावी गरेर लिएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ। जम्मा 14 वडाको नगरपालिका क्षेत्रमा सबैजसो वडामा मुसार समुदायको बसोबास छ, तर यो उमेर समूह पुगेर विवाह गर्नेलाई दिइने प्रोत्साहन रकम एक जोड़ीले मात्रै लिनुले यिनीहरूमा अझै बाल विवाह कायमै रहेको अड्कल गर्न सकिने बर्दिवास 2 का सामाजिक राजनैतिक कार्यकर्ता देव नारायण महतोले बताएका छन्। परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित गर्ने उद्देश्यले शुक्ला गण्डकी नगरपालिका 12 ले हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम वितरण गरेको छ। वडाका 39 जना किसानलाई प्रति हल गोरु 5,000 का दरले प्रोत्साहन रकम प्रदान गरिएको हो। शुक्ला गण्डकी नगरपालिकाको कृषि विकास शाखा मार्फत सञ्चालित कार्यक्रम अन्तर्गत वडा नम्बर 12 का किसानलाई नगद प्रोत्साहन वितरण गरिएको हो। वडा अध्यक्ष इन्द्र गुरूङले किसानलाई रकम हस्तान्तरण गर्दै कृषि क्षेत्रलाई आत्मनिर्भर र उत्पादनमुखी बनाउन स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताएका छन्। गुरूङले आधुनिक प्रविधिको प्रयोगसँगै परम्परागत कृषि अभ्यासको संरक्षण पनि आवश्यक रहेको उल्लेख गर्दै गाउँघरमा खेतीपातीका लागि हल गोरूको प्रयोग क्रमशः घट्दै गइरहेको अवस्थामा यस्ता प्रोत्साहन कार्यक्रमले किसानलाई उत्साहित बनाउने विश्वास व्यक्त गरेका छन्।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका उच्च पदस्थ कर्मचारी तथा शेयर धनीलाई विदेशमा सम्पत्ति भई सो घोषणा गर्नुपर्ने व्यवस्था गरेको छ। बैंक तथा वित्तीय संस्थाका संचालक प्रमुख कार्यकारी अधिकृत सीईओ उच्च व्यवस्थापकीय तहका पदाधिकारी तथा ठूला संस्थापक शेयर धनीका लागि सर्कुलर जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो। यो सँगै उक्त पदहरूमा नियुक्ति वा मनोनयन गर्दा अनिवार्य रूपमा सम्पत्ति विवरण सहित नेपाल बाहिर कुनै सम्पत्ति रहेको वा नरहेको, कुनै सम्पत्तिमा धनी वा हिताधिकारी भए नभएको सो घोषणा गर्नुपर्नेछ। राष्ट्र बैंकले जारी गरेको सर्कुलर अनुसार यो व्यवस्था नियुक्ति र मनोनयनका क्रममा मात्र नभएर हाल कार्यरत व्यक्तिहरूको हकमा समेत लागू हुनेछ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्ष 2083-84 लागि शिक्षा तथा खेलकुद क्षेत्रमा 2,18,30,50,00,000 रूपियाँ बजेट विनियोजन गरिएको बताएका छन्। प्रतिनिधि सभा बैठकमा उठेका प्रश्नहरूको जवाब दिँदै मन्त्री पोखरेलले उक्त बजेट कुल राष्ट्रिय बजेट 21,24,34,44,00,000 रूपियाँको 10.28% रहेको जानकारी दिएका छन्। उनका अनुसार चालू आर्थिक वर्षको तुलनामा शिक्षा क्षेत्रको बजेट अनुपातगत रूपमा 0.47% घटे पनि रकमका हिसाबले भने करिब 7 अर्ब रूपियाँले वृद्धि भएको छ। यसले शिक्षा क्षेत्र सरकारको प्राथमिकतामा रहेको स्पष्ट हुने शिक्षा मन्त्री सस्मित पोखरेलले बताएका छन्। मकवानपुरका 40 औषधि पसल बन्द गरिएको छ। नवीकरण नगरी पसल सञ्चालन गरिएकाले बन्द गरिएको हो। फार्मेसी, भेद फर्मा र आयुर्वेद फर्माहरू बन्द गरिएका हुन्। औषधि व्यवस्था विभागले तोकेको समयावधिभित्र नवीकरण नगरेकोले उक्त पसल बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज प्रसाद नेउपानेले बताएका छनृ।

कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाइने स्पष्ट पारिएको छ। ₹500 नयाँ नोट चलन चल्तीमा आएको छ। गवर्नर डाक्टर विश्वनाथ पौडेलको दस्तखत रहेको ₹500 नयाँ नोट राष्ट्र बैंकले चलन चल्तीमा ल्याएको हो। एक सूचना जारी गर्दै राष्ट्र बैंकले ₹500 30,00,000 थान नयाँ नोट चलन चल्तीमा ल्याइएको जनाएको छ। राष्ट्र बैंकका अनुसार संकेत नम्बर J38000001 T83999999 सम्मका नोट चलन चल्तीमा आएको जनाएको छ। यसअघि राष्ट्र बैंकले 2078 पुस 9 गते ₹500 दरका 3,48,000 थान नोट चलन चल्तीमा ल्याएको थियो। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा दावी भुक्तानी अन्तर्गत 202 सेवा प्रदायक अस्पताललाई थप 91,18,94,000 रूपियाँ भुक्तानी गर्ने प्रक्रिया अगाडि बढ़ाएको जनाएको छ। नयाँ सरकार गठनपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार जेठ 13 गते स्वास्थ्य बीमा दावी बापत 1,03,24,77,000 भुक्तानी गरिएको थियो। त्यसै गरी जेठ 21 गते विपन्न नागरिकको औषधि उपचार खर्च बाफत 32,13,06,000 निकासा गरिएको थियो भने जेठ 27 गते थप 27,37,78,000 रूपियाँ भुक्तानी गरिएको थियो। सरकारले विगतका वर्षदेखि नै बाँकी रहेको स्वास्थ्य बीमा दावी तथा विपन्न नागरिकको औषधि उपचार सम्बन्धी रकम भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत व्यवस्थापन र भुक्तानी प्रक्रियालाई तीव्रता दिएको छ। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाले चालक तथा सहचालकलाई 10,00,000 रूपियाँसम्मको दुर्घटना बीमा गरिदिने भएको छ। गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र पेशागत रूपमा सवारी सञ्चालन गर्दै आएका चालक तथा सहचालकलाई 10,00,000 रूपियाँसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध गराउने भएको हो। त्यसका लागि गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा सार्वजनिक तथा निजी सवारी साधनका चालक तथा सहचालकलाई लक्षित गर्दै दुर्घटना बीमा कार्यक्रम समावेश गरेको छ। नीति तथा कार्यक्रममा समावेश गरिएको उक्त कार्यक्रम अन्तर्गत गाउँपालिकाले जीप टेम्पो ट्राक्टर बस तथा टिप्परमा कार्यरत चालक र सहचालकका लागि 10,00,000 सम्मको दुर्घटना बीमा सुविधा उपलब्ध गराइनेछ। त्यसका लागि गाउँपालिकाभित्र सवारी सञ्चालन गर्दै आएका चालक तथा सहचालकलाई आवश्यक कागजात सहित निवेदन दिन आग्रह गरिएको छ। उक्त कार्यक्रमले दुर्घटनाका कारण परिवारमा पर्न सक्ने आर्थिक भार कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगंज भन्सार कार्यालयको मासिक राजस्व संकलनमा वृद्धि भएको छ। 100 भन्दा बढ़ीको सामानमा अनिवार्य भन्सार नीति कार्यान्वयन गरेपछि विगतका महिनामा भन्दा भन्सार राजस्व उल्लेख्य रूपमा वृद्धि भएको नेपालगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले बताएका छन्। उनका अनुसार भन्सारमा कडाई गरेपछि चैत्र वैशाख महिनामा राजस्व संकलनमा उल्लेख्य वृद्धि देखिएको छ। गत फागुन महिनामा 1,93,38,19,000 संकलन भएकोमा चैत महिनामा 2,14,25,54,000 र वैशाख महिनामा 1,84,28,21,000 रूपियाँ राजस्व संकलन भएको छ। हरेक सामान किनमेलका लागि सीमा पारी भारतीय बजार रूपडिया जाने प्रवृत्ति बदल्ने उद्देश्यले नाकामा कडाई गर्दा राजस्व वृद्धि हुनुका साथै नेपालगंजको व्यापार व्यवसाय फस्ताउँदै गएको उनले जानकारी दिएका छन्। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 37,70,00,000,00,000 बजेट विनियोजन गरेको छ। प्रदेश सभाको बैठकमा सरकारका आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट सार्वजनिक गरेका हुन्। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये आन्तरिक राजस्व परिचालनबाट 1,72,00,00,000,00,000 सरकारबाट राजस्व बाँडफाँड भई प्राप्त हुने अनुमानित रकम 10,24,92,66,000,00,000 अनुमान गरिएको छ। त्यस्तै संघीय रोयल्टी बापत 7,00,00,000 नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान 9,06,33,00,000 चालू आर्थिक वर्षको विनियोजनबाट बजत हुने 9,62,00,00,000 सशर्त अनुदान 6,03,58,00,00,000 संघीय समपूरक अनुदान 38,38,00,000 र विशेष अनुदानबाट 52,76,00,000,00,000 प्राप्त हुने अनुमान गरिएको आर्थिक मामिला मन्त्री धामीले जानकारी दिएका छन्। आत्मनिर्भर र समुन्नत प्रदेश सुखी प्रदेशवासीको दीर्घकालीन सोचसहित गण्डकी प्रदेश सरकारले लगानी नवप्रवर्तन उद्यमशीलता तथा औद्योगिकरणलाई प्रोत्साहन हुने गरी बजेट ल्याएको छ। गण्डकी प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्ष 83-84 बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री जितबहादुर सेचनले प्रदेशको आर्थिक सामाजिक रूपान्तरणका लागि निजी क्षेत्रसँग हातेमालो गरिने बताएका छन्। प्रदेशमा लगानी आकर्षित गरी आर्थिक विकास र रोजगारी सृजनाका लागि मेरो प्रदेश मेरो दायित्व र इन्भेस्ट गण्डकीलाई अभियानकै रूपमा सञ्चालन
प्रदान गरिने उनको भनाई छ। मन्त्री शेरचन्दले

0: लगानी मैत्री वातावरण निर्माण गर्न नीतिगत कानूनी प्रक्रियागत सुधार गरिने बताएका छन्। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट ल्याएको छ। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएका हुन्। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा महिला स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन भत्ता वृद्धि, सुत्केरीको पोषण भत्ता, ग्रामीण क्षेत्रका सामुदायिक स्वास्थ्य केन्द्रको स्तरोन्नति, सुत्केरीको पोषण तथा उद्धार लगायतका क्षेत्रमा विशेष प्राथमिकता दिएको मन्त्री शाहले बताएका छन्। मध्य प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 41,13,86,00,000 बजेट सार्वजनिक गरेको छ। प्रदेश सभाको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले राजस्व तथा व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै सो बजेट घोषणा गरेका हुन्। मध्य प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 लागि 46,58,00,000,000 बजेट ल्याएको थियो। आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेट गत वर्षको तुलनामा करिब 13% कम रहेको छ। स्रोतको सीमितता तथा खर्च व्यवस्थापनलाई ध्यानमा राख्दै बजेटको आकार घटाइएको सरकारको भनाइ छ। बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा मध्ये सबैभन्दा बढ़ी हिस्सा बागमती प्रदेशमा केन्द्रित रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2082 पुष मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जा मध्ये बागमती प्रदेशमा 12,84,30,00,000,000 अर्थात 72.22% कर्जा लगानी भएको छ। कर्णाली प्रदेशमा भने सबैभन्दा कम अर्थात 4,41,00,000,000 अर्थात 0.25% मात्रै कर्जा प्रवाह भएको छ। म्याथ सकिन एक वर्ष मात्रै बाँकी रहेका सवारी चालक अनुमति पत्र तत्कालका लागि नछापिने भएको छ। एक्सपायर हुन एक वर्ष मात्रै म्याथ बाँकी रहेका 3.5 लाख लाइसेन्स तत्कालका लागि नछापिने भएको हो। त्यस्ता लाइसेन्सहरू नवीकरण भएपछि मात्रै छापेर दिइने विभागले जनाएको छ। विभागका अनुसार तत्काल चाहिएको खण्डमा भने निवेदनका आधारमा लाइसेन्स छापिनेछ। आँखो खोला जलविद्युत कम्पनीको संचालक समितिमा 5 जना नयाँ सदस्य निर्वाचित भएका छन्। कम्पनीको 17 र 18 वार्षिक साधारण सभाले सर्वसाधारण शेयर धनीका तर्फबाट प्रतिनिधित्व गर्ने 5 जनालाई निर्वाचित गरेको हो। निर्वाचन हुनेमा लेखनाथ पोखरेल, सुभाष पौडेल, सविन्द्र उपाध्याय, जोली अमात्य, रामप्रसाद सापकोटा रहेका छन्। लेखनाथ र सुभाष चार्टर्ड अकाउन्टेन्ट हुन्। अब अन्तर्राष्ट्रिय प्रसंग। रिटेल ग्रुप मलेसियाका अनुसार सन् 2026 को पहिलो त्रैमासिकमा मलेसियाको खुद्रा क्षेत्रले गत वर्षको सोही अवधिको तुलनामा 3.7% खुद्रा बिक्री वृद्धि दर्ता गरेको छ। यो वृद्धि गत मार्चमा खुद्रा व्यवसायीहरूले अनुमान गरेको 4.4% वृद्धिको तुलनामा कम हो। फेब्रुअरी महिनामा चिनिया नयाँ वर्ष र मार्चमा ईद उल फित्रका साथै सरकारको नगद सहायता कार्यक्रमले खुद्रा खर्च बढ़ाउन सहयोग पुर्याएको आरजेएमले जनाएको छ। भविष्यतर्फ हेर्दा खुद्रा व्यवसायीहरूले दोस्रो त्रैमासिक व्यावसायिक वृद्धि 4.8% पुग्ने अपेक्षा गरेका छन्। गत वर्षको सही अवधिमा 3% गिरावट आएको हुनाले यसपटक लो बेस इफेक्ट कम आधारको प्रभावका कारण यसमा सुधार हुने अपेक्षा गरिएको छ। अब पालो अन्तर्वार्ताको आजको अंकमा हामीले चार्टर्ड अकाउन्टेन्ट टीका कार्कीसँगको संवाद प्रस्तुत गर्ने प्रयास गरेका छौं। कार्कीसँग हामीले नेपाली समाजमा कमाईलाई मात्र पर्याप्त जानकारी भएको कर अर्थात ट्याक्सका विषयमा प्रश्न गरेका छौं। कर किन तिर्नुपर्छ, कर के केमा तिर्नुपर्छ र कर बापत नागरिकले तिरेको पैसाले के हुन्छ, प्रस्तुत छ यी र यस्तै प्रश्नमा आधारित रहेर उनी कार्कीसँग गरिएको खास कुराकानी।
1: कर भन्न बित्तिकै ट्याक्स भन्न बित्तिकै धेरैको टाउको दुखाइको विषय पनि बन्छ। यो बीचमा चाहिँ तपाईँहरूले ट्याक्स नेपाल ट्याक्स पेयर सोसाइटी स्थापना गर्नु भएको छ। मैले प्रश्न यहाँबाट सुरु गरे, नेपाल ट्याक्स पेयर सोसाइटी के हो?
2: नेपाल ट्याक्स पेयर सोसाइटी चाहिँ एउटा यस्तो संस्था हो जसले चाहिँ करदाताको चाहिँ पक्षमा चाहिँ बहस पैरवी गर्छ र करका कतिपय कन्फ्युजनका विषयमा चाहिँ करदातालाई जानकारी गराउने र त्यसपछि गएर ट्याक्स एडमिनिस्ट्रेसन र पोलिसी एडभोकेसीहरू चाहिँ गर्ने काम गर्छ। यो चाहिँ एउटा चाहिँ एनजीओ हो र यसमा हामीले चाहिँ करदाताका विषयहरूलाई चाहिँ अलि बुलन्द गराउने र करदातालाई साक्षर गराउने चाहिँ नीति अनुसार चाहिँ हामीले यो ट्याक्स पेयर सोसाइटी चाहिँ दर्ता गरेका छौँ।
1: भनेको करका विषयमा सचेतना फैलाउने, करका विषयमा बुझाउने।
2: हजुर हजुर।
1: जस्तो यो तपाईँहरूले सचेतना फैलाउने भन्ने विषयमा कुराकानी गर्दा गर्दै र कन्फ्युजनका कुरा पनि निकालिहाल्नुभयो, मैले प्रसंग जोडी पनि हालेँ। जस्तो कतिपय अवस्थामा चाहिँ कर सेवा कार्यालयमा काम गर्ने जो कर्मचारीहरू हुनुहुन्छ उहाँहरूलाई पनि कतिपय अवस्थामा आफै कन्फ्युजन भएको स्थिति हुन्छ। फोन गरेर पनि अडिटरलाई यो भएन त्यो भएन, जुन कार्यक्षेत्रभित्र पर्दैन अडिटरको त्यो पनि भन्ने गर्नुहुन्छ। यसरी सरस्वती हेर्दाखेरि चाहिँ कतिपय अवस्थामा सचेतना चाहिँ कर सेवा कार्यालयमा काम गर्ने कर्मचारीलाई दिनुपर्ने अवस्थामा चाहिँ अहिले तपाईँहरू कर सचेतना अब सबैलाई करको बारे जानकारी दिने भन्दाखेरि यो कहीँ कतै जो योसँग सम्बन्धित छ अथवा यो हेर्ने मान्छे छ तिनलाई पनि सचेतनाको आवश्यकता छ जस्तो लाग्दैन?
2: पक्कै पनि छ, उहाँहरू पनि कतिपय यो कर्मचारीहरू चाहिँ भर्खर नयाँ नियुक्ति लिएर आइरहेको हुनुहुन्छ, उहाँहरू पनि तालिम लिएर कर उठाउँदै गर्दाखेरि चाहिँ कतिपय कानूनका विषयमा अरू जानकार नहुन सक्नुहुन्छ। र नेपालमा फेरि के पनि छ भने करको विषयमा चाहिँ करदाता भन्दा पनि लेखा परीक्षकहरू र करमा काम गर्ने मान्छेहरूसँग चाहिँ डाइरेक्टली ट्याक्समा चाहिँ इन्भल्भमेन्ट हुने र करदाताहरू चाहिँ सिधा चाहिँ कर कार्यालयहरूमा चाहिँ ठ्याक्कै करदाता र कर कार्यालयको बीचमा चाहिँ समन्वय नहुँदाखेरि चाहिँ सिधै चाहिँ करको मान्छेहरूले चाहिँ जति पनि अधिकृतहरू हुनुहुन्छ उहाँहरूले चाहिँ सजिलो चाहिँ के भयो त भन्दा चाहिँ लेखा परीक्षकसँग र करमा काम गर्ने मान्छेहरूसँग जो कार्यालय नियमित आइराख्नुहुन्छ उहाँहरूसँग समन्वय गर्दा चाहिँ सजिलो मान्नुभयो। यसरी चाहिँ गरेर हुँदैन, यसले गर्दाखेरि चाहिँ करदातामा चाहिँ अलिकति कन्फ्युजन चाहिँ कति कर तिर्नुपर्ने यो बीचमा चाहिँ कम बढी भइरहेछ कि के भइरहेछ कि भनेर चाहिँ करदाताहरूलाई हामीले जानकारी गराउनुपर्छ, करदाताहरू साक्षर हुनुपर्छ, कर भने के हो, कहिले तिर्ने, कति तिर्ने, यस्ता कुराहरूमा चाहिँ करदाता स्वयं चाहिँ हल्का सबै कुरा जानकारी नहोला त्यसमा विज्ञ हुनुपर्छ होइन, सिएहरू राख्नुपर्छ, तर केही बेसिक कुराहरूको विषयमा चाहिँ करदाताहरू जानकार हुनुपर्छ र करमा काम गर्ने कर्मचारीहरू पनि के कुरा चाहिँ करदातालाई जानकारी हुनुपर्ने हो र के कुराहरू चाहिँ त्यसमा विज्ञ भएर काम गर्नेहरू हुनुपर्ने त्यसमा पनि उहाँहरूले चाहिँ उहाँहरूलाई पनि साक्षर गराउने चाहिँ हाम्रो अभियानमा चाहिँ करदातालाई मात्रै साक्षर नगराइकन उहाँहरूलाई पनि तपाईँहरूको रोल यो हो भनेर जानकार गराउने र त्यसमा बहस पैरवी गर्ने काम चाहिँ ट्याक्स पेयर सोसाइटीले
1: तपाईँ आफै पनि सिए हुनुहुन्छ कहिलेकाहीँ त्यो खालको सिनारियो तपाईँसँग पनि बन्छ होला
2: बनिराखेकै छ त्यही भएर नै यसको आवश्यकतै हामीले महसुस गरेर यसमा चाहिँ करमा काम गर्ने अधिकृतहरू त्यहाँ गर्ने जति पनि खरदारहरू सुब्बाहरू हुनुहुन्छ उहाँहरूलाई पनि उहाँहरूको जति पनि चाहिँ रोल एन्ड रेस्पोन्सिबिलिटी हो त्यसमा पनि उहाँहरूलाई अवगत गराउने र करदाताहरूलाई पनि उहाँहरूको पनि रोल के हो रेस्पोन्सिबिलिटी के कुराहरू जान्नुपर्छ के कुराहरूमा समन्वय गर्ने कर कार्यालयसँग भन्ने विषयमा चाहिँ जानकार गराउने र हामीले चाहिँ पुलको चाहिँ काम गर्ने
1: जस्तो यो पुलको कुरा गर्दै गर्दाखेरि कतिपय अवस्थामा चाहिँ हाम्रो नेपालको सिनारियोमा अब नेपालको कन्टेक्स्टमा हेर्ने हो भने चाहिँ कुनै पनि संस्था संगठन विस्तार गर्दै गर्दा स्थापना गर्दै गर्दा काहीँ न काहीँ राजनीति जोडिएकै हुन्छ धेरै ठाउँमा। अब तपाईँहरू पनि एउटा उद्देश्य लिएर आउनु भएको छ, यो उद्देश्यसँग काम गर्न अझै बाँकी छ, योजनाहरू अझै बनाउँदै हुनुहुन्छ, कतिपय कामहरू थालिसक्नु भएको छ, कतिपय अझै अपकमिङमै छ। यो अवस्थामा चाहिँ यो तपाईँहरूको नेपाल ट्याक्स पेयर सोसाइटी चाहिँ कस्तो खालको संगठन हो, कुन राजनीतिक दलसँग सम्बन्ध छ वा के छ?
2: होइन, हामी कुनै पनि राजनीतिक दलसँग चाहिँ आबद्ध छैनौँ, यो विशुद्ध करदाताको पक्षमा बहस पैरवी गर्ने संस्था हो र नेपालका सम्पूर्ण नागरिकहरू जो चाहिँ बालिग हुन्छन् 18 वर्ष नआएको उहाँहरू सबै हाम्रो संस्थाको चाहिँ सदस्य बन्न सक्नुहुन्छ र जति पनि नेपालीहरू छ सबैले कर राज्यलाई त कुनै न कुनै एङ्गलबाट कर तिरिरहेछ भन्ने भइसकेपछि हामीले कुनै पनि यो पोलिटिकल पार्टीसँग अलाइनमेन्ट पनि छैन हाम्रो हाम्रो विशुद्ध चाहिँ सरकारले जति पनि यो कर कानूनहरू बनाउँछ त्यो कर कानूनहरू चाहिँ पारदर्शी रूपमा बनाउनु पर्यो र ट्याक्स एडमिनिस्ट्रेसनले चाहिँ पारदर्शी रूपमा चाहिँ त्यो कर कानूनलाई लगाउनु पर्यो र त्यसमा चाहिँ हामी करदातालाई चाहिँ जसले कर तिर्छ त्यो मान्छेलाई चाहिँ पनि त बसमा ल्याउनु पर्यो नि त छलफलमा ल्याउनु पर्यो नि त जो मान्छेले कर तिर्ने हो त्यो मान्छे त्यसमा एसोसिएटै छैन कर चाहिँ बनाउने र थोपर्ने काम भएको छ यसबाट चाहिँ अलिकति चाहिँ हामीले चाहिँ बस पैरवी गरेर करदातालाई पनि अलिकति यो पोलिसी लेभलमा चाहिँ करदाताको पक्षबाट चाहिँ पोलिसीमा पनि अलिकति केही रोल गर्ने र करदातालाई चाहिँ पोलिसी बनाउँदाखेरि इङ्गेज गर्नुपर्छ भन्ने हिसाबले चाहिँ काम गर्ने हिसाबले संस्था हामीले चाहिँ सुरु गरेका छौँ र यसमा हाम्रो पोलिटिक्स हाम्रो मकसदै छैन कि यसमा चाहिँ पोलिटिक्स बुझाउने र पोलिटिक्स गर्ने भन्ने छैन
1: भनेको तपाईँहरूको एउटा विशुद्ध उद्देश्य भनेको करदातालाई र करसँग सम्बन्धित व्यक्तिलाई चाहिँ करका बारेमा साक्षर बनाउने
2: हजुर यही नै हो
1: कतिपयलाई चाहिँ फेरि म कस्तो खालको करदाता भन्ने पनि थाहा छैन कि अहिलेको अवस्थामा चाहिँ जस्तो मानिलिउँ म एउटा सञ्चार माध्यममा काम गरिरहेको छु मैले पनि आफ्नो आफूले कमाई बाफत वा मैले तिर्नुपर्ने कर राज्यलाई तिरिरहेछु म कस्तो खालको करदाता हो भन्ने धेरैलाई कन्फ्युजन छ यसमा अलिकति क्लियर बनाइदिनु न।
2: यस्तो हुन्छ करदाता चाहिँ व्यक्तिगत एउटा चाहिँ के हुन्छ भन्दा व्यवसाय कर हुन्छ एउटा होइन अर्को चाहिँ जस्तो कहीँ तपाईँले तल पेरोलमा काम गर्नुभयो होइन तलबमा काम गर्नु एज ए इम्प्लोइ काम गर्नुभयो भने तपाईँले ट्याक्स तिर्नु पर्यो निकाय भयो हजुरले बिजनेस व्यवसाय दर्ता गर्नुभयो र त्यसमा गर्नुभयो भने चाहिँ नाफाको ट्याक्स तिर्ने भन्ने हुन्छ त्यो संस्थागत गर हुन्छ त्यो होइन यस्तै तरिकाले चाहिँ विभिन्न करहरू हुन्छ. जस्तो प्रोप्राइटरसिप फर्म दर्ता गर्नु त्यो पनि बिजनेसै भयो, निकाय भयो, निकायको कर तिर्नु पर्यो. होइन व्यक्तिले चाहिँ पेरोलमा काम, जस्तो सरकारी कर्मचारीहरू प्राइभेट संस्थाहरूमा पनि काम गर्ने कर्मचारीहरूले अब यो तलबमा कर तिर्नु पर्यो. अब निकाय दर्ता गरिसकेपछि नाफामा कर तिर्नु पर्यो. यस्तो छ. अब अरू सम्पत्ति कर हुन्छ, भेहिकल कर हुन्छ. अब करका त नेपालमा अब कर त करै गर्छ,
1: करै गर्छ. व्यवसायीले त करै करले मर्यो भनेर बेला बेलामा आन्दोलन पनि गर्नुहुन्छ.
2: नेपालमा चाहिँ धेरै करहरू छ.
1: यो विषय जोडिहाल्नु भयो. जस्तो अहिले करका विषयमा पनि दोहोरो कर, तेह्रो कर भनेर बेला बेलामा आवाजहरू उठ्ने, आन्दोलनहरू हुने यो अवस्था पनि छ. खासमा यस्तो चाहिँ किन हुन्छ?
2: यो कतिपय कानूनमा चाहिँ कन्फ्युजन भएको कारणले गर्दाखेरि यस्तो हुँदो रहेछ. जस्तो इक्जाम्पलको लागि बहाल गर्छ, बहाल गर चाहिँ नेपालको संविधानको अनुसूची पाँचमा चाहिँ संस्थागत कर चाहिँ संघीय सरकारले उठाउने भन्ने छ. त्यस्तै अनुसूची आठमा चाहिँ स्थानीय तहले बहाल कर उठाउने भनेर छ. अब कुनै एउटा व्यक्तिले भाडामा लगायो, होइन कुनै घर भाडामा लगायो, जग्गा भाडामा लगायो भने उसले चाहिँ स्थानीय तहमा तिरे भयो, त्यो क्लियर भयो. त्यही कुरा चाहिँ यदि उसले चाहिँ कुनै कम्पनी बनायो, कम्पनी एउटा बिल्डिङ बनायो, कम्पनीले बिल्डिङ बनाएर भाडामा लगायो भने त्यो भाडा अब त्यो आमदानीमा संस्थागत कर पनि लाग्ने भयो भनेको केन्द्र सरकारलाई पनि कर तिर्नु पर्यो र स्थानीय तहले बाल कर भनेर पनि उठाउने भयो. त्यही भएर यो करमा चाहिँ अलिकति कन्फ्युजन भएको कुराले गर्दाखेरि चाहिँ दोहोरो कर तेह्रो कर पर्ने गएको छ. यसमा चाहिँ अब सरकारले नै अलिकति चाहिँ अलिकति पहल गरेर यो कन्फ्युजन भएको जति पनि कर कानुनहरू छ यसमा चाहिँ अलिकति पहल गरेर यसमा चाहिँ टुङ्गाउनु पर्ने छ. यसमा चाहिँ हामीले पनि नेपाल ट्याक्स पेयर सोसाइटी मार्फत चाहिँ केही यस्ता कर कानूनमा जति पनि कन्फ्युजनहरू छन् सेम यस्तै बहाल जस्तै चाहिँ विज्ञापन करमा पनि छ. विज्ञापन कसैले संस्था दर्ता गर्यो त्यसको आमदानी चाहिँ बिजनेस आमदानी हो, तर स्थानीय तहले हेर्दाखेरि चाहिँ त्यो चाहिँ विज्ञापन आमदानी हो भन्दै हेऱ्यो. त्यो भनिसकेपछि यता केन्द्रतिर पनि कर तिर्नुपर्ने र स्थानीय तहमा पनि कर तिर्नुपर्ने आजको अवस्थामा देखिहाल्छ. यस्ता यस्ता कुराहरूले गर्दाखेरि चाहिँ करदाताहरू मर्कामा पर्नु भएको छ र हामीले यस्तै यस्तै कुराहरूमा चाहिँ बहस पैरवी गर्ने र पोलिसी लेभलमा चाहिँ यस्ता कुराहरूलाई चाहिँ पुर्याउने भन्ने चाहिँ हाम्रो
1: कर पनि धेरै कन्फ्युजन पनि धेरै छ है नेपालको कर कानूनमा
2: छ.
1: जस्तो तपाईँले अघि घरबालको कर कुरा गर्नुभयो, अहिले एकदम धेरै चर्चाको विषय पनि घरबालको करको विषयमा छ. अझ स्पष्ट भन्दा चाहिँ घरबाल कर कसले तिर्ने भन्ने विषयमा पनि अझ बढी कन्फ्युजन छ. खासमा घरबाल कर तिर्ने चाहिँ कसले, घरबेटीले तिर्ने हो कि व्यवसाय गर्नेले तिर्ने हो?
2: होइन, घरबाल कर चाहिँ घरबेटीले तिर्ने हो र जो मान्छे बस्छ स्रोतमा करकट्टी भर्ने भएको होला, तिर्ने मान्छेले जो मान्छेले चाहिँ बहाल तिर्छ उसले चाहिँ त्यो तिर्न पर्ने कर रकम चाहिँ घटाएर बाँकी रकम चाहिँ घरबेटीलाई तिर्ने र करको रकम चाहिँ सम्बन्धित करकारले अथवा चाहिँ स्थानीय निकाय छ भने चाहिँ वडामा चाहिँ.
1: त्यस्तो अहिले कहाँ छ त? अहिले त कहाँ छ त? घर जसले व्यवसाय गरिरहेछ उसले कर तिर्नु परिरहेछ घरबाल कर
2: हो, तर उसले चाहिँ त्यो पैसा घटाएर तिर्ने हो. तर यहाँ कन्फ्युजन भएको भएर कतिपय ठाउँमा चाहिँ के देखियो भन्दा बहाल एउटा गर्ने र थप रकम चाहिँ तपाईँले तिर्नुपर्छ भनेर चाहिँ यो व्यवसायले अलिकति मारमा पार्ने काम भएको छ. यो चाहिँ गलत हो. यसलाई चाहिँ हामीले चाहिँ यो वित्तीय साक्षरता मार्फत यस्ता कुराहरूलाई पनि कन्फ्युजन दूर गर्ने चाहिँ प्रयास गर्छौँ.
1: जस्तो यो विषयमा हामीले कुरा गर्दै गर्दाखेरि एउटा व्यवसायी जो चाहिँ एउटा घर भाडामा लिएर वा कुनै सटर भाडामा लिएर उसले व्यवसाय सञ्चालन गरिरहेछ, तपाईँले भनेको आधारमा त घरबाल कर त घरबेटीले तिर्नु पर्यो, घर धनीले तिर्नु पर्यो. यदि उसले तिर्नुपर्छ भने पनि उसले तिर्नुपर्ने भाडाबाट त त्यो कटाउनु पर्यो. तर अहिलेको अवस्थामा चाहिँ घरबालै कर भनेर व्यवसायले तिरिरहेको अवस्था छ. यसमा तपाईँहरूले खालको कन्फ्युजन जुन छ त्यसलाई क्लियर गर्ने काम त गर्छौँ भन्नुभएको छ. यस्तो खालको समस्या समाधानका लागि चाहिँ खासमा गर्नुपर्ने चाहिँ के हो?
2: यस्तो छ, अब यो बहाल कर निर्देशिका भनेर सम्पूर्ण स्थानीय तहहरूले बनाइसकेको बनाई पनि राख्नु भएको छ. कति बनाउने क्रममा पनि हुनुहुन्छ. त्यहाँ पनि प्रश्न के छ भन्दा बहाल कर चाहिँ घरधनीले तिर्ने हो. बहालमा बस्ने मान्छेले चाहिँ किन तिर्दा सजिलो हुन्छ भन्दा सबै घरधनी चाहिँ करकारलेमा आइराख्न चाहिँ बहालमा बस्ने मान्छे व्यवसाय हुन्छ, ऊ व्यवसाय नवीकरण गर्न गइरहेको छ. व्यवसाय नवीकरण गर्न जाँदै गर्दाखेरि चाहिँ उसँग जोडिन सजिलो भयो, स्थानीय निकाय जोडिन सजिलो भयो नि त. त्यो भएर उहाँले नै जो मान्छे बहालमा बस्छ उहाँले चाहिँ बहाल कर तिर्ने, तर कहाँबाट तिर्ने त भन्दा बहाल रकमबाट घटाएर तिर्ने. त्यही तरिकाले नै स्रोतमा करकट्टी भन्छ यता अन्तर्राष्ट्रिय उसमा चाहिँ इन्कम ट्याक्स एक्ट अनुसार. त्यसै गरेर बहाल कर पनि हामी जति पनि बहालमा बस्छौँ व्यवसाय गर्छौँ हामीले बहाल तिर्ने र तिरेको रकम बराबरको रकम चाहिँ बहाल रकममा घटाएर बाँकी रकम चाहिँ बहाल भनेर चाहिँ घरधनीलाई तिर्ने हो.
1: भनेको यो विषयमा पनि तपाईँहरूले एउटा साक्षरता दिने वा कन्फ्युजन दूर गर्ने कामहरू वा योजनाहरू बनाइरहनु भएको छ?
2: बनाइरहेछौँ. हाम्रो काम नै, हाम्रो मुख्य काम भनेकै वित्तीय साक्षरता हो र वित्तीय साक्षरता अन्तर्गत जति पनि करका कन्फ्युजनहरू छन् यो कन्फ्युजनहरूमा चाहिँ हामीले चाहिँ बहस पैरवी गर्ने र जानकारी प्रदान गर्ने चाहिँ हाम्रो मुख्य एजेन्डै हुन्छ।
1: जस्तो आम नागरिकले वा करदाताले नबुझ्ने विषय एउटा भयो, नेपालको कर कानून पनि पारदर्शी नभएको हो कि वा स्पष्ट नभएको हो कि, यो अस्पष्ट कानूनका कारणले गर्दाखेरि कतिपय अवस्थामा एउटा व्यापार गर्ने व्यवसाय नै मर्काम परिरहेको छ। उदाहरणका लागि कोटिभिटीको केसलाई हेर्दा मात्रै पनि पुग्छ, जुन चाहिँ अहिले मुद्दा मामिलाको अवस्थामा छ। एउटा व्यवसायले व्यवसाय गर्ने हो कि खासमा करकै कारणले गर्दा मुद्दा मामिला गर्ने हो,
2: यो पक्कै पनि यसले चाहिँ असहज अवस्था बनाएको छ। करमा प्रष्ट व्यवस्था हुँदाहुँदै पनि त्यो जति पनि हामीले चाहिँ सर्भिस चाहिँ बाहिर प्रोभाइड गर्दै गर्दा भ्याट नलाग्ने भन्ने व्यवस्था छ, यसो हुँदाहुँदै पनि यो सरकारी संयन्त्रले चाहिँ करदातालाई जो व्यवसायी छ व्यवसायीलाई चाहिँ पहिला कर तिर्न पर्दैन भनेर फुल अडिट गर्ने होइन, कर चुक्ता दिने, त्यसपछि गएर अनुसन्धान गर्ने, क्लियरेन्स दिँदै जाने, र अहिले चाहिँ वर्षौं पछि चाहिँ अब यो चाहिँ होइन यो कर तिर्नुपर्छ भनेर चाहिँ बखेडा झिक्ने यस्तो काम गरेका छ। यसले करदातालाई चाहिँ व्यवसाय गर्ने कि अब करका मुद्दा लडेर चाहिँ अदालत धाउने भन्ने व्यवस्था गराएको छ, यो चाहिँ गलत हो। यसलाई चाहिँ हामीले चाहिँ चिर्नुपर्छ र यसमा चाहिँ हाम्रो नेपाल ट्याक्स पेयर सोसाइटीले चाहिँ यस्तो कुरामा चाहिँ बहस पैरवी गर्ने र यसमा चाहिँ हामीले चाहिँ यो गलत भएको छ, यसमा चाहिँ यो गर्नु हुँदैन भन्ने हिसाबमा चाहिँ हामी उ गर्छौँ।
0: हवस्त आदरणीय श्रोता, आजका लागि रेडियो कार्यक्रम अर्थ सरोकार यति नै। कार्यक्रमसँग सम्बन्धित केही सल्लाह सुझाव वा प्रतिक्रिया भए हामीलाई सिधै 9855006648 मा सम्पर्क गर्न सक्नुहुनेछ। आजका लागि कार्यक्रम सकियो। कार्यक्रमका सम्पूर्ण युनिट सहित मलाई पनि बिदा दिनुहोस्। नमस्ते।

0: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
1: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
2: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
4: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
5: नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.5।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पाइल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
6: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
8: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 0825 63 479
8: मोबाइल नम्बर 98494 67 487

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्गुरी

0: बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। घोराईमा भएको लुम्बिनी प्रदेश क्लासिक खुल्ला राष्ट्रिय शारीरिक संगठन तथा महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता 2083 दाङका माधव सुवेदी च्याम्पियन बनेका छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ओभरअलमा सुवेदी च्याम्पियन बन्न सफल भएका हुन्। च्याम्पियन बन्न सफल सुवेदीले नगद 1,00,000 रूपियाँ मेडल ट्रफी तथा प्रमाण पत्र प्राप्त गरेका छन्। प्रतियोगिता अन्तर्गत विभिन्न तौल समूहका विजेता खेलाड़ीहरूलाई नगद पुरस्कार सहित सम्मान गरिएको छ। प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजना तथा लुम्बिनी प्रदेश शारीरिक संगठन तथा लुम्बिनी प्रदेश शारीरिक संगठन तथा फिटनेस संघको व्यवस्थापनमा भएको प्रतियोगितामा 55 केजी तौल समूहमा रूपन्देहीका सुनिल आले प्रथम, दाङका सरोज कडेल द्वितीय तथा दाङकै अजय स्वर्णकार तृतीय भएका छन्। त्यसै गरी 60 केजी तौल समूहमा नवलपरासीका रेशम राणा प्रथम, पाल्पाका अमृत गहतराज द्वितीय तथा बाँकेका करण कडिया तृतीय स्थान हासिल गर्न सफल भएका छन्। 65 केजी समूहमा नवलपरासीका नवराज डुम्रे प्रथम, दाङका प्रतीक चौधरी द्वितीय र बाँकेका जगतराज महाउन तृतीय भएका छन्। प्रतियोगितामा 70 केजी तौल समूहमा दाङका माधव सुवेदी प्रथम, रूपन्देहीका नवीन श्री द्वितीय र मकवानपुर जिल्ला निवासी राहुल कुमार शाह तृतीय भए। 75 केजी तौल समूहमा बाँकेका दिपेन्द्र बहादुर खत्री प्रथम, रूपन्देहीका दिनेश रिसाल द्वितीय तथा तनहुका शिशिर थापा मगर तृतीय स्थान मा हुन सफल भएका छन्। यसै गरी 75 केजीमा माथिको तौल समूहमा रोल्पाका दीपक जंग रोका प्रथम, रूपन्देहीका कुशल प्रसाद गुरूङ द्वितीय र बागलुङका संजोग बुढा मगर तृतीय बनेका छन्। प्रतियोगितामा प्रथम हुने खेलाड़ीलाई जनाही 15,000, द्वितीय हुने खेलाड़ीलाई 10,000 र तृतीय हुने खेलाड़ीलाई 5,000 रूपियाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तीरन्दाज गौतमको अध्यक्षतामा भएको प्रतियोगिताका विजेता खेलाड़ीहरूलाई प्रतियोगिताका प्रमुख अतिथि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रत्न खत्री, घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डीसी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन लगायतले अतिथि रेफ्रीहरूको नगद पुरस्कार सहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए। स्वस्थ वृद्धावस्थाका लागि योग भन्ने नारासहित आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष जून 21 तारीकका दिन विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइन्छ। राष्ट्रसंघ महासभाले सन् 2014 अनुसार सन् 2015 जून 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गर्नुभएको छ। 12 विश्व योग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख शान्ति समृद्धि एवं सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गर्नुभएको हो। योग शरीर मन र आत्मालाई एकसाथ जोड्ने समग्र अभ्यास भएको, यसमा ध्यान प्राणायाम र शारीरिक आसनहरूको संयोजन रहने तथा यसलाई वैज्ञानिक मानवीय जीवनशैली तथा जीवन पद्धतिका रूपमा लिनुपर्ने जोड़ दिँदै राष्ट्रपति पौडेलले योग ध्यान र साधनाले शरीर मन र आत्मालाई सन्तुलनमा ल्याई तनाव कम गर्न तथा सकारात्मक ऊर्जा प्राप्त गर्न सहयोग गर्ने धारणा व्यक्त गर्नुभएको छ। सन्देशमा योग सम्बन्धी अध्ययन अनुसन्धान तथा ऐतिहासिक एवं पुरातात्विक तथ्यले हाम्रो मुलुक योग भूमिकामा रूपमा रहेको पुष्टि गर्दै आएको उल्लेख गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको केन्द्रीय निर्वाचन आयोगले प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ। उम्मेद्वारी मनोनयनका लागि फारम वितरण भोलि दिउँसो 1 बजेदेखि शुरू हुनेछ। उम्मेद्वारी मनोनयन पत्र दर्ता दिउँसो 2 बजेदेखि 4 बजेसम्म हुने कार्यतालिकामा उल्लेख गरिएको छ। उम्मेद्वारहरूको प्रारम्भिक नामावली बेलुका 6 बजे सार्वजनिक गरिनेछ। उम्मेद्वार विरूद्ध दावी तथा विरोध दर्ता गर्ने समय भोलि बेलुका 6 बजेदेखि 7 बजेसम्म तोकिएको छ। दावी तथा विरोध परेका उम्मेद्वारबारे जाँचबुझ बेलुका 7 बजेदेखि 9 बजेसम्म गरिनेछ भने उम्मेद्वार फिर्ता लिने अन्तिम समय राति 9:15 बजेसम्म निर्धारण गरिएको छ। कार्यतालिका अनुसार पार्टी सभापति तथा केन्द्रीय सदस्यको निर्वाचनका लागि पहिलो चरणको मतदान पर्सि असार 9 गते बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा सभापति पदका लागि 51,000 र अन्य पदाधिकारीका लागि 41,000 रूपियाँ उम्मेद्वारी शुल्क तोकिएको छ। केन्द्रीय सदस्यको उम्मेद्वारी शुल्क 21,000 रूपियाँ तोकिएको छ। सभापतिका लागि 1 प्रस्तावक र 51 समर्थक रहनुपर्ने निर्वाचन आयोगले जनाएको छ। त्यस्तै पदाधिकारीका लागि 1 प्रस्तावक र 21 समर्थक चाहिनेछ। केन्द्रीय सदस्यका लागि 1 प्रस्तावक र 21 समर्थक रहनुपर्ने राजसभाले जनाएको छ। मतगणना तथा मत परिणामको घोषणा मतदान सम्पन्न भएको 2 घण्टापछि गरिने तालिकामा उल्लेख गरिएको छ। र सुर्खेतमा शनिबार पानीमा डुबेर 3 जनाको ज्यान गएको छ। सुर्खेत स्थित जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका 10 की 14 वर्षीय सम्झना थापा र 12 वर्षीय कल्पना रावतको शनिबार साँझ टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। यसै गरी दैलेखको गुराँस गाउँपालिकाका 18 वर्षीय रमेश पुनको शनिबार नै दहतालमा डुबेर मृत्यु भएको छ। हस्त बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एण्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
3: छालामा दागहरू आउने कपाल झर्ने,
2: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
2: बारम्बार गर्भपतन भएमा,
3: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
2: बिना कारण शरीरको तौल घटेमा,
3: ढाड दुखेमा, कम्मर दुखेमा,
2: गाउट तथा युरिक एसिडको समस्या,
3: बारम्बार आँखा रातो भएमा,
2: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
3: लामो समयदेखि छाला कडा भएमा,
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
3: युवा अवस्थामा पक्षघात भएमा,
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
3: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
2: बाथरोग एण्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: फोन नम्बर 0825-91-670,
2: मोबाइल नम्बर 98578-43-123। परीक्षित फार्मेसी दाङ बाथरोग एण्ड स्किन केयर सेन्टर प्राली।
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
5: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
4: हुलासले बनाउँदैछ परिवार एक साथ।
6: खुशीको खबर।
7: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।
11: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना, 300 सयको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, बर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
12: होइन के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
9: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
12: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
12: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
12: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट, दाङ।

हामी इन्द्रणी मार्फत तपाईँलाई सुनाउँछौ र जुन गीत संगीतहरू सांगीतिक बजारमा छन् अनि भर्खर आएका छन् अनि आम श्रोतामा पुगेका छैनन् अनि आम श्रोता दर्शकलाई चाहिँ यी गीतहरू बजारमा आएछन् है भन्ने थाहा पाउन पनि आजको बसाईले विशेष भूमिका निर्वाह गर्छ र विशेष महत्व पनि यो बसाईले बोकेको छ भन्ने एउटा विश्वास चाहिँ मैले लिएको छु र कार्यक्रम इन्द्रणीको आजको श्रृंखलालाई अगाडि बढ़ाउन साथ दिएको छ नेपा टपले नेपालको नम्बर वान पीपीआर पाइप फिटिङका लागि आज नै नेपा टपलाई यहाँ सम्झन सक्नुहुन्छ र नेपा टपका विभिन्न सामग्रीहरू बजारमा छन् र विशेष गरी अब हार्डवेयर पसलमा गएर तपाईँले नेपा टपका सामग्रीहरू खरिद गर्न सक्नुहुन्छ र विशेष गरी तपाईँलाई पीपीआर पाइपसँग सम्बन्धित सम्पूर्ण सामग्री अनि ट्याङ्कीदेखि लिएर होइन अनि यूपीबीसीका झ्यालडोकादेखि लिएर अनि बाथरूमका सम्पूर्ण सामग्रीहरू यी सबैका लागि तपाईँले नेपा टपलाई सम्झन सक्नुहुन्छ यो जानकारी मैले प्रायोजकका बारेमा यहाँलाई दिएँ अब यो जानकारीसँगै हामी इन्द्रणीको व्यवसायलाई अगाडि बढ़ाउँछौ एउटा सुमधुर गीतबाट यो गीत सुनौ त्यसपछि अन्य गीतहरू छन् ती गीत संगीतका बानकी लिएर अवश्य आउनेछु।

यो गीतलाई हामीले सुनायौं। यो गीतसँगै मेरा प्यारा प्यारा साथीहरू म यहाँलाई स्वागत गर्न चाहन्छु। कार्यक्रम इन्द्रणीको श्रृंखला तपाईँले सुनिरहनु भएको छ। पूर्व मेची अनि पश्चिम महाकालीसम्मका विभिन्न रेडियोबाट हामी तपाईँसँग सँगै रहेका छौं अनि लोक संगीतको व्यवसाय इन्द्रणीसँग भइरहँदा हामी आज इन्द्रणीमा सबै खालका गीतहरू तपाईँलाई सुनाउँदै अगाडि बढ़छौं र मलाई विश्वास छ तपाईँ जहाँ जुन अवस्थामा रहेर भएर पनि साथ दिइरहनु भएको छ, सुमधुर गीत संगीतका बानकी सुन्नको लागि रेडियो सेट अगाडि बस्नु भएको छ, यहाँहरू सबैलाई म नमन गर्छु। कार्यक्रम इन्द्रणीलाई रेडियो मार्फत सँगै सामाजिक सञ्जालबाट नि हेरिरहनु भएको छ। विशेष गरी हामी रेडियो काठमाडौँको पेज मार्फत छौं, रेडियो काठमाडौँ एचडी, रेडियो काठमाडौँ 92.1 को पेज अनि चन्द्रमणि गौतमको टिकटक आईडी मार्फत पनि लाइभ छौं है। त्यहाँबाट पनि हामीलाई धेरै हाम्रा साथीहरूले हेरिरहनु भएको छ अनि सामाजिक सञ्जालसँगै नेपाली पात्र हाम्रो पात्रमा पनि सँगै छौं र त हामीलाई घर देश परदेश जहाँ पनि इन्द्रणीको अवस्था सुनेर साथ दिइरहनु भएको छ, जहाँ इन्टरनेटको पहुँच छ ती ठाउँहरूबाट होइन। एकदम सबैलाई म धन्यवाद दिन चाहन्छु तपाईँको महत्वपूर्ण साथले। साँच्चीकै भन्नुपर्दा इन्द्रणीको अवस्था यादगारमय बनिरहेको छ। अब दिन प्रतिदिन हेर्नुहोस् त मौसम गर्मीको बढ्दैछ। अब स्टुडियोमा बस्दा पनि कस्तो गर्मी हुन्छ तर स्टुडियोमा विशेष गरी अब चिसो होइन टक्क अलिकति आफूलाई चाहिने चिसोको आवश्यकता महसुस गरी त्यही अनुसार यहाँ चाहिँ एसी चलाएर बस्न सकिन्छ। तर बाहिर त असाध्यै गर्मी छ धेरै साथीहरूले भन्नुहुन्छ र हामी पनि बाहिरबाट अब बाहिरको यात्राहरू गर्दै गर्दा चाहिँ ओहो कस्तो गर्मी बढेको भन्न थालेका छौं। अझ तराईका विभिन्न भूभागहरूमा त कति गर्मी होला जस्तो लाग्छ होइन। तपाईँ हामीलाई विभिन्न ठाउँहरूमा बसेर सुन्नुहुन्छ, तपाईँ साथीहरू यहाँहरूसँग कुराकानी गर्दा पनि यहाँहरूले भन्नुहुन्छ कति दाङतिर पनि गर्मी छ भन्नुभएको छ, नेपालगंजतिर गर्मी छ भन्नुहुन्छ, यता पूर्वका धेरै ठाउँहरूमा पनि गर्मी बढ़िसकेको जानकारी, तराईका विभिन्न ठाउँहरूमा रहेर कार्यक्रम इन्द्रणी सुन्दा पनि एकदम गर्मी छ भन्न भनिरहनु भएको छ। एकदम गर्मीको बेला छ, बाहिर निस्किँदा छाता ओढेर निस्किनु होला किनभने घाम धेरै हुनु पनि भएन नि होइन। यी सबै कुराहरूबाट बस्नु होला यहाँलाई भन्न चाहन्छु। अब ढिला नगरौं ईसा, अर्को गीत तयारी अवस्थामा छ नि भन्दा छ भन्नुभएको छ, राख्दैछु गीतलाई।

देशैभरका रेडियोबाट इन्द्रणी प्रसारण भइरहँदा साँच्चीका यस्ता लभलाग्दा गीतहरू बजारमा आएका छन्। तिनै लभलाग्दा गीत संगीतका बानकीहरू कार्यक्रम इन्द्रणी मार्फत सुन्न पाइरहनु भएको छ। म चन्द्रमणि गौतम तपाईँको साथमा भएर यो यात्रालाई अगाडि बढ़ाइरहेको छु। टेक्निकल सपोर्टबाट ईशा धमला काठमाण्डुबाट हुनुहुन्छ अनि देशैभरका विभिन्न रेडियोमा रहेर यो आवाजलाई दूरदराज कुना कन्दरा रस्ती बस्तीसम्मका मनोरमाज पुर्याउनको लागि तल्लीन रहनुभएका तमाम मेरा प्रिय मनहरू यहाँहरूलाई पनि मन नमन व्यक्त गर्न चाहन्छु। यहाँकै साथको कारण आज हामी उकाली ओह्राली भन्ज्याङ चौतारी ती देशका दूरदराजसम्म पुग्न पाएका छौं। यसका लागि सम्पूर्ण रेडियोका साथीहरूलाई म नमन व्यक्त गर्न चाहन्छु। हामी नेपाल टपद्वारा प्रायोजित इन्द्रणीमा छौं। आज आइतबार बिहानीको समय छ। बिहानीको समयमा आज हामी नयाँ नयाँ गीतहरू नै यहाँहरूलाई सुनाइरहेका छौं। अब केही छिनपछि हामी विष्णुमाझी र बाबु कृष्ण परियारको आवाजमा रहेको गीतलाई पनि सुनाउँछौ। होइन, बाहिर तयारी छ भन्नुभएको छ। आज यस्तै मन छुने राम्रा गीतहरू जुन हाम्रा हुन् नि, होइन, जब युट्युबमा सार्वजनिक हुन्छन् अनि त्यहाँबाट सार्वजनिक भइसकेपछि जनताको गीत बन्छ, तिनै जनताका गीतलाई आम श्रोता साथीहरूले दर्शकहरूले मन पराएर हेरिदिनुहुन्छ अनि त्यो गीतको भ्यूज कति के गयो भन्ने कुराहरूको मापन गर्नको लागि यहाँहरूले त्यो एउटा चर्चा चुलाइदिनुहुन्छ। यसका लागि पनि हामी एकदम नमन व्यक्त गर्न चाहन्छौ। हामी इन्द्रणीकै बसाइमा छ, रमाइलो भइरहेछ। अब ढिला नगरिकन फेरि पनि इन्द्रणीको बसाईमा हामी गीतै राख्ने तर्ख गरिरहेका छौं। अब हामीले सुनाइरहेका गीतसँग तपाईँलाई कस्तो लाग्छ, के लाग्छ, सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला। तपाईँसँग नयाँ गीतहरू छन् इन्द्रणी मार्फत बज्न पाए हुन्थ्यो भन्ने लाग्छन् भने पनि हामीलाई खबर गर्नुहोला भन्दै राख्दैछु गीतलाई नै।

त्यसै भर्खर रेडियोबाट इन्द्रणी बजिरहेको छ र बाहिर झोरले बजिरहेको थियो, मैले पनि झोरले भन्ने गीत गाउँदै थिएँ, त्यो आवाज बाहिर गयो कि गएन भन्दाखेरि त्यो चाहिँ मैले याद गर्न पाइनँ। बाहिर हाम्रो इच्छा चाहिँ हाँसेको हाँसेको छैन, सायद मैले त्यो गीत गाउँदै गर्दा केही आवाज नै पठाइन कि जस्तो लाग्यो, खैर केही छैन। म घुन नसकेको गायक होइन, म त्यति धेरै गाउन त आउँदैन, तर कहिलेकाहीँ गुनगुनाउन भने चाहिँ रहर लाग्छ। भर्खरै हामीले जोरले हजुर यो सुनाइसकेका छौं, बाबु कृष्ण परियार र विष्णु माझीको आवाजमा यो गीत छ र धेरै समयपछि हामीले विष्णु माझीको गीतलाई सुन्न पाएका छौं र पछिल्लो समय त तीजमा मात्र सुन्न पाउन पाएका थियौं, तर अहिले चाहिँ तीजभन्दा अगावै हामीले विष्णु माझीको आवाजमा एउटा गीत सुन्न पायौं। साँच्चीकै भन्नुपर्दा हामी लोकदोहोरीका मानिसहरू धन्य भएका छौं जस्तो पनि लाग्छ कहिलेकाहीँ। यो सँगै इन्द्रणीको बसाईमा हामीले गीतहरू सुनाइसकेका छौं, एउटा कस्तो पन्तको जुनको ज्योति सुनकै संसार बोलको गीतलाई सुनायौं जुन कस्तो पन्तले प्रस्तुत गर्नुभएको छ, अनि अर्को चाहिँ हामीले कुन चाहिँ सुनायौं त भन्दाखेरि मायाको संग्रहालय देवी घरती क्षेत्री सुनारको आवाज रहेको आशिर प्रतापजङबाट यो बजारमा आएको युट्युब मार्फत हामीले यहाँलाई सुनायौं र कारण सुवेदीको गीतलाई सुनाइसकेपछि फेरि पनि हामी यहाँलाई स्वागत गर्छौं। भर्खरै चाहिँ बाबु कृष्ण परियारका सुनायौं, अब यो पछि हामी इन्द्रणीको बसाईमा भइरहँदा तपाईँलाई तीनै गीत संगीतहरू सुनाइरहेका छौं र धेरैभन्दा धेरै साथीहरू रेडियो नजिक रहनु भएको छ। अब आइतबार विशेष गरी छुट्टीकै दिन छ होइन, कति ठाउँमा स्कूल लागेको छैन, विद्यार्थी साथीहरूले पनि सुन्दै हुनुहुन्छ होला, शिक्षक शिक्षिकाहरूले इन्द्रणीको बसाई सुनेर साथ दिइरहनु भएको होला, अनि सधैँभरि अफिस जाने तर आज त छुट्टी छ मजाले इन्द्रणी सुन्नुपर्छ भन्न छुट्टीको दिनको सदुपयोग पनि गरिरहनु भएको होला जस्तो लाग्छ। यहाँहरू सबैलाई नमन गर्न चाहन्छु। अब चाहिँ के गरौं, गीतै राखौं हुन्छ भन्नुभएको छ, यतिखेर तपाईँको लागि यो गीत

देशैभरका रेडियोबाट मजाले इन्द्रणी सुनिरहनु भएको छ। घर देश परदेश जहाँ हुनुहुन्छ मेरा प्यारा प्यारा साथीहरू, रेडियो नजिक रहेर इन्द्रणी सुन्दै गर्दा रमाइलोपनको आभास गर्नुभएको छ। हामी नेपाली लोक तथा दोहोरी गीत संगीतको यो कार्यक्रमलाई अगाडि बढ़ाइरहेका छौं। विभिन्न ठाउँमा भएका कार्यक्रमहरूका सन्दर्भहरू जोड़िरहेका छौं, सँगै विभिन्न ठाउँमा आउने मेला महोत्सवहरूको बारेमा पनि जानकारी गराइरहेका छौं। र अहिले ग्वार्खो महोत्सव पनि चलिरहेछ ललितपुरमा, यो जानकारी गराउँछौ। विशेष गरी सुभाष महत लगायतका केही हाम्रा साथीहरू त्यहाँ निरन्तर रूपमा खटिरहनु भएको छ। त्यहाँ पनि कलाकार साथीहरूले स्थान पाइरहनु भएको छ। पक्कै पनि कलाकारले स्थान पाउनुपर्छ र कलाकारहरूले जुन खालको एउटा परिश्रम गर्नुहुन्छ होइन, आफ्ना गीत संगीतहरू आम श्रोता दर्शकलाई सुनाउनुहुन्छ, त्यस बापत उहाँहरूले राम्रो आमदानी पाउनुपर्छ, यही मान्यता हामी राख्छौं। सोही अनुरूप विभिन्न ठाउँमा हुने मेला र महोत्सवमा मजैले कलाकार साथीहरू लागिरहनु भएको अवस्था छ। हामी इन्द्रणीको अवस्थामा छौं र विभिन्न मेला र महोत्सव गर्ने आयोजक साथीहरूले पनि एउटै कलाकारलाई सबै महोत्सवमा लैरहनु भन्दा पनि फरक ठाउँमा फरक चाहिँ कलाकारलाई लगेर अझ बढ़ी मनोरञ्जन दिए खुशी हुने थिए कि जस्तो पनि लाग्छ। स्थानीयहरू तपाईँलाई यो जानकारी गराउँछु। अझ बढ़ी स्थानीयहरूको बढ़ी प्रस्तुति रहोस्, स्थानीय कला संस्कृतिको संरक्षण होस् होइन, अनि त्यहाँ रहेका विभिन्न खालका चाहिँ मठ मन्दिरदेखि लिएर पर्यटन हिसाब धार्मिक हिसाबले चर्चित रहेका अथवा ओझेलमा परेका ती ठाउँहरूको चर्चा चाहिँ तिनै महोत्सवहरूमा होस् होइन, तब मात्र त्यो महोत्सवले एउटा सार्थकता पाउँछ। र त्यस्ता महोत्सव गर्नको लागि हामी विभिन्न महोत्सव आयोजक साथीहरूलाई पनि हार्दिक आग्रह र अनुरोध गर्न चाहन्छौ। इन्द्रणीको बसाई हो, निकै रमाइलो भइरहेको छ र विशेष गरी निकै रमाइलो गर्दै अगाडि बढ्दै गर्दा तपाईसँग जानकारी गराइरहेका छौं। सँगसँगै चितवन अहिले एकदम गर्मी छ, त्यो चितवन प्रचण्ड गर्मी तातिरहेको बेलामा राष्ट्रपाको महाधिवेशन भइरहेको अवस्था छ र आजबाट शुरू हुँदैछ, यो पनि जानकारी यहाँलाई गराउँदै त्यहाँ अब धेरै राष्ट्रपाका नेता कार्यकर्ताहरू होइन शुभचिन्तकहरू चाहिँ महाधिवेशन स्थल पुगिसक्नु भएको छ र यो गर्मीमा एकदम गर्मी छलको लागि यत्र तत्र रहेर पनि विभिन्न चाहिँ कार्यक्रमहरूमा सहभागी भइरहनु भएको छ। सँगै अब कार्यक्रम इन्द्रणीलाई विभिन्न ठाउँमा सुन्दै गर्दा विभिन्न जानकारी पनि तपाईँले प्राप्त गरि नै रहनु भएको छ। अब राष्ट्रपाको केन्द्रीय सदस्य उम्मेद्वारी दिन 21,000 शुल्क लाग्छ, यो पनि जानकारी, अनि 21,000 समर्थक चाहिन्छ, कस्तो छ होइन, अनि त्यसपछि सभापतिको लागि 51,000 शुल्क सहित 51 जना चाहिन्छ, अन्य पदाधिकारीको पनि त्यही अनुसार रहेको छ। यो जानकारी सँगै अब फेरि पनि हामी इन्द्रणीको अवस्थामा गीत राख्छौ। ईसा ठिक छ, हुन्छ भन्नुभएको छ, ढिला गर्दिन, अर्को गीत तपाईँको लागि।

देशैभरका रेडियोबाट मजाले इन्द्रले सुन्नु भएको छ, कस्तो लागिरहेछ हो? एकदम साथीहरूले हामीलाई चाहिँ जानकारी गराउनु होला, यो पनि भन्न चाहन्छु। इन्द्रणीको बसाइमा रहिरहँदा गीत संगीतहरू सुनाइरहेका छौं, रमाइलो पनि लागिरहेको होला। भर्खरै हामीले सिजा तामाङ युट्युब च्यानल मार्फत आजभन्दा छ दिन अगाडि सांगीतिक बजारमा आएको गीतलाई सुनायौं र यो गीत पनि अहिले बजारमा छ र बाल्यकालको साथी कस्तो होला के होला भन्ने तपाईँलाई लागेको छ भने यो गीत मजाले हेर्न सक्नुहुन्छ, युट्युबमा हेर्न पाइन्छ, यो पनि जानकारी गराउँछु। र स्वरबद्ध गर्ने कलाकार बाल्यकालको साथीमा सिजा तामाङ बुद्धि परियार हुनुहुन्छ, अनि बुद्धि परियार बुद्धिको यसमा शब्द संगीत रहेको छ, अनि यसमा चाहिँ पवन परियारको यो पुरानो संगीत छ, अहिले कृष्ण केसीले रिअरेन्ज गर्नुभएको छ, पुरानो भाकालाई नयाँ बनाइएको छ। सिजा तामाङ अफिसियलबाट बजारमा यो गीतलाई प्रस्तुत गरिएको छ र यो गीतका सबै साथीलाई हामी नमन गर्न चाहन्छौ, बजारमा छ मन पराउनु होला है यहाँलाई भन्न चाहन्छौ, अनि बुद्धि परियार लगायत सम्पूर्ण टीमलाई पनि शुभकामना छ। हामी इन्द्रणीको बसाईलाई अगाडि बढ़ाइरहेका छौं, मेचीदेखि महाकाली, घरदेशदेखि परदेशसम्म विभिन्न ठाउँहरूमा बसेर मजैले यो बसाईलाई सुनिरहनुभएका तमाम साथीहरू, यहाँको साथले साँच्चीकै इन्द्रणीको बसाई यादगारमय बनिरहेको छ। सामाजिक सञ्जाल मार्फत हामीलाई धेरैभन्दा धेरै साथीहरूले कार्यक्रम हेर्दै र सुन्दै रहेको जानकारी गराउनु भएको छ, यहाँहरू सबैलाई नमन छ। हाम्रो कृष्ण थापा दाईले पनि कार्यक्रम सुन्दैछु चन्द्रमणि भन्नुभएको छ, अनि अर्को साथी एलिनाले पनि कार्यक्रमलाई सुन्दै र हेर्दै हुनुहुन्छ, त्यसपछि मिस्टर कणेलले पनि हेर्दै हुनुहुन्छ, चन्द्र मल्लले सबैलाई सम्झना गर्नुभएको छ, दुर्गा सापकोटाले म दुर्गा सापकोटा हजुरको प्रोग्राम नियमित सुन्छु काठमाडौँको कालीमाटीबाट भनेर दुर्गाजीले लेख्नु भएको छ, अनि हाम्रो ईश्वरको सन्तान विश्वास यो नामबाट पनि इन्द्रणीको बसाई हेर्दै हुनुहुन्छ, नरेन्द्र जोशीलाई पनि सम्मान छ, धीरेन्द्र सलामी मगर प्यारो भाइ इन्द्रणी सुन्दै हुनुहुन्छ, अनि मिस्टर महेन्द्रले पनि नमस्कार भन्नुभएको छ, महेशले पनि सबैलाई सम्झना गर्न चाहनु भएको छ, सँगै हाम्रो नारायण पन्थी नमस्कार, म एकदम आज धेरै पछि हजुरको आवाज यता सुन्न पाइयो भन्नुभएको छ, प्रमिला श्रेष्ठले पनि मन्थलीबाट सबैलाई सम्झना भन्नुभएको छ, अवसर त पाइन्छ नि होइन, अनि हाम्रो महेश हुनुहुन्छ बिरानो प्रदेशबाट झिल्के माया भनेर लेख्नु भएको छ, झिक्कै माया भन्नुभएको रहेछ, ल ठिक छ होइन, जेनु बान्तवाले पनि सुन्दै हुनुहुन्छ, सम्झना छ यहाँलाई पनि, हाम्रो दर्शन नमस्कार रुकुमको मान्छे ओमानबाट सुन्दैछु जयप्रकाशले भन्नुभएको छ, त्यसपछि राधिका थापाले पनि सुन्दै हुनुहुन्छ, मन्जु भूषालले दाङबाट नमस्कार भन्नुभएको छ, शान्ता दङ्गालले पनि इन्द्रणीको बसाईलाई सुनेर साथ दिइरहनु भएको छ, सम्झना छ यहाँलाई पनि साथ दिइरहनु भएको छ। अब एउटा गीतै राखौँ, बाहिर हुन्छ भन्नुभएको छ, हामी इन्द्रणीको बसाईमा छौं, हाम्रा धेरैभन्दा धेरै साथीहरूले साथ दिइरहनु भएको छ, र अब राष्ट्रपा महाधिवेशन चितवनमा हाम्रा धेरै पत्रकार साथीहरूको आगमन पनि त्यहाँ पनि पुगिसक्नु भएको छ, विशेष गरी लालीगुराँस.com का श्री प्यारो भाइ कमल सरगम लगायतको टोली त्यहाँ पुगिसकेको जानकारी भर्खरै मलाई गराउनु भएको छ, किनभने त्यहाँ पनि हाम्रो कमलले प्राय काठमाडौँमा हुँदा पनि यो समय चाहिँ उनको रेडियोसम्म यात्रा गर्ने बाटो पर्थ्यो, अनि मजाले गाडीमा सुन्दै हिँड्थे होइन, आज त्यहाँ पनि फुर्सद भएछ है क्या हो, म इन्द्रणी सुन्दैछु दाई हाम्रो पात्रमा भन्नुभएको छ, धन्यवाद कमल भाइलाई। अब ढिला नगरौं, राख्दैछु अर्को गीत इन्द्रणीमा।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जड़ीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: गुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराहीदाङ फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
2: एक हप्तादेखि यो दाँत दुखेको देखिछ फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
3: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
2: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
2: बाङ्गा टिङ्गा दाँत मिलाउने
4: शल्यक्रिया गरेर दाँत निकाल्ने
2: खाली ठाउँमा दाँत भर्ने
4: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
2: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोटोको डाइजेस्टिभ र कुकी छ है नाइस अड्गुरी।
2: के तपाई पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
3: उपचार हुने रोगहरू
2: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
3: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
2: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
3: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
2: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
3: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
2: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
5: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
3: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाम।
3: सम्पर्क मोबाइल नम्बर 98577-71546।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: मध्यपश्चिम टाइम चेक, यति बेला बिहानको 11 बजेको छ।

0: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। दाङको देउखुरी क्षेत्रमा हुलाकी सड़क विस्तार प्रक्रिया अघि बढ़ेको छ। राजपुर गाउँपालिकाको गंगदीदेखि दाङ र बाँके जिल्लाको सीमा क्षेत्र हाटबाजसम्मको 22 किलोमिटर सड़क विस्तारका लागि आवश्यक बजेट सुनिश्चित भएसँगै सड़क विस्तारको प्रक्रिया शुरू भएको हो। हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगंज बाँकेका प्रमुख लीला बहादुर भण्डारीले सड़क विस्तारका लागि करिब 3 अर्ब रूपियाँको स्रोत व्यवस्थापन भएसँगै हुलाकी सड़क अन्तर्गत दाङमा बाँकी रहेको सड़क विस्तारको काम शुरू भएको जानकारी दिनुभयो। कार्यालय प्रमुख भण्डारीका अनुसार सड़क विस्तारका लागि ठेक्का प्रक्रियासँगै सड़क सीमाभित्र पर्ने रूख कटानका लागि आवश्यक स्वीकृति लिने कार्य भइरहेको छ। गंगदीदेखि हाटबाजसम्मको सड़क विस्तारका क्रममा प्रारम्भिक सर्वेक्षण अनुसार सड़क सीमाभित्र पर्ने 530-40 वटासम्म रूख कटान गर्नुपर्ने देखिएको छ। त्यसका लागि सम्बन्धित वन कार्यालय मार्फत रूख गणना तथा चिन्ह लगाउने कामका लागि स्वीकृति लिने काम भइरहेकाले 1-2 दिनमा रूख गणना र सड़क क्षेत्रमा पर्ने कटान गर्नुपर्ने रूखहरूमा चिन्ह लगाउने काम शुरू हुनेछ। गणनासँगै चिन्ह लगाउने काम सकिएपछि सड़क डिभिजन कार्यालय गंगदीले डिभिजन वन कार्यालय लमही डिभिजन वन कार्यालयले प्रदेश तथा संघीय वन मन्त्रालयबाट स्वीकृति लिएर रूख कटानको काम अघि बढ़ाइनेछ। उक्त सड़क खण्ड अन्तर्गत 8 वटा सामुदायिक वन क्षेत्र पर्ने भएकाले वन सम्बन्धी आवश्यक प्रक्रिया पूरा गर्न समन्वय भइरहेको आयोजनाले जनाएको छ। असार मसान्तभित्र ठेक्का आह्वान गर्ने र आगामी आर्थिक वर्षको असोज महिनादेखि सड़क विस्तारको काम शुरू गर्ने तयारी भइरहेको प्रमुख भण्डारीले बताउनुभयो। कर्णाली प्रदेश सरकारले आधुनिक तथा व्यवस्थित शहर अर्थात सुविधा सम्पन्न नयाँ शहर निर्माण गर्न स्मार्ट सिटीको घोषणा गरेको छ। यसभन्दा अघिका धेरै यस्ता महत्वाकांक्षी कार्यक्रम अल्पत्र अवस्थामा रहेको भए पनि अब भने प्रदेशले योजना अनुरूप नै कार्यान्वयन गर्ने गरी बजेट विनियोजन गरेको छ। आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले सुर्खेतको वीरेन्द्रनगर दैलेखको नारायण र डोल्पाको दुने लगायतका शहरलाई स्मार्ट सिटीका रूपमा विकास गर्न 37 करोड़ रूपियाँ विनियोजन गरिएको बताउनुभयो। प्रदेश सरकारले आगामी वर्षमा कार्यान्वयन गर्ने गरी योजना अघि बढ़ाएको हो। आधुनिक सूचना प्रणालीका सबै संयन्त्र निर्माण पार्क हरियाली र वातावरण मैत्री तथा प्रदूषण रहित शहरका रूपमा विकास गर्न लागि प्रदेश सरकारले जनाएको छ। बजेटको स्रोत सुनिश्चित गरेर आगामी वर्षदेखि योजना कार्यान्वयन गरिनेछ। 24 घण्टा खानेपानी बिजुली ढल निकास सार्वजनिक यातायातको प्रबन्ध प्रशस्त बाल तथा बुद्ध मैत्री हरियाली क्षेत्र निर्माणको परिकल्पना गरिएको छ। प्रदेश सरकारले स्मार्ट सिटी निर्माणको योजना ल्याएको भए पनि कार्यान्वयनमा भने चुनौती देखिएको छ। यसभन्दा अघि न्यून बजेट तथा स्थानीय तहसँग आवश्यक समन्वय नहुँदा योजना कार्यान्वयनमा चुनौती देखिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले प्रथम राष्ट्रिय महाधिवेशनका निमित्त 4211 प्रतिनिधि निर्धारण गरेको छ। 7 प्रदेश प्रवास समायोजन र मनोनयनबाट उनीहरू चुनिएका हुन्। पार्टी सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार 33 देशका प्रवास सम्पर्क विभागबाट 170 जना, विधान अनुसार पार्टी सभापतिबाट 138 जना मनोनयन भइसकेका छन् भने समूहगत रूपमा पार्टी प्रवेश गरेकालाई 192 जनालाई चयन गरिएको छ। कोशी प्रदेशबाट 364, मधेसबाट 630, बागमतीबाट 794, लुम्बिनीबाट 621, गण्डकीबाट 454, कर्णालीबाट 343 र सुदूरपश्चिमबाट 505 जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्। महाधिवेशन प्रतिनिधिका रूपमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापति सहित 5 जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ। प्रदेश समितिका सबै सदस्यहरू प्रदेश स्तरीय विभाग अनुशासन आयोग र सल्लाहकार परिषदका पदाधिकारी पनि प्रतिनिधि भएका छन्। यसै गरी संघीय नेतृत्व मञ्चका सबै केन्द्रीय सदस्य, केन्द्रमा रहेका 38 वटा विभागबाट 11-11 जनाका दरले सदस्य तथा केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगबाट 11-11 जनाको प्रतिनिधित्व भएको छ। प्रत्येक गाउँपालिकाबाट 1 जना, नगरपालिकाबाट 2 जना र उपमहानगरपालिकाबाट 3 जना र महानगरपालिकाबाट 4 जना प्रतिनिधि भएका छन्। र घोराहीमा भएको प्रथम लुम्बिनी क्लासिक खुल्ला राष्ट्रिय शारीरिक सुगठन तथा महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता 2083 दाङका माधव सुवेदी च्याम्पियन बनेका छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ओभरअलमा सुवेदी च्याम्पियन बन्न सफल भएका हुन्। च्याम्पियन बन्न सफल सुवेदीले नगद 1,00,000 रूपियाँ मेडल ट्रफी तथा प्रमाण पत्र प्राप्त गरेका छन्। प्रतियोगिता अन्तर्गत विभिन्न तौल समूहका विजेता खेलाड़ीलाई नगद पुरस्कार सहित सम्मान गरिएको छ। प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजना तथा लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघको व्यवस्थापनमा भएको प्रतियोगितामा 55 केजी तौल समूहमा रूपन्देहीका सुनिल आले प्रथम, दाङका सरोज कडेल द्वितीय तथा दाङकै अजय स्वर्णकार तृतीय भए। त्यसै गरी 60 केजी तौल समूहमा नवलपरासीका रेशम राणा प्रथम, पाल्पाका अमृत गहतराज द्वितीय तथा बाँकेका करण करिया तृतीय स्थान हासिल सफल गर्न भएका छन्। 65 केजी तौल समूहमा नवलपरासीका नवराज डुम्रे प्रथम, दाङका प्रतीक चौधरी द्वितीय र बाँकेका जगतराज महनाउ तृतीय भए। प्रतियोगितामा 70 केजी तौल समूहमा दाङका माधव सुवेदी प्रथम, रूपन्देहीका नवीन श्री द्वितीय र मकवानपुर जिल्ला निवासी राहुल कुमार शाह तृतीय भएका हुन्। 75 केजी तौल समूहमा बाँकेमा दिपेन्द्र बहादुर खत्री प्रथम, रूपन्देहीका दिनेश रिसाल द्वितीय तथा तनहुका शिशिर थापा मगर तृतीय स्थान हुन सफल भएका छन्। त्यसै गरी 75 केजी भन्दा माथिको तौल समूहमा रोल्पाका दीपक जंग रोका प्रथम, रूपन्देहीका कुशल प्रसाद गुरूङ द्वितीय र बागलुङका संजोग बुढा मगर तृतीय बने। प्रतियोगितामा सफल हुने खेलाड़ीलाई जनही 15,000, द्वितीय हुने खेलाड़ीलाई 10,000 र तृतीय हुने खेलाड़ीलाई 5,000 रूपियाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। हस्तो बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 082-5635-775।
1: सम्पर्क नम्बर 98-4-26-873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: यो दाँत दुखेर मर्नु भयो।
5: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
8: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
5: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
9: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
10: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
11: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टियु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्हाउने, मुखमा सेतो दबा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ।
10: सम्पर्क फोन नम्बर 0825630027
6: 9861867446।
10: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
13: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
14: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
13: डाक्टरद्वारा दिइने सेवाहरू:
14: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
13: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
14: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
13: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
14: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
15: बिरामी जाँच्ने मिति यही असार 13 गते शनिबार, समय बिहान 9 बजेदेखि।
13: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
15: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847571193 र 9818890028।
16: भर्ना खुल्यो।
17: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
16: कार्यक्रमहरू:
17: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
16: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
18: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरा दाङ।
19: फोन नम्बर 0825626601, 9858735090, 9858131684, 9852323228
17: र 9858737255।
20: सीता, के भयो तिमीलाई? घुम्छौ र बसेछौ
21: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए, कति ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
20: के कुरा गर्छ निमले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
21: ए, ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
22: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
17: नोट: पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
22: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
23: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.ospatiicare.com।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
1: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
2: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
1: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
2: छालामा बाघहरू आउने कपाल झर्ने,
1: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
2: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
1: बारम्बार गर्भपतन भएमा,
2: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
1: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
2: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
1: बिना कारण शरीरको तौल घटेमा,
2: ढाड दुखेमा, कम्मर दुखेमा,
1: गाउट तथा युरिक एसिडको समस्या,
2: बारम्बार आँखा रातो भएमा,
1: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
2: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
1: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
2: लामो समयदेखि छाला कडा भएमा,
1: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
2: युवा अवस्थामा पक्षघात भएमा,
1: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
2: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
1: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
2: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
2: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: फोन नम्बर 0825916070,
1: मोबाइल नम्बर 98578443123। परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
1: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
2: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
5: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
0: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू
6: कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
0: मुटु रोग विशेषज्ञ डाक्टर
6: कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।

0: वाया नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट को 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वाया नेट अब सबै कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङ में।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोग का बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोग को पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाट जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हा द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: सुगर थायराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-49-41-944।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-498-87-741।

0: प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रिम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस
0: अड्गुरी।
2: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
3: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
2: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
2: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
4: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू:
2: छाती, दम, निमोनिया, खोकी, छेरो,
4: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
2: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
4: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू:
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
2: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
4: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
2: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
4: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
2: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
5: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9848726001।

0: हजार
1: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
2: मध्य पश्चिम ट्रान्स चेक। यति बेला मध्याहको 12 बजेको छ।
3: प्रतिनिधि लामिछाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा उद्घाटन गर्नुहुने। बिहिबार यता विभिन्न जिल्लामा पानीमा डुबेर 7 जनाको ज्यान गयो। पानीजन्य जोखिमबारे जनचेतना फैलाउन आवश्यक। साउन यता सर्पदंशबाट 279 जना बिरामी। गर्मीसँगै सर्प निस्कने भएकाले सावधानी अपनाउन आग्रह। स्विजरल्याण्डमा अमेरिका र इरान बीचको शान्तिवार्ता शुरू हुँदै हर्मुज जलमार्गबारे विवाद चर्कियो। र विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई 4 गोलले हरायो। आज राति 9:45 बजे स्पेन र साउदी अरब खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ। पर्सि मंगलबारसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झण्डै 4,000 महाधिवेशन प्रतिनिधि सहित नेता तथा कार्यकर्ता सहभागी हुँदैछन्। राष्ट्रिय महाधिवेशनका लागि पार्टीले 4,211 प्रतिनिधि निर्धारण गरेको छ। पार्टी सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार 7 प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उनीहरू चुनिएका छन्। 2079 सालमा स्थापना भएको रासोपाले गएको फागुन 21 भएको प्रतिनिधि सभा सदस्य चुनावमा झण्डै 2/3 बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ। रासोपाको पहिलो महाधिवेशनलाई राजनैतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। महाधिवेशनलाई व्यवस्थित बनाउन आवश्यक सबैजसो व्यवस्थापनको काम पूरा भएको रासोपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। भरतपुरको गेस्ट हाउस चौरमा दिउँसो हुने रासोपाको महाधिवेशनको उद्घाटन पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम छ। शाह परिवारसहित काठमाडौँबाट चितवन पुगिसक्नु भएको छ। बिहिबार यता विभिन्न जिल्लामा पानीमा डुबेर 7 जनाको ज्यान गएको छ। बाराको कलैया उपमहानगरपालिका 6 पर्सा टोलमा पोखरीमा नुहाउने क्रममा डुबेर हिजो 2 बालिकाको ज्यान गएको हो। ज्यान गुमाउनेमा कलैया छकी 6 वर्षीय सृजना कुमारी मण्डल र 5 वर्षीय अञ्जली कुमारी मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिनुभयो। यस्तै हिजो नै सुर्खेतमा 3 जनाले ज्यान गुमाएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका 10/14 वर्षीय सम्झना थापा र 12 वर्षीय कल्पना राउतको हिजो बेलुका टुनी खोलामा पौडी खेल्ने क्रममा तथा दैलेखको गुराँस गाउँपालिकाका 18 वर्षीय रमेश पुनको दहतालमा डुबेर ज्यान गएको छ। यस्तै कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर 2 जनाको हिजो शव भेटिएको छ। बिहिबार बेलुका नुहाउने क्रममा पाल्पाको भग्नाश काली गाउँपालिका 6 मदराङमा रहेको कालीगण्डकी नदीमा डुबेर शिखर डाँडाका 14 वर्षीय शिशिर गाह र 24 वर्षीय पूजन गाहको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो। नदीमा पानी धमिलो भएका कारण खोजीमा समस्या भएको थियो। कालीगण्डकी नदीमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेको तर आवश्यक सुरक्षाका उपाय नअपनाउँदा घटना हुने गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। साथै प्रहरीले यसतर्फ सचेत हुन र आवश्यक पहल गर्न स्थानीय सरकारहरूलाई समेत आग्रह गरेको छ। डुबेर हुने घटनामा धेरैजसो खोला तथा नदी तर्ने, पौडी खेल्ने, नुहाउने एवं खोलामा काम गर्दा गर्दै वा आवतजावतका बेला हुने गरेको पाइन्छ। गर्मीका बेला नदी, पोखरी तथा खोलामा नुहाउने क्रममा जोखिम अझ बढ़न सक्छ। पूर्वाधार विज्ञ एवं सांसद आशिष गजुरेलले डुबेर र बगेर वर्षेनी सयौली ज्यान गुमाउने अवस्थातर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो। नेपाल प्रहरीको तथ्याङ्क अनुसार पनि वर्षेनी झण्डै 400 जनाको डुबेर वा बगेर ज्यान जाने गरेको छ। पानीजन्य जोखिमबारे जनचेतना फैलाउन महत्वपूर्ण हुने गजुरेलको भनाइ छ। शुक्रराज ट्रपिकल तथा सर्वारोग अस्पताल टेकु काठमाडौँमा उपचार गर्न आउने सर्पदंशका बिरामी बढ़ेका छन्। गर्मीयाम तथा गर्मी बढ़ेसँगै सर्प दुलोबाट निस्कने र मानिसलाई टोक्ने भएकाले सर्पदंशका बिरामी बढ़ेका हुन्। टेकु अस्पतालका सूचना अधिकारी समीर कुमार अधिकारीका अनुसार साउन यता अहिलेसम्म 279 जना सर्पले डसेका बिरामी आएका छन्। सर्पदंशबाट जेठ महिनामा 25 र वैशाखमा 10 जना बिरामी परेका छन्। यसैगरी साउनमा 66, भदौमा 75, असोजमा 70, कार्तिकमा 20, फागुनमा 1 र चैतमा 12 जना सर्पदंशबाट बिरामी भएका छन्। नेपालमा गोमन, राजगोमन, करेत, मुगा, बाघे जस्ता विषालु सर्पले टोक्ने गरेका छन्। काभ्रे, धादिङ, तनहु, रामेछाप, दोलखा लगायत जिल्लाबाट सर्पदंशका बिरामी धेरै आउने गरेका प्रवक्ता सूचना अधिकारीले बताउनुभयो। सर्पले टोकिहाले डसेको ठाउँलाई चल्न नदी स्थिर राख्ने, सर्पले डसेको ठाउँमा काट्ने, चुस्ने, बाँध्ने जस्ता कार्य नगर्ने, कुनै पनि मलम, रासायनिक पदार्थ, तातो चिसो प्रयोग नगर्ने, बिरामीको आत्मविश्वास कायम राख्ने, डस्ने सर्पको पहिचान गर्ने र बिरामीलाई जति सक्दो चाँडो अस्पताल पुर्याउनु पर्ने हुन्छ। सर्पदंशबाट बस्नका लागि राति हिँडुल गर्न परे टर्च लाइट लिएर हिँड्ने, जुत्ता वा गुमबाट लगाउने, त्यसै गरी गमबुट लगाउने, त्यसै गरी खुट्टा राम्ररी छोप्ने, बाक्लो पाइन्ट लगाउने, घर वरपरको घाँस झारपात काटेर सफा राख्ने जस्ता उपाय अपनाउन डाक्टरको सल्लाह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पोखरा बस पार्क भित्रका 320 सटर हटाइयो, शुक्रबार तोलामै 10,500 रूपियाँले घटेको सुनको भाव आज बढ़्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
0: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
0: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
0: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले रासपाको महाधिवेशनमा 4211 प्रतिनिधि सहभागी हुँदै सभापति लामिछाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा उद्घाटन गर्नुहुने लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पोखराको पृथ्वी चोकमा रहेको प्रस्तावित बस पार्कको जग्गामा अनधिकृत रूपमा बनाएका वास्तोला कम्प्लेक्सका 320 सटर लगायत संरचना महानगरले डोजर प्रयोग गरी हटाएको छ। पोखरा बस पार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वी चोकमा रहेका सेती नदीपट्टिको वास्तोला कम्प्लेक्स हटाएको हो। महानगरपालिका र जग्गा धनीका बीचमा संरचना हटाउने सहमति अनुसार व्यवसायीले सटर खाली गरेका थिए। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कम्प्लेक्सका संचालक र त्यहाँ व्यवसाय गरेर बसिरहेका व्यवसाय संघ निरन्तर छलफल तथा संवादपछि सटर खाली गर्ने सहमति भएको बताउनुभयो। उहाँका अनुसार बस पार्क निर्माण गर्ने अभियानमा सहयोग गर्ने समझदारीका साथ कम्प्लेक्स पूर्ण रूपमा हटाइएको हो। आज सुन चाँदीको भाव बढ़ेको छ। सुन आज तोलामा 600 रूपियाँले बढ़ेको हो। यसअघि अस्ति शुक्रबार सुनको भाव तोलामा 10,500 रूपियाँले घटेको थियो। शुक्रबार सुन तोलाको 2,86,700 रूपियाँमा कारोबार भएकामा आज आइतबार बढ़ेर तोलाको 2,87,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि तोलामा 50 रूपियाँले बढ़ेको छ। अस्ति शुक्रबार चाँदीको भाव तोलामा 305 रूपियाँले घटेको थियो। शुक्रबार तोलाको 4,640 रूपियाँमा कारोबार भएको चाँदी आज तोलाको 4,690 रूपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिका र इरानबीच स्विजरल्याण्डमा उच्चस्तरीय शान्तिवार्ता शुरू हुन लाग्दा मध्यपूर्वको रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण हर्मुज जलमार्गको अवस्थाबारे दुवै देशबीच तीव्र विवाद चर्किएको छ। इरानले इजरायली आक्रमणको विरोधमा जलमार्ग बन्द गरिएको दावी गर्दा पनि अमेरिकाले त्यसलाई अस्वीकार गर्दै व्यापारिक जहाजहरू निरन्तर आवतजावत गरिरहेका जनाएको छ। समाचार संस्था रोइटर्सका अनुसार आजदेखि स्विजरल्याण्डमा अमेरिका इरान उच्चस्तरीय प्रतिनिधि मण्डल बीच वार्ता शुरू हुँदैछ। इरानी टोलीको नेतृत्व विदेश मन्त्री अब्बास अराघची र प्रमुख वार्ताकार मोहम्मद बागेर खालिफाफले गरेका छन् भने अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भ्यान्स सहित अन्य विशेष दूतहरू सहभागी छन्। शान्ति वार्तामा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असीम मुनी पनि पुग्नु भएको छ। स्विजरल्याण्डमा हुन लागेको वार्तालाई अन्तर्राष्ट्रिय समुदायले निकै चासोका साथ हेरेका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई 4 गोलले हराएको छ। विश्वकप फुटबलको यो 1,000 खेल हो। सन् 1930 शुरू भएको फिफा विश्वकप 96 वर्षमा आइपुग्दा 1,000 खेलको कोसे ढुंगा पार गरेको छ। आजको खेलमा जापानले खेलको 4थो 31, 69 र 83 मिनटमा गोल गरेको छ। दाइची कामाडाले 4थो र आएसे एदुयाले 31 तथा 83 मिनटमा गोल गरेका हुन्। यस्तै जुनियेले 69 मिनटमा गोल गरे। जापानले समूह चरणको पहिलो खेलमा दुई पटक पछि परेको स्थिति उल्टाउँदै नेदरल्याण्डसँग 2-2 बराबरी खेलेको थियो। आजको जीतसँगै समूह एफमा जापानले 4 अंक जोडेको छ। यो समूहमा नेदरल्याण्डसको पनि समान 4 अंक छ। यस्तै 3 अंक रहेको स्वीडेन तेस्रो र अंकविहीन ट्युनिसिया पुछारमा छ। विश्वकप फुटबलमा आज राति नेपाली समयअनुसार 9:45 स्पेन र साउदी अरबले खेल्दैछन्। त्यस्तै मध्यराति 9:15 बेल्जियम र इरान, भोलि बिहान 4:15 उरुग्वे र के बर्डे अनि बिहान 7:15 न्यूजील्याण्ड र इजिप्टले खेल्दैछन्। यसअघि आज बिहानको खेलमा इक्वेडर र कुराकाओले बराबरी खेल्दा आइभरी कोस्टलाई हराउँदै जर्मनी नकआउट चरणमा पुगेको छ। यस्तै गैराति भएको खेलमा नेदरल्याण्डसले स्वीडेनलाई 5-1 गोलले हराएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रासपाको महाधिवेशनमा 4211 प्रतिनिधि सभापति लामिछाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा उद्घाटन गर्नुहुने। बिहिबार यता विभिन्न जिल्लामा पानीमा डुबेर 7 जनाको ज्यान गयो। पानीजन्य जोखिमबारे जनचेतना फैलाउन आवश्यक। साउनेता सर्वदंशबाट 279 बिरामी, गर्मीसँगै सर्प निस्कने भएकाले सावधानी अपनाउन आग्रह। स्विजरल्याण्डमा अमेरिका र इरान बीचको शान्तिवार्ता शुरू हुँदै हर्मुज जलमार्गबारे विवाद चर्कियो। र विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई 4 गोलले हरायो। आज
2: दिन 91.4 मेगाहर्ट्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
3: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा
4: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
5: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेक जाँच तथा उपचार सेवा
6: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार
7: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार
6: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा
7: अन्य विशेषज्ञ सेवाहरू
6: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
8: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
7: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
8: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
7: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
8: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
7: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
9: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 082-85-63-218
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
11: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
13: हारजोर्नी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
14: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
11: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
7: इन्डोस्कोपी सेवा
11: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
15: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ
11: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-85-63-734 र 082-85-168
16: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन् एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ
17: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
16: डाक्टरद्वारा दिइने सेवाहरू
17: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
16: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
17: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
16: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
17: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
18: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार
6: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 082-85-410 मोबाइल नम्बर 98-478-28913 र 98-095-12-871
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
20: खुसीको खबर खुसीको खबर खुसीको खबर
21: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
20: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-85-90-847 082-85-847

0: बजाज एक्सचेंज मेला में जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै वैल्युएशन, जम्मै क्याश डिस्काउंट।
1: एक्सचेंज डेट यही असार 4 गते देखि 10 गते सम्म।
2: स्थान राप्ती अटो इंजीनियरिंग बजाज शोरूम, शहीद गेट गुराही दाम।
3: संपर्क फोन 082-562-4023। संपर्क मोबाइल नंबर 98578-30151, 98478-33133 र 98686-37244।
4: भर्ना खुल्यो।
5: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपाल द्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इंजीनियरिंग कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 मा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: कार्यक्रमहरू:
5: डिप्लोमा इन कम्प्युटर इंजीनियरिंग 3 वर्षे,
3: प्री डिप्लोमा इन सर्वे अमिन इंजीनियरिंग 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
6: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज गोराई 16 सानी अम्बापुर सरादाङ।
7: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684, 98512-32328
5: र 98578-37255।
8: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
9: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
9: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
10: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
9: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
10: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
9: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
11: बिरामी जाँच्ने मिति यही असार 13 गते शनिबार, समय बिहान 9 बजेदेखि।
10: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
11: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।
12: मध्य पश्चिम FM 91.4 MHz।

कास्टिङ प्रोग्राम फ्रिकिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-5584 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले पनि हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिंग टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहारका हड्डी भाँचिएको जोड्ने,
0: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
0: मेसिनबाट जडेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड राहीदान, दीप ज्योति अस्पताल को 20 मीटर माथि, फोन 08252607।
5: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुतावला छ बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
6: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498871।
9: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो एक बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। बाँकेको राप्ते सोनारी दुई मदुई स्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थी उमेश खत्रीले खुट्टाले लेखेरे कक्षा बाह्रमा 3.40 जीपीए हासिल गरी उच्च सफलता प्राप्त गर्नुभएको छ। खत्रीको दुवै हात नभए पनि सफलता शारीरिक क्षमताले मात्र होइन मेहनत र इच्छा शक्तिले पनि प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न सफल उहाँ हुनुभएको छ। खुट्टाले लेखेर खत्रीले 12 कक्षामा राम्रो अंक ल्याएपछि अहिले लक्ष्मी माध्यमिक विद्यालयका छात्र छात्रादेखि सम्पूर्ण शिक्षक र मधुवा गाउँका सबै स्थानीय खुशी छन्। विद्यालयकी शिक्षिका तथा खत्रीकी ठूली आमा कमला खत्रीले उमेशका लागि कक्षा बाह्रको नतिजा शैक्षिक उपलब्धि मात्र होइन संघर्षमाथिको विजय हो भन्नुभएको छ। उहाँले उमेशले भने खुट्टाको सहारामै आफ्नो सपनालाई सफलतामा परिणत गरेर देखाएको बताउनुभयो। विद्यालयको पहिलो दिनदेखि नै खुट्टाले कलम समात्रे लेख्न सिकेको जनाउँदै कठिनाईलाई कमजोरी होइन सिकाएको अवसरका रूपमा लिँदै यहाँसम्म पुगेको उमेशले बताउनु भएको छ। दाङको देउखुरी क्षेत्रमा हुलाकी सड़क विस्तार प्रक्रिया अघि बढ़ेको छ। राजपुर गाउँपालिकाको गंगतीदेखि दाङ र बाँके जिल्लाको सीमा क्षेत्र हाडबासम्मको 22 किलोमिटर सड़क विस्तारका लागि आवश्यक बजेट सुनिश्चित भएसँगै सड़क विस्तारको प्रक्रिया शुरू भएको हो। हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगंज बाँकेका प्रमुख लीला बहादुर भण्डारीले सड़क विस्तारका लागि करिब 3 अर्ब रूपियाँको स्रोत व्यवस्थापन भएसँगै हुलाकी सड़क अन्तर्गत दाङमा बाँकी रहेको सड़क विस्तारको काम शुरू भएको उहाँले जानकारी दिनुभयो। कार्यालय प्रमुख भण्डारीका अनुसार सड़क विस्तारका लागि ठेक्का प्रक्रियासँगै सड़क सीमाभित्र पर्ने रूख कटानका लागि आवश्यक स्वीकृति लिने कार्य भइरहेको छ। गंगतीदेखि हाडबारसम्मको सड़क विस्तारका क्रममा प्रारम्भिक सर्वेक्षण अनुसार सड़क सीमाभित्र पर्ने 530-540 रूख कटान गर्नुपर्ने देखिएको छ। त्यसका लागि सम्बन्धित वन कार्यालय मार्फत रूख गणना तथा चिन्ह लगाउने कामका लागि स्वीकृति लिने काम भइसकेकाले 1-2 दिनमा रूख गणना र सड़क क्षेत्रमा पर्ने कटान गर्नुपर्ने रूखमा चिन्ह लगाउने काम शुरू हुनेछ। सोराहीमा भएको प्रथम लुम्बिनी क्लासिकल खुल्ला राष्ट्रिय शारीरिक सुगठन तथा महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता 2083 दाङका माधव सुविधी च्याम्पियन बन्नुभएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ओभरअलमा सुविधी च्याम्पियन बन्न सफल हुनुभएको हो। च्याम्पियन बन्न सफल सुविधीले नगद 1,00,000 रूपियाँ मेडल ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नुभएको छ। प्रतियोगिता अन्तर्गत विभिन्न तौल समूहका विजेता खेलाड़ीलाई नगद पुरस्कार सहित सम्मान गरिएको छ। प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजना तथा लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघको व्यवस्थापन भएको प्रतियोगितामा 55 केजी तौल समूहमा रूपन्देहीका सुनिल आले प्रथम, दाङका सरोज कडेल तृतीय र दाङकै अजय स्वर्णकार तृतीय हुनुभएको छ। र तुलसीपुर उपमहानगरपालिका 11 अन्तर्गत उरहरी डबरा बेल्टाकुरा मोतीपुर सोकुरा सड़क कालोपत्री गर्न 4,35,00,000 बजेट सुनिश्चित भएको छ। लुम्बिनी प्रदेश सरकारको सम्पूरक योजना अन्तर्गत बहुवर्षीय योजनाका रूपमा उक्त सड़क स्तरोन्नति तथा कालोपत्री गर्न बजेट सुनिश्चित भएको हो। सड़क 2 वर्षभित्र स्तरोन्नति गरिनेछ। योजना अनुसार कुल लागतको 40% बजेट लुम्बिनी प्रदेश सरकारले र 60% बजेट तुलसीपुर उपमहानगरपालिकाले व्यवस्थापन गर्ने भएको छ। मान बहादुर रावतले सड़क कालोपत्री भएपछि स्थानीयवासीको आवत जावत सहज हुनुका साथै कृषि उत्पादनको रहनी व्यापारी गतिविधि तथा ग्रामीण क्षेत्रको समग्र विकासमा टिया पुग्ने बताउनु भएको छ। अवस्थ दिउँसो 1 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: साइकल चढेर
6: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
6: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
7: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
9: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98477279।
10: र 98578 3689।

0: हाल्नु। लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, एआई पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित रेडमी A7 5200 mAh तथा रेडमी A7 प्रोमा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: भर्ना खुल्यो।
2: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेश्वरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
1: हाम्रा विशेषताहरू
2: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
1: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
2: शान्त तथा पारिवारिक वातावरण भएको
1: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
2: तिहार सुशासन राम्रो व्यवस्था भएको
1: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
2: घरको जस्तै माया पाउने
3: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
4: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
3: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183
5: नेपाली जुत्ता घर
6: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट
6: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ
6: सम्पर्क मोबाइल नम्बर 98-577-71-546

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479,
3: मोबाइल नम्बर 98-494-67-487।
5: हामी जन्म जात्ने सिकारी हौ, सिकारी
6: पुरै दैलेख मलाई चाहियो।
0: VFX सिनेमाज कुराही दश नारायण पुरसौडी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
7: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लू बस हेलो हेलो हेलो।
0: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
8: छोरी यहाँ दिन दिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
9: स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र आई एम जित बहादुर।
10: जित बहादुर
11: कोही भी रिश्ता जब नया होता है ना, एक्साइटिंग होता है, क्योंकि वो नया होता है।
9: साथै स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमै भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र ककटेल 2। एक पटक अवश्य हेर्नुहोस्।
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
13: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
14: यसरी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सिचिभिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
13: हाम्रा विशेषताहरू:
2: आधुनिक प्रयोगशाला,
13: अत्याधुनिक सर्वेक्षण उपकरण,
2: अनुभवी प्रशिक्षक,
13: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
2: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
13: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
2: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
13: आजै रजना टेक्निकल कलेज घोराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
14: साथै कक्षा एघारमा विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज, घोराई 18, रजना दाङ।
13: सम्पर्क फोन नम्बर 082-562-204,
14: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64-848।
4: रजना टेक्निकल कलेज, गुणस्तरीय प्राविधिक शिक्षा, सिविक जनशक्ति र सफल भविष्यको आधार।
10: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
15: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
10: हाम्रा विशेषताहरू:
15: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
10: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
15: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
16: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
10: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड, खोराही दाङ।
17: फोन 562-521।
10: सम्पर्क मोबाइल
16: 98578-32819 र 98578-32223।
18: मध्यपश्चिम ट्रान च्याक यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। अन्न बालीमा मात्र सीमित हुँदै आएका प्युठानको गौमुखी गाउँपालिकाका स्थानीय पछिल्लो समय घर घरमा करेसा बारी निर्माण गर्न थालेका छन्, जसले तरकारीको जोहो त टरेको छ नै पोषणयुक्त र ताजा तरकारीका लागि समेत लाभदायी भएको छ। कराइसी दैनिकी खर्च टार्ने र यो अभियान निर्वाहमुखी सँगै व्यवसाय खेतीको रूपमा अघि बढ़ाउने गाउँपालिकाले योजना बनाएको छ। मकै कोदो धान गहुँ जस्ता अन्न बालीको खेतीपातीमा व्यस्त हुने मुखी गाउँपालिकाका स्थानीय पछिल्लो समय करेसाबारी निर्माण गरेर तरकारी उत्पादनमा लागेका छन्। गाउँपालिकाले दिगो घरबारी बगैंचा कार्यक्रमका लागि सहभागी संस्थासँगको सहकार्यमा एक घर एक करेसाबारी कार्यक्रम सञ्चालन गरेपछि यहाँका स्थानीय तरकारी र फलफूल खेतीमा लागेका हुन्। दैनिक आवश्यक पर्ने तरकारीको जोहो पनि हुने, पोषणको दृष्टिकोणले समेत उत्कृष्ट हुने भएकाले यसको महत्व बुझाउँदै करेसाबारी निर्माणलाई अभियानको रूपमा अघि बढ़ाइएको गाउँपालिकाका उपाध्यक्ष महावीर राणाले जानकारी दिनुभएको छ। दाङको देउखुरी क्षेत्रमा हुलाकी सड़क विस्तार र प्रक्रिया अघि बढ़ेको छ। रासुर गाउँपालिकाको गंगदीदेखि दाङ र बाँके जिल्लाको सीमा क्षेत्र हाडबाजसम्मको 22 किलोमिटर सड़क विस्तारका लागि आवश्यक बजेट सुनिश्चित भएसँगै सड़क विस्तारको प्रक्रिया शुरू भएको हो। हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगंज बाँकेका प्रमुख लीला बहादुर भण्डारीले सड़क विस्तारका लागि करिब 3 अर्ब रूपियाँको स्रोत व्यवस्थापन भएसँगै हुलाकी सड़क अन्तर्गत दाङमा बाँके को सड़क विस्तारको काम शुरू भएको जानकारी दिनुभएको छ। कार्यालयका प्रमुख भण्डारीका अनुसार सड़क विस्तारका लागि ठेक्का प्रक्रियासँगै सड़क सीमाभित्र पर्ने रूख कटानका लागि आवश्यक स्वीकृति लिने कार्य भइरहेको छ। गंगदीदेखि हाडबाजसम्मको सड़क विस्तारका क्रममा प्रारम्भिक सर्वेक्षण अनुसार सड़क सीमाभित्र पर्ने 530 देखि 40 वटासम्म रूख कटान गर्नुपर्ने देखिएको छ। त्यसका लागि सम्बन्धित वन कार्यालय मार्फत रूख गणना तथा चिन्ह लगाउने कामका लागि स्वीकृति लिने काम भइसकेकाले 1-2 दिनमा रूख गणना र सड़क क्षेत्रमा पर्ने कटान गर्नुपर्ने रूखमा चिन्ह लगाउने काम शुरू भएको छ। कोराहीमा भएको प्रथम लुम्बिनी क्लासिक खुला राष्ट्रिय शारीरिक सुगठन तथा महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता 2083मा दाङका माधव सुविदी च्याम्पियन बन्नुभएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ओभरअलमा सुविदी च्याम्पियन बन्न सफल हुनुभएको हो। च्याम्पियन बन्न सफल सुविदीले नगद 1 लाख रूपियाँ, मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नुभएको छ। प्रतियोगिता अन्तर्गत विभिन्न तौल समूहका विजेता खेलाड़ीलाई नगद पुरस्कार सहित सम्मान गरिएको छ। प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजना तथा लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघको व्यवस्थापनमा भएको प्रतियोगितामा 55 केजी तौल समूहमा रूपन्देहीका सुनिल आले प्रथम, दाङका सरोज कडेल द्वितीय तथा दाङकै अजय स्वर्णकार तृतीय हुनुभएको छ। त्यसै गरी 60 केजी तौल समूहमा नवलप्रासीका रेशम राणा प्रथम, पाल्पाका अमृत गहतराज द्वितीय तथा बाँकेका करण कडिया तृतीय स्थान हासिल गर्नुभएको छ। यस्तै 65 केजी तौल समूहमा नवलप्रासीका नवराज डुम्रे प्रथम, दाङका प्रतीक चौधरी द्वितीय र बाँकेका जगतराज माहुन तृतीय हुनुभएको छ। र तुलसीपुर उपमहानगरपालिका 11 अन्तर्गत उरहरी डबरा बेल्टाकुरा मतिपुर सुकोरा सड़क कालोपत्री गर्न 4,35,00,000 बजेट सुनिश्चित भएको छ। लुम्बिनी प्रदेश सरकारको सम्पूरक योजना अन्तर्गत बहुवर्षीय योजनाका रूपमा उक्त सड़क स्तर उन्नति तथा कालोपत्री गर्न बजेट सुनिश्चित भएको हो। सड़क 2 वर्षभित्र स्तर उन्नति गरिनेछ। योजना अनुसार कुल लागतको 40% बजेट लुम्बिनी प्रदेश सरकारले र 60% बजेट तुलसीपुर उपमहानगरपालिकाले व्यवस्थापन गर्ने भएको छ। वडाध्यक्ष मानबहादुर रावतले सड़क कालोपत्री भएपछि स्थानीयवासीको आवाज आवत सहज हुनुका साथै कृषि उत्पादनको ढुवानी, व्यापारिक गतिविधि तथा ग्रामीण क्षेत्रको समग्र विकासमा टिवा पुग्ने बताउनु भएको छ। अवस्थ दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: क्षेत्र नो इट लाइक प्रो राशिता फ्रम टू एन्ड फोर साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा महसेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
3: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ।
2: हरेक बिहान मन तातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
4: शुद्ध महका लागि कहाँ जाने त?
5: ल घोराई सोह्र सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
4: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
6: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
7: सम्पर्क मोबाइल नम्बर 9858831840 र 9848204040।
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोर्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोर्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोर्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98-53-65-23।
3: डाक्टरी सेवाहरू
4: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुबिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
5: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
3: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
4: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
6: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
8: खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
9: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
8: बिस्तारै जोर्नीहरू र औँलाहरू बाङ्गिँदै जाने,
9: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
8: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
9: छालामा दागहरू आउने, कपाल झर्ने,
8: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
9: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
8: बारम्बार गर्भपतन भएमा,
9: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
8: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
9: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
8: बिना कारण शरीरको तौल घटेमा,
9: ढाड दुखेमा, कम्मर दुखेमा,
8: गाउट तथा युरिक एसिडको समस्या,
9: बारम्बार आँखा रातो भएमा,
8: फोक्सोमा बारम्बार पानी भरिएमा, ILD दम भएमा,
9: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
8: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
9: लामो समयदेखि छाला कडा भएमा,
8: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
9: युवा अवस्थामा पक्षघात भएमा,
8: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
9: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
8: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
9: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
8: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
9: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: फोन नम्बर 082-5591-6-77,
8: मोबाइल नम्बर 98578 43 123। परीक्षित फार्मेसी दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली।
9: होइन के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
0: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
9: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
0: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
9: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
0: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578 34 910।
9: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 सहित गेट दाङ।

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5364-414
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सङ्गाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-5904-66 98-29-81-50-53।

0: को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपीडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेशन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ सम्पर्क नम्बर 97090-65225 082-591-101 591-102 591-103 591-104 र 591-105
8: खुसीको खबर खुसीको खबर खुसीको खबर
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
10: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
11: उपचार हुने रोगहरू
10: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
11: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
10: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
11: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
10: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
11: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
10: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
12: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 विकिसोक दाङ सम्पर्क फोन नम्बर 98686-61694
13: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
14: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ तर केही सिप चलेन अब त आशै मरिसक्यो
13: के कुरा गर्छ तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
14: ए ठिकै छ म जानु त धेरै गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
15: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
10: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनु
5: गर्नुहोस्।
15: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहीदान सड़क विभाग को अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम टाइम चेक यति बेला दिउँसोको 3 बजेको छ।
2: आज अन्तर्राष्ट्रिय योग दिवस सर्वोच्च वृद्ध अवस्थाका लागि योग नाराका साथ मनाइयो। विद्यालय तहदेखि नै योग ध्यान र आरोग्यका पाठ्यक्रम तर्जुमा गरेको मुख्य सचिव अरियालको भनाई। अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू संक्रमण पुष्टि, अब भाइरस सबै महादेशमा फैलियो। र फिफा विश्वकपमा आज राति स्पेन र साउदी अरेबिया खेल्दै दुवै टोली पहिलो जितको खोजीमा। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा शुरू हुँदैछ। राष्ट्रपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले केही बेरमा संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गर्नुहुने कार्यक्रम छ। उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेबाट नेता प्रदीप गेवाली, नेकपाबाट नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष राजेन्द्र लिङदिन सहभागी हुनुहुनेछ। यस्तै पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई पनि उद्घाटन समारोहमा सहभागी बन्न चितवन पुग्नु भएको छ। स्थापनाको 4 वर्षमै झण्डै 2/3 बहुमतका साथ सत्ताको नेतृत्व गर्ने जनमत पाएको राष्ट्रपाको नीति र नेतृत्व परिष्कृत गर्ने महाधिवेशन भएकोले यसलाई महत्वका साथ हेरिएको छ। पार्टीका महामन्त्री कविन्द्र बोर्लाकोटीका अनुसार नीतिमा पार्टीको संगठनात्मक र वैचारिक प्रतिवेदन प्रस्तुत हुन्छ। अनुशासन आयोगको प्रतिवेदन र पार्टी सभापतिको राजनीतिक प्रतिवेदनमा छलफल भएर नीति निखारको काम हुन्छ। 3 दिने महाधिवेशनले पार्टीको अहिलेको तदर्थ केन्द्रीय समितिबाट निर्वाचित केन्द्रीय समिति बनाउने यस महाधिवेशनपछि पार्टी एक तहमा परिपक्व भएको ठहरनेछ। महाधिवेशनमा 4,200 भन्दा धेरै प्रतिनिधि सहभागी हुने राष्ट्रपाले जनाएको छ। महाधिवेशन गर्न लागि प्रस्तावमा केन्द्रीय समितिमा 151 जना निर्वाचित हुने र 7 प्रदेश सभापति पदेन सदस्य हुने उल्लेख छ। महाधिवेशनमा 2 चरणको मतदान प्रक्रिया हुनेछ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरू चयन हुने र दोस्रो चरणमा निर्वाचित केन्द्रीय सदस्यहरू मध्येबाट पदाधिकारी निर्वाचित हुने राष्ट्रपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। उहाँका अनुसार मतदानका लागि 80 विद्युतीय मेसिन प्रयोग गरिनेछ र देश बाहिर रहेका राष्ट्रपाका प्रतिनिधिहरूले मोबाइल एपमा मतदान गर्न पाउनेछन्। भोलिदेखि चुनावको प्रक्रिया शुरू भएर पर्सि मतदान हुनेछ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि चुनावको कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित तालिका अनुसार महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ। प्रारम्भिक नामावलीमा 4,211 जना प्रतिनिधिको नाम छ। प्रतिनिधिहरूमाथि दावी विरोधको समय भोलि बिहान 9 बजेसम्मका लागि तोकिएको छ। प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन भोलि बिहान 10 बजे हुनेछ। भोलि दिउँसो 2-4 बजेसम्म उम्मेद्वारी दर्ताको समय छ भने भोलि राति 11 बजे उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ। असार 9 गते अर्थात पर्सि बिहान 7 बजेदेखि 8.30 बजेसम्म मौन अवधि तोकिएको छ। पर्सि बिहान 8.30 बजेदेखि दिउँसो 3 बजेसम्म पार्टी सभापति र केन्द्रीय सदस्यका लागि मतदान हुनेछ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदान सम्पन्न भएको 2 घण्टापछि मतगणना शुरू गरी परिणाम सार्वजनिक गरिनेछ। आवश्यकता परेमा दोस्रो चरणको चुनाव सम्बन्धी थप कार्यतालिका पछि सार्वजनिक गर्ने आयोगले जनाएको छ। सरकारले वाणिज्य नीति कार्ययोजना 2081 लागू गरेको छ। देशको बढ़दो व्यापार घाटा न्यूनीकरण गर्दै निर्यातमुखी अर्थतन्त्र निर्माणका लागि सरकारले नयाँ कदम चालेको हो। यही असार 4 गतेको मन्त्री स्तरीय निर्णयबाट स्वीकृत यो कार्ययोजनाले तीनै तहका सरकारको समन्वयमा देशको व्यापारिक संरचनामै व्यापक सुधार गर्ने लक्ष्य छ। व्यावसायिक वातावरण सुधार्न कार्ययोजनामा 162 विशेष क्रियाकलाप समेटिएका छन्। कार्ययोजनाले तुलनात्मक लाभ भएका स्वदेशी वस्तुको उत्पादन बढ़ाउनका साथै स्थानीय तथा मझौला उद्योगलाई विशेष आर्थिक सहुलियत दिने नीति लिएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रवर्धन गर्न देशभित्रै हरेक वर्ष अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गरिनेछ। यस्तै व्यापारिक नाकाहरूमा अत्याधुनिक प्रयोगशाला, गोदाम र शीत भण्डार निर्माण गरी गैर भन्सार अवरोध हटाइने मन्त्रालयले जनाएको छ। ई कमर्स र डिजिटल भुक्तानीलाई सहज बनाएर हस्तकला र सफ्टवेयर जस्ता क्षेत्रको विश्वव्यापी पहुँच बढ़ाउने रणनीति पनि कार्ययोजनामा छ। स्वदेशी उत्पादनको खपत बढ़ाउन सरकारी निकायहरूमा कम्तीमा 20% नेपाली वस्तुको प्रयोग अनिवार्य गरिनेछ भने मेक इन नेपाल अभियानलाई तीव्र पारिनेछ। जलवायु परिवर्तनको जोखिम कम गर्न हरित व्यापार र न्यून कार्बन उत्सर्जन गर्ने उद्योगलाई विशेष प्राथमिकता प्रोत्साहन गर्ने नवीनतम योजना समेत यसमा समावेश छ। अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठित मूल समारोह समितिले योग अभ्याससहित प्रवचन कार्यक्रम सम्पन्न गरेको छ। समितिले त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा विशेष कार्यक्रम गरी दिवस मनाएको हो। कार्यक्रममा मुख्य सचिव सुमन राज अरियालले विद्यालय तहदेखि नै योग ध्यान र आरोग्यका पाठ्यक्रम तर्जुमा गरी पठन पाठन पनि शुरू भइसकेको जानकारी गराउनुभयो। यस्तै पतञ्जली योगपीठ नेपालले काठमाडौँको खुल्ला मंचमा विशेष कार्यक्रम गरी योग दिवस मनाएको छ। कार्यक्रममा हजारौंको संख्यामा योग अनुयायीहरू सहभागी थिए। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जून 21 तारीकका दिन विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइन्छ। यस वर्षको नारा स्वस्थ वृद्ध अवस्थाका लागि योग भन्ने रहेको छ। संयुक्त राष्ट्र संघको महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जून 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। नेपालमा 2036 साल माघ 1 योग दिवस मनाउन शुरू भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा चार भन्ज्याङ भित्रको खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556493 4955।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। बाजुरामा बस दुर्घटना हुँदा 24 घाइते भएका छन्। बिहान बुढीगंगा नगरपालिका वडा नम्बर 10 रिठा बजार नजिकै पवन दूत यातायातको बस दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बसमा 35 यात्रु रहेकामा 24 घाइते भएका हुन्। घाइते मध्ये 23 उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएको छ भने 1 अछामको बयलपाट अस्पताल लगिएको छ। बस ब्रेक फेल भएर दुर्घटना भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब विदेशको खबर, अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू H5N1 संक्रमण पुष्टि भएको छ। योसँगै बर्ड फ्लूको अत्यधिक संक्रामक भेरिएन्ट सबै महाद्वीपमा पुगेको छ। पश्चिमी अस्ट्रेलियाको दुर्गम क्षेत्रमा ब्राउन स्कुआ नामक प्रवासी चरामा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ। अस्ट्रेलियाकी कृषि मन्त्री जुली कोलिन्सका अनुसार एस्पेरेन्स शहर नजिक केप ले ग्रान्ड राष्ट्रिय निकुञ्जको समुद्र किनारमा त्यो चरामा संक्रमण देखिएको हो। कृषि मन्त्री केलिन्सले एस्पेरेन्स समुद्री तटमा अत्यन्तै थकित अवस्थामा भेटिएको साउर्दन पेट्रोल नामक चरामा पनि बर्ड फ्लूको आशंका गरिएको छ। यद्यपि अहिलेसम्म ठूलो संख्यामा चराहरू मरेका प्रमाण भने नभेटिएका उहाँले बताउनुभयो। गएको वर्षको अक्टोबरमा अस्ट्रेलियाको दुर्गम क्षेत्र हर्ड म्याकडोनाल्ड टापुमा पनि बर्ड फ्लू देखिएको थियो, तर ती टापुहरू दक्षिणी हिन्द महासागरमा रहेका छन्। ठूलो आकारको समुद्री चरा ब्राउन स्कुआले मुख्यतया आर्कटिक क्षेत्रमा प्रजनन गर्ने गर्दछ। प्रजनन अवधि सकिएपछि यो चरा खाना र उपयुक्त वातावरणको खोजीमा उत्तरतर्फका क्षेत्रमा बसाई सर्ने गर्छ। अब खेल खबर विश्वकप फुटबलमा आज राति समूह एचका स्पेन र साउदी अरेबिया खेल्दैछन्। यो खेल अमेरिकाको एटलान्टा रंगशालामा राति पाउने 10 बजे शुरू हुनेछ। दुवै टोली पहिलो जितको खोजीमा छन्। विश्व विजेता स्पेनले पहिलो खेलमा नवप्रवेशी के भर्डेसँग गोलरहित बराबरी खेलेको थियो। यस्तै साउदीले उरुग्वेसँग एक एक गोलको बराबरी खेलेको थियो। फिफा वरियतामा स्पेन तेस्रो र साउदी 59 स्थानमा छन्। विश्वकपमा राति पाउने 1 बजे समूह जीका बेल्जियम र इरान खेल्दैछन्। यो खेल अमेरिकाको लस एन्जलसमा हुनेछ। आफ्नो पहिलो खेलमा बेल्जियमले इजिप्टसँग एक एक र इरानले न्यूजील्याण्डसँग 2-2 गोलको बराबरी खेलेका थिए। फिफा वरियतामा बेल्जियम 10 र इरान 22 स्थानमा छन्। भोलि बिहान पाउने 4 बजे उरुग्वे र केप भर्डे खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा हुनेछ। फिफा वरियतामा उरुग्वे 18 र केप भर्डे 63 स्थानमा छन्। विश्वकपमा बिहान पाउने 7 बजे समूह जीका न्यूजील्याण्ड र इजिप्ट खेल्दैछन्। यो खेल क्यानाडाको बीसी प्लेस भ्यानकुभरमा हुनेछ। फिफा वरियतामा न्यूजील्याण्ड 83 र इजिप्ट 28 स्थानमा छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा शुरू। स्थापनाको 4 वर्षमै अत्यधिक बहुमतका साथ सत्ताको नेतृत्व पाएको पार्टीको नीति र नेतृत्व परिष्कृत हुने विश्वास। व्यापार घाटा कम गर्न सरकारको नयाँ रणनीति। वाणिज्य नीति कार्ययोजना मार्फत स्वदेशी उत्पादन निर्यातमा जोड़। आज अन्तर्राष्ट्रिय योग दिवस। स्वस्थ वृद्ध अवस्थाका लागि योग नाराका साथ मनाइयो। अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू संक्रमण पुष्टि। अब भाइरस सबै महादेशमा फैलियो। र फिफा विश्वकपमा आज राति स्पेन र साउदी अरेबिया खेल्दै दुवै टोली पहिलो जितको खोजीमा।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 082-5635-775।
2: सम्पर्क नम्बर 98-478-26873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
9: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
10: मेडिकल आइसियु लगायत सुगर प्रेसर, थाइराइडको चेक जाँच तथा उपचार सेवा,
11: छाती, मुटु, दम, क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार,
10: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार,
11: डेङ्गु, मलेरिया, निमोनिया, टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा,
10: अन्य विशेषज्ञ सेवाहरू,
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
12: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
12: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
10: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082-5635-218।
13: सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
14: आया, मम्मी मम्मी दाँत दुख्यो।
15: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
16: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
17: तिमीलाई थाहा छैन र, अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
15: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल घोराईमा
17: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
13: लामो समय फिलिपिन्स, बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
18: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
19: सम्पर्क बिआर डेन्टल, न्यू रोड साझेदारी टोल, यामाहा शोरूम नजिकै।
20: सम्पर्क फोन नम्बर 082-5590-222।
15: जुरोट, सुटी, पुकार, खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
21: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
12: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
15: बाङ्गा टिङ्गा दाँत मिलाउने,
4: शल्यक्रिया गरेर दाँत निकाल्ने,
15: खाली ठाउँमा दाँत भर्ने,
4: दुखेको दाँत नदुखाई जरैबाट निकालिने,
15: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
6: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
20: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
22: हाम्रा सेवाहरू
20: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
22: छाती, दम, निमोनिया, खोकी, छेरो,
20: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
22: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
20: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
22: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
20: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
22: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
20: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
22: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
20: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
22: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
20: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
22: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
20: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिल्थाहरू आउने तथा थाइराइड,
22: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
23: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।

0: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते।
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: साइकल चढेर
5: के गर्ने बाबु,
6: छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने,
5: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
7: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दान,
9: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 9847727977
10: र 9857738639।
11: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा, अब सिभिल फर्मा घोराहीटाङमा।
12: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
11: डाक्टरद्वारा दिइने सेवाहरू:
12: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
11: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
12: सम्पर्क मोबाइल नम्बर 9857744722, 9857738560। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।
13: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
14: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँग छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
14: ल ल काका, गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
14: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9849987741।
16: मध्य पश्चिम टाइम चेक, यति बेला अपराह्नको 4 बजेको छ।

0: अपरान्न 4 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। दाङ प्रहरले अवैध छनाल, भरूवा बन्दुक र सोमा प्रयोग हुने सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डाक्टर हेमबहादुर केसीका अनुसार कोराही उपमहानगरपालिका एक माले सल्लीकोट सामुदायिक वनको झाड़ीमा लुकाइराखेको अवस्थामा बरामद गरिएको हो। प्रहरी चौकी रामपुर दाङबाट खटिएको प्रहरी टोलीले उक्त सामुदायिक वनको झाड़ीमा अवैध भरूवा बन्दुक र सोमा प्रयोग हुने 400 ग्राम बारूद, 33 वटा केप र फलामको गोली 13 वटा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी केसीले जानकारी दिनुभएको छ। बरामद भएका ती बन्दुक र त्यसमा प्रयोग हुने सामानबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दाङ प्रहरले अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसारमा संलग्न 7 ट्याक्टर नियन्त्रणमा लिई कार्यवाही गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातत्का प्रहरी कार्यालयबाट खटिएको टोलीले ढुंगा, बालुवा र गिटी अवैध रूपमा ढुवानी गरिरहेका 7 वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। असार 1 गतेदेखि 5 गतेसम्म जिल्लाका विभिन्न स्थानमा निगरानी तथा अनुगमनका क्रममा उक्त ट्याक्टर नियन्त्रणमा लिई कार्यवाही गरेको उहाँले बताउनुभयो। उहाँका अनुसार नियन्त्रणमा लिएका सवारी साधनलाई आवश्यक कार्यवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ। कार्यवाहीपछि ती ट्याक्टरमाथि कुल 1,45,809 रूपियाँ जरिवाना गरिएको सूचना अधिकारी डाक्टर केसीले बताउनुभयो। जरिवाना असुल गरी कानूनी प्रक्रिया पूरा भएपछि सवारी साधन सम्बन्धित व्यक्तिको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ। प्रहरले प्राकृतिक स्रोत तथा नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसार नियन्त्रणका लागि अनुगमन र कार्यवाहीलाई निरन्तरता दिने उहाँले जानकारी दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चेतवनमा शुरू भएको छ। राजसभा सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाहले घण्टी बजार संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेबाट नेता प्रदीप गेवाली, नेकपाबाट नेता वर्षमान पुन र रापरवाबाट अध्यक्ष राजेन्द्र लिङदेन सहभागी हुनुभएको छ। यस्तै पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई पनि उद्घाटन समारोहमा सहभागी बन्नुभएको छ। स्थापनाको 4 वर्षमै झण्डै 2/3 बहुमतका साथ सत्ताको नेतृत्व गर्ने जनमत पाएको राजसभाको नीति तथा नेतृत्व परिष्कृत गर्ने महाधिवेशन भएकोले यसलाई महत्वका साथ हेरिएको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार नीतिमा पार्टीको संगठनात्मक र वैचारिक प्रतिवेदन प्रस्तुत हुन्छ। अनुशासन आयोगको प्रतिवेदन र पार्टी सभापतिको राजनीतिक प्रतिवेदनमा छलफल भएर नीति निखारको काम हुने भएको छ। 3 दिने महाधिवेशनले पार्टीको अहिलेको तदर्श केन्द्रीय समितिबाट निर्वाचित केन्द्रीय समिति बनाउने भएको छ। महाधिवेशनमा 4,200 जना भन्दा धेरै प्रतिनिधि सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टीले बताएको छ। र अन्न बालीमा मात्र सीमित हुँदै आएका प्युठानको गौमुखी गाउँपालिकाका स्थानीय पछिल्लो समय घर घरमा करेसाबारी निर्माण गर्न थालेका छन्, जसले तरकारीको जोहो त टरेको छ नै पोषणयुक्त र ताजा तरकारीका लागि समेत लाभदायी भएको छ। कराइसी दैनिकी खर्च टार्ने यो अभियान निर्वाहमुखीसँगै व्यावसायिक खेतीको रूपमा अघि बढ़ाउने गाउँपालिकाले योजना बनाएको छ। मकै, कोदो, धान, गहुँ जस्ता अन्न बालीको खेतीपातीमा व्यस्त हुने गौमुखी गाउँपालिकाका स्थानीय पछिल्लो समय करेसाबारी निर्माण गरी तरकारी उत्पादनमा लागेका छन्। गाउँपालिकाले दिगो घरबारी बगैचा कार्यक्रमका लागि सहभागी संस्था संघको कार्यमा एक घर एक करेसाबारी कार्यक्रम सञ्चालन गरेपछि यहाँका स्थानीय तरकारी र फलफूल खेतीमा लागेका हुन्। अवस्थ प्रान्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम। के तपाईलाई हिमपाट वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली, जीबी रोड, खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 9858-32-819 र 9858-32-223।
5: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज एन्ड ओजोनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर।
6: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
5: हाम्रा सेवाहरू:
6: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
5: अर्डर अनुसार खाली बोतलको उत्पादन,
6: 20 लिटर जारमा होम डेलिभरी सेवा।
5: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी। फोन नम्बर 082-5630-021 र होटल दाङगाई नजिक जीवन चौधरी। मोबाइल नम्बर 9848-62-375।
6: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्। विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
7: विशेषज्ञ डाक्टरी सेवाहरू:
6: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
8: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
7: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड, खोराहीदाङ।
6: सम्पर्क फोन 082-5990-079, मोबाइल नम्बर 9848-10-030 र 9829-54555।
9: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एकसाथ।
10: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
9: हुलास फुड्सका उत्पादहरू: हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
10: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस।
9: हुलासले बनाउँदैछ परिवार एकसाथ।
11: नेपाली जुत्ता घर,
12: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
11: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10%देखि 50% सम्म बम्पर छुट।
12: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
11: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान: सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, हुराही दान।
12: सम्पर्क मोबाइल नम्बर 9857-71-546।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औँलाहरू बाँधिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 0825916770
2: मोबाइल नम्बर 98578443123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
4: ग्रिनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
3: कार्यक्रमहरू
4: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे
5: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना
6: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ
7: फोन नम्बर 0825562601 98578-35990 98578-31684 98512-32328
4: र 98578-37255

0: ज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू 50 बाइकको साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउन्ट।
1: एक्सचेन्ज डेट यही असार 4 गतेदेखि 10 गतेसम्म।
2: स्थान राप्ती अटो इन्जिनियरिङ बजार शोरूम, शहीद गेट, गुराही, दाम।
3: सम्पर्क फोन 082-562-423। सम्पर्क मोबाइल नम्बर 98-5-78-30-151, 98-4-78-33-133 र 98-6-86-37-244।

पागल पागल पागल भन्छ मलाई छाडी गइस मारी गइस पाप लाग्छ तलाई पगला छ तलाई छाडी गइस मलाई पगला छ तलाई छाडी गइस मलाई पगला छ तलाई छाडी गइस मलाई।

0: दुख्यो
1: मम्मी मेरो दाँत बाङ्गो आयो साथीले सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
2: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
4: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
5: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
3: सम्पर्क फोन नम्बर 0825902222
1: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
7: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
8: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कति ठाउँ देखायो कति ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
7: के कुरा गर्छ निनले हाम्रै घुराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
8: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
9: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
10: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
9: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एड्रेस बैङ्क भएको भवनमा सम्पर्क मोबाइल 9847823572
11: मध्यपश्चिम ट्याङ्क यति बेला बेलुकीको 5 बजेको छ

राम राम सन्झे 5 बजे ठारू भाषक मध्यपश्चिम खबरमा शालिकराम चौधरी हार्दिक स्वागत बा। स्वस्थ वृद्ध अवस्थाका लागि योग कना नारा सहित आज अन्तर्राष्ट्रिय योग दिवस दाङ सहित देशभर विभिन्न कार्यक्रमको एकन मनागिल बा। हरेक वर्ष जुन 21 तारीकको दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना कैकन यी दिवस मनाइ छ। राष्ट्रसंघ महासंघ सन् 2014 मकरलक निर्णय अनुसार सन् 2015 जून 21 अन्तर्राष्ट्रिय योग दिवस मनाइ लागिलक हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रसंघको 69 महासभामा करलक योग सक्कुकलाक शब्दकलाक आवश्यक हुलकर्से अन्तर्राष्ट्रिय योग दिवसको घोषणा कर प्रस्तावन नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरल छ। युरोपियन युनियन लगायत राष्ट्रसंघ स्थायी सदस्य राष्ट्रसंघले समर्थन गरल। नेपालमा 2036 माघ 1 गते सूर्य उदा उत्तरायण लग्ना दिवस दिनको अवसर पार्कन योग दिवस मनाइ लागिल रह। नेपाल संस्कृत विश्वविद्यालयमा 6 महिनाका योग तथा प्राकृतिक चिकित्सकका अध्यापन हुति आराहक त्रिभुवन विश्वविद्यालयमा संस्कृत केन्द्रीय विभाग अन्तर्गत योग विषयको अध्ययन एवं अध्यापन शुरू हो स्याकल्बा। यसैगरी विक्रम सम्बत 2036 उत्तरायण शुरू हुन दिन पार्कन नेपालमा डाक्टर हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गर्दक संस्थाका सहभागितामा विश्व योग दिवस मनाइ लागिल रह। सरकारले माघ 1 गते से राष्ट्रिय योग दिवसको घोषणा गरिराखल। अखिल नेपालमा माघ 1 गते राष्ट्रिय तथा जून 21 दिन अन्तर्राष्ट्रिय योग दिवस मनाजिठा। ज्याकर कारण पाचक समय नेपालमा योगको मजा प्रचार प्रसार हुइतिरहल्बा। दाङ प्रहरीले अवैध 6 नाल भरुवा बन्दुकको उमा प्रयोग हुना सामान बरामद गरिराखल। जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डाक्टर हेम बहादुर केसीको अनुसार घोराई उपमहानगरपालिका एक माले सलिकोट सामुदायिक वनको झाडीमा लुकाकन धरलक अवस्थामा बरामद करगिलक हो। प्रहरी चौकी रामपुर दाङसे खरगिलक प्रहरी टोलेसले उक्त सामुदायिक वनको झाडीमा अवैध रूप भरुवा बन्दुकको उमा प्रयोग हुना 400 ग्राम बारूद 33 ठो केप ओ फलामको गोली 13 ठो फेला पार्कन बरामद करगिलक। जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी केसी जानकारी दिइरहल। बरामद हुइलक उ बन्दुकको वाकरको प्रयोगमा कर्जिना सामान बारे थप अनुसन्धान हुइतिरलक प्रहरी जना राखल। दाङ प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ ओसार प्रसारमा संलग्न 7 ट्र्याक्टर नियन्त्रणमा लेकन कार्यवाही गरिराखल। जिल्ला प्रहरी कार्यालय दाङ तथा माथतका प्रहरी कार्यालयले खरिगिलक टोलीले पठा बालुवा तथा गिट्टे अवैध रूपमा ढुवानी कर्तिरलक 7 ठो ट्र्याक्टर नियन्त्रणमा लेलक। जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायक उपरीक्षक डाक्टर हेम बहादुर केसी जानकारी दिइरहल। असार 1 गते से 5 गतेसम्म जिल्लाका विभिन्न स्थानमा निगरानी तथा अनुगमनका क्रममा उक्त ट्र्याक्टर नियन्त्रणमा लेकन कार्यवाही गरक उहाँ बटुवा राखल। उहाँको अनुसार नियन्त्रणमा लेगिलक सवारी साधन हन आवश्यक कार्यवाहीका लागि सम्बन्धित निकायमा बुझागिल्बा। कार्यवाही पाछ उ ट्र्याक्टर उपर कुल 1,45,809 रूपियाँ जरिवाना करगिलक सूचना अधिकारी डाक्टर केसी जानकारी दिइरहल। जरिवाना रकम असुल कैकन कानूनी प्रक्रिया पूरा हुइल पाछ सवारी साधन सम्बन्धित व्यक्तिको जिम्मा लगाइगिलक। जिल्ला प्रहरी कार्यालय दाङ जना राखल। प्रहरीले प्राकृतिक स्रोत तथा नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसार प्रसार नियन्त्रण कलाको अनुगमन ओ कार्यवाही हेर्न निरन्तरता दिजिना उहाँ जानकारी दिइरहल। वो राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा शुरू हरहल। राष्ट्रपा सभापति रवि लामी छाने ओ प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाहले घण्टी बजाकन संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गर्लकुट। उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेसे नेता प्रदीप गेवाली, नेकपा से नेता वर्षमान पुन ओ राप्रपा से अध्यक्ष राजेन्द्र लिङ्गेल सहभागी प्रश्नका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले उद्घाटन समारोहमा सहभागी बन्न रखल। स्थापनाका 4 वर्षमा जो झण्डै 2/3 बहुमतका साथ सत्ताको नेतृत्व कर्णा जनमत पहिलो राष्ट्रपाका नीति ओ नेतृत्व
परिष्कृत गर्न महाधिवेशन हुइल खोज्छ। यहाँ महत्वका साथ हेर्गेल्बा पार्टीका महामन्त्री रवि कविन्द्र बुर्लाकोटीका अनुसार नीतिहम पार्टीका संगठनात्मक वैचारिक प्रतिवेदन प्रस्तुत हुइठा अनुशासन आयोगको प्रतिवेदन ओ पार्टी सभापतिका राजनीतिक प्रतिवेदनमा छलफल होकन नीति निखारका काम हुइठा। तीन दिन महाधिवेशनका पार्टीका अहिलेका तदर्थ केन्द्रीय समिति से निर्वाचित केन्द्रीय समिति बनिने वा यी महाधिवेशन पाछ पार्टी एक तहमा परिपक्व हुइन ठहर गर्ने वा महाधिवेशनमा 4,200 जनासे धुर प्रतिनिधि सहभागी हुन राष्ट्रपास जना राखल। महाधिवेशनमा कर लागिलक प्रस्तावमा केन्द्रीय समितिमा 151 जना निर्वाचित हुन ओ 7 जना प्रदेश सभापति पद्म सदस्य हुन उल्लेख वा महाधिवेशनमा दुई चरणका मतदान प्रक्रिया हुने वा पहिलो चरणमा सभापति व केन्द्रीय सदस्यको चयन हुन तथा द्वादश चरणमा निर्वाचित केन्द्रीय सदस्यमा मध्यसे पदाधिकारी चुनाव हुन राष्ट्रपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसी जानकारी दिएरख। वहाँका अनुसार मतदानका लागि 80 ठो विद्युतीय मेसिन प्रयोग गरिने वा ऊ देश बाहर लग राष्ट्रपाका प्रतिनिधि हुनक मोबाइल एपमा मतदान गर पाइनेबाट कालसे चुनावको प्रक्रिया शुरू हुकन परौं मतदान हुने बा। हुइठा त आजुक थारूभाषक मध्यपश्चिम खबर अत्रह काल सन्ज्याकै थारूभाषक मध्यपश्चिम खबर सुन्न सक्ने भाटी अकसक खबरमा से समाचार कक्ष कसकको संग्रहणसँग मैशालिक राम चौधरी विदा हिटु रेडियो मध्यपश्चिम उनिटी रवि राम राम।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दैभाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने
1: के गर्ने बाबु? छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
8: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478727977
9: र 98578336689।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सबै कनेक्टेड।
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: ब्लड प्रेसर हाई लो भएका,
1: कोलेस्ट्रोल बढी भएको,
2: मुटुको गति एकनाश नभएको,
1: मुटु ढुकढुक हुने डरलाई जस्तो महसुस हुने,
2: मुटुको बासोक, मुटु सुन्निएको, हृदयघात भएको,
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
2: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड जाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9848728913 र 9805912871।
4: नेपाली जुत्ता घर
5: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
4: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
5: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
4: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ।
5: सम्पर्क मोबाइल नम्बर 9857771546।

0: कोकोनट सोकोनट वीटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 082-591-670
2: मोबाइल नम्बर 98-578-43-123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली

नमस्कार। मिर्गोला बचाओ अभियान को साप्ताहिक रेडियो सचेतना कार्यक्रम में यहाँलाई हार्दिक स्वागत तथा अभिवादन। म डाक्टर ऋषि कुमार काफ्ले, मिर्गोला रोग विशेषज्ञ। मिर्गोला बचाओ अभियान को तर्फबाट मिर्गोला को बारे में हामी जानकारी छलफल गरिरहेका छौं, तर खास गरी हाम्रो केन्द्रबिन्दु रोग लाग्न नदिने। रोग लाग्न नदिन के गर्न सकिन्छ र रोग लागेका व्यक्तिहरूको पहिचान कसरी हुन्छ? सबभन्दा ठूलो अप्ठ्यारो गाह्रो कुरा के छ भने, रोगी र निरोगी शुरूआतका दिनमा शुरूआतका अवस्थामा छुट्याउन सकिँदैन। कसलाई रोग लागेको छ, कसलाई रोग लागेको छैन, त्यो त्यतिखेर छुट्टिन्छ जब त्यो व्यक्तिमा केही समस्या देखा पर्छ। उसलाई खाना खान गाह्रो पर्छ, उसको पिसाबको मात्रा घट्छ, शरीर सुन्निन्छ, उसलाई केही हिँड्न गाह्रो हुन्छ, दम बढ्ला जस्तो हुन्छ, थकावट बढी हुन्छ, जिउ चिलाउने हुन्छ, उसको शरीर यी सबै कुरा एउटै व्यक्तिमा क्रमशः बढ्दै गएपछि अनि जाँच गर्न जाँदा ढिलो भइसकेको हुन्छ। किन? जब लक्षण देखा पर्यो मृगौला धेरै नै बिग्रेपछि मात्रै लक्षण देखा पर्छ। अब यो किन हुन्छ? अब यो प्रकृतिको नियम हो। यो प्रकृतिको नियम कस्तो हो भने, मृगौला बिग्रिँदै गए पनि त्यो व्यक्तिलाई कुनै समस्या नदिकन त्यो व्यक्तिको जीवन चलाइरहने एउटा प्रकृतिको नियम रहेछ। तर त्यही नियमको आधारमा बसेर धेरै व्यक्तिहरूले, चाहे उनीहरू उच्च रक्तचापका बिरामी किन्न हुन्, मधुमेहका बिरामी किन्न हुन्, अथवा अन्य मृगौलाको रोगको कुनै बेलामा उपचार गरेका बिरामी किन्न हुन्, कुनै व्यक्तिहरू मोटो हुन गएका व्यक्तिहरू किन नहुन्, अथवा विभिन्न औषधिहरू मध्येमा पनि दुखाई कम गर्ने औषधि सेवन बाध्य भएका व्यक्तिहरू किन नहुन्, त्यो व्यक्तिले त्यति बेलासम्म अप्ठ्यारो के पनि महसुस गर्दैन जति बेलासम्म उसलाई गाह्रो हुँदैन। गाह्रो भएपछि अस्पताल जानु, त्यसपछि उपचारमा लाग्नु स्वाभाविक हो, त्यो हामी सबैले बुझ्ने कुरा हो। तर यही कुरा गर्दै आउँदा ढिलो भइरहेको छ, ढिलो भइरहेको छ। अब अचम्म, मान्छेलाई केही पनि थिएन त्यो बेलामा, कहाँ जाने, के जाँच्ने, कसो गर्ने केही मतलबै भएन। अब जब उसलाई केही समस्या देखा पर्यो, ऊ जाँच गर्न जान्छ, अब चिकित्सकहरूले भन्छन्, अस्पतालबाट भनिन्छ, तपाईँ त ढिलो आइपुग्नु भएछ, अगाडि आउनु पर्थ्यो, पहिले जाँच गर्नु पर्थ्यो। त्यो पहिले भने कहिले? पहिले भनेको जब तपाईँ स्वस्थ हुनुहुन्थ्यो। अब हामी त के भन्छौ भने, स्वस्थ हुँदा किन जाँच गर्ने? जाँच गर्ने भनेकै जब रोग लाग्छ, जब लक्षण हुन्छ, जब केही हुन्छ, जब केही अप्ठ्यारो हुन्छ, तब नै जाँच गर्ने। जब के पनि भएको छैन, मलाई रोग लागेको छ कि भनेर जाँच गर्न जाने त होइन, सही कुरा हो। अहिलेसम्म, आजका दिनसम्म पनि हामी त्यही गर्दै आएका छौं। जब रोग लाग्छ, जब ज्वरो आउँछ, जब खोकी लाग्छ, जब अप्ठ्यारो जब हुन्छ, तब मात्रै हामी जान्छौं। खाना रुचि भएन, अथवा खाना बढी रुचि भयो, खाना पचेन, कहीँ दुःख भयो, केही कुरा गर्न सकिएन, कहीँ निदाउन सकिएन, मनमा बढी कुरा खेले, विभिन्न कुराहरू आयो, चिन्ता बढी भयो, होइन दिक्क लाग्यो, विभिन्न कुराहरू भयो, आज होइन, बारम्बार यिनै कुराहरू हुन थालेपछि, अनि त्यो पनि हुने बित्तिकै दौडेर जाँदैनौ, केही समय कुर्छौ, गइहाल्छ कि, खाना मन लागिहाल्छ कि,
यो कमजोरी भएको कुरा चाहिँ आफूले मन लागेका कुराहरू खान पायो भने फरक पर्ला कि, खोजेको जस्ता कुरा खान पायो भने फरक पर्ला कि भनेर पहिले खोजेका जस्ता कुरा खाना खाएर केही समय बिताउँछौ। त्यो केही समय कसैको लागि दुई चार दिन हुन्छ, कसैको लागि दुई चार हप्ता हुन्छ, कसैको लागि दुई चार महिनै जान्छ। अब दुई चार महिना बिताएर उपचारमा गएका व्यक्तिहरूलाई तपाईँले ढिला गर्नुभयो, पहिले आउनुपर्छ भनेपछि के हुन्छ? पश्चाताप हुन्छ, थक्क हुन्छ, म पहिले आउनु पर्ने रहेछ, मलाई हल्का केही लक्षण देखा पर्नसाथ दौडिहाल्नु पर्ने रहेछ। हुन त त्यो बेला पनि ढिलो हुन्थ्यो होला, तर तै पनि यति ढिलो हुँदैन कि भन्ने लाग्छ। तर बितेको समय फर्केर आउँदो रहन्छ, बित्यो बित्यो बित्यो, त्यो समय मात्रै होइन, त्यो समयको साथ साथमा स्वास्थ्यको स्थिति, त्यो व्यक्ति कति स्वस्थ थियो, त्यो स्वस्थ भएको अवस्था त गुज्रियो नि। यदि कसैको मृगौला 50% 45% काम गरिरहेको थियो, दुई चार महिना उसले ढिला गर्दा उसको त्यो मृगौला बिग्रिने प्रतिशत घटेर 15-20% आयो भने त धेरै फरक पर्यो। अब मृगौलाको रोग लागेको स्थिति मात्रैमा देखा पर्नु र मृगौलाको रोग बढिसकेर अब तपाईँ के गर्नुहुन्छ? मृगौलाको प्रत्यारोपण तर्फ लाग्नुहुन्छ अथवा डायलिसिस गर्नुहुन्छ, के गर्नुहुन्छ भनेर सोद्धाखेरि प्रश्नले नै मान्छेलाई झस्क्याउँछ। साँच्ची हो र त्यति गम्भीर कुरा भइसक्यो, यति गम्भीर कुरा भइसक्यो कि अब बाँच्नको लागि कृत्रिम डायलिसिस, कृत्रिम तरिकाले रगत शुद्धिकरण गर्नुपर्ने, चाहे त्यो हेमोडायलिसिस होस् अस्पतालमा गएर मेसिनको माध्यमबाट सफा गर्ने, वा घरैमा बसेर पानी डायलिसिस सिएपिडी कन्टिन्युस एम्बुलेटरी पेरिटोनियल डायलिसिस होस्, चाहे दुइटै कुरा जेसुकै हुन्, त्यो दुईटा कुरा मध्ये एउटा कुरा रोज्नु पर्ने, सकेदेखि आफन्त व्यक्तिहरूले मृगौला दिएको खण्डमा मृगौला प्रत्यारोपण गरेर त्यो लिएको मृगौला शरीरभित्र राखेर त्यो मृगौलाले काम गरिरहोस् भनेर इम्युनो सप्रेसिभ औषधिहरू प्रेडनिसोलोन, ट्याक्रोलिमस, माइकोफेनोलेट, एजाथियोपिन जस्ता औषधिहरू खान पर्ने, र यी औषधिहरू खाँदाखेरि अन्य रोग लाग्न सक्ने, अन्य रोग बढ्न सक्ने कुराप्रति सशंकित भएर समय समयमा डाक्टर कहाँ देखाउन गइरहनु पर्ने, र ती खाएका औषधिको मात्रा तलमाथि भएर शरीरमा आएका उतार चढाउ जाँच पड़ताल गरेर हेर्नु पर्ने, यो सबै देख्दा जब जब साह्रै गम्भीर प्रकृतिका समस्या देखा पर्छन् त मान्छे आत्तिन्छ। तर अर्कोतर्फ हेर्यो भने आ के हुँदैन, के फरक पर्छ र मलाई के हुन्छ र भनेर बस्न थाल्यो भने फेरि त्यो पनि 90% व्यक्तिहरूमा मृगौलाको समस्या त छैन, अन्य रोग होलान् नहोलान् तर मृगौलाको समस्या त लगभग 10% सीमित छ। तर जो व्यक्ति 10% परे उनीहरूको लागि त 100% भयो, अन्य हेर्ने 90%ले पो 10% भन्ने भयो, उनीहरूलाई रोग लागेछ भन्ने भयो, उनीहरूलाई दुःख परेछ, उनीहरूलाई डायलिसिस गर्नु परेछ, उनीहरूलाई प्रत्यारोपण गर्नु परेछ भन्ने कुरा हो। तर त्यही कुरा तपाईँ हामीलाई पर्यो भने त्यहाँ त प्रतिशतै छैन, कोसँग जाँच्ने प्रतिशत? 100%। म एक्लो थिएँ, म एक्लोलाई नै त्यो सबै कुरा रोग लागेर मृगौला बिग्रिएपछि त के हो, 100% मृगौला बिग्रिन? अनि त्यो स्थिति कसलाई आउँछ? के लोग्ने मान्छेलाई मात्रै आउँछ, वा स्वास्नी मान्छेलाई मात्रै आउँछ, कि धनी व्यक्तिलाई आउँछ, कि गरिब व्यक्तिलाई आउँछ, कि गाउँले आउने व्यक्तिलाई आउँछ, कि सहरमा बसेको व्यक्तिलाई आउँछ, कसलाई आउँछ? एक गरेर
यिनी व्यक्तिलाई मात्रै लाग्छ, यस्तो गर्ने व्यक्तिलाई मात्रै लाग्छ भन्ने कुरा नै छैन। कम उमेरको व्यक्तिलाई पनि लाग्छ, बढी उमेरको व्यक्तिलाई पनि लाग्छ, कम धनी गरिब गाउँले सहर पैसा भएको नभएको केही छैन, देखिँदैन, त्यो एउटा प्रष्ट देखिँदैन। प्रष्ट एउटै कुरा देखिन्छ, स्वस्थ भनेर बसेका व्यक्तिहरू नै अस्वस्थ भइरहेका छन्। यसको अर्थ 90% यो लागू हुँदैन। उनीहरू हिजो पनि स्वस्थ थिए, आज पनि स्वस्थ हुन्छन्, भोलि पनि स्वस्थ हुन्छन् मृगुलाको हकमा, तर के त्यो 10% चाहिँ हिजो स्वस्थ जस्तो देखिएका थिए, आज स्वस्थ देखिएनन्, भोलि उपचार गरे बाँच्छन्, उपचार नगरे मर्छन्? भन्नु सजिलो छ, अर्को व्यक्ति मर्छ, अर्को व्यक्तिले दुःख पाउँछ, त्यसलाई गाह्रो पो भन्न सकिन्छ, तर त्यो अर्को व्यक्ति आफै भए नि, त्यो अर्को व्यक्ति आफै भए। त्यसैले मृगौला बचाउ अभियानबाट यो बारम्बार यही कुरा, यिनी कुराहरू तपाईँहरूलाई भनिरहनु पर्ने र मृगौलाको स्थिति कस्तो छ है भनेर बुझ्नुहोस् भनेर भन्नुपर्ने कारण के हो? किनभने मृगौला रोग बढिरहेको छ, संसारभरिमा बढिरहेको छ। मृगौला रोगको कारणले मृत्यु वरण गर्ने जुन एउटा सूचाङ्क छ नि, भनेपछि यदि अगाडि मृगौला रोगको कारणले मृत्यु वरण गर्नेहरूको क्रम संख्या 19-20 हुन्थ्यो भने अहिले 12 आइसक्यो, 19-20 तल थियो, 12 आइसक्यो। अब भनिन्छ यही तरिकाले यो सूचाङ्क मृगौला रोगको कारणले मृत्यु वरण गर्ने क्रम अझ बढ्दै गएर आजको 18-20 वर्षमा 5 तहमा पुग्न सक्छ, 5 तहमा पुग्ने अनुमान गरिएको छ। सोध्नुहोस् त डायलिसिस गराउन कति खर्च छ, मृगौला प्रत्यारोपण गर्न कति जटिलता छ, र डायलिसिस र मृगौला प्रत्यारोपण गर्न कति धेरै सरकारी धन खर्च गर्नु परेको छ। अब हामी घट्ने होइन, मृगौला रोग घट्ने होइन, संसारभरि मृगौला रोग बढ्ने कुरा गरिरहेका छौँ। घटाउने कसरी, स्वस्थ हुने कसरी? अब यो कसैले अर्थी उपदेश दिएर हुनेवाला छैन, हरेक व्यक्तिले आफ्नो मृगौलाको जिम्मेवारी आफै लिनुपर्नेछ। अब मृगौलाको जिम्मेवारी लिने भनेर कहीँ गएर सही छाप गरेर मैले जिम्मेवारी लिएँ भन्ने होइन, हरेक व्यक्तिभित्र भएको मृगौला स्वस्थ राख्ने जिम्मेवारी कसको? त्यही व्यक्तिको। आजसम्म हामीले यो बुझेका छैनौँ।

एकातर्फबाट हामी आफूलाई असाध्य बुद्धिमान भन्ठान्छौ, पढेका छौ, शिक्षित छौ, थाहा छ, बुद्धिमान भन्छौ। बुद्धिमान हो होइन भन्ने कुरा भन्ने कि त्यो व्यवहारमा हेर्ने, व्यवहारमा गर्दाखेरि गरिएका कुराहरू चाहिँ अस्वस्थ तरिकाले जीवन शैली अपनाउने, पानी पनि नपिउने, व्यायाम पनि नगर्ने, समयमा पनि नसुत्ने, खाना के खाने के नखाने ख्यालै नगर्ने, जतिखेर मन लाग्यो त्यतिखेर खाइदिने र आफ्नो शरीरमा भएको उच्च रक्तचाप र मधुमेहको व्यवस्था गर्ने, चुरोट खैनी जाँड रक्सी पाए नछोड्ने, समय समयमा पेन किलर दुखाई कम गर्ने औषधिहरू खान पनि नछोड्ने, अनि सबै कुरा भद्रगोल राख्ने, अनि शरीर चाहिँ स्वस्थ रहोस्, त्यहाँ सबै सन्तुलनमा रहोस्, कुनै कुरा पनि बढेको नभेटियोस्, चाहे रक्तचाप होस्, चाहे मधुमेह होस्, चाहे सुगर नै किन होस्, थाइरोइड नहोस्, तौल नबढोस्, खाना पचोस्, निन्द्रा लागोस्, हिँड्न सकियोस्, काम गर्न सकियोस्, सबै कुरा गर्न सकियोस्, तर स्वतस्फूर्त मैले केही नगरिकनै भइहालोस्, प्रकृतिमा यो हुँदो रहन्छ। प्रकृतिमा तपाईले ताली बजाउनुहुन्छ, हातमा ताली बजाउनुहुन्छ, ताली बजेको सुन्नुहुन्छ, तपाईले काम गर्नुहुन्छ, काम हुन्छ, तपाईले पढ्नुहुन्छ, पढेको कुरा आउँछ, तपाईले जाँच दिनुहुन्छ, पढेर जाँच दिनुहुन्छ, जाँच पास गर्नुहुन्छ, सबै कुरा केही कुरा गरेपछि मात्रै आउँदो रहेछ। स्वास्थ्य चाहिँ हामी के सोच्छौ भने यो स्वत हुनुपर्ने, स्वत हामी स्वस्थ हुनुपर्ने, हामीले जे जस्तो सुकै गरे पनि स्वस्थ जन्मसिद्ध अधिकार, तर यो जन्मसिद्ध हुने अधिकार सबैलाई दिएको छ, तर जसले आफ्नो शरीरलाई हेरेर जीवन शैली त्यस अनुसार बाँच्न सिक्यो उसले यो जीवनको परीक्षा पास गर्यो, नभए अन्य व्यक्तिहरू के गए, रोगी भए। हरेक व्यक्ति फरक छ, कसैलाई चुरोट खाँदा पनि केही बिग्रिँदैन, कसैलाई मासु खाँदा पनि केही बिग्रिँदैन, कसैले पानीको मात्रा कम गर्दा पनि फरक पर्दैन, कसैले व्यायाम नगर्दा पनि फरक पर्दैन, कति व्यायाम गर्ने व्यक्ति रोगी छन्, कति खाना बार्ने व्यक्ति रोगी छन्। भनेपछि यी सबै कुराहरू कस्तो देखिन्छ भने हामी प्रत्येक व्यक्ति फरक छौ, प्रत्येक व्यक्ति फरक छौ, फरक यो मानेमा छौ, कसैलाई केही मिठो लाग्छ, कसैलाई केही मिठो लाग्दैन, कसैलाई व्यायाम गर्न सरल छ, कसैलाई मर्निङ वाक हिँड्न, साँझ हिँड्न सजिलो छ, आधी घण्टा 45 एक घण्टा हिँड्नु भनेको सरल छ, कसको लागि महाभारत छ, कतिलाई साग सब्जी तरकारी दाल गेडागुडी फलफुल खान सहज छ, कति व्यक्तिको लागि उफो साग सब्जी पनि कहीँ खान सकिन्छ र हामी प्रत्येक व्यक्ति फरक फरक छौ, प्रत्येक व्यक्तिको मृगौला फरक फरक छ, प्रत्येक व्यक्तिको मृगौलामा भएका काम गर्ने नेफ्रोन इकाइको संख्या कति छ कति छ। सामान्यतया स्वस्थ व्यक्तिको मृगौलामा 10 लाख भन्दा बढी नेफ्रोन हुनुपर्छ, तर त्यो कुनै ग्यारेन्टी छैन, बुढो हुँदै गएपछि 30 वर्षपछि बुढो हुँदै गएपछि त्यो नेफ्रोनको संख्या घट्छ, यतापट्ट नेफ्रोनको संख्या बुढेसकालले झारिदिन्छ भने अर्को

एकतर्फ हाम्रो शरीरमा भएका रोगहरूले पनि त्यो नेफ्रोनको संख्या झार्छन् र हाम्रो खानपान जीवन शैलीले पनि त्यो बढी नेफ्रोन घटाउन मद्दत गर्छ। बढाउन मद्दत गर्ने कुरा केही पनि छैन, तर हाम्रो जीवनशैली ठिक भयो भने त्यो बिग्रने क्रम, त्यो बुढो हुने क्रम रोकिन्छ, ढिला हुन्छ। र त्यो मान्छे बुढेसकालसम्म बाँचिरहँदा पनि उसलाई समस्या केही पनि पर्दैन। तर हामीले मृगौलाको बारेमा कुरा गर्दै जाँदा जीवन शैली, खान पान, होइन आहार विहार विचारको बारेमा कुरा नगरिकन हामी उम्किन पाउँदैनौ। के खानुहुन्छ, के गर्नुहुन्छ र के सोध्नुहुन्छ। त्यसैले मृगौला बचाऊ अभियानको तर्फबाट यहाँलाई प्रश्न, तपाईँको मृगौला स्वस्थ छ? थाहा छैन अनि जाँच्नु पर्दैन? नजाँचिकन कहिलेसम्म बस्नुहुन्छ? त्यति बेलासम्म बस्ने जबसम्म लक्षण आउँदैन, लक्षण आएपछि डाक्टरका गएर उपचार गर्ने, डायलिसिस गर्ने, प्रत्यारोपण गर्ने, नसके मर्ने, यो अमूल्य जीवन फेरि पाइन्छ पाइँदैन? यो अमूल्य जीवनलाई गुमाउन, दुःख पाउन हाम्रो तर्फबाट स्वास्थ्य प्रति व्यवस्था किन गर्ने? त्यसैले आफू स्वस्थ रहन, मृगौला स्वस्थ राख्न, आफू आफन्त आफ्ना परिवार छिमेकी सबैलाई स्वस्थ राख्न मृगौला बचाऊ अभियानको तर्फबाट मृगौला स्वस्थ राख्न आफ्नो गाउँ ठाउँमा सबतिर मृगौला बचाऊ अभियानको सहायता लिएर सामान्य स्वास्थ्य परीक्षण, त्यसमा पनि पिसाब जाँच गर्ने, यो काममा हामी सबै जुटौं भन्ने अनुरोध गर्दै आजको यो कार्यक्रमबाट म डाक्टर ऋषि कुमार काफ्ले मृगौला बचाऊ अभियानको सबै परिवारको तर्फबाट यहाँलाई धन्यवाद दिँदै यहाँले सुन्नु भएको यो अमूल्य समयबाट स्वास्थ्य लाभ गर्नुहोस् भन्ने अनुरोध गर्दै जसले जुन जुन एफएमबाट जहाँ जहाँ जसरी मदत गरेर यो आवाज तपाईँहरूसँग पुर्याइदिनु भएको छ उहाँहरूप्रति एक पटक फेरि मृगौला बचाऊ अभियानको तर्फबाट आभार व्यक्त गर्दै बिदा हुन्छु। नमस्कार।

0: now it like pro rasita pop from 2 and 4 sa yasma hamro patro
1: nepal ma sarvadhik download garieko hamro patro app tapai ka lagi sadhai sajilo sabai sajilo tapai pani download garnu ho kinaki yasma sabai cha
2: ghar ghar ani grihini ko sath hulas le banaudai cha pariwar ek sath
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
3: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
4: हुलासले बनाउँदैछ परिवार एक साथ
5: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा
6: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्
5: डाक्टरद्वारा दिइने सेवाहरू
6: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डराउने हातखुट्टा झमझम गर्ने वा पोल्ने काम्ने बेहोस हुने धेरै रक्सी खाने लागु पदार्थ सेवन गर्ने जिउ दुख्ने निद्रा र भोक नलाग्ने यौन इच्छामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि
5: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा
6: सम्पर्क मोबाइल नम्बर 9858744722 9858735060 सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
3: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
5: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
13: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
14: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
11: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
3: इन्डोस्कोपी सेवा
11: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराई दाङ, फोन नम्बर 082-585-734 र 082-585-138।
15: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
16: विशेषज्ञ डाक्टरी सेवाहरू:
15: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुगिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकचाक तथा उपचार सेवा,
16: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकचाक तथा उपचार सेवा,
3: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
16: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
15: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-229-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
6: हाट जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
14: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामी को चेक जांच तथा उपचार सेवा।
2: फोन बाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: संपर्क सुवर्ण मेडिकल हल होराही 14 आर्मी रोड। संपर्क फोन नंबर 082-561-6694। संपर्क मोबाइल नंबर 98578-30145, 98478-30153 र 98649-41944।
17: सूर्य को विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिंग, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
14: वरिष्ठ मुटु बात र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
18: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
14: डाक्टरद्वारा दिइने सेवाहरू:
18: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
14: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
18: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
14: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
18: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
19: बिरामी जाँच्ने मिति यही असार 13 गते शनिबार, समय बिहान 9 बजेदेखि।
14: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
19: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।
20: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
21: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
20: हाम्रा विशेषताहरू:
21: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
20: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
21: शान्त तथा पारिवारिक वातावरण भएको,
20: स्टेडियम, प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
21: तिहार सुसारको राम्रो व्यवस्था भएको,
20: योग्य शिक्षकहरूद्वारा अध्ययन गराइने,
21: घरको जस्तै माया पाउने,
22: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
23: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
22: सम्पर्क फोन नम्बर 082-563-387, सम्पर्क मोबाइल नम्बर 98-669-86303 र 98-662-25183।
14: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
24: होइन, कसलाई के भयो?
0: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
4: कहाँ नेपालगञ्ज दौडाउन लागेको, हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
0: ल ल एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान समय र पैसा बर्बाद भएको।
4: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू, बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
0: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ, सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255।
7: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
8: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान, सम्पर्क फोन नम्बर 0825-90-829, सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
24: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
25: हाम्रा सेवाहरू
24: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
25: छाती दम निमोनिया खोकी छेरो
24: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
25: मधुमेह सुगर मृगौला रोग पिसाब
24: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
25: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू
24: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
25: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
24: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
25: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
24: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
25: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
24: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
25: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
24: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
25: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
7: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 0825-60-196 र मोबाइल नम्बर 98-478-26-001
26: होइन के भयो दाई किन झोक्रे आएर बस्नु भएको
27: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
26: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
27: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
26: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
27: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98-578-34-910
26: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
7: होइन माइला लखर लखर कहाँ हिँडिस
26: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
7: अरे केटा उमेर जो जाँग छँदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
26: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाऊ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यही बाटो गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
26: ल ल काका गइहाले म
27: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
27: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877141।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FMबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन आजदेखि चितवनमा शुरू। जनताले दिएको जनमत खेर नफाल्न दलहरूको रासोपालाई सुझाव।
1: हुलाकी सड़क विस्तारका लागि 500 भन्दा बढ़ी रूख कटान गरिने। संविधान संशोधनका लागि नागरिक समाज दाङद्वारा पेश गर्ने सुझावका लागि छलफल।
0: दाङ प्रहरीद्वारा अवैध 6 नाल भरूवा बन्दुक बरामद। नदीजन्य पदार्थ उत्खनन गर्ने 7 ट्र्याक्टर प्रहरी कार्यवाहीमा।
1: र आज अन्तर्राष्ट्रिय योग दिवस, दाङ सहित देशभर विभिन्न कार्यक्रम गरी मनाइयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन चितवनमा शुरू भएको छ। रासोपा सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाहले घण्टी बजाएर संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेबाट नेता प्रदीप गेवाली, नेकपाबाट नेता वर्षमान पुन र रापरबाट अध्यक्ष राजेन्द्र लिङदेन सहभागी हुनुभएको छ। यस्तै पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई पनि उद्घाटन समारोहमा सहभागी बन्नु भएको छ। स्थापनाको 4 वर्षमै झण्डै 2/3 बहुमतका साथ सत्ताको नेतृत्व गर्ने, जनमत पाएको रासोपाको नीति र नेतृत्व परिष्कृत गर्ने महाधिवेशन भएकाले यसलाई महत्वका साथ हेरिएको छ। महाधिवेशनमा सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी र अहिलेको सरकार लोकल गाड़ी जस्तो नभएर एक्सप्रेस गाड़ी भएको भन्दै गन्तव्यमा नपुग्दै नरोकिने बताउनुभयो। अहिलेको सरकार कुरा भन्दा काममा विश्वास गर्ने भएका कारण जिना मसिना कुरामा नअल्झिने बताउनुभयो।
2: विभिन्न सल्लाह दिनुभएको छ, शुभकामना दिनुभएको छ, सुझावहरू पनि दिनुभएको छ, चिन्ता पनि लिनुभएको छ। सरकार भनेको त गाडी जस्तो हो, गाडीमा एक्सिलेटर मात्र होइन, ब्रेक हुन्छ, ब्रेक पनि लाउनुपर्छ भनेर चिन्ता पनि मान्नुभयो। त्यस्तो चिन्ता चाहिँ लोकल रोडहरूमा हिँड्दाखेरि गाडी सिधा गइराख्दाखेरि कहिले लेफ्टबाट गाडी आउँछ, कहिले राइटबाट मान्छेहरू आउँछ, तर हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन, हाम्रो एक्सप्रेस वेमा हिँडेको गाडी हो। गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ, गन्तव्यमा पुग्नुभन्दा अगाडि ब्रेक लाउन जरुरी हुँदैन, र हाम्रो गाडी अनियन्त्रित पनि छैन, वातावरण पनि मिलेर गएको छ। त्यही भएर हाम्रो पार्टीप्रति, हाम्रो सरकारप्रति जुन चिन्ता लिनु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। चिन्ता लिनु राम्रो कुरा हो। जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनु भएको छ। हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको, र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। यो हावा जस्तो कहिले लेफ्ट राइट उत्तर दक्षिण पूर्व पश्चिम बग्दैन। त्यही भएर चिन्ता लिनु हुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई दिइराख्नु होला, हामीलाई मार्गदर्शन दिइराख्नु होला। मेरो एकजना अनन्य मित्र, उहाँ अहिले हुनुहुन्न, उहाँले सधैँ भन्नुहुन्थ्यो मलाई, मैले म्युजिक गर्दाखेरि मालिन स्पटलाइटमा आउन सहज हुन्छ तर त्यो स्पटलाइटलाई मेन्टेन गर्न गाह्रो हुन्छ सधैँ, त्यस्तै चिन्ता आज यहाँ हाम्रा आदरणीय नेतागणले पनि लिनु भएको छ। त्यो स्पटलाइटमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ, DTI आएको छ, यो मेन्टेन गर्न गाह्रो हुन्छ। तर यहाँहरू सबैलाई म के भन्न चाहन्छु भने हामीले स्पटलाइटमा हामीले ल्याएको होइन, जनतालाई ल्याएको, र जनता सधैँ स्पटलाइटमा थियो, स्पटलाइटमा छ, स्पटलाइटमै रहन्छ। हामीले दिएको प्रकाश नेतालाई दिएको प्रकाश होइन, हाम्रो सूर्य नेताप्रति मात्रै चम्किँदैन, हाम्रो सूर्यले जनतालाई प्रकाशित गर्छ। त्यही भएर यो जनता सधैँ अगाडि नै रहन्छ।
1: त्यसै गरी नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले रासोपाले पाएको असाधारण परिणामको प्रशंसा गर्दै त्यसको सम्मान गर्दै जनताको जनमतलाई देशको विकासका लागि लगाउन आग्रह गर्नुभयो। यसअघि पनि 2 पटक नेपाली जनताले दिएको जनमतको सम्मान गर्न नसक्दा देशले दुर्गति भोग्नु परेको स्मरण गर्दै अबको जनमतलाई खेर नफाल्न पनि उहाँले आग्रह गर्नुभयो।
3: नेपाल राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको यो जनमत असाधारण छ। यसमा 2 वर्ष इतिहासमा 3-4 पटक यस्तै खालको जनमत बाँकी रहेको समयमा यस्तै खालको जनमत करिब 3-4 पटक नेपालका राजनीतिक दलहरूले प्राप्त गरे तर हरेक पटक त्यो जनमत दुर्घटनामा पर्यो. किनभने एउटा जुन राजनीतिक दलले त्यो जनमत प्राप्त गर्यो त्यो राजनीतिक दलको नेताहरूको अहंकारको बीचमा टक्करा भयो, व्यक्तिहरूको बीचमा टक्करा भयो, जसको कारणले दुर्घटना भयो. अर्को जनमत प्राप्त गरिसके पछाडि जनमतलाई यसरी बुझ दियो कि यो जनमतले मलाई शक्ति दियो, त्यो शक्तिको सीमा अनुसार त्यसले सरकारको उमान हामीलाई चढायो, जसले गर्दा हामी असुविधा शान्तिको व्यवहार गर्न थाल्यौँ, जसको कारणले गर्दा जनमत दुर्घटनामा पर्यो. म काममा गर्छु राष्ट्रिय स्वतन्त्र पार्टीले दुवै अवस्थाको सामना गर्नु नपरोस् र म शुभेच्छा पनि व्यक्त गर्छु. तपाईँलाई लाग्न सक्छ काङ्ग्रेसको एउटा सदस्य आएर राष्ट्रिय स्वतन्त्र पार्टीले शुभकामना किन दिए, तर दुईटा कारण. पहिलो कारण इतिहासले यो पनि बताएको छ जुन जुन बेला जनमत प्राप्त गरेका पार्टीहरू दुर्घटनामा परे आफूलाई सम्हाल्न सकेनन् त्यो बेलामा पहिलो सिकार त्यो पार्टी भयो, तर त्यो पार्टी मात्र भएन सँगै रहेका अरू पार्टीहरू पनि त्यसको शिकार भयो. प्रणाली भयो, डेमोक्रेसी भयो, सबैभन्दा बढी नेपाली नागरिकहरू भयो, हाम्रो अधिकार उठित भयो, हाम्रो वर्षौँ खेर गयो, हाम्रो जेनेरेसन त्यो जेनेरेसन हाम्रो खेर गयो. यो असफलतालाई नेपालले के गर्नु हुँदैन, त्यस कारणले गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको यो सफलता स्थिरताका निम्ति सही ढङ्गले अगाडि बढोस् भन्ने नेपाली कांग्रेस पार्टीको तर्फबाट म मनैबाट शुभकामना व्यक्त गर्दछु.
1: पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार नीतिमा पार्टीको संगठनात्मक र वैचारिक प्रतिवेदन प्रस्तुत हुने, अनुशासन आयोगको प्रतिवेदन र पार्टी सभापतिको राजनीतिक प्रतिवेदनमा छलफल हुनेछ. तीन दिने महाधिवेशनले पार्टीको अहिलेको तदर्थ केन्द्रीय समितिबाट निर्वाचित केन्द्रीय समिति बनाउनेछ. यस महाधिवेशनपछि पार्टी एक तहमा परिपक्व भएको ठहरनेछ. महाधिवेशनमा 4,200 जना भन्दा धेरै प्रतिनिधि सहभागी हुने राजसुपाले बताएको छ. महाधिवेशनमा गर्न लागेको प्रस्तावमा केन्द्रीय समितिमा 151 जना निर्वाचित हुने र 7 जना प्रदेश सभापति पदेन सदस्य हुने उल्लेख छ. महाधिवेशनमा दुई चरणको मतदान प्रक्रिया हुनेछ. पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरू चयन हुने तथा दोस्रो चरणमा निर्वाचित केन्द्रीय सदस्यहरू मध्येबाट पदाधिकारी चुनाव हुने राजसभाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभएको छ. उहाँका अनुसार मतदानका लागि 80 विद्युतीय मेसिन प्रयोग गरिनेछ र देश बाहिर रहेका राजसभाका प्रतिनिधिहरूले मोबाइल एपमा मतदान गर्न पाउनेछन्. भोलिदेखि चुनावको प्रक्रिया शुरू भएर पर्सि मतदान हुनेछ.
0: दाङको देउखुरी क्षेत्रमा हुलाकी सड़क विस्तार प्रक्रिया अघि बढ़ेको छ. राजपुर गाउँपालिकाको गंगदीदेखि दाङ र बाँके जिल्लाको सीमा क्षेत्र हाडबासम्मको 22 किलोमिटर सड़क विस्तारका लागि आवश्यक बजेट सुनिश्चित भएसँगै सड़क विस्तारको प्रक्रिया शुरू भएको हो. हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगंज बाँकेका प्रमुख लीला बहादुर भण्डारीले सड़क विस्तारका लागि करिब 3 अर्ब रूपियाँको स्रोत व्यवस्थापन भएसँगै हुलाकी सड़क अन्तर्गत दाङमा बाँकी रहेको सड़क विस्तारको काम शुरू भएको जानकारी दिनुभयो. कार्यालय प्रमुख भण्डारीका अनुसार सड़क विस्तारका लागि ठेक्का प्रक्रियासँगै सड़क सीमाभित्र पर्ने रूख कटानका लागि आवश्यक स्वीकृति लिने कार्य भइरहेको छ. गंगदीदेखि हाडबासम्मको सड़क विस्तारका क्रममा प्रारम्भिक सर्वेक्षण अनुसार सड़क सीमाभित्र पर्ने 530-40 रूख कटान गर्नुपर्ने देखिएको छ. त्यसका लागि सम्बन्धित वन कार्यालय मार्फत रूख गणना र चिन्ह लगाउने कामका लागि स्वीकृति लिने काम भइरहेकाले 1-2 दिनमा रूख गणना र सड़क क्षेत्रमा पर्ने कटान गर्नुपर्ने रूखमा चिन्ह लगाउने काम शुरू हुनेछ. गणनासँगै चिन्ह लगाउने काम सकिएपछि सब डिभिजन कार्यालय गंगदीले, डिभिजन वन कार्यालय लमही, डिभिजन वन कार्यालयले प्रदेश र संघीय वन मन्त्रालयबाट स्वीकृति लिएर रूख कटानको काम अघि बढ़ाइनेछ. उक्त सड़क खण्ड अन्तर्गत 8 सामुदायिक वन क्षेत्रभित्र पर्ने भएकाले वन सम्बन्धी आवश्यक प्रक्रिया पूरा गर्न समन्वय भइरहेको आयोजनाले जनाएको छ. असार मसान्तभित्र ठेक्का आह्वान गर्ने र आगामी आर्थिक वर्षको असोज महिनादेखि सड़क विस्तारको काम शुरू गर्ने तयारी भइरहेको प्रमुख भण्डारीले बताउनुभयो.
1: नेपाल सरकारले गर्न लागेको संविधान संशोधनका लागि नागरिक समाज दाङले पेश गर्ने सुझावका लागि छलफल गरेको छ। नागरिक समाज दाङका संयोजक निमबहादुर थापाको अध्यक्षतामा आज बसेको नागरिक समाज दाङको बैठकमा संविधान संशोधनका लागि सुझाव पेश गर्न गठित पदम वैदिक नेतृत्वको कार्यदलले तयार पारेको सुझावमाथि छलफल गरेको हो। त्यसैगरी बैठकले संजीवनी शिक्षण अस्पतालले प्रदान गर्दै गरेको स्वास्थ्य सेवाको अनुगमन गर्ने बरसातको समय शुरू हुने लागेकाले किसानलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराउन सरकारसँग माग गर्ने वर्षातका समयमा हुन सक्ने विपदको पूर्व तयारीमा सरकारले आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ। त्यसैगरी बैठकले सामाजिक क्षेत्रमा सहयोग पुर्याउँदै आएका सामाजिक संघ संस्थाका लागि बजेट विनियोजन गर्न तीनै तहका सरकारसँग माग गर्ने र नागरिक समाजको सदस्यमा दान बहादुर केसी र पदम बहादुर पाण्डेलाई सदस्यता प्रदान गर्ने निर्णय गरेको नागरिक समाज दाङका सचिव नारायण प्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ।
0: दाङ प्रहरीले अवैध 6 नाल भरुवा बन्दुक र सोमा प्रयोग हुने सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डाक्टर हेम बहादुर केसीका अनुसार घोराई उपमहानगरपालिका एक माले चल्ली कोट सामुदायिक वनको झाडीमा लुकाइराखेको अवस्थामा प्रहरीले उक्त भरुवा बन्दुक बरामद गरेको हो। प्रहरी चौकी रामपुर दाङबाट खटिएको प्रहरी टोलीले उक्त सामुदायिक वनको झाड़ीमा अवैध भरुवा बन्दुक र सोमा प्रयोग हुने 400 ग्राम बारूद 33 वटा केप र फलामको गोली 13 वटा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी केसीले जानकारी दिनुभयो। बरामद भएका ती बन्दुक र त्यसमा प्रयोग गरिने सामान बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: दाङ प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ सर्वसारमा संलग्न 7 ट्याक्टर नियन्त्रणमा लिई कार्यवाही गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले ढुङ्गा बालुवा र गिट्टी अवैध रूपमा ढुवानी गरिरहेका 7 ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। असार 1 गतेदेखि 5 गतेसम्म जिल्लाका विभिन्न स्थानमा निगरानी तथा अनुगमनका क्रममा उक्त ट्याक्टर नियन्त्रणमा लिई कार्यवाही गरेको उहाँले बताउनुभयो। उहाँका अनुसार नियन्त्रणमा लिएका सवारी साधनलाई आवश्यक कार्यवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ। कार्यवाहीपछि ती ट्याक्टरमाथि कुल 1,45,809 रूपियाँ जरिवाना गरिएको सूचना अधिकारी डाक्टर केसीले बताउनुभयो। जरिवाना रकम असुल गरी कानूनी प्रक्रिया पूरा भएपछि सवारी साधन सम्बन्धित व्यक्तिको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ। प्रहरीले प्राकृतिक स्रोत तथा नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसार पसार नियन्त्रणका लागि अनुगमन र कार्यवाहीलाई निरन्तरता दिने उहाँले जानकारी दिनुभएको छ।
0: स्वस्थ वृद्ध अवस्थाका लागि योग भन्ने नारा सहित आज अन्तर्राष्ट्रिय योग दिवस दाङसहित देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। हरेक वर्ष जून 21 तारीकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइन्छ। राष्ट्र संघ महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जून 21 देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्र संघको 69 महासभामा गरेको योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न गरेको प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत राष्ट्रसंघका स्थायी सदस्य राष्ट्रहरूले समर्थन गरेका थिए। नेपालमा 2036 साल माघ 1 गते सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो। नेपाल संस्कृत विश्वविद्यालयमा 6 महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ। त्यसै गरी त्रिभुवन विश्वविद्यालयमा संस्कृत केन्द्रीय विभाग अन्तर्गत योग विषयको अध्ययन तथा अध्यापन शुरू भइसकेको छ। यसअघि 2036 सालदेखि उत्तरायण शुरू हुने दिन पारेर नेपालमा डाक्टर हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाहरूको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो। सरकारले माघ 1 गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको छ। अहिले नेपालमा माघ 1 गते राष्ट्रिय र जून 21 गतेका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ, जसका कारण पछिल्लो समय नेपालमा पनि योगको राम्रो प्रचार प्रसार भइरहेको छ।
1: तुलसीपुर एघार अन्तर्गत उरहरी डबोरा बेल्टाकुरा मतिपुर सुकुरा सड़क आलोपत्री गर्न 4,35,00,000 बजेट सुनिश्चित भएको छ। लुम्बिनी प्रदेश सरकारको सम्पूरक योजना अन्तर्गत बहुवर्षीय योजनाको रूपमा उक्त सड़क स्तर उन्नति तथा कालोपत्री गर्न बजेट सुनिश्चित भएको हो। सड़क दुई वर्षभित्र स्तर उन्नति गरिनेछ। योजना अनुसार कुल लागतको 40% बजेट लुम्बिनी प्रदेश सरकारले र 60% बजेट तुलसीपुर उपमहानगरपालिकाले व्यवस्थापन गर्ने भएको छ। वडा अध्यक्ष मानबहादुर रावतले सड़क कालोपत्री भएपछि स्थानीयवासीको आवाज जावत सहज हुनुका साथै कृषि उत्पादनको ढुवानी व्यापारिक गतिविधि तथा ग्रामीण क्षेत्रको समग्र विकासमा टेवा पुग्ने बताउनुभयो। उहाँले बजेट सुनिश्चितताका लागि तुलसीपुर उपमहानगरपालिकाको नगर प्रमुख टीकाराम खड्का लुम्बिनी प्रदेश सरकार तथा भौतिक पूर्वाधार विकास मन्त्रालय प्रति आभार व्यक्त गर्नुभएको छ। यसअघि पनि तुलसीपुर एघारमा विभिन्न विकास आयोजनाका लागि उल्लेखीय बजेट व्यवस्थापन गरिएको छ। ऐतिहासिक दंगीशरण थारू राजाको दरबार संरक्षण तथा विकास क्वाङ खोलामा पुल निर्माणका लागि 13 करोड़ रूपियाँ भन्दा बढ़ी बजेट सुनिश्चित भइसकेको छ।
0: पश्चिम दाङ तथा कर्णाली प्रदेशका विभिन्न जिल्लालाई प्युठानमा अवस्थित ऐतिहासिक एवं प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारीसँग जोड्न र यसको धार्मिक महत्वलाई बढ़ावा दिन बिजौरीमा मूल प्रवेशद्वार निर्माण गरिएको छ। तुलसीपुर उपमहानगरपालिका वड़ा नम्बर 19 बिजौरी र बिजौरी उद्योग वाणिज्य संघको संयुक्त लगानीमा तथा व्यवस्थापनमा प्रवेशद्वारको निर्माण गरिएको हो। नवनिर्मित प्रवेशद्वारले दाङ रोल्पा र प्युठानलाई यातायात सञ्जालसँगै धार्मिक पर्यटनको सूत्रमा बाँध्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेशमीराज खड्काका अनुसार तुलसीपुर उपमहानगरपालिका 19 नम्बर ओडा स्थित बिजौरीबाट शुरू भई रोल्पा जिल्लाको रुङ्टीगढ़ी गाउँपालिकाको होलेरी बजार हुँदै स्वर्गद्वारीसम्म पुग्ने यो सड़क खण्डको कुल दूरी 55 किलोमिटर रहेको छ। स्वर्गद्वारीका प्रणेता स्वर्गद्वारी प्रभु महाराज गुरू महाराज नारायण गौतम खत्रीको जन्मस्थल रोल्पाको रुङ्टी र उहाँको तपोभूमि प्युठानको स्वर्गद्वारी दुवै क्षेत्रको ऐतिहासिक पहिचान र गरिमालाई उजागर गर्न यो प्रवेशद्वार स्थापना गरिएको अध्यक्ष खड्काले बताउनुभयो।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। अमेरिका र इरान बीच स्विजरल्याण्डमा उच्चस्तरीय शान्ति वार्ता शुरू हुन लाग्दा मध्य पूर्वको रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्गको अवस्थाबारे दुवै देशबीच तीव्र विवाद देखिएको छ। इरानले इजरायली आक्रमणको विरोधमा जलमार्ग बन्द गरिएको दावी गरे पनि अमेरिकाले त्यसलाई अस्वीकार गर्दै व्यापारिक जहाजहरू निरन्तर आवाजावतमा गरिरहेको जनाएको छ। रोयटर्सका अनुसार आज देखि स्विजरल्याण्डमा अमेरिका इरान उच्चस्तरीय प्रतिनिधि मण्डल बीच वार्ता भएको छ। इरानी टोलीको नेतृत्व विदेश मन्त्री अब्बास अरागची र प्रमुख वार्ताकार मोहम्मद बागरे कालीबाफले गर्नुभएको छ भने अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्स सहित अन्य विशेष दूतहरू सहभागी छन्। शान्ति वार्तामा पाकिस्तानका प्रधानमन्त्री शहबाज र शरीफ र पाकिस्तानी सेना प्रमुख असिम मुनी पनि पुग्नु भएको छ। स्विजरल्याण्डमा हुन लागेको वार्तालाई अन्तर्राष्ट्रिय समुदायले निकै चासोका साथ हेरेका छन्।
0: मध्यपश्चिम खबरमा अब खेल खबर। घोराहीमा भएको प्रथम लुम्बिनी क्लासिक खुला राष्ट्रिय शारीरिक सुगठन तथा महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता 2083 दाङका माधव सुवेदी च्याम्पियन बनेका छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ओभरअलमा सुवेदी च्याम्पियन बन्न सफल भएका हुन्। च्याम्पियन बन्न सफल सुवेदीले नगद 1,00,000 रूपियाँ मेडल ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगिता अन्तर्गत विभिन्न तौर समूहका विजेता खेलाड़ीहरूलाई नगद पुरस्कार सहित सम्मान गरिएको छ। प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजना तथा लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघको व्यवस्थापनमा भएको प्रतियोगितामा 55 केजी तौल समूहमा रूपन्देहीका सुनिल आले प्रथम, दाङका सरोज कणेल द्वितीय तथा दाङकै अजय स्वर्णका तृतीय भए। त्यसै गरी 60 केजी तौल समूहमा नवलपरासीका रेशम राणा प्रथम, पाल्पाका अमृत गहतराज द्वितीय तथा बाँकेका करण कडिया तृतीय स्थान हासिल गर्न सफल भए। 65 केजी तौल समूहमा नवलपरासीका नमराज डुम्रे प्रथम, दाङका प्रतीक चौधरी द्वितीय र बाँकेका जगत राज महानौ तृतीय भएका छन्। प्रतियोगितामा 70 केजी तौल समूहमा दाङका माधव सुवेदी प्रथम, रूपन्देहीका नवीन शिरीष द्वितीय र मकवानपुर जिल्लाका राहुल शाह तृतीय भए। 75 केजी तौल समूहमा बाँकेका दिपेन्द्र बहादुर खत्री प्रथम, रूपन्देहीका दिनेश रिसाल द्वितीय तथा तनहुका शिशिर थापा मगर तृतीय स्थान सफल भएका छन्। त्यसै गरी 75 केजी माथिको तौल समूहमा रोल्पाका दीपक जङ रोका प्रथम, रूपन्देहीका कुशल प्रसाद गुरूङ द्वितीय र बागलुङका संजोग बुढा मगर तृतीय बने। प्रतियोगितामा प्रथम हुने खेलाड़ीलाई जनही 15,000, द्वितीय हुने खेलाड़ीलाई जनही 10,000, तृतीय हुने खेलाड़ीलाई जनही 5,000 रूपियाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। प्रदेश खेलकुद परिषद लुम्बेरीका सदस्य सचिव तिरन्दाज गौतमको अध्यक्षतामा भएको प्रतियोगितामा विजेता खेलाड़ीहरूलाई प्रतियोगिताका प्रमुख अतिथि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रत्न खत्री, घोराई उपमहानगरपालिकाका उपप्रमुख हुमा डीसी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन लगायतले अतिथि रेफ्रीहरूले नगद पुरस्कार सहित ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
1: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। आजको अधिकतम तापक्रम 37.6 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25.5 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घुराहीले जनाएको छ। अहिलेको हावाको गति 0.5 मीटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 47% रहेको मौसम कार्यालयकी प्रमुख श्रीया रिजालले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षकहरू फेरि एकपटक।
1: राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन आजदेखि चेतनमा शुरू, जनताले दिएको जनमत खेर नफाल्न दलहरूको राष्ट्रपतिलाई सुझाव।
0: हुलाकी सड़क विस्तारका लागि 500 भन्दा बढ़ी रूख कटान गरिने, संविधान संशोधनका लागि नागरिक समाज दाङद्वारा पेश गर्ने सुझावका लागि छलफल।
1: दाङ प्रहरीद्वारा अवैध 6 नाल भरूवा बन्दुक बरामद, नतिजन्य पदार्थ उत्खनन गर्ने 7 ट्रयाक्टर प्रहरी कार्यवाहीमा।
0: र आज अन्तर्राष्ट्रिय योग दिवस, दाङ सहित देशैभर विभिन्न कार्यक्रम गरी मनाइयो।
1: अवस्था अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी, प्राविधिक मित्र अमृता डाङ्गी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै म अमर क्षितिज
1: अनि म सुशीला ओली पनि विदा हुन्छौं।
0: नमस्कार।

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: हेलो पिंकी,
2: बोल दिन।
1: एलईडी टीवी किन्न नजाने?
2: जान्न।
1: फ्रिज डीप फ्रिज किन्न जाउन भने हैन?
2: जान्न।
1: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
2: जान्न।
1: किन?
2: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
1: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
2: पाइने भएर त जान लाग्यो नि।
1: हो र, कहाँ
2: भन्दिन के?
1: सत्ते भन्दिनौ।
2: आई लभ यू पिंकुली भनेको
1: हो। एसी कुलर पंखा फ्रिज डीप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
3: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: फोन नम्बर
2: 082562452
1: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
4: छोरिया दिनदिनै बढिरहेछ, कसैलाई केही मतलबै
5: छैन। मैले के पाउँछु?
3: स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र आइएम जित बहादुर।
5: जित बहादुर
6: कोही भी रिश्ता जब नया होता है ना, एक्साइटिंग होता है, क्योंकि वो नया होता है।
3: साथै स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमै भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र ककटेल 2।
6: गानिया सुन सुन के हम पक जात लेकिन प्यार
3: एक पटक अवश्य हेर्नुहोस्।
7: हामी जन्मदात नै सिकारी हुँ, सिकारी
8: पुरै टाइलेट मलाई चाहियो।
9: VFX सिनेमाज कुराही दश नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र रामना

0: Hello, from America, Waka Waka, Washington DC, George W. Bush, hello, hello, hello.
1: त्यसैगरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
5: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नजुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
8: सम्पर्क फोन नम्बर 0825902222।
2: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
9: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
10: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
9: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
10: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
9: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
11: सीता के भयो तिमीलाई, घुम्सेर बसेछु?
12: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
11: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
12: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
13: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
14: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
13: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
15: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराहीदाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराहीदाङमा खुल्यो।
16: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
15: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
16: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
15: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
16: छालामा दागहरू आउने, कपाल झर्ने,
15: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
16: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
15: बारम्बार गर्भपतन भएमा,
16: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
15: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
16: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
15: बिना कारण शरीरको तौल घटेमा,
16: ढाड दुखेमा, कम्मर दुखेमा,
15: गाउट तथा युरिक एसिडको समस्या।

0: ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालोतर्फ घोराही दाङमा
1: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
1: फोन नम्बर 0825916077
0: मोबाइल नम्बर 98578343 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
1: भर्ना खुल्यो
2: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
1: कार्यक्रमहरू
2: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे
3: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना
4: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ
5: फोन नम्बर 0825562601 98578353990 98578313684 98512328328
2: र 98578337255
6: आवाज पश्चिम नेपालको आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

0: नमस्कार, अनि हार्दिक स्वागत छ कार्यक्रम मध्यपश्चिम बहसमा। प्रविधि रन्मका प्राविधिक मित्र अमृता डाङ्गी सँगै म कमल ओलीको। श्रोता मित्र, तपाईँ टुला सुन्दै हुनुहुन्छ आवाज हिमको आवाज, पश्चिम नेपालको आवाज, रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम मध्यपश्चिम बहस। र तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा www.radioempi.org लगइन गरे पनि संसारभरिकै साथ सुन्न सकिन्छ। साथै मोबाइल एप्लिकेशनमा आरएमपी डाउनलोड गरे पनि सुन्न सकिन्छ। हामी तपाईँहरूकै कार्यक्रम मध्यपश्चिम बहस लिएर प्रत्येक साताको आइतबार बेलुकी 36 बजेदेखि 7 बजेसम्म उपस्थित हुने गर्दछौ। एक साताको पर्खाइपछि फेरि पनि आज तपाईँहरूकै रेडियो सेटमा उपस्थित भएका छौ। यस कार्यक्रममा एकजना अतिथिसँग फरक विषय र फरक सन्दर्भमा बहस गर्ने गर्छौ र बहसका लागि आज हामीसँग हुनुहुन्छ शिखर इन्सुरेन्स कम्पनी लिमिटेड लुम्बिनी प्रदेशका प्रमुख, त्यसै गरी त्रिभुवन नगर जेसिसको पूर्व अध्यक्ष र नेपाल जेसिस 2026 को राष्ट्रिय प्रकरण निर्देशक समेत रहनुभएका रवि किरण केसी हुनुहुन्छ। आज हामीले यहाँसँग खास गरी कुरा जोड्नेछौ शिखर इन्सुरेन्सको प्रदेश प्रमुखको रूपमा तपाईँका मुख्य प्राथमिकताहरू के हुन्, त्यसै गरी यस प्रदेशमा कम्पनीको वर्तमान अवस्था र बजार हिस्सा कस्तो रहेको छ। त्यसै गरी त्रिभुवन नगर जेसिसको तपाईँ अध्यक्ष भइसकेको मान्छे र अहिले चाहिँ 2026 को राष्ट्रिय प्रकरण निर्देशक भइरहँदाखेरि यहाँले गर्नुपर्ने यहाँका भूमिकाहरू के कस्ता रहेका छन्, यी लगायत विविध विषयमा केन्द्रित रहेर आज हामीले यहाँसँग कुराकानी जोड्नेछौ। सर्वप्रथम त शिखर इन्सुरेन्स कम्पनी लिमिटेड लुम्बिनी प्रदेशका प्रमुख, त्रिभुवन नगर जेसिसको पूर्व अध्यक्ष, नेपाल जेसिस 2026 को राष्ट्रिय प्रकरण निर्देशन, रवि किरण केसीज्यूलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद कमल सर।
0: हजुर, आजभोलिका दिनचर्या चाहिँ यहाँका के कसरी बितिरहेका छन्?
1: सर्वप्रथम मलाई यस रेडियो मध्यपश्चिममा बोलाएर आफ्ना केही विचारहरू राख्ने अवसर प्रदान गर्नुभएकोमा
0: हजुर
1: म कमल सर तथा रेडियो मध्यपश्चिम परिवारलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अहिलेको दिनचर्या म आफू संलग्न भएको पेसा बीमा क्षेत्रमा, त्यसमध्ये पनि बीमा क्षेत्रको निर्जीवन अग्रणी कम्पनी शिखर इन्सुरेन्सको लुम्बिनी प्रदेशका विभिन्न शाखाहरूको बीमा सम्बन्धी आफ्नो अवलोकन, आफ्नो बीमा व्यवसाय विस्तारका कार्यहरू कसरी बढाउन सकिन्छ, बीमा व्यवसायलाई कसरी दूरदराजमा पुर्याउन सकिन्छ भन्ने हिसाबले त्यसैमै आफूलाई व्यस्त बनाइरहेको छु र त्यसबाहेक खाली रहेको समयलाई सामाजिक कार्यमा

0: जेसिस रोटरी लाइन्स मार्फत संलग्न हुँदै आइरहेको छु।
1: तपाईँ जेसिसमा पनि लाग्नु भएको छ, रोटरी लाइन्स क्लबमा पनि लाग्नु भएको छ, त्यसै गरी शिखर इन्सुरेन्सको लुम्बिनी प्रदेश पनि प्रदेशको एउटा प्रमुख भएर पनि आफ्नो दिनचर्यालाई बिताइरहनु भएको छ। यहाँले यो यति धेरै भन्दै गर्दाखेरि कसरी समय दिनुहुन्छ? तपाईँको जुन पूर्ण काम तपाईँले गर्न सक्नुहुन्न कि अथवा सक्नुहुन्छ, कसरी सक्नु भएको छ?
0: बाहिरबाट हेर्दा त यति धेरै सङ्घ संस्थामा आबद्ध हुँदै गर्दा साँच्ची कसरी समय व्यवस्थापन भएको होला भन्ने लाग्न सक्छ जनमानसमा। तर यी सङ्घ संस्थामा लाग्दै गर्दा मलाई काममा अवरोध होइन, अझै काम गर्ने हौसला प्रदान हुँदै आएको छ र मैले अझै आफू संलग्न भएको संस्थामा, आफू संलग्न भएको पेसामा अझ उत्कृष्ट कार्य गर्दै आइरहेको मलाई चाहिँ अनुभव भएको छ र मेरो नतिजाले पनि त्यही देखाइरहेको छ।
1: हजुर, जुन तपाईँ शिखर इन्सुरेन्सको प्रदेश प्रमुखको रूपमा तपाईँका मुख्य प्राथमिकताहरू अहिले के रहेका छन्, जुन खास गरी लुम्बिनी प्रदेशलाई तपाईँ एउटा लुम्बिनी प्रदेशको प्रमुख भइरहँदाखेरि के छ यसमा?
0: वास्तवमा इन्सुरेन्सलाई आज जुन हिसाबले जनमानसमा पुग्नु पर्ने हो, जसरी आज दूर दराज दुर्गम बस्तीमा घर घरमा बिमा व्यवसाय पुग्नु पर्ने, विस्तार हुनुपर्ने, त्यो चाहिँ भइरहेको अवस्था छैन। बिस्तारै क्रमैसँग प्रत्येक वर्ष यसको कभरेज, यसको दायरा बढ्दै गइरहेको छ र अझै यसलाई कसरी कुन बाटोबाट हामी अझै गाउँ गाउँ बस्ती बस्तीमा र हरेक घरमा एउटा बिमा व्यवसाय विस्तार गर्न सक्छौँ भन्ने कुरामा नै हामी अहिले लुम्बिनी प्रदेशमा त्यही कुरामा केन्द्रित रहेर म चाहिँ आफ्नो कार्यलाई अगाडि बढाइरहेको छु।
1: यस प्रदेशमा कम्पनीको वर्तमान अवस्था र बजार हिस्सा कस्तो रहेको छ?
0: शिखर इन्सुरेन्स आज देशकै कुरा गर्दा निर्जीवन बिमा कम्पनीको एउटा अग्रणी कम्पनी,
1: कुराले अग्रणी
0: आज बजारको हिस्साको रूपमा होइन, हामीले कलेक्सन गर्ने प्रिमियम जुन चाहिँ ग्राहक वर्गबाट हामीले वर्षमा कलेक्सन गर्ने प्रिमियमको रूपमा पनि हामी अन्य कम्पनीहरूको दाजुमा धेरै अगाडि छौँ र हाम्रो बजार हिस्सा पनि हामी नेपाल अधिराज्यभरिमा करिब 13-14% बजार हिस्सा शिखर इन्सुरेन्सको रहेको छ र लुम्बिनी प्रदेशको कुरा गर्दा पनि हामी आज अग्रणी संस्थाको रूपमै उत्कृष्ट बजार हिस्सा ओगटेर बसिरहेको हुनाले हामी चाहिँ हाम्रो बजार हिस्सा अहिले हामी
1: अग्रणी स्थानमा छ भन्ने कुरा छ।
0: हजुर,
1: जुन बिमा सेवामा ग्राहकको विश्वास बढाउन कम्पनीले के कस्ता पहलहरू गरेका छन् नि?
0: कमल सर, वास्तवमा बिमामा बजार विस्तार जनमानसको आकर्षण बढाउनलाई होइन, आज बिमितहरूको बिमाप्रति आकर्षण बढाउनको लागि मुख्य कुरा भनेको हामीले तिर्ने दाबी नै मुख्य कुरा जस्तो लाग्छ र हाम्रो मुख्य फोकस भनेकै हामीले दाबीलाई कसरी व्यवस्थापन गरेका छौँ, कसरी फर्चुट गरेका छौँ भन्ने कुरा रहेको हुँदा हामीले हामी कहाँ आएको हरेक दाबीलाई एउटा सरल, छिटो, सहज ढंगले दाबी फर्चुट गरेको हुनाले त्यसमा चाहिँ अझ ग्राहकहरूको विश्वास बढ्दै गरेको मलाई अनुभूति भइरहेको छ।
1: नेपालमा अझै पनि बिमा पहुँच अपेक्षाकृत कम छन् भन्ने यस्ता गुनासाहरू धेरै आउने गर्छन्, यसको मुख्य कारण यहाँले के देख्नुहुन्छ नि?
0: मुख्य कारण भन्दा चुनौतीहरू त धेरै नै छ। बिमा व्यवसाय मुख्यमा अलिकति विस्तार हुनुको मुख्य चुनौती भनेको अलिकति अवेरनेस, जनचेतनाको कमी जस्तो लाग्छ मलाई। आज बिमालाई हामीले औपचारिकताको रूपमा मात्रै लिइरहेको छौँ, यसलाई जब हामी आवश्यकताको रूपमा पनि बुझ्छौँ, जब हरेक मानिसले आज बिमा भनेको औपचारिकता होइन, यो आवश्यकता भइसक्यो, आज हामी जुनसुकै ढङ्गबाट भए पनि हाम्रो भोलि हुने क्षति हानि नोक्सानीको हामी बिमाबाट सुरक्षित हुनुपर्छ भन्ने हामीमा सोच आयो भने पक्कै पनि बिमाको क्षेत्र अझै यो समाजमा विस्तार भएर जाने मैले चाहिँ विश्वास लिएको छु।
1: हजुर, ग्रामीण तथा दुर्गम क्षेत्रमा बिमा विस्तार गर्न कस्ता चुनौतीहरू देख्नु भएको छ, जुन एउटा ग्रामीण भेगहरूमा, त्यसै गरी यो जुन एउटा दुर्गम क्षेत्रहरूलाई यसो हेर्ने बेलामा, निहाल्ने बेलामा तपाईँको लुम्बिनी प्रदेशमा पनि केही स्थानहरू त्यस्ता रहेका छन्, यी स्थानहरूलाई यहाँहरूले अझ व्यवस्थित राम्रो गराउनका लागि चुनौतीहरू चाहिँ के कस्ता खेप्नु परिरहेको जस्तो अनुभूति यहाँलाई लाग्छ?
0: पक्कै पनि अब नेपाल आफैमा विकासोन्मुख देश भएको हुनाले हामीमा शहर भन्दा दुर्गम बस्तीहरू गाउँ विकट क्षेत्रहरू नै धेरै रहेको छ र यस सँगसँगै गाउँ गाउँमा आज दुर्गम क्षेत्रमा बिमा व्यवसाय विस्तार गर्न एक त अब भौगोलिक बनावट हामी आफैमा पनि एउटा जटिल रूपमा रहिआएको छ त्यो सँगसँगै अघि मैले भनिहालेँ जनचेतनाको कमी किनभने अझै पनि हामी सहरभन्दा गाउँमा जाँदाखेरि भिन्नै वातावरण छ अझै पनि हामीसँग शिक्षाको कमी छ होइन शिक्षा भएन भने बिमाको शिक्षाहरू कसरी पाउन सक्नुहुन्छ त्यहाँहरूले अब त्यो कुराहरूले गर्दा अब बिमामा हामी चाहेर पनि त्यही किसिमले जुन जनवर्गमा जुन चाहिँ मानिसहरूलाई अत्यावश्यक पर्ने किसिमका पूरकहरू नियमनकारी निकायबाट पनि आउनुपर्छ जस्तो लाग्छ धेरै कुराहरू त आइसकेको छ र अझै जुन चाहिँ दैनिक जीवनयापनसँग सम्बन्धित अझै कुराहरूलाई परिमार्जन गरे अझै त्यही किसिमका पूरकहरू नियमनकारी निकायबाट बिमा प्राधिकरणबाट आयो भने अझै हामी दूरदराजमा अझै विकट क्षेत्रमा यसलाई विस्तार गर्दै लान सक्छौँ जस्तो मलाई चाहिँ लाग्छ।
1: बिमा सम्बन्धी जुन एउटा सहकर्मीले बुझ्नुपर्ने कुराहरूलाई यहाँले जोड्नुभयो र यी कुराहरूलाई जोड्दै गर्दाखेरि मुख्य कुराहरू के कस्ता कुराहरू सहकर्मीले बुझ्यो भने अझ राम्रो हुने छ भन्ने यहाँलाई लाग्छ?
0: मुख्य कुरा भनेको बिमा के हो होइन बिमाबाट हामीले के कस्ता लाभ लिन सक्छौँ बिमा गर्दा के कस्तो फाइदा हुन्छ भन्ने कुराहरू बुझ्न आवश्यक छ पहिलो कुरा त र अर्को कुरा हामीले के को बिमा गर्दैछौँ त पूरक सम्बन्धी जानकारी पनि हुनुपर्छ जस्तो लाग्छ होइन हामी मानौ कुनै मोटरको बिमा मोटरसाइकल स्कुटर होला अथवा गाडी होला होइन त्यो बिमाबाट हामीले के लाभ पाउन सक्छौँ त्यसमा पनि व्यापक बिमा गर्दा के पाउन सक्छौँ तेस्रो पछि मात्र गर्दा के पाउन सक्छौँ यी प्रोडक्टहरूको बारेमा चाहिँ स्वास्थ्य बिमाको कुरा होला दुर्घटना बिमा होला आज कृषि बिमा जुन किसिमले एउटा आज देशभरि एउटा राम्रो भोलिको लागि एउटा अवसरको क्षेत्र बन्दै गइरहेको छ ती कुराहरू हरेक कुराहरूलाई प्रोडक्टको बारेमा पनि बुझ्न आवश्यक छ जस्तो लाग्छ मलाई।
1: जुन सेवाग्राहीको गुनासोहरू पनि आउने गर्छ कि तपाईँको बिमा गरिन्छ जहिले नै फाल्तु जान्छ तर बिमा गरिन्छ फेरि कुनै बेलामा त्यस्तो खालको दुर्घटना भइहाल्यो र बिमा गरे बापत पाउनुपर्ने कुराहरूमा सहज हिसाबले पाउन सकिँदैन पैसा चाहिँ पहिले नै तिर्नुपर्ने बिमाले चाहिँ धेरै ढिला सुस्ती र धेरै समय पश्चात मात्र के भन्छ अरे त्यसको भुक्तानी गर्नुपर्ने अथवा गरिदिनुपर्ने हो भने बिमा गरेको के अर्थ छ भन्ने यस्ता गुनासोहरू पनि आउने गर्छन् यो कुरालाई यहाँले कसरी चिर्नुहुन्छ?
0: यस्तो छ कमल सर
1: हजुर
0: बिमाले ढिलासुस्ती गर्ने भन्ने पक्कै पनि होइन त्यो कुरामा म सहमत छैन आजको दिनमा बिमा धेरै एडभान्स भइसकेको छ हिजोको दिनमा थियो होला प्रविधिको कारणले गर्दा त्यही किसिमको शिक्षित वर्ग नभएको हुनाले बिमा कम्पनीमा पनि जुन किसिमका कर्मचारी वर्गहरू थिए एउटा तालिमको अभाव बिमाको चेतनाको अभावले गर्दा हिजोको दिनमा र प्रविधिको कारणले गर्दा केही कुरा ढिलासुस्ती भएको हुनसक्छ र अर्को यसमा म के कुरा जोड्न चाहन्छु भने हाम्रो समाजमा के सोच्छ भने मैले बिमाको पैसा तिरेँ भने मैले त्यो बाबत लाभ लिनै पर्यो नै भने बिमा गरेको के मतलब भन्ने यस्ता कुराहरू छ तर त्यो वास्तवमा बिल्कुल गलत कुरा हो किनभने आज हामीले तिरेको बिमा हामीले पाएनौँ भने अर्को मान्छेले त पाएको छ नि त आज राज्यको एउटा आर्थिक रूपमा एउटा चलायमान गर्नलाई त बिमाले सहयोग गरेको छ आज दसजना मान्छेको बिमा गर्दै गर्दा नौजनाको मान्छेको दाबी नपर्यो भने अर्को एकजनाले त दाबी भएको छ नि हामीले तिरेको पैसाको बाट अर्को मान्छेको त एउटा आर्थिक क्षतिबाट उसले सुरक्षा पाएको छ उसले आफ्नो व्यवसायलाई पुनरुत्थान गर्न सफल भएको छ आज एउटा गाई मर्दै गर्दा फेरि त्यो गाईको किसान त्यो व्यवसायबाट कृषिबाट पलायन नभएर फेरि आफ्नो कृषि व्यवसायलाई सुरुवात गर्न सफल भएको छ त्यसले गर्दा हाम्रो सर्वप्रथम त हाम्रो सोच बदल्न आवश्यक छ किनभने सबैले सबैको दाबी पर्दैन होइन दाबी परेको बेलामा बिमा कम्पनीले सरल र सहज ढङ्गले दिइ पनि रहेको छ र दिनुपर्छ भन्ने मेरो मान्यता छ होइन हिजोको दिन जस्तो आज नियमनकारी निकायले यसलाई स्ट्रिक्टली फलो गरिरहेको छ यदि हामीले दिएनौँ भने उजुर गर्ने विभिन्न नियमनकारी प्रदेश अफिसहरू छ केन्द्रीय कार्यालयहरू छ त्यसले गर्दा आजको दिनमा पैसा नदिने दाबी बाबतको सेवा सुविधा नगर्ने नदिने ढिलासुस्ती हुने भन्ने कुरालाई चाहिँ म यसलाई स्वीकार्न सक्दैन।
1: सबैभन्दा बढी तपाईँको जुन दाबी गर्ने कुन प्रकारका बिमाहरूबाट धेरै जसो दाबीहरू आउने गर्छ के छ यसमा?
0: अहिले हामीले बीमा र त्यसमा पनि निजी बीमा कम्पनीमा सबैभन्दा धेरै गरिने भनेको मोटर बीमा
1: हैन
0: अहिले राज्यले एउटा के नियम बनाइदियो बाध्यकारी नियम बनाइदिएको छ भने हामीले चढ्ने सवारी साधनको कर तिर्न जाँदा यातायात कार्यालयले त्यसको पछि बीमा अनिवार्य खोज्ने भएको हुनाले
1: मानिसहरूले
0: फाइदाको रूपमा नबुझौ बीमा कम्पनीलाई फाइदा भन्दा समग्र देशको अर्थतन्त्रमा पनि यसले ठूलो टेवा पुर्याएको छ र व्यक्ति विशेषलाई फाइदा भएको छ भन्छु म चाहिँ बीमा कम्पनीलाई भन्दा बीमा कम्पनीलाई पनि फाइदा भएको छ व्यवसाय विस्तार भएको छ यसको मार्केट कभरेज बढ्दै गइरहेको छ र मुख्य कुरा त जुन चाहिँ बिमितहरू हुन्छ त्यसलाई ठूलो सुरक्षा पनि प्रदान गर्दै आइरहेको छ र धेरै आज विपन्न वर्गका मानिसहरू यसबाट लाभान्वित हुन सफल हुनुभएको छ र मोटर बिमामा नै अलिकति मानिसहरूको अलिकति धेरै आकर्षण त्यसको मुख्य कारण एउटा त अब यातायात क्षेत्रमा करको कारणले एउटा राज्यले बनाएको अनिवार्य बाध्यकारी नियमले गर्दाखेरि यसको पनि भएको छ र मानिसहरूको बिस्तारै चेतनाले गर्दाखेरि पनि मोटर बिमा व्यवसायमा चाहिँ अलिकति बढी आकर्षण मान्छेहरूको
1: यो डिजिटल प्रविधिले बिमा व्यवसायमा कस्तो खालको परिवर्तन ल्याएको छ जस्तो लाग्छ यहाँलाई
0: समयको
1: छैन
0: होइन एकदमै ठूलो परिवर्तन ल्याएको छ डिजिटल प्रविधिले अहिले पछिल्लो समयमा धेरै ठूलो परिवर्तन ल्याएको छ र अब त बिस्तारै यसले अझै धेरै नै कायापलट गर्छ जस्तो लाग्छ मलाई
1: भोलिको
0: दिनमा बिस्तारै कर्मचारीहरूको पनि यसले पदपूर्ति यसले कटौती गर्छ जस्तो मलाई चाहिँ एउटा चुनौतीको रूपमा पनि देखिरहेको छु आज हामी जस्ता रोजगारदाताहरू अहिले पछिल्लो समय काम गर्ने जुन हिजोको दिनमा भौतिक रूपमै व्यक्ति गएर बिमा कम्पनीको शाखा कार्यालयमा बिमा कम्पनीको केन्द्रीय कार्यालयमा प्रदेश कार्यालयमा गएर घटनाको बारेमा निवेदन दिनुपर्ने कागजपत्र बुझाउनु पर्ने
1: होइन
0: विभिन्न किसिमको जुन एउटा अवस्था थियो अहिले त्यसलाई अहिलेको डिजिटल युगले कस्तो गरिदियो भने अब हामी सामाजिक सञ्जालबाट तपाईँको वाट्सएप होला भाइबर होला मेसेन्जर होला इमेल होला होइन हामी जुनसुकै माध्यमबाट पनि हामी दुर्घटनाको जानकारी सहज रूपमा होइन एउटा निवेदन दिन सक्छौँ र त्यसै गरी हामी डिजिटल माध्यमबाटै आवश्यक पर्ने कागजातहरू पनि दिएर हाम्रो आफ्नो दाबी प्रक्रियालाई र बिमा गर्दाखेरि पनि र बिमा गर्दाखेरिदेखि लिएर दाबी गर्दाखेरिको हरेक कुरालाई यसले चाहिँ सरल र सहज बनाएको छ मलाई महसुस भयो
1: ग्राहकले अनलाइन माध्यमबाट सेवा लिन सक्छन् या सक्दैनन् सक्छन् भने कुन कुन सेवा लिन सक्छन्
0: ग्राहकले आजको दिनमा अनलाइन माध्यमबाट सबै हरेक किसिमको सेवा सुविधा लिन सक्छन् बिमा सम्बन्धी अनि बिमा कम्पनीले सबै डिजिटल उसमा युगमा आफूलाई आफ्नो एउटा आइटी सिस्टमलाई चेन्ज गर्दै आइटी सिस्टममा लगानी विस्तार गर्दै अहिले यति सहज बनाइसकेको छ कि अब बिमितहरूले घरमै बसेर अनलाइन माध्यमद्वारा डिजिटल प्रयोग गरेर सबै किसिमको बिमाका प्रोडक्टहरूको सेवा सुविधा घरमै बसेर लिन सक्नुहुन्छ
1: हजुर यो जुन कृषि बिमा प्रति किसानहरूको आकर्षण चाहिँ कस्तो रहेको छ जुन हामीले नेपाललाई कृषि प्रधान देश त भन्छौँ तर बिमा गर्ने कुराहरूमा कृषकहरूलाई त्यो खालको चेतना तपाईँहरूले फिजाउनु भएको छ या छैन अथवा बिमा गर्दाखेरि कृषकहरूले के कस्ता खालका बिमाहरू गर्दै आउनु भएको छ
0: हामीले अहिले कृषि बिमा एकदमै व्यापक रूपमा विस्तार गर्दै लगिरहेको छौँ होइन म पछिल्लो समय शिखर इन्सुरेन्सले त एकदमै धेरै यसमा लगानी गरिरहेको छ हामी प्रत्येक शाखामा प्राविधिक नै नियुक्ति गरेर आज गाउँ गाउँमा बस्ती बस्तीमा पुगिरहेको छौँ र त्यहाँबाट किसानहरूको गाई बाख्रा सुँगुर बुङ्गुर भैँसीदेखि लिएर कुखुरा सम्पूर्ण किसानले व्यवसाय गर्दै आउनुभएका र घरमा भएको वस्तु सबैको हामी बिमा गर्दै आइरहेका छौँ र अन्य कम्पनीहरूले पनि पछिल्लो समय कृषि बिमामा धेरै नै लगानी गरेर कृषिलाई गाउँ गाउँमा पुगाउनलाई सबै कम्पनीहरू लाग्नु भएको छ र सबैले यसले गर्दा गाउँ गाउँमा आज किसानहरू लाभान्वित हुन सक्नुभएको छ र आफ्नो कृषि पेसालाई चाहिँ बिमाबाट आउने जुन किसिमको भोलि दाबी पर्दा आफ्नो घरमा गाई भैँसी मरेर चिन्तित हुनुपर्ने अवस्था छैन र उहाँले आफ्नो व्यवसायलाई ढुक्कका साथ
1: भनेपछि घर पालुवा जनावरको चाहिँ बिमा हुने भयो अन्न
0: बालीको पनि हुन्छ हुन्छ हामी पशु पनि हुन्छ कृषि पनि हुन्छ हामी अहिले खुर्सानीको बिमा टमाटरको बिमा धानको बिमा गहुँको बिमा मकै बिमा ड्रागन फ्रुट बिमा सुन्तला बिमा
1: उहाँहरूले बिमा गर्नुहुन्छ तरकारीदेखि लिएर अन्न बालीको होइन अनि चाहिँ त्यसमा बिमा को दावी गर्ने चाहिँ कति बेला हुन्छ जस्तो असिना पानीले झार्यो भने अथवा बाढी आएर लगियो भने अथवा के हुन्छ यसमा के छ
0: सबै कुराहरू
1: किसानहरूलाई तपाईँले रेडियो मार्फत सूचना गर्दाखेरि के रहन्छ
0: यसमा चोरी सिकारीदेखि लिएर कसैले गलत ढङ्गले उहाँहरूको सम्पत्तिमा क्षति पुर्याएको कुरा बाहेक अन्य कीटनाशक कीटाणुहरूबाट हुने क्षतिहरू होला बाढी पहिरोको क्षति भइ नै हाल्यो होइन त्यसै गरी हजुरको यो प्राकृतिक विपत्तिहरूबाट भएको क्षतिहरू सबै कुराको जोखिम समावेश हुन्छ किसानले आफूले गरेको अन्न बाली होइन अथवा आफ्नो पशुहरू भोलि कारणहरूले क्षति भयो मर्यो उहाँहरूलाई निकै नोक्सानी भयो भने उहाँले ढुक्कका साथ दावी गर्न सक्नुहुन्छ र दावी बापत एकदमै चाँडो सहज ढङ्गले भुक्तानी पनि पाउनुहुन्छ
1: निजी जुन एउटा स्वास्थ्य बिमा क्षेत्रमा निजी क्षेत्रको कतिको आकर्षण छ
0: स्वास्थ्य बिमामा हुन्छ स्वास्थ्य बिमा अहिले जुन किसिमको मान्छेको सोच के भइरहेको छ पछिल्लो समय भने सरकारले लिएको स्वास्थ्य बिमा र निजी कम्पनीहरूको स्वास्थ्य बिमा जुन चाहिँ बिमा कम्पनीहरूको स्वास्थ्य बिमा भनौँ न यसको बुझाइ चाहिँ के भइरहेको छ भने यो बिमा एउटै हो भन्ने परिरहेको छ होइन पछिल्लो समय सरकारी हस्पिटलहरूमा चाहिँ बजेटको अभावले गर्दा स्वास्थ्य बिमा गरेको मान्छेहरूले पनि औषधि नपाउने उपचार नपाउने होइन बिमा बाबतको पैसा भुक्तानी नगर्ने नपाउने भनेर विभिन्न समाचार माध्यममा न्युजहरू आइरहेको हामी देख्न पाउँछौ तर हाम्रो स्वास्थ्य बिमा बेग्लै छ स्लाइटली हामीले गरेको बिमा र सरकारी स्वास्थ्य बिमाको कभरेजहरू पनि फरक छन्
1: होइन
0: हामीहरू अहिलेसम्म निरन्तर नै छ र अझ यसमा अलिकति मैले अघि भने चेतनाको कमी होला मान्छेहरू आकर्षण अझ जुन हिसाबले हुनुपर्ने भइरहेको छैन तर धेरै मान्छेहरू पछिल्लो समय जोडिराख्नु भएको छ र यो स्वास्थ्य बिमाबाट लाभान्वित पनि भइरहनु भएको छ
1: भनेपछि जुन बिमा क्षेत्रको नियामक वातावरणलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ यहाँहरूले
0: नियामक वातावरण राम्रो छ अहिले नियामक हामी बिमा कम्पनीहरूको नियामक कार्यालयहरू बिमा प्राधिकरणको अफिस हामी प्रदेश प्रदेशमा पनि अफिसहरू आइसकेपछि अझ हामीलाई सजिलो भएको छ र यसबाट हामीलाई भन्दा पनि प्रत्यक्ष फाइदा त बिमिजहरूलाई ग्राहकहरूलाई नै भएको छ किनभने उहाँहरूले यदि बिमा कम्पनीहरूले कहीँ बदमासी गरेको अथवा केही ढिलाइ सुसी गरे भने उहाँहरूले प्रत्यक्ष त्यहाँ गएर उजुर गर्न पाउनुभएको छ प्रत्यक्ष त्यहाँ गएर रिपोर्ट गर्न पाउनुभएको छ र त्यसले गर्दा नियामक निकायले पनि हामीमाथि कडा निगरानी गर्दै आइरहेको छ र सबै कुरालाई समयमै भुक्तानी गर्नलाई एक किसिमको दबाव पनि सिर्जना गरिरहेको छ र यो वास्तवमा भन्यो भने सबै बिमितहरूको लागि राम्रो कुरा पनि हो
1: तपाईँ त्यसै गरी जुन एउटा लायन्स क्लबमा पनि हुनुहुन्छ र त्रिभुवन नगर जेसिसको पूर्व अध्यक्ष हुनुभयो जेसिस 2026 को राष्ट्रिय प्रकरण निर्देशन पनि हुनुहुन्छ यति कुराहरूमा हुनुहुन्छ तपाईँ त्रिभुवन नगर जेसिसको पूर्व अध्यक्ष हुँदै गर्दाखेरि के कस्ता कार्यहरू भए र वर्तमान अवस्थामा के कस्ता कार्यहरू भएका छन् र 2026 को राष्ट्रिय प्रकरण निर्देशक हुँदै गर्दाखेरि के कस्ता भूमिकाहरू यहाँले निर्वाह गर्न सक्नु भएको छ के छ यो विषयमा
0: पक्कै पनि म आफू मेरो आफ्नो पेसा व्यवसाय बिमामा एउटा बिमा कम्पनी रहँदा रहँदै पनि मैले चाहिँ कमाउनु मात्रै पनि जिन्दगीमा सबै कुरा होइन हामीले हाम्रो समाजमा बाँचिसकेपछि समाजमा पनि हाम्रो केही देन हुनुपर्छ केही योगदान हुनुपर्छ भन्ने उद्देश्यले म चाहिँ विभिन्न संघ संस्थामा आफूलाई संलग्न गराउँदै आइरहेको छु फलस्वरूप म जेसिसमा लागेको करिब एक दशकपछि वर्ष 2024 त्रिभुवन जेसिसको अध्यक्षमा निर्वाचित भए र उक्त वर्ष कमल सरलाई थाहा नै छ हामी समाजमा जेसिस भनेको कार्यकाल होइन एक व्यक्ति एक पद एक वर्ष हुने हुनाले एक वर्ष काम गर्ने मान्छेलाई अलिकति कम समय पनि हो र एउटा फेरि काम गरेर देखाउनको लागि राम्रो छोटो समय भए पनि उत्कृष्ट अवसर पनि हो जस्तो लाग्छ र मैले आफू अध्यक्ष रहँदाखेरि धेरै नै उत्कृष्ट कार्यहरू गरे जस्तो लाग्छ त्यो अहिले समाजमै जगजाहिर छ हामी जेसेसबाट गर्ने भनेको मूलत हामी व्यक्तित्व र नेतृत्व विकास गर्ने भन्छ सो किसिमका हामीले विभिन्न उत्कृष्ट तालिमहरू सञ्चालन गर्यौँ वर्षभरि नै त्यसै गरी विभिन्न समाजका दूरदराजमा र समाजका विपन्न गरिब परिवारलाई तपाईँको सहयोग गर्नेदेखि लिएर विभिन्न स्कुलहरूमा गएर जनचेतनामूलक कार्यक्रम गर्ने तालिम प्रदान गर्ने अहिलेको पछिल्लो समयमा एकदमै खतराको रूपमा देखिरहेको मोबाइल दुर्व्यसनी भयो लागु पदार्थ दुर्व्यसनीको विरुद्ध विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने अनि वातावरण संरक्षण सम्बन्धी विभिन्न तालिमहरू कार्यक्रमहरू सञ्चालन गर्ने र मुख्य उद्देश्य हाम्रो व्यक्तिको व्यक्तित्व र नेतृत्व विकासमा हामी चाहिँ एउटा इच्छा छप्नुपर्छ भन्ने उद्देश्यले विभिन्न मोटिभेसनल ट्रेनिङहरू लिडरसिप ट्रेनिङहरू र पब्लिक स्पिकिङ ट्रेनिङहरू पनि 2024 हामीले वर्षभरि सञ्चालन गर्न सफल भएका थियौँ र अहिले 2026 अहिले चाहिँ म नेपाल जेसिसको राष्ट्रिय प्रकरण निर्देशकको रूपमा मनोनित भएको छु र यो वर्ष पनि हामी राष्ट्रिय प्रकरण निर्देशक हुँदै गर्दा हामी चाहिँ एउटा राष्ट्रिय अध्यक्षले लिनुभएको थिम हुन्छ अहिले यो वर्षको थिम एम एक्ट एचिभ भनेछ उक्त थिममा रहेर हामी चाहिँ वर्षमा चारवटा क्षेत्रीय सम्मेलनहरू हुने गर्छ र त्यो उक्त क्षेत्रीय सम्मेलनमा त्यो उक्त विषयका विभिन्न विषयविज्ञहरू एक्सपर्टिजहरू लिएर उक्त थिममा चाहिँ छलफल गराउँछौँ र त्यसै गरी राष्ट्रिय सम्मेलन हुन्छ एउटा राष्ट्रिय सम्मेलनमा पनि त्यो थिमका विषयमा हामी जनमानसमा हाम्रा जेसिसमा लाग्नुभएका हजारौँ जुन चाहिँ जेसिस मनहरू हुन्छ उहाँहरूलाई जेसिसको बारेमा थिमको बारेमा बुझाउने चाहिँ मेरो यो अहिले यो वर्षको दायित्व हो र बाँकी लायन्स क्लबमा म अहिले अब 26-27 लागि फर्स्ट भाइस प्रेसिडेन्ट प्रथम उपाध्यक्षको रूपमा निर्वाचित भइसकेको छु र रोटरी क्लबमा पनि म सदस्यको रूपमा आबद्ध छु।
1: हाम्रो कार्यक्रमको समय सकिन थालेको संकेत मलाई प्राविधिक मित्र अमृता डाङीले गर्नुभएको छ। तपाईँसँग अझै धेरै कुरा गर्न मन थियो तर समय अभावले गर्दा छुट्टिनु पर्ने हुन्छ। छुट्टिएर जानुभन्दा पहिले आम श्रोता मित्रलाई यहाँले के भन्न चाहनुहुन्छ?
0: म के भन्न चाहन्छु भने बिमालाई मैले अघि पनि भने औपचारिकता भन्दा पनि आवश्यकता बनाऊ। आज बिमा हरेक किसिमको बिमाको सुविधाहरू छ। हामी बिमा कम्पनीमा स्वास्थ्य बिमा गर्न सक्छौँ, दुर्घटना बिमा गर्न सक्छौँ, कृषि बिमा, भाँडपात बाली नाली पशुको बिमा गर्न सक्छौँ, त्यसै गरी मोटर बिमा भइहाल्यो, आफ्नो घर पसल उद्योगको रूपमा सम्पत्तिको बिमा गर्न सक्छौँ। यी यावत हाम्रो दैनिक जीवनसँग जोडिएका विभिन्न प्रोडक्टहरू बिमा कम्पनीहरूसँग रहेका छन्। त्यसैले सबैले हामीले अनावश्यक चिजमा हामीले एउटा मोबाइलहरू लाखौँ रुपियाँको मोबाइल आइफोनहरू हामीले प्रयोग गरिरहेको छ। एउटा व्यक्तिले दुईवटा तिनवटा मोबाइल प्रयोग गरेको छ तर बिमामा 2,000-5,000 रुपियाँ खर्च गर्न लोभ लागिरहेको हुन्छ। त्यो कुराहरू चाहिँ अब बिस्तारै मानिसहरूले बुझ्न आवश्यक छ। आज हरेक व्यक्तिले एक घरमा आफ्नो मोटर छ भने मोटरको बिमा, त्योसँगै आफ्नो स्वास्थ्य बिमा, आफ्नो परिवारको, त्यसै घरमा भैँसी छ गाई छ गाई भैँसीको बिमा लगायत जे छ अथवा आफ्नो घरको बिमा, हामी चाहिँ हामी घर के छ सबैलाई हामी ठुलो घर 5 तला घरको मात्रै बिमा गर्नुपर्छ होला भन्ने सोच छ, त्यो होइन। हामी आज घरमा घरले टिनले छाएको, खरले छाएको, होइन खपेटा लगाएको हरेक घरको बिमा गर्न सक्छौँ। त्यसै गरी आफ्नो गाईबस्तुलाई राखेको गोठको बिमा गर्न सक्छौँ, होइन। अनि यी अब आफ्नो करेसा बारीमा लगाएको अथवा व्यवसायिक खेती गरेको तरकारीको बिमा गर्न सक्छौँ, फलफुलको बिमा गर्न सक्छौँ, बिमा जुनसुकै कुरामा जोडिन सक्छौँ, होइन। त्यसैले म सबै ग्राहक वर्गहरूलाई, सबै यो समाजमा रहनुभएको आदरणीय बुद्धिजीवीहरूलाई के अनुरोध गर्न चाहन्छु भने उहाँहरूले चाहिँ अबको समयमा बुझ्न आवश्यकता छ, त्यसले बिमालाई आवश्यकता बनाऊ भन्न चाहन्छु। र अर्को कुरा के छ भने बिमाबाट मानिसले कमाउने, लाभ उठाउने सोच्छन्, होइन। बिमा भनेको मुख्यतः के हो भने बिमाले कहिले पनि व्यक्ति विशेषलाई धनी बनाउँदैन र कुनै पनि व्यक्तिलाई गरिब बन्न दिँदैन, यो कुरा बुझ्न आवश्यक छ। यो भएर यहाँहरूले बिमा गर्नुभयो भने भोलिका जोखिमहरूबाट यहाँहरू सबै सुरक्षित रहन सक्नुहुन्छ भन्न चाहन्छु। र फेरि पनि म यो मलाई अवसर दिनुभएकोमा कमल सर र रेडियो मध्यपश्चिम परिवारलाई हृदयदेखि नै हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद।
1: पक्कै पनि श्रोता मित्र, कार्यक्रम मध्यपश्चिम बहसको समाप्ति सकिन थालेको संकेत मलाई प्राविधिक मित्र अमिता डाङले गर्नुभएको छ। यहाँहरूसँग छुटेर जानुपर्ने हुन्छ श्रोता मित्र। छुटेर जानुभन्दा पहिले आज आफ्नो अमूल्य समय दिनुहुने शिखर इन्सुरेन्स कम्पनी लिमिटेड लुम्बिनी प्रदेशका प्रमुख त्रिभुवनगर जेसीका पूर्व अध्यक्ष, नेपाल जेसी 2026 राष्ट्रिय प्रकरण निर्देशक तथा रोटरी क्लबका सदस्य रवि किरण केसीजीलाई धेरै भन्दा धेरै धन्यवाद छ। र कार्यक्रम सुनेर साथ दिने तमाम श्रोता मित्रलाई पनि धेरै भन्दा धेरै धन्यवाद छ। र मेरो आवाजलाई तपाईँहरूको रेडियो सेटसम्म प्रायः सहयोग गर्ने प्राविधिक मित्र अमृता डाङीलाई विशेष धन्यवाद दिँदै तपाईँहरूको रेडियो सेटबाट म कमल ओली पनि बिदा हुन चाहन्छु। तपाईँहरूको साता सुखमय रहोस्। रेडियो मध्यपश्चिम 91.4 मेगा सुन्दगला। नमस्कार।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि
2: सम्पर्क मोबाइल नम्बर 98229264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता

0: ओरेंज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउन्ट।
1: एक्सपेन्स डेट यही असार 4 गते देखि 10 गते सम्म।
2: स्थान राप्ती अटो इंजीनियरिंग बजाज शोरूम, शहीद गेट गुराही दाम।
3: संपर्क फोन 082562423। संपर्क मोबाइल नंबर 98578301, 98478313133 र 98686342044।
4: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराईदाङमा।
5: उपचार हुने रोगहरू
4: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
5: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
4: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
5: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
4: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
5: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
4: हामी कहाँ फार्मेसी, ल्याब, पंचकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
1: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।
6: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
7: बिमा गराउन जाँदैछु।
6: बिमा किन गर्नु पर्यो सर? बिमा
7: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
6: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
7: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनी स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
6: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
8: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षा गरण गर्दैन।
6: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
7: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
6: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
9: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
2: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलकै सबैभन्दा ठूलो जुत्ता चप्पलको शानदार घर
2: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
3: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
2: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान: सिटी प्लाजा होटलको उत्तर पट्टी, थारू गल्ली, घुराही दाङ।
3: सम्पर्क मोबाइल नम्बर 9857771546।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
5: यसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सिटीभिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
3: हाम्रा विशेषताहरू:
6: आधुनिक प्रयोगशाला,
3: अत्याधुनिक सर्वेक्षण उपकरण,
6: अनुभवी प्रशिक्षक,
3: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
6: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
3: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
6: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
3: आजै रजना टेक्निकल कलेज घुराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
3: सम्पर्क फोन नम्बर 082-562-204,
5: सम्पर्क मोबाइल नम्बर 9857730672 र 9699964848।
7: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
8: वरिष्ठ मुटु, बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
9: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु, बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
9: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
10: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
9: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हातखुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
10: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
9: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
3: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार, समय बिहान 9 बजेदेखि।
10: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
3: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847-57193 र 9818-89-08।
11: होइन, के भयो दाई, किन झोक्राएर बस्नु भएको? के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
12: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
11: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
12: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
11: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858734910।
12: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ।
13: होइन भाइला, लखर लखर कहाँ हिनिस्?
12: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
12: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
12: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9849987741।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। रासपाको पहिलो महाधिवेशन चितवनमा शुरू। 4211 प्रतिनिधिबाट नयाँ नेतृत्व चयन हुने। जनमतको कदर गर्न दलहरूको सुझाव। सक्षम नेतृत्व चयनमा ध्यान नदिए क्षति बिहोर्नु पर्ने।
1: डेमोक्रेसीमा प्रतिस्पर्धा हुन आवश्यक छ। प्रतिस्पर्धा भएन भनेदेखि त्यसले चाहिँ डेमोक्रेसीलाई अलिकति खुम्च्याउँछ, त्यो चाहिँ पक्कै हो।
0: पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुने क्रम बढ्दो। 24 घण्टामा 3 जनाको मृत्यु। बीपी राजमार्गमा असारको दोस्रो सातादेखि नयाँ ट्र्याकबाट सवारी साधन सञ्चालन हुने। पोखराको बस पार्क क्षेत्रमा बनेका करिब 220 वटा अनाधिकृत संरचना हटाइयो। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय अझै पनि विभेदमा। साइबर बुलिङका कारण निष्पक्ष छानबिनमै चुनौती।
2: यस्तो साइबर बुलिङ छ कि तपाईँलाई कतिसम्म भन्ने, मैले झन् मेरो त मैले हेर्न छाडिसके फेसबुक थ्रेडका कुरा तपाईँहरूले गर्नुहुन्छ।
0: र विश्वकप अन्तर्गत आज राति र बिहान गरी 4 खेल हुँदै नकआउटमा पुग्ने

0: अझै व्याप्त छ। गैर व्यावसायिक आचरणको सुधार गर्न, उनीहरूलाई कानूनी परिधिभित्र बाँध्न र आन्तरिक नियमन कायम गर्नको लागि अब सरकारले जोरदार काम गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
1: चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन जारी छ। आजदेखि शुरू भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि 4211 प्रतिनिधि भेला भएका छन्। महाधिवेशनबाट सभापति सहित 19 पदाधिकारी र 158 केन्द्रीय सदस्य चयन गरिनेछ। उद्घाटन सत्रलाई सम्बोधन गर्दै रासोपा सभापति रवि लामिछानेले विगतका आन्दोलनहरूले दिएको उपलब्धिलाई स्वीकार गर्दै त्यसलाई संस्थागत गरेर अघि बढ़ने बताउनुभयो।
2: प्रतिशोध र दम्भ भन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ। समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो। हामी त्यसको जगेर्ना गर्नेछौ, त्यसलाई माया गरेर राख्नेछौ। हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौं। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन, त्यो कदम हामी कदापि चाल्ने छैनौं। म यहाँहरूलाई निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु।
1: रासोपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले भनी सरकारप्रति लिएको चिन्ताका लागि धन्यवाद व्यक्त गर्नुभयो। उहाँले रासोपाको गाड़ी अनियन्त्रित नभएको भन्दै गन्तव्यमा पुगेर रोकिने बताउनुभयो।
3: र हाम्रो गाड़ी अनियन्त्रित पनि छैन, वातावरण पनि मिलेर भएको छ। त्यही भएर हाम्रो पार्टीप्रति, हाम्रो सरकारप्रति जुन चिन्ता लिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। चिन्ता लिनु राम्रो कुरा हो। जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ। हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। यो हावा जस्तो कहिले लेफ्ट राइट उत्तर दक्षिण पूर्व पश्चिम बग्दैन। त्यही भएर चिन्ता लिनुहुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई दिइराख्नुहोला, हामीलाई मार्गदर्शन दिइराख्नुहोला।
1: उद्घाटन सत्रमा विभिन्न दलका नेताहरूले शुभकामना र सुझाव दिएका छन्। कांग्रेस सभापति गगन थापाले रासोपाले पाएको जनमतलाई जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्ने बताउनुभयो। उहाँले अहंकार भयो भने दलहरू विगतमा जस्तै समस्यामा पर्न सक्ने चेतावनी दिनुभयो।
4: नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन। म यही अनुभवका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका तमाम साथीहरूलाई भन्न चाहन्छु, भर्खर यात्रा शुरू भएको छ, सुशासन तपाईँहरूको मन्त्र छ, तपाईँहरूले यसमा सफलता प्राप्त गर्नुपर्छ। तर यसका निम्ति तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन। हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौं, बा बनाएर गल्ती गरिसक्यौं। तपाईँले नगर्नुहोला, गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला, हामीले ढिलो गर्यौं।
1: एमाले नेता प्रदीप ग्यावलीले रासोपाले युवाले राजनीतिमा जोड्न सफल भएको उल्लेख गर्दै यसलाई संस्थागत बनाउनुपर्ने बताउनुभयो।
5: एउटा अभिव्यक्ति, एउटा जेस्चर या एउटा कुनै पनि गलत निर्णयले पार्न सक्ने भूरान्तिक दबाव नेपाल जस्तो देशले थेग्न धेरै गाह्रो हुन्छ। त्यस भएर तपाईँहरूको त्यो जनमत राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षाका निम्ति सुदृढ हुन सकोस् भन्ने मेरो कामना छ।
1: नेकपाका नेता वर्षमान पुनले सुशासन र पारदर्शिताका मुद्दामा सहकारीको सम्भावना रहेको बताउनुभयो भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेलले जनताले दिएको अवसर गुमी देशलाई ठूलो क्षति हुने बताउनुभयो। पूर्व प्रधानमन्त्री तथा नेता डाक्टर बाबुराम भट्टराईले भने रासोपाको उदयलाई नेपाली राजनीतिमा नयाँ मोड़का रूपमा व्याख्या गर्दै सुशासन र स्थायित्वका केन्द्रित हुन सुझाव दिनुभयो। यसैबीच रासोपालाई चीनको कम्युनिष्ट पार्टी र भारतको भाजपा लगायतबाट पनि शुभकामना सन्देश आएको थियो, जसलाई महाधिवेशनमा औपचारिक रूपमा सुनाइएको थियो। स्थापनाको 4 वर्षपछि पहिलो महाधिवेशन आयोजना गरेको रासोपाले आगामी नेतृत्व चयन गर्नेछ। सभापति र वरिष्ठ उपाध्यक्ष तय गरिसकेको रासोपाको पहिलो महाधिवेशनबाट कस्तो नेतृत्व आउने भन्ने अहिले सबैमा चासोको विषय बनेको छ। सन्तोष गन्धर्वको रिपोर्ट।
6: गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट पहिलो पार्टी बनेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनलाई सर्वत्र चासोको रूपमा हेरिएको छ। मुख्य गरी बालेन्द्र शाह र जेनजी आन्दोलनमा अगुवाई गरेका कतिपय नेता, अभिनेता र अभियन्ताको प्रवेशले उजिलो बनेको रासोपा महाधिवेशनबाट थप बलियो बनेर आउने अपेक्षा गरिएको छ। वर्तमान राजनीतिक परिवेशमा लामो विरासत बोकेका दलहरूलाई पछि पार्दै संसदीय अभ्यासमा पहिलो दलका रूपमा भूमिका निभाइरहेको रासपाको आगामी नेतृत्वले अर्थ राख्ने भन्नुहुन्छ राजनीतिक विश्लेषक चन्द्र किशोर।
7: रासपाले

0: पहिलो पटक आफ्नो नीति प्रति प्रतिबद्ध जारी गर्यो, त्यो भनेको गणतन्त्र लोकतन्त्र प्रति होइन, अनि जस्तो नीति हुन्छन् त्यही अनुसारको नेतृत्व हिँड्नुपर्छ भन्ने सामान्य मान्यता रहिआएको छ। त्यस कारणले राष्ट्रपतिले गणतन्त्रको जुन बाटो लगिदिएको छ, उन्नत लोकतन्त्रको जुन बाटो दस्तावेजीकरण गरेको छ, बहुदलीय लोकतन्त्रमा दलले नेतृत्वलाई दलले सरकारलाई मार्गनिर्देशन गर्ने हो, अनुशासनमा राख्ने हो र ओन ओनरसिप लिने हो होइन। अहिले वालेन्द्र शाहजी निर्दलीय रूपमा अगाडि बढिराख्नु भएको थियो, उहाँले पहिलो पटक यसरी चाहिँ दलीयतालाई स्वीकार गर्नुभएको छ, त्यसलाई कालो बाजारभित्र चाँदीको घेराको रूपमा अहिले हामीले हेर्नुपर्ने हुन्छ।
1: चार वर्षमा राष्ट्रपतिले प्राप्त गरेको जनमतकै कारण अहिलेको महाधिवेशनबाट नेतृत्वमा आउने आकांक्षी धेरै देखिएका छन्। तर राष्ट्रपतिले नेतृत्वको चयनका लागि अप्नाएको फर्मुला भने अन्य राजनीतिक दलहरूको भन्दा फरक देखिन्छ। मुख्य नेतृत्व सभापति र वरिष्ठ नेता यथावत राख्ने सहमति भए पनि अन्य पदमा प्रतिस्पर्धा हुने निश्चित छ। पार्टीभित्रको आकर्षण र नेतृत्वमा आउन चाहने नेता कार्यकर्तालाई रोक्न सभापति बाहेक पदाधिकारी पदमा एक प्रस्तावक र 21 समर्थक चाहिने नियम बनाइएको छ। सभापतिको हकमा भने 21 प्रस्तावक र 51 समर्थक हुनुपर्नेछ। त्यस्तै महाधिवेशन आउन केही समय अघि मात्रै आकांक्षीलाई सो घोषणा र प्रचार प्रसार नगर्न पनि भनिएको थियो। राष्ट्रपतिले महाधिवेशन लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गर्ने तयारी गरे पनि सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको हकमा भने खुकुलो बनाइएको छ। सम्भवत सो पदमा दुवैजना बाहेक अन्यको उम्मेद्वारी पर्ने छैन। मुख्य पदमा नै छेकबारको नीति अपनाएको राष्ट्रपतिको प्रथम महाधिवेशनलाई कसरी लिन सकिन्छ? राजनीतिक विश्लेषक डाक्टर रुद्र शर्मा भन्नुहुन्छ,
2: डेमोक्रेसीमा प्रतिस्पर्धा हुन आवश्यक छ। प्रतिस्पर्धा भएन भनेदेखि त्यसले चाहिँ डेमोक्रेसीलाई अलिकति खुम्च्याउँछ, त्यो चाहिँ पक्कै हो। तर उहाँहरूको अब आन्तरिक रूपमा एउटा प्रक्रियाबाट गएर प्रक्रिया पार गरेर अनि त्यसपछि चुनिँदाखेरि चाहिँ अब त्यसलाई अन्यथा भन्न चाहिँ मिल्दैन। तर अब प्रतिस्पर्धा भएको भएदेखि चाहिँ त्यसले डेमोक्रेसीलाई अलिकति फराकिलो बनाउँथ्यो।
1: छोटो राजनैतिक कोर्समै जनमत तान्न सफल राष्ट्रपतिमा यसअघि नेतृत्वमा मतभेद नदेखिएको होइन। 4,000 भन्दा बढी प्रतिनिधि सहभागी महाधिवेशनबाट विधान संशोधन सहित नयाँ नेतृत्व चयन हुनेछ। दुई तिहाई शक्तिसहित सरकारमा रहेको दलको प्रथम महाधिवेशनबाट आउने नेतृत्व र लिने नीतिले देशकै राजनीतिक कोर्स तय गर्ने विश्लेषण भइरहेका छन्। राजनीतिक विश्लेषक पुरञ्जन आचार्य, मुख्य पद सभापति र वरिष्ठ नेतामा अहिलेकै व्यक्ति यथावत हुने भएकाले केही नयाँ आकांक्षी र नेता व्यवस्थापन बाहेक केही आशा गर्न नसकिने बताउनुहुन्छ। यद्यपि राष्ट्रपतिको महाधिवेशनबाट पुराना दललाई भने निश्चित रूपमा केही सिकाइ हुने उहाँको भनाइ छ।
3: जस्तो चाहिँ अब आफ्नो चाहिँ फाउन्डिङ मेम्बर जो थिए, जो पार्टीको विषयका एकजना सदस्यहरू थिए, तिनीहरूलाई ससम्मान चाहिँ बिना निर्वाचन फेरि तिनीहरूलाई चाहिँ केन्द्रीय कार्य समितिमा राख्ने उनीहरूले निर्णय गरे। त्यस्तै चाहिँ अब जसको नेतृत्वमा चुनाव भयो, बालेन्द्र रवि लामिछाने, र जनताले त्यसलाई इन्डोर्स पनि गरे, त्यो पनि एज इट इज नै रहने भयो। त्यो कुरालाई चाहिँ स्वाभाविक रूपमा मान्न सकिन्छ। जनताको बीचको म्यान्डेट लिएर आइसकेपछि त्यो छ। अब बाँकी अरू कुराहरू भनेको चाहिँ पद्धति लोकतान्त्रिक पनि छ, अरू कुराहरूमा कसलाई कहाँ कसरी एडजस्ट गर्ने भन्ने कुरा चाहिँ तफसिलका भए।
1: निर्वाचन अघि राष्ट्रपतिभित्र नेतृत्वमा आन्तरिक तिक्तता थियो, त्यही बीचमा तत्कालीन पार्टी महामन्त्री केही पदाधिकारीहरूले पार्टी छोडेको घोषणा समेत गरे। पार्टीबाटै मन्त्री बनेका व्यक्ति पनि आन्तरिक विमतिले अलग भएका थिए। तर जेएनजी आन्दोलनपछि पार्टीमा बालेन्द्र शाह र उहाँ निकट नेताहरूको आगमनले पार्टीलाई थप उचाइमा पुर्यायो। नेपाली उखान छ, बलेको आगो सबैले ताप्छन्। त्यसैले नेतृत्व चयनमा प्रतिनिधिले विवेक पुर्याउनु पर्ने विश्लेषकहरू बताउँछन्। सन्तोष गन्धर्व, सीआईएन, काठमाडौं।
4: यसैबीच महाधिवेशनलाई व्यवस्थित र निष्पक्ष बनाउन राष्ट्रपतिले 10 सदस्यीय निर्वाचन आयोग र 12 सदस्यीय निर्वाचन समिति परिचालन गरेको छ। त्यस्तै गत 24 घण्टामा सुर्खेतमा छुट्टा छुट्टै घटनामा दुई बालिका सहित तीनजनाको डुबेर मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका 10 पठान टोलका 15 वर्षीय सम्झना थापा र 13 वर्षीय कल्पना राउत टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। दुवैलाई अचेत अवस्थामा उद्धार गरी कर्णाली प्रदेश अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। त्यस्तै दैलेख घर भई हाल वीरेन्द्रनगर 6 बस्ने 18 वर्षीय रमेश पुन मगर पनि पुञ्च परी नगरपालिका 8 स्थित दहतालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसै बाढ़ीले क्षति पुर्याएको बीपी राजमार्गमा असार 2 सातादेखि नयाँ ट्रयाक मार्फत सवारी साधन सञ्चालन गर्ने तयारी भइरहेको छ। सड़क डिभिजन कार्यालय काभ्रे र सिन्धुलीका अनुसार अधिकांश स्थानमा ग्राभेल सड़क तयार भइसकेको छ भने वर्खामा समस्या नआओस् भनेर ठूला खोला ढुंगा राख्ने काम पनि भइरहेको छ। हाल रोशी खोलामा बनाइएको अस्थायी डाइभर्सनबाट सवारी सञ्चालन हुँदै आएको छ। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 खेल अन्तर्गत आज समूह एसमा स्पेन र साउदी अरेबिया बीच खेल हुँदैछ। खेल राति पौने 10 बजे हुनेछ। त्यस्तै समूह जीमा बेल्जियम र इरान बीच बिहान पौने 1 बजे प्रतिस्पर्धा हुनेछ। यस्तै बिहानी पख पौने 4 बजे समूह एसमा उरुग्वे र केब भर्डे बीच खेल हुनेछ भने समूह जीमा न्यूजील्याण्ड र इजिप्ट बीच बिहान पौने 7 बजे खेल हुनेछ। आज सम्पन्न खेलमा भने समूह यफमा जापानले ट्युनिसियालाई 4-0 गोल अन्तर्गतले पराजित गरेको छ। यस्तै समूह ईमा इक्वेडर र कुरासाओ बीचको खेल 0-0 बराबरीमा सकेको छ। समूह चरणका खेलहरूमा प्रतिस्पर्धा झन रोचक बन्दै गएको छ र टोलीले नकआउट चरणमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रिरहेका छन्।
5: सन्तोषी रावल डडेलधुरा सदरमुकामको फोहोर व्यवस्थापनमा फेरि विवाद शुरू।
6: जिल्लाको फोहोर चाहिँ छलमरमा फाल्दैछन्। त्यही कारण यो गन्दगी बढाएको छ। हाम्रो छोरा नाति भोलि पुस्तो पुस्तोमा हामीलाई गाली पाउने हो यो ठाउँमा।
5: स्थानीय सचेत नहुँदा र स्वार्थपूर्ण निर्णयका कारण समस्या बढ़दो। रिपोर्टसँगै युनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेका समस्या, संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
8: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
7: डाक्टरद्वारा दिइने सेवाहरू
9: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
7: अनुहार हड्डी भाँचिएको जोड्ने,
9: दाँतको एक्सरे सेवा,
7: सामान्य तथा जटिल दाँत निकाल्ने,
9: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
7: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
9: मेसिनबाट जरेदेखि दाँत फरिने,
7: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
9: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
7: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
9: साथै
8: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
9: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
10: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: पदार्थहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस। अडगुरी
2: डोजर प्रयोग गर्दै वास्तोला कम्प्लेक्सका उक्त सटरहरूलाई हटाएको हो। महानगर र जग्गाधनी बीचको सहमतिपछि व्यवसायीहरूले सटर खाली गरेपछि संरचना हटाइएको हो। डणेलधुरा सदरमुकामको फोहोर व्यवस्थापनका बारेमा फेरि विवाद शुरू भएको छ। अमरगढ़ी नगरपालिकाको वडा नम्बर 6 को गुनेघाट क्षेत्रमा स्थायी रूपमा फोहोर फाल्न संरचना निर्माण प्रक्रिया अगाडि बढ़ाउन खोजिए पनि स्थानीयले विरोध गरेपछि समस्या आएको हो। प्रहरी र डोजर सहित पुगेका टोली समेत स्थानीयको अवरोधपछि फर्किएका छन्।
3: डणेलधुराको अम्बरगढ़ी नगरपालिकाले दीर्घकालीन फोहोर व्यवस्थापनका लागि वडा नम्बर 6 को गुनेगार क्षेत्रमा करिब 4 करोड़ रूपियाँको लागतमा फोहोर व्यवस्थापन केन्द्र बनाउने तयारी गरेको छ। तर प्रस्तावित स्थान बस्ती र खानेपानीका मुहान नजिक रहेको भन्दै स्थानीयवासीले शुरूदेखि नै विरोध गर्दै आएका छन्। स्थानीय प्रेम टमटा:
4: यो नगरपालिकाले जबरजस्ती फोहोर लिएर फोहोर फाल्ने र यो 6 नम्बरका नेताहरू पनि यो भ्रष्टाचारी नेताहरू 6 नम्बरको यो त्यही भएर यो वडामा ताला लागेको हो। यदि जहिलेसम्म यो हाम्रो माग पूरा हुँदैन दोबारा डोजर आयो भनेपछि फेरि नगरपालिका पनि ताला लाउनु नपरो। यो सारा जनता चाहिने जनतामाथि बन्दुक तेर्सिएर यो चाहिने 17 शताब्दीको चाहिने शासन ल्याउनु मिल्दैन। यदि त्यो नगरपालिकाले वार्ता गर्छ भने हामीलाई पुरै व्यवस्थित अर्को ठाउँमा गराएर 6 नम्बरवासीलाई अनि चाहे त्यो घरमा पनि फाल्छ भने हामीलाई सहयोग त नत्र यो कुरा सहयोग हुने छैन।
3: असन्तुष्ट स्थानीयले अमरडी 6 को वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन्। जिल्लाको फोहोर आफ्नै बस्ती नजिक ल्याउँदा दुर्गन्ध फैलिने, वातावरण प्रदूषित हुने र जनस्वास्थ्यमा असर पर्ने चिन्ता स्थानीयवासीमा छ। अर्का स्थानीय राजेन्द्र ताम्रकार:
5: जिल्लाको फोहोर चाहिँ जलमर्मा फाल्दैछन्, त्यही हिसाबले यो गन्दगी बढाएको छ। हाम्रो छोरा नातिका भोलि पुस्तो पुस्तोमा हामीलाई गाली पाउने हो यो ठाउँमा।
3: करिब 14 रोपनी जग्गा खरिद गरी विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र ठेक्का प्रक्रिया समेत अघि बढ़ाइएको नगरपालिकाले जनाएको छ। अमरगढ़ी नगरपालिका 5 का वडा अध्यक्ष तथा सरसफाई समिति संयोजक टंक छेत्री यसअघि विभिन्न स्थानमा अस्थायी रूपमा फोहोर व्यवस्थापन गरिए पनि ती सबै स्थान भरिँदै गएको कारण दीर्घकालीन समाधानका लागि नयाँ केन्द्र आवश्यक परेको बताउनुहुन्छ।
6: अमरगढ़ी 5 मा पनि व्यवस्थापन गर्यौं, त्यसलाई 2-3 महिना त्यहाँ पनि राखेर काम चलाऊ, त्यहाँबाट पनि विरोध हो। त्यसकारण हामीले नेपाल खाद्य संस्थानको जग्गामा हामीले त्यहाँ व्यवस्थापन हालसम्म गरिराखेका छौं। अब त्यहाँ पनि डम्पिङ गर्दा गर्दै त्यो पनि पूर्ण रूपले भरिएको अवस्था छ। अमरगढ़ी नगरपालिकाको मेजर विषयको भनेको यो डम्पिङ साइड हो। अब त्यहाँ अमरगढ़ी नगरपालिकाले जग्गा खरिद गरेको छ, उद्देश्य त्यही डम्पिङ साइड बनाउनुको लागि हो।
3: फोहोर व्यवस्थापनका बारेमा स्थानीयवासीसँग पटक पटक छलफल भए पनि सहमति टुट्न सकेको छैन। यहाँ फोहोर व्यवस्थापनको काम रोक्न माग गर्दै अदालतमा मुद्दा परेको कारण पनि अन्तिम टुङ्गो नलाग्दासम्म अघि नबढ़ाउनु पर्ने माग सरकारवालाको छ। सागर ताम्रकार, सीआईएन, आफ्नो एफएम डडेलधुरा।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले मनाइरहेको प्राइड मन्थ र समाजले उनीहरूलाई हेर्ने दृष्टिकोण
7: हेर्ने बारे अलि नराम्रो हुन्छ, झगडा हुन्छ, त्यसैले आत्महत्या गरेर मरिन्छन्। त्यस्तो मर्दाखेरि संसारमा घाटा त सबै राज्यलाई नै हो, अनि त्यो घाटाबाट बच्नको लागि पनि बचाउनको लागि पनि यो प्रयत्न मन्छन् हामीले देखाउनु पर्छ, हामी पनि छौं।
2: सरकार र समुदायसँग यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अपेक्षा। हाम्रो पालो बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
9: डाक्टरद्वारा दिइने सेवाहरू
8: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
9: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
8: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
9: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
8: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा,
9: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कूलको अगाडि, मोबाइल नम्बर 98494667487।
10: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक ती मात्र रु 50 मा
11: कुराही को लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 0825812110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चार देखि पश्चिम तर्फ
12: नमस्कार म सुशीला संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 307 खण्डमा छौं। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले प्रत्येक वर्ष जून महिनामा प्राइड मन्थ मनाउँदै आफ्नो पहिचान अधिकार र समानताको पक्षमा आवाज उठाउँछन्। प्राइड मन्थले विविध यौनिक र लैंगिक पहिचान भएका व्यक्तिहरूप्रति सम्मान स्वीकार्यता र समावेशिताको सन्देश दिन्छ। नेपालमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले प्राइड मन्थलाई कसरी लिनुहुन्छ? उहाँहरूको अनुभव उहाँहरूको आवाजमा।
13: नमस्कार, मेरो नाम सिमरन सेचन हो। म ट्रान्सजेन्डर महिला र मेरो प्रनाम सिहर र म यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको महासंघ नेपालमा कार्यरत छु। सबैभन्दा पहिला सुरु तपाईँ सम्पूर्णलाई प्राइड मन्थको उपलक्ष्यमा धेरैभन्दा धेरै शुभकामना। अब कुरा गरौं प्राइड मन्थको। प्राइड मन्थ हामी किन मनाइरहेको छौ, कहिले शुरूआत भयो भन्ने कुरा गर्नु पर्दाखेरि सन् 1969 जून 28 दिन अमेरिकाको राज्यको एउटा शहरमा स्टरवाल भन्ने बारमा भएको घटना, त्यहाँ गरिएको संघर्ष र त्यसको जितसँगै अन्याय विरूद्धको आवाज उठाउने को रूपमा चाहिँ हरेक वर्ष यो दिवस मनाइन्छ र यो एउटा मुभमेन्ट पनि हो। यसले हाम्रो समुदायको पहिचान अधिकार र संस्कृतिलाई सम्मान गर्ने एउटा आफ्नो पहिचानमा खुलेर आउने र गौरव गर्ने महिनाको विषय पनि हो र यो हाम्रो आवाजलाई विश्वसम्म पुर्याउने एउटा गर्वको महिनाको रूपमा पनि हामी लिइरहेका छौँ। र यो प्राइड मन्थले भनौँ अथवा गौरवको महिनाले के विशेषता बोकेको छ, के कुरामा अडिग छ भन्दाखेरि हामी सबै समान छौँ, चाहे त्यो लैङ्गिकताको हिसाबमा होस् यौनिकताको हिसाबमा होस्, हामीले अन्य नागरिक सरह जुनसुकै राष्ट्रको होस् सबैले समान अधिकार पाउनुपर्छ भन्ने कुराको उठान गर्न पनि र सँगसँगै हामी माथि घटिने भेदभाव लाञ्छना विभेदलाई न्यूनीकरण गर्न अथवा घटाउन र हाम्रो आफ्नो पहिचानलाई पनि स्वीकार गर्दै एउटा इतिहासमा लाई सम्मान गर्न पनि हामीले यो दिवसहरू चाहिँ मनाइरहेका छौँ र यसको महत्व नै त्यति नै छ।
14: म हनी महर्जन आफूले आफूलाई तेस्रो लिङ्ग भन्दा अलि गर्वै फिल गर्छु र आफूले पनि अब अरू हाम्रो समुदायले लुकेकोहरूलाई चाहिँ मैले धेरै खुलाएर ल्याएको छु एज अ ट्रान्सजेन्डर भएर। प्राइड मन्थ हाम्रो लागि एकदमै जरुरी छ किनभने अहिलेसम्म पनि यो संसारमा हामी जस्तो एलजीबीटीआईक्यू कम्युनिटीलाई बुझेको छैन, हामीलाई एडजस्ट गरेको छैन। तर हामी जस्तो अहिले एलजीबीटीआईक्यूले धेरै समस्याहरू भोगिराख्नु परेको छ संसारमा, हामी जस्तो एलजीबीटीक्यू संसारमा धेरै छन् तर नेपालमा मात्रै अब नभएको जस्तो मान्छेले कुरा गर्छ, यो त होइन। नेपालमा हामी पनि छौँ, हाम्रो समुदाय पनि छन् र हाम्रो समुदायको अधिकारको लागि पनि हामी यो प्राइड मन्थ मनाउनै पर्छ किनभने अहिले प्राइड मन्थ मनाएन भने रोडमा आएर मात्रै भएन, मिडियाले साथ नदिएको खण्डमा हाम्रो प्राइड मन्थ सक्सेस पनि हुँदैन। हामी जस्ता समुदायको धेरै समस्याहरू छन्, त्यो समुदायले समस्या भोग्न परिरहेको छन् र यसैले गर्दा समस्याले गर्दा मानसिक रूपमा धेरै समस्या आइरहन्छ, मेन्टल प्रब्लम हुन्छ, जुन कारणले गर्दा कि घरैसी समस्या निस्किन्छ, झगडा हुन्छ, साथीहरूमा पनि एलजीबीटीआईक्यूलाई हेर्ने बारी अलि नराम्रो हुन्छ, झगडा हुन्छ, त्यसैले आत्महत्या गरेर मरिन्छन्। त्यसो मर्दाखेरि संसारमा घाटा त सबै राज्यलाई नै हो अनि त्यो खाताबाट बच्नको लागि पनि बचाउनको लागि पनि यो प्राइड मन्थ हामीले देखाउनु पर्छ, हामी पनि छौँ है भन्ने खालको हाम्रो यो सबैले समाजले देखाउनु पर्छ, त्यसैले हामीले यो प्राइड मन्थ मनाउनै पर्छ, मनाउँछौ पनि हामीले।
15: हेलो नमस्ते। प्राइड मन्थको बारेमा कुरा गर्दाखेरि अब सबैजना समुदायले यसलाई चाहिँ यो जुन महिना चाहिँ स्पेसली होइन यो जुन महिनालाई चाहिँ हाम्रो गौरवको महिना भनेर मनाउने गर्नुभएको छ। लगभग हाम्रो यो 2-4 वर्ष भयो यो बिस्तारै सबैजनाले मनाउन लाग्नुभएको। अब मेरो विचारमा चाहिँ जुन महिनामा मनाउने एकदमै राम्रो हो, तर अब जुन महिना मात्रै होइन, हाम्रो गौरवको महिना भनेको हाम्रो पहिचान, हाम्रो अब आइडेन्टिटीको गौरव त हामीलाई बाह्रै महिना हर क्षण हुन्छ भन्ने चाहिँ मलाई लाग्छ, र त्यसै गरी चाहिँ आफूलाई प्राउड फिल गराउनु पर्छ। अब जुन महिनामा मनाउने जुलाईदेखि चाहिँ आफ्नो आफ्नो आइडेन्टिटी के हो भन्ने कुरामा कन्फ्युजन हुने, अथवा अब जुन जुलाईदेखि चाहिँ फेरि अभियानमा एलजीबीटी मुभमेन्ट नै बिर्सिने गरी चाहिँ अब जुनमा मात्रै मनाएर चाहिँ हुने केही वाला छैन, त्यो पनि अब कुनै फन्डले अथवा कुनै फन्डिङ एजेन्सीजहरूले फन्डिङ गर्यो भनेर सेलिब्रेसन गर्ने, अनि फेरि भोलिदेखि चाहिँ अब यो सबैले बिर्सिने खालको हुन्छ क्या यो जुन परिपाटीले। त्यो भएको हुनाले चाहिँ हामीले आफ्नो आइडेन्टिटी, आफ्नो पहिचान चाहिँ हरेक क्षण गौरवसँग मनाउनु पर्छ, अथवा पहिचानलाई चाहिँ हामीले गौरवताको साथ आफूले चाहिँ अब ग्रहण गर्नुपर्छ भन्ने चाहिँ मेरो धारणा हो, मेरो व्यक्तिगत धारणा हो। तर पनि अब सबै साथीहरूले अब नेपालमा मात्रै नभएर विश्वभरि नै अब यो एउटा इन्सिडेन्टलाई यसरी मनाउनु भनेको हाम्रो आफ्नो कम्युनिटीको लागि, जुन एलजीबीटी कम्युनिटीको लागि चाहिँ साँच्चै नै गौरव पनि हो। र यो गौरवको महिना चाहिँ फेरि हाम्रो जुन यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले मात्रै नभएर सम्पूर्ण नेपाली सिटिजनले पनि यसमा सहभागी भएर अझ मनाउनुभयो, राम्रोसँग सेलिब्रेसन गर्नुभयो भनेदेखि चाहिँ हाम्रो एलजीबीटीआई कम्युनिटीको भिजिबिलिटीमा पनि राम्रो प्रभाव पर्छ, जसले गर्दाखेरि चाहिँ हामीले आगामी दिनहरूमा अब यो पैरवीहरू गर्नको लागि सजिलो हुन्छ, वकालत गर्न सजिलो हुन्छ, र सामान्य मानिसहरूलाई चाहिँ एलजीबीटी भन्ने के हो भन्ने कुरा बुझाउनलाई नपर्ने अवस्था आउन सक्छ इन द डेज टु कम, होइन। त्यो भएको हुनाले चाहिँ अब मनाउनु राम्रो हो, सबैले मनाइरहनु भएको छ, संघ संस्थाहरूले व्यक्तिहरूले मिलेर यथाशक्य यसलाई चाहिँ अब सापेक्षिक रूपमा लिनुपर्छ। तर अब मेरो व्यक्तिगत धारणा भनेको चाहिँ अब एउटा महिना मात्रै होइन, हामीले सधैँभरि मनाउनु पर्छ।
12: यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेका विभेदका कारण मानसिक स्वास्थ्यमा परेको असर लगायत तपाईँको कुनै पनि प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
2: चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन शुरू भएको छ। महाधिवेशनलाई सम्बोधन गर्दै सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहले पार्टीभित्र गुट खड़ा गर्नेलाई कार्यवाही हुने बताएका छन्। स्थापनाको चार वर्षपछि पहिलो महाधिवेशन आयोजना गरेको रासोपाले आगामी नेतृत्व चयनका लागि पूर्ण तयारी गरेको छ। बाढ़ीले क्षति पुर्याएको बीपी राजमार्गमा असारको दोस्रो सातादेखि नयाँ ट्र्याक मार्फत सवारी सञ्चालनमा ल्याइने तयारी भएको छ। राष्ट्रिय मानवाधिकार आयोगका सदस्य डाक्टर लिली थापाले सामाजिक सञ्जालमा बढ़दो साइबर बुलिङका कारण आफूहरूले काम गर्नै नसकेको बताउनु भएको छ। र फिफा विश्वकप 2026 खेल अन्तर्गत आज समूह एचमा स्पेन र साउदी अरेबिया बीच खेल हुँदैछ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भने म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम ट्रान चेक यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमिरसेनासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: राष्ट्रपा महाधिवेशनको उद्घाटन सत्रमा राष्ट्रिय राजनीतिक बहस, विपक्षी दलका नेतालाई प्रधानमन्त्री शाहको जवाब।
0: महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली आज राति 11 बजे प्रकाशन हुने, उम्मेद्वार मनोनयनको फारम वितरण भोलि दिउँसो 1 बजेदेखि।
1: रेबिज विरूद्धको खोप अभाव हुँदा बिरामी समस्यामा लागू औषध मुद्दाका फरार अभियुक्त पक्राउ।
0: अमेरिका र इरान बीचको शान्ति वार्ताको तयारी अन्तिम चरणमा, वार्ताका लागि पाकिस्तानी प्रधानमन्त्री शरीफ स्विजरल्याण्डमा।
1: र विश्वकप फुटबलमा आज राति 2 खेल हुँदै महिला T20 विश्वकपमा वेस्ट इण्डिज विजयी।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गरेका विपक्षी दलका नेतालाई जवाब दिनुभएको छ। भरतपुरको गेस्ट हाउस शहरमा भएको उद्घाटन सत्रमा अन्य राजनीतिक दलका नेताले बोलेपछि राजसपाका वरिष्ठ नेता समेत रहनुभएका शाहले नबोलौ भन्छु, बोल्ने दिन आइहाल्छ भन्दै भाषण थाल्नुभएको थियो। मात्र 10 मिनट बोल्नुभएका प्रधानमन्त्री शाहले आफूले संसदमा बोलेको सीमा सम्बन्धी अभिव्यक्तिबारे पहिलो पटक स्पष्टीकरण दिनुभएको छ।
3: हामीले सीमाको विषयमा बोल्दाखेरि पक्कै पनि जुनसुकै देशसँग सीमाको विषय कुरा गर्दाखेरि उहाँहरूले पनि आफ्नो आपत्ति जनाउनुहुन्छ, आपत्ति जनाउनु भयो, मलाई अचम्म लाग्यो। ल ठिक छ, तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुहोस्, हामीसँग त प्रमाण छ, हामीसँग कालापानी लिपुलेखको प्रमाण छ। र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनु खोजेका होइन, हामी हाम्रो छिमेकीहरूसँग आफै कुरा गरेर मिलाउँछौँ, हामीसँग प्रमाण छ र हामी ल्याउँछौँ। त्यो कुनै आशंका मान्नु पर्दैन, मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नु पर्दैन, कसैले पनि मान्नु पर्दैन।
0: महाधिवेशनको उद्घाटन सत्रमा पाहुना आएका नेकपा एमालेका नेता प्रदीप गेवालीले सरकारलाई ब्रेक लगाउन दिएको सुझावमा बालेनले हाइवेमा गुडिरहेको भन्दै गन्तव्यमा पुगेर मात्रै रोकिने जवाब फर्काउनु भएको छ।
3: सरकार भनेको त गाडी जस्तो हो, गाडीमा एक्सिलेटर मात्रै होइन ब्रेक हुन्छ, ब्रेक पनि लाउनु पर्छ भनेर चिन्ता पनि मान्नुपर्छ। त्यस्तो चिन्ता चाहिँ लोकल रोडहरूमा हिँड्दाखेरि गाडी सिधा गइराख्दाखेरि कहिले लेफ्टबाट गाडी आउँछ, कहिले राइटबाट मान्छेहरू आउँछ, तर हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन, हाम्रो एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ।
0: गेवाली सहितका अरू नेताले पनि पार्टीको सिद्धान्त खोजेपछि प्रधानमन्त्री शाहले विकासवादी पार्टी भएको बताउनु भएको छ।
3: हाम्रो पार्टीको चिन्तन कस्तो हो, लेफ्ट हो, राइट हो, सेन्टर हो, धेरै चिन्ता लिइराख्नु पर्दैन। हाम्रो पार्टी विकासवादी पार्टी हो, विकास गर्ने काम गर्ने पार्टी हो, हाम्रो पार्टी अगाडि बढ्ने पार्टी हो, हामी प्रतिशोध साध्ने पुरानो कुरा लिएर न्यू खोज्दै बस्ने होइन।
0: जनमत पार्टीका अध्यक्ष सीके राउतले हावा र जनता एउटै हुन्, सधैँ साथ रहँदैनन् भन्ने अभिव्यक्ति दिएपछि आफूहरूले बाढ़ी ल्याएको जवाब बालिनले दिनुभएको छ।
3: जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ। हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढ़ी ल्याएर खोला फर्काएको, र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। यो हावा जस्तो कहिले लेफ्ट राइट उत्तर दक्षिण पूर्व पश्चिम बग्दैन।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई 5 घण्टा प्रधानमन्त्री कार्यालयमा थुनेर निर्देशन दिएको भन्दै आलोचना भएको बारे प्रधानमन्त्री शाहले देश बनाउन 5 वर्ष पनि सल्लाह गर्ने बताउनु भएको छ। हाउभाव हेर्दा अनियन्त्रित भए जस्तो देखिए पनि सबै चीज कन्ट्रोलमै रहेको प्रधानमन्त्री शाहको स्पष्टीकरण छ। अहिले सुशासन र विकासको नारा लिएर चुनाव जितेको भन्दै प्रधानमन्त्री शाहले अर्को चुनावमा नयाँ एजेण्डा बोकेर जनतामा जाने बताउनु भएको छ।
1: उद्घाटन समारोहको समापन गर्दै पार्टी सभापति रवि लामिछानेले देश बनाउन एउटा दल मात्र राम्रो भएर नपुग्ने बताउँदै विपक्षी दललाई पनि सुध्रिन अपील गर्नुभएको छ। पहिलो जलेश्वर बैठकमा आफूले बोलेको कुरा सम्झदै उहाँले पार्टीभित्रैबाट संकट हुन नहुने बताउनु भएको छ।
4: विगतका राजनीतिक दलहरूका अनुभवलाई हेरेर अगाडि बढ्ने हो भने म फेरि पनि भन्छु, रासोपालाई लडाउने अर्को कुनै पनि शक्ति अबको युगमा आउन सक्दैन। म यो तपाईँहरूलाई निर्धक्कका साथ भन्न सक्दछु। तर साथीहरू, कहिलेकाहीँ के हुँदो रहेछ भने यो त्याग र बलिदान भनेको अरूले गर्यो भने खुसी मान्ने तर आफूले गर्नु पर्यो भने दुःख मान्ने कुरा हुने रहेछ। यसबाट चाहिँ यहाँहरूलाई म सचेत रहनको लागि अनुरोध गर्न चाहन्छु।
1: विपक्षी दललाई मात्र होइन उहाँले प्रधानमन्त्री शाहलाई पनि जिम्मेवारीको भारी नबिर्सन भन्नुभएको छ। उहाँले चुनाव अघि नै बल बालेनको कोर्टमा दिएको भन्दै लामिछानेले अझै पनि बल पास गर्न तयार रहेको सुनाउनुभयो।
4: सरकार सञ्चालन गर्नको निमित्त रासोपाले चुनाव अगाडि नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको खुट्टामा बल पुर्याइसकेको छ। अब भट्टाभट गोल हान्ने जिम्मा बालेनजीको अब भट्टाभट गोल हान्ने जिम्मा सम्माननीय प्रधानमन्त्री बालेन शाहजीको हुनेछ र उहाँले त्यसको निरन्तरता दिइरहनु भएको छ। झुकिएर त्यो बल कहीँ आएछ भने पनि त्यसलाई त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो।
1: विपक्षीले जहिले पनि राजनीतिक एजेण्डा र सिद्धान्तमा प्रश्न उठाइरहेको भन्दै उहाँले लोकतन्त्र र संविधान तलमाथि नहुने बताउनुभयो।
4: लोकतन्त्रका स्थायी मान्यताहरू, शक्ति पृथकीकरणका सिद्धान्तहरू, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक हक अधिकार, मानव अधिकारको प्रत्याभूति, समतामूलक समाज, समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो। हामी त्यसको जगेर्ना गर्नेछौँ, त्यसलाई माया गरेर राख्नेछौँ। हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौँ। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन। त्यो कदम हामी कदापि चाल्ने छैनौँ। म यहाँहरूलाई निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु।
0: हिजोसम्म नजाने बताउनुभएका नेपाली कंग्रेसका सभापति गगन थापा बिहान पुगेर रासोपालाई विभिन्न सुझाव दिनुभएको छ। उहाँले राजनैतिक दलले ठूलो जनमत पाएको र सत्ताको उन्मादमा दुर्घटनामा परेका विभिन्न विवरण समेत सुनाउनुभयो। आफ्ना नेताहरूलाई भगवान र देवता बनाएर धोका पाएको भन्दै रासोपाका नेता कार्यकर्तालाई आफूहरूबाट केही सिक्न उहाँले आग्रह गर्नुभयो।
5: हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौं, बा बनाएर गल्ती गरिसक्यौं। तपाईँले नगर्नुहोला, गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला। हामीले ढिलो गर्यौं त्यसैले सजाय पनि पायौं। हाम्रो पार्टी दास र लासको पार्टी होइन भन्ने कुरा हामीले केही अगाडि भन्न सक्नु पर्थ्यो, सकेनौ, हामीले ढिलो गर्यौं। त्यसबाट पनि सिक्नु होला तपाईँहरू। प्रत्येक राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यहरूलाई म भन्न चाहन्छु, आफ्नै नेतालाई पनि प्रश्न गर्ने आँट गर्नुहोला, साहस गर्नुहोला। गल्ती हुँदै गर्दा अरू पार्टीका साथीहरूलाई भन्नै पर्छ, तर आफ्नो भित्र भन्ने साहस पनि तपाईँले राख्नुपर्छ भन्ने ठान्दछु।
0: प्रतिपक्षी दलको हैसियतमा सरकारका गलत काममा प्रश्न गर्ने र राम्रो कामको समर्थन गर्ने उहाँले बताउनुभयो। रासोपाले 35 वर्षसम्म केही नभएको भाष्य निर्माण गरेको बारे सभापति थापाले आपत्ति जनाउनुभयो।
5: तपाईँले विगतलाई इन्कार गर्दै गर्दा जब यो निलो झण्डा मुनिको बसेर चितवनमा तपाईँ विगत खराब भन्नुहुन्छ, कृपया एकैपटक 35 वर्षमा केही पनि भएन भनेर नभनिदिनु होला। कृपया पञ्चायतका 30 वर्षका संघर्षका कथाहरूलाई अण्डरमाइन पनि नगरिदिनु होला। तपाईँ जुन ठाउँमा उभिनु भएको छ नि, त्यही मुनि करिब 50 मानिसहरूको लास गाडिएको छ 2018 सालमा। पञ्चायतको सरकारले काटेर गाडेको छ, त्यही मुनि बस उभिनु भएको छ। तपाईँले भोलि कार्यक्रम गर्ने ठाउँ पनि त्यहाँभित्र पनि थुप्रै साथीहरू गाडिएका छन्। ती सबैले काँग्रेसको चारतारे झण्डा उठाएका थिए, जय नेपाल भनेका थिए, तर आफ्नो लागि होइन, आफ्नो परिवारका लागि होइन। टाउको काटियो, रेटियो, तर तिनले बोलेको त्यो कुरा तपाईँको लागि थियो, मेरो लागि थियो, डेमोक्रेसीको लागि थियो। आज निलो झण्डा फहराउन तपाईँले पाउनु भएको छ। एकपटक झण्डा फहराउँदै गर्दा भुइँमा हेर्नु होला, चितवनको भुइँमा पनि हेर्नु होला, त्यहाँ अलिअलि रातो छ। त्यो रातो थुप्रै त्यही शहीदको रगतहरूले लगाएको रातो थियो, त्यसलाई तपाईँले बिर्सन पाउनुहुन्न। हामी कसैले बिर्सन पाउनु न, जेएनजी आन्दोलनमा सहदाप दिएकाहरूलाई बिर्सन पाउँछौ, न नेपालका ती आन्दोलनका बलिदानहरूलाई बिर्सन पाउँछौ।
1: पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पुराना दलका ठूला नेताले राष्ट्रपाको शक्तिलाई स्वीकार्न नसकेको उल्लेख गर्दै आफूले 15 वर्षसम्म देशले यही नेतृत्व पाउने सम्भावना देखेको बताउनु भएको छ।
6: मैले भन्न खोजेको कुरा के छ भने, नेतृत्व यो तपाईँले यति ठूलो जनमत प्राप्त गरेर प्राप्त गर्नुभएको छ, यसले पूरा 5 वर्ष कार्यकाल पूरा गर्नुपर्छ र म त चाहन्छु 10-15 वर्षसम्म राजनीति स्थिरता पास भन्ने मेरो चाहना छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले रासोपाको महाधिवेशनलाई राजतन्त्रको रोटी सेक्ने प्रयास गर्नु भएको छ।
7: नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा, तर राप्रपालाई नदिएर बालेन राजा ल्याउँछ भनेर तपाईँलाई भोट दिएका मान्छेहरू छन्। त्यसकारण तपाईँहरूको विशिष्ट जिम्मेवारी, तपाईँहरूले जनताको यो विशिष्ट चाहनालाई सम्बोधन गर्नुपर्नेछ। समस्या हामीले देखेका हिजोको नेताहरूमा मात्रै होइन, हामीले बारम्बार भनेका छौं, समस्या हिजोको नेताहरूमा पनि थियो, त्यसैले जनताले उनीहरूलाई बढारे। तर समस्या नेतामा मात्र होइन, उनीहरूले ल्याएको संविधान र संवैधानिक व्यवस्थामा पनि छ।
1: जनमत पार्टीका अध्यक्ष सीके राउतले खुलेरै प्रधानमन्त्री बालेन शाहको प्रशंसा गर्नु भएको थियो।
8: हाम्रो प्रधानमन्त्री सम्मान्य प्रधानमन्त्रीज्यू पनि तपाईँ कस्तो दिनुभएको छ भन्दाखेरि एकदम स्मार्ट, ड्यासिङ, इन्टेलिजेन्ट र स्टाइलिस, युवा, सबैको मन पर्ने, सबैको लोकप्रिय।
1: नेकपाका नेता वर्षमान पुनले सुशासन, पारदर्शिता र संस्थागत स्थिति बसाल्ने एजेण्डामा रासोपा र माओवादी केन्द्रबीच समानता रहेको उल्लेख गर्दै यस्ता विषयमा सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभयो।
0: नेपाल परिवेशमा रासोपाको महाधिवेशन स्थलमा देखिएका केही रोचक दृश्य सहितको एक सामग्री र चुनावको तालिका लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
9: आरटीजीएस व्यवस्था बारे जानकारी। रियल टाइम ग्रस सेटलमेन्ट आरटीजीएस एक रकम स्थानान्तरण प्रणाली हो। यस प्रणाली मार्फत एक ब्याङ्कबाट अर्को ब्याङ्कमा रकम तत्कालै र प्रत्येक कारोबारलाई छुट्टा छुट्टै कुनै पनि कारोबारलाई एकै ठाउँमा जोड्ने वा हिसाब मिलाउने प्रक्रिया नगरी स्थानान्तरण गरिन्छ। आरटीजीएस प्रणालीबाट रु 2 लाख वा सोभन्दा बढ़ी जति पनि रकम भुक्तानी गर्न सकिन्छ। आरटीजीएस मार्फत कारोबार गर्न आफ्नो खाता रहेको ब्याङ्क वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम भुक्तानी सम्बन्धी आदेश सहित आवश्यक विवरण बुझाउनुपर्छ। त्यसरी प्राप्त भएको भुक्तानी आदेश बैंक तथा वित्तीय संस्थाले आरटीजीएस प्रणालीमा प्रविष्ट गरेपछि कारोबार तुरन्त सम्पन्न हुन्छ। यस प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाका कुनै पनि शाखाबाट आरटीजीएस कारोबार गर्न सकिन्छ। ठूलो रकमको कारोबार अन्य भुक्तानी प्रणाली जस्तै ईसीसी वा आईपीएस मार्फत गर्दा रकम सम्बन्धित ग्राहकको खातामा जम्मा हुन केही समय लाग्न सक्छ, तर आरटीजीएस मार्फत गरिएको कारोबारको रकम भने तत्काल सम्बन्धित ग्राहकको खातामा जम्मा हुन्छ। ठूलो रकमको भुक्तानीका लागि आरटीजीएस रोजौं, तत्काल भुक्तानी, सुरक्षित कारोबार। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
10: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम
11: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
12: सुरक्षा घरको साथ जीवन भरको।
13: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: रासोपाको महाधिवेशन स्थलमा केही रोचक दृश्य र अनौठा घटनाक्रम देखिएको छ। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
14: निर्धारित समयभन्दा झण्डै 1.5 घण्टाको पर्खाईपछि रवि र बालेन महाधिवेशन स्थलमा पुग्दा सुनिएको हुटिङ हो यो। उद्घाटन समारोह शुरू हुनु अघि वर्षा भएपछि एउटै गाड़ीमा मंच नजिकसम्म पुगेका दुवै नेता छाता उडेर प्रवेश गरेका थिए। ऊर्जाका साथ मंचमा उग्लिएका रवि र बालेनले अंगालो हालेपछि धुमधाम स्वागत गरिएको थियो।

उद्घाटन गर्दा प्रधानमन्त्री बालेनले गगन थापा लगायतका अतिथिलाई घण्टी दिनुभएको थियो भने गृहमन्त्री सुदन गुरूङ आफै कुर्सी तानेर प्रधानमन्त्री बालेनको पछाडि बस्नु भएको थियो। प्रधानमन्त्री बालेन आज बिहान पत्नी सबिना काफ्ले र छोरीलाई लिएर जहाज मार्फत भरतपुर जानुभएको हो। महाधिवेशन स्थलमा अर्को आकर्षणको केन्द्र थिए रवि बालेनको डमी। त्यसै गरी केही सांस्कृतिक प्रस्तुति पनि राखिएको थियो। भरतपुर 27 मेघौली पुरानो थारू सांस्कृतिक तथा सहयोगी संस्थाले डम्फू नाच प्रस्तुत गरेको हो।

0: उद्घाटन सत्र अघि नै व्यवस्थापनमा पार्टी निकट संगठन बाउन्स र सुरक्षामा नेपाल प्रहरी खटिएको थियो।
1: राष्ट्रपतिले महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली आज राति 11 बजे प्रकाशन गर्ने जनाएको छ। केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको निर्वाचन तालिका अनुसार राति 11 बजे प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरिने जनाएको हो। भोलि दिउँसो 1 बजेदेखि उम्मेद्वार मनोनयनका लागि फारम वितरण गरिने आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। भोलि दिउँसो 2 बजेदेखि 4 बजेसम्म उम्मेद्वार मनोनयन दर्ता गरिनेछ भने साँझ 6 बजे उम्मेद्वारहरूको नामावली प्रकाशन गरिनेछ। यस्तै भोलि बेलुका 6 बजेदेखि 7 बजेसम्म उम्मेद्वार विरूद्ध दावी विरोध, 7 बजेदेखि 9 बजेसम्म दावी विरोध परेका उम्मेद्वारबारे जाँचबुझ गरिनेछ। उहाँका अनुसार बेलुकी 9:15 बजेसम्म उम्मेद्वारको नाम फिर्ता लिने अन्तिम समय तोकिएको छ। उम्मेद्वारको अन्तिम नामावली राति 11 बजे प्रकाशन हुने जनाइएको छ। 9 गते बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म पहिलो चरणको मतदान शुरू हुनेछ, जसमा 1 जना सभापति र 99 जना केन्द्रीय सदस्यका लागि मतदान गरिने उहाँले जानकारी दिनुभयो। मतदानपछि पहिलो चरणको मतगणना र मत परिणाम घोषणा 2 घण्टापछि गरिनेछ। त्यसपछि दोस्रो चरणको मतदान प्रक्रिया अघि बढ़ाइने उहाँले जानकारी दिनुभयो। आयोगले पार्टी सभापतिको उम्मेद्वारका लागि 51,000 शुल्क र 1 जना प्रस्तावक एवं 51 जनाको समर्थन आवश्यक पर्ने जनाएको छ। यस्तै पार्टी पदाधिकारीका लागि 41,000 शुल्क र 1 जना प्रस्तावक तथा 21 जनाको समर्थन र केन्द्रीय सदस्यका लागि 21,000 शुल्क र 1 जना प्रस्तावक एवं 21 जनाको समर्थन आवश्यक पर्ने आयोगले जनाएको छ। महाधिवेशनमा 4,211 जना प्रतिनिधि रहने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।
2: नेपालको संविधान 2072 स्वास्थ्यलाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। विशेष गरी संविधानको धारा 35(2) कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने स्पष्ट लेखिएको छ। तर पछिल्लो केही महिना यता देशभर रेबिज विरूद्धको खोप अभाव हुँदा स्वास्थ्यको सम्बन्धीको यही मौलिक हकबाट नागरिक वञ्चित हुनुपर्ने स्थिति समेत सिर्जना भएको छ। एक रिपोर्ट।
0: क्यान्सर रोग सम्बन्धीको औषधि अभावको समस्या नसकिदै अहिले फेरि देशभर रेबिज विरूद्धको खोप अभाव चुलिएको छ। विशेष गरी कुकुर, बाँदर र बिरालो लगायतका जनावरले टोकेपछि खोप लगाउन अस्पताल पुग्ने बिरामीको संख्या देशभर बढेसँगै स्वास्थ्य संस्थाहरूमा पनि दबाव बढ़ेको छ। कोशी प्रदेश अस्पताल भद्रपुर झापाका गुनासो सुन्ने अधिकारी सुजता पौडेलले औषधि आपूर्ति गर्ने निकायले महत्व नदिँदा समस्या बल्झिएको गुनासो गर्नुभयो। उहाँले नियामक निकाय बेलैमा सजग हुन नसके सेवा प्रवाहमा प्रत्यक्ष जोड़िएका सबैलाई काम गर्न गाह्रो हुने बताउनुभयो।
3: कोसीमा पनि प्रब्लम नै छ, रेबिज खोप अभाव भइरहेछ। अलिअलि सप्लाईमा चाहिँ हुन्छ आपूर्तिबाट, तर त्यो एडिक्वेट चाहिँ छैन। 7-8 महिना जस्तो भइसक्यो अनि हामीले भनिसक्दाखेरि अब अलिकति टाइमली रेस्पोन्स भएर त्यही अनुसार आए अलिकति सजिलो हो, किनभने फ्रन्टलाइनमा बसेर काम गर्दा हामीलाई अलिकति गाह्रो नै हुन्छ कि।
0: त्यस्तै उता सुदूरपश्चिम प्रदेशको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरका प्रवक्ता डाक्टर अर्जुन भट्टले पनि उस्तै गुनासो सुनाउनुभयो। उहाँले 1 महिना अघिदेखि नै अस्पतालमा रेबिज विरूद्धको खोप अभाव रहेको बताउनुभयो। अहिले पनि दैनिक 30-40 जना भन्दा बढ़ी सेवाग्राही त्यसै फर्किनुपर्ने अवस्था रहेको बताउनुभयो। डाक्टर भट्टले सरकारी स्वास्थ्य संस्थामा निशुल्क पाइने खोप अहिले निजी अस्पतालबाट खरिद गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो।
4: यहाँ पनि अभावै छ हजुर, जेठको 2-3 गतिबाट नै अभाव सिर्जना भएको हो। अब अहिले पनि अभाव नै छ। अब यसमा त हामीले पनि माथि चाहिँ प्रदेश सरकारले दिए पनि पछि हो लगाउने, अहिले बिरामीहरूले चाहिँ आफै बाहिरबाट प्राइभेट निगरबाट लगाएर हाम्रो जनशक्तिले चाहिँ लगाइराख्नु भएको छ, तर सप्लाईमा चाहिँ आइपुगेको छैन हजुर।
0: यता सरकारले भने खोप अभाव रहेको स्वीकार गर्दै आपूर्तिका लागि प्रयास गरिरहेको जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको स्वास्थ्य समन्वय शाखा प्रमुख डाक्टर भक्त बहादुर केसीले सरकारले बजेट सुनिश्चिततादेखि खोप खरिदका लागि टेण्डर आह्वान लगायतका काम शुरू गरे पनि त्यो सफल नहुँदा केही समस्या देखिए पनि हल्ला गरे जस्तो खोप अभाव नभएको बताउनुभयो।
5: खोपहरू खास गरी भारत लगायत अन्य देशहरूबाट नै आयात गरिन्छ। यो खरिदको जुन प्रतिक्रिया थियो, विभिन्न समस्या आउँदाखेरि चाहिँ खरिद गर्न नसकेको अवस्था हो, तर यसको लागि चाहिँ अनि विभिन्न निकायहरूसँग पनि हामीले सम्पर्क गरिन्छ, त्यसको व्यवस्थापन गर्नलाई चाहिँ भन्न चाहिँ भनिएको छ, तर पूर्ण रूपमा यसको व्यवस्थापन चाहिँ हुन सकेको छैन। जसोतसो चाहिँ खोपको आपूर्तिलाई अलिकति सहज चाहिँ गरिएको।
1: राष्ट्रिय मानव

0: जस्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
1: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
2: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
0: प्रोप्राइटर सोमराज रैदास।
3: सम्पर्क फोन नम्बर 0825367775।
0: सम्पर्क नम्बर 98478726873।
4: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
5: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
6: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825367509 र मोबाइल 98453065023।
7: दलाबाट फरार रहेका चितवन राप्ती नगरपालिका 2 पिप्लेका 46 वर्षीय प्रभुराम राईलाई आज काठमाडौँको शंख पार्कबाट पक्राउ गरेको हो। ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले गत भदौ 24 गतेको जिन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार रहेका राईलाई आज पक्राउ गरिएको जानकारी दिनुभयो। पक्राउ परेका राई विरूद्ध लागू औषध खैरो हेरोइन सम्बन्धी 2 मुद्दा दर्ता भएका थिए। 2081 मंगिर 25 गते दर्ता भएको उक्त मुद्दाको फैसला हुन बाँकी छ। पक्राउ परेका उनलाई आवश्यक प्रक्रिया पूरा गरी पुनः केन्द्रीय कारागार सुन्दारा पठाइएको छ।
8: भक्तपुर अस्पतालको 123 वार्षिकोत्सवको अवसरमा भक्तपुर अस्पतालले आज जिल्लामा रहेका क्रियाशील पत्रकारितामा सक्रिय पत्रकारको निशुल्क स्वास्थ्य परीक्षण गरेको छ। बागमती प्रदेश मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत भक्तपुर अस्पतालको आयोजना तथा नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाको समन्वयमा सम्पन्न स्वास्थ्य परीक्षणमा 51 क्रियाशील पत्रकारको निशुल्क स्वास्थ्य परीक्षण गरिएको भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले जानकारी दिनुभयो।
7: हुम्लाको श्रीनगर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो 2:32 हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रबिन्दु बनाएर 4.1 रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको धक्का हुम्लासहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो। यसअघि गत जेठ 29 गते शंखसभाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर 4 रेक्टर स्केलकै भूकम्प गएको थियो। नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा साना ठूला भूकम्प जाने गरेका छन्।
8: निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा बन्द भएको छ। नयाँ बानेश्वर स्थित निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा विगत 6 महिनादेखि बन्द भएको हो। सिटी स्क्यान मेसिन बिग्रिएर सेवा बन्द भएको अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर रवि प्रकाश शर्माले जानकारी दिनुभयो। डाक्टर शर्माले अहिले बिरामीलाई सिटी स्क्यानका लागि अन्यत्र पठाउनु पर्ने अवस्था रहेको बताउनुभयो। अस्पतालमा दैनिक 600 भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्।
7: जुम्लामा 1 वर्षमा 3671 मेट्रिक टन सिमी उत्पादन भएको छ। कृषि विकास कार्यालय जुम्लाका प्रमुख राम भक्त अधिकारीका अनुसार आर्थिक वर्ष 2081-82 जिल्लाबाट उक्त परिणामको सिमी बिक्रीबाट 1,33,00,000 रूपियाँ आमदानी भएको जनाइएको छ।
8: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका इरान बीचको शान्ति सम्झौतालाई अगाडि बढ़ाउन वार्ताको तयारी अन्तिम चरणमा पुगेको छ। आज स्विटजरल्याण्डको बर्गिन स्टकमा हुने यो महत्वपूर्ण वार्ताका लागि अमेरिका, इरान, पाकिस्तान र कतारका प्रतिनिधिमण्डल पुगिसकेका छन्। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ इरान अमेरिका वार्तामा भाग लिन स्विटजरल्याण्ड पुग्नु भएको छ। प्रधानमन्त्री शरीफसँगै पाकिस्तानी सेना प्रमुख फिल्ड मार्शल असिम मुनिर पनि हुनुहुन्छ। अमेरिकाका उपराष्ट्रपति जेडी भान्स पनि वार्ताका लागि यसअघि नै स्विटजरल्याण्ड पुगिसक्नु भएको छ। वार्ताका लागि इरानी प्रतिनिधिमण्डल पनि हिजै स्विटजरल्याण्ड पुगिसकेको छ। यद्यपि वार्ता शुरू हुनुभन्दा पहिले नै पश्चिम एसियामा तनाव फेरि बढ़ेको छ। अमेरिका र इजरायलले सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै इरानले होर्मुज जलमार्गलाई ढुवानीका लागि बन्द गर्ने घोषणा गरेको छ। इरान र अमेरिका बीचको वार्तामा पाकिस्तान केही महिनादेखि मुख्य

0: मध्यस्थकर्ता बनिरहेको छ। अमेरिका र इरान बीच यसअघि नै शान्ति सम्झौता भइसकेको छ। त्यही सम्झौता लागूका विषयमा स्विजरल्याण्डमा दुई पक्षबीच सम्वाद शुरू गर्न लागि हो।
1: नेपाल परिवेशमा अब खेल समाचार।
2: विश्वकप फुटबल विशेष।
3: फिफा विश्वकप फुटबलमा आज राति दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा समूह एच अन्तर्गत साउदी अरेबिया र स्पेन भेट्दैछन्। यी दुई टोली बीचको खेल नेपाली समय अनुसार आज राति 9:45 शुरू हुनेछ। दुवै टोली आफ्नो पहिलो जीतको खोजीमा हुनेछन्। आफ्नो पहिलो खेलमा स्पेनले केप भर्डेसँग गोलरहित बराबरी खेलेको थियो। साउदीले पनि उरुग्वेसँग 1-1 बराबरी खेल्दै अंक बाँडेको थियो। विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि स्पेन दबावमा रहेको छ। यो खेलमा जीत निकाल्ने लक्ष्य स्पेनको हुनेछ। यो खेलमा हार बेहोरेको अवस्थामा स्पेनलाई दोस्रो चरणमा पुग्न कठिन हुनेछ। यता पूर्व विश्व विजेता उरुग्वेसँग बराबरी खेलेको साउदी उच्च मनोबलका साथ मैदानमा उत्रनेछ। फिफा वरियतामा साउदी भन्दा स्पेन निकै बलियो रहेको छ। अहिलेको वरियतामा स्पेन दोस्रो तथा साउदी अरेबिया 61 स्थानमा रहेको छ। विगतले पनि स्पेन नै बलियो भएको पुष्टि गरेको छ। सन् 2006 2012 दुई टोली बीच तीन पटक भेट भएको छ, जसमा तीनै पटक स्पेनको पक्षमा नतिजा गएको छ। लुइस डे ला फुन्टेको नेतृत्वमा रहेको स्पेनका लामिन यामल आजको खेलमा पहिलो रोजाईमै देखिने सम्भावना बलियो छ। केप भर्डे विरूद्ध यमाल 19 मिनट खेलेका थिए। निको विलियम्सले पनि पहिलो रोजाईमै खेल्ने अपेक्षा गर्न सकिन्छ। साउदीका गोल स्कोरर अब्दुले लखह अल अमरीले पनि साउदीको रक्षा पंक्तिलाई लीड गर्नेछन्। 111 अन्तर्राष्ट्रिय खेलमा 27 गोल गरेका कप्तान सलेम अल डवासारीले बायाँ साइडबाट आक्रमण गर्नेछन्। आजै हुने अर्को खेलमा बेल्जियम र इरानले प्रतिस्पर्धा गर्नेछन्। समूह जीमा रहेका दुई टोली बीचको खेल लस एन्जलसमा नेपाली समय अनुसार मध्यराती 1:15 शुरू हुनेछ। दुवै टोलीले समान 1-1 अंक जोडेका छन्। दोस्रो चरणको खेलमा जीत हासिल गरे दुवै टोलीलाई नकआउट चरणमा पुग्न बल मिल्नेछ। फिफा विश्वकपमा अहिलेसम्म 6 समूहका दोस्रो चरणका खेल सकिएका छन्। समूहका 24 टोली मध्ये विश्वकप आयोजकहरू मेक्सिको र अमेरिकासँगै जर्मनीले समूहको अन्तिम खेल पहिले नै नकआउट चरणमा स्थान बनाइसकेका छन्। दोस्रो चरणमा नै लगातार हार भोग्दै समूह सीको हाइटी, डीको टर्की र समूह एफको ट्युनिसिया समूह चरणबाटै बाहिरिएका छन्।
0: टी20 महिला विश्वकप क्रिकेटमा भने वेस्ट इण्डिजले श्रीलंकालाई पराजित गरेको छ। ब्रिस्टलमा आज भएको खेलमा श्रीलंकालाई वेस्ट इण्डिजले 5 विकेटले पराजित गरेको हो। श्रीलंकाले दिएको 900 रनको लक्ष्य क्यारेबियन टोलीले 16 ओभर 1 बलमा 5 विकेट गुमाउँदै पूरा गर्यो। वेस्ट इण्डिजको यो तेस्रो जित हो भने श्रीलंकाको दोस्रो हार हो। अहिले दोस्रो खेलमा भारत र दक्षिण अफ्रिका बीच प्रतिस्पर्धा भइरहेको छ। म्यान्चेस्टरमा जारी खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा भारतले 14 ओभर 2 बलमा 4 विकेटको क्षतिमा 115 रन बनाएर खेलिरहेको छ। आजको खेलमा दक्षिण अफ्रिकालाई हराउँदै भारत लगातार तेस्रो जित निकाल्न चाहन्छ। अर्कोतर्फ दक्षिण अफ्रिकाका लागि आजको खेल जित्नै पर्ने दबाव छ। दक्षिण अफ्रिकाले अहिलेसम्म खेलेका दुई खेलमध्ये एउटा मात्र जितेको छ।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: राष्ट्रपा महाधिवेशनको उद्घाटन सत्रमा राष्ट्रिय राजनीतिक बहस, विपक्षी दलका नेतालाई प्रधानमन्त्री शाहको जवाब।
1: महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली आज राति 11 प्रकाशन हुने, उम्मेद्वार मनोनयनको फारम वितरण भोलि दिउँसो 1 बजेदेखि।
0: रेबिज विरूद्धको खोप अभाव हुँदा बिरामी समस्यामा लागू औषध मुद्दाका फरार अभियुक्त पक्राउ।
1: अमेरिका र इरान बीचको शान्ति वार्ताको तयारी अन्तिम चरणमा, वार्ताका लागि पाकिस्तानी प्रधानमन्त्री शरीफ स्विजरल्याण्डमा।
0: र विश्वकप फुटबलमा आज राति दुई खेल हुँदै महिला टी20 विश्वकपमा वेस्ट इण्डिज विजयी।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र जगत बिदा हुन्छौ। नमस्कार।
4: सुने खबर जीवन साथी आसल पाकी छौ रे, खुशी छौ रे, सुखी छौ रे।
5: म गीतकार संगीतकार राजकुमार बाबा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 MHz।
4: तिम्रो साथमा हस्न पाए
6: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक।

0: हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिमतर्फ।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
3: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
2: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
3: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
4: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
5: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
4: शिशु क्लिनिक फर्टिलिटी खोराइदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
6: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
7: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू,
8: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
9: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
12: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
13: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू, कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
14: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 0825166683 र सम्पर्क मोबाइल नम्बर 9847725700।
15: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
17: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
18: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
19: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
0: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
17: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 0825607634 र 0825607138।
11: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: डाक्टरद्वारा दिइने सेवाहरू,
4: ब्लड प्रेसर हाई लो भएका,
11: कोलेस्ट्रोल बढी भएको,
4: मुटुको गति एकनास नभएको,
11: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
4: मुटुको बाथरोग मुटु सुन्निएको हृदयघात भएको,
11: एन्जियोग्राफी र एन्जियोप्लास्टिक गराएका वा गराउनु परेमा,
4: मुटुको भल्वको अपरेसन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 9848728913 र 9095912871।
20: एक हप्तादेखि

0: यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
1: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: डाक्टरद्वारा दिने सेवाहरू:
2: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
0: बाङ्गा टिङ्गा दाँत मिलाउने,
2: शल्यक्रिया गरेर दाँत निकाल्ने,
0: खाली ठाउँमा दाँत भर्ने,
2: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
0: मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
3: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
4: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: अन्य सेवाहरू:
5: हाट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
7: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30-145, 98478-30-153 र 98649-41-944।
9: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
10: खुशीको खबर।
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
12: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
3: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
10: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
13: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
14: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
13: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
14: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो घरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
13: ल ल काका, गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877141।
17: हे

सयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: अन्तर्गत सड़कमा बाँकी रहेको सड़क विस्तारको काम शुरू भएको जानकारी दिनुभयो। कार्यालय प्रमुख भण्डारीका अनुसार सड़क विस्तारका लागि ठेक्का प्रक्रियासँगै सड़क सीमाभित्र पनि रूख कटानका लागि आवश्यक स्वीकृति दिने कार्य भइरहेको छ। गंगदीदेखि हारबाससम्मको सड़क विस्तारका क्रममा प्रारम्भिक सर्वेक्षण अनुसार सड़क सीमाभित्र पनि 530 देखि 40 वटासम्म रूखकटान गर्नुपर्ने देखिएको छ। त्यसका लागि सम्बन्धित वन कार्यालय मार्फत रूख गणना तथा चिन्ह लगाउने कामका लागि स्वीकृति दिने काम भइसकेकाले एक दुई दिनमा रूख गणना र सड़क क्षेत्रमा पर्ने कटान गर्नुपर्ने रूखमा चिन्ह लगाउने काम शुरू हुनेछ। गणनासँगै चिन्ह लगाउने काम सकिएपछि सब डिभिजन कार्यालय गंगदीले डिभिजन वन कार्यालय लमई डिभिजन वन कार्यालयले प्रदेश तथा संघीय वन मन्त्रालयबाट स्वीकृति र रूख कटानको काम अघि बढ़ाउनेछ। उक्त सड़क खण्ड अन्तर्गत 8 वटा सामुदायिक वन क्षेत्र पर्ने भएकाले वन सम्बन्धी आवश्यक प्रक्रिया शुरू गर्न समन्वय भइरहेको आयोजकले सुनाएको छ। असार मसान्तभित्र ठेक्का आह्वान गर्ने र आगामी आर्थिक वर्षको असोज महिनादेखि सड़क विस्तारको काम शुरू गर्ने गरी तयारी भइरहेको प्रमुख भण्डारीले बताउनुभयो। नेपाल सरकारले गर्न लागेको संविधान संशोधनका लागि नागरिक समाज दाङले पेश गर्ने सुझावका लागि छलफल गरेको छ। नागरिक समाज दाङका संयोजक निमबहादुर थापाको अध्यक्षतामा आज बसेको नागरिक समाज दाङको बैठकमा संविधान संशोधनका लागि सुझाव पेश गर्न गठित पदम वैद्य नेतृत्वको कार्यदलले तयार पारेको सुझावमाथि छलफल गरेको हो। त्यसै गरी बैठकले संजीवनी शिक्षण अस्पतालले प्रदान गर्दै गरेको स्वास्थ्य सेवाको अनुगमन गर्ने वर्षातको समय शुरू हुने लागेकाले किसानलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराउन सरकारसँग माग गर्ने वर्षातका समयमा हुन सक्ने विपदको पूर्व तयारीमा सरकारलाई आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ। त्यसै गरी बैठकले सामाजिक क्षेत्रमा सेक प्राउँदै आएका सामाजिक संघ संस्थाका लागि बजेट विनियोजन गर्न तीनै तहका सरकारसँग माग गर्ने र नागरिक समाजको सदस्यमा दान बहादुर केसी र पदम बहादुर पाण्डेलाई सदस्यता प्रदान गर्ने निर्णय गरेको नागरिक समाज दाङका सचिव नारायण प्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ। दाङ प्रहरले अवैध छनाल भरूवा बन्दुक र सोमा प्रयोग हुने सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डाक्टर हेमबहादुर केसीका अनुसार खुराहाई पुम्हा नगरपालिका एक माले सल्लीकोट सामुदायिक वनको छाडीमा लुकाई राखेको अवस्थामा बरामद गरेको हो। प्रहरी चौकी रामपुर दाङबाट खटेको प्रहरी टोलीले उक्त सामुदायिक वनको छाडीमा अवैध फरुवा बन्दुक र सोमा प्रयोग हुने 400 ग्राम बारूद 33 वटा केप र फलामको गोली 13 वटा फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी केसीले जानकारी दिनुभएको छ। बरामद भएका ती बन्दुक र त्यसमा प्रयोग गरिने सामानबारे थप अनुसन्धान भइरहेको प्रहरीले सुनाएको छ। र दाङ प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ ओसार प्रसारमा संलग्न 7 ट्राक्टर नियन्त्रणमा लिई कार्यवाही गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा माथतका प्रहरी कार्यालयबाट खटिएको टोलीले ठुङ्गा बालुवा र गिट्टी अवैध रूपमा ढुवानी गरिरहेका 7 वटा ट्राक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायक उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभयो। असार 1 गतेदेखि 5 गतेसम्म जिल्लाका विभिन्न स्थानमा निगरानी तथा अनुगमनका क्रममा उक्त ट्राक्टर नियन्त्रणमा लिई कार्यवाही गरेको उहाँले बताउनुभयो। उहाँका अनुसार नियन्त्रणमा लिएका सवारी साधनलाई आवश्यक कार्यवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ। कार्यवाहीपछि ती ट्राक्टरमाथि कुल 1,45,809 रूपियाँ जरिमाना गरिएको सूचना अधिकारी डाक्टर केसीले जानकारी दिनुभयो। जरिमाना रकम असुली गरी कानूनी प्रक्रिया पूरा भएपछि सवारी साधन सम्बन्धित व्यक्तिको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दाङले सुनाएको छ। प्रहरीले प्राकृतिक स्रोत तथा नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसार प्रसार नियन्त्रणका लागि अनुगमन र कार्यवाहीलाई निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो। हौस्त अलीलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: बयानबे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
2: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
3: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई
5: के गर्ने बाबु,
6: छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने,
5: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
2: लौ हेर, किन नहुनु चाहिँ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
7: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: फेरि एकपटक न्यु कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
9: सम्पर्क मोबाइल 98478727979
10: र 98578336689।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद करता सुई इंटरनेट पैकेज नया चरण को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड।
1: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
2: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार
3: डाक्टरद्वारा दिइने सेवाहरू पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार
4: बिना टाका प्रभावकारी उपचार
2: दिशा गर्दा दुख्ने रगत आउने मासु पलाएको घाउ भएको पिप बग्ने चिलाउने कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श
4: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ
2: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज
4: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ
5: बिरामी जाँच निमित्त यही असार 12 गते शुक्रबार
6: दिव्य फार्मेसी कुराई 15 सडक विभाग रोड सम्पर्क फोन नम्बर 082-590-410 मोबाइल नम्बर 98478-28913 98478-26163 र 98095-12871
7: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653-23
8: दिनेश सर नमस्कार कतै जान लाग्नु भएको जस्तो छ नि
9: बीमा गराउन जाँदैछु
8: बीमा किन गर्नु पर्यो सर बीमा
9: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन् त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बीमा गराउनु पर्छ त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बीमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बीमा गराउँदा लाग्ने बीमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि
8: बीमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर
9: नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त बीमा कम्पनीहरूमा बीमा गराउनु पर्दछ बीमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बीमा गराउन सकिन्छ
8: अनि बीमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर
10: बीमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने बीमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने कसैले भनेको कुरालाई मात्र आधार नलिने आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन
8: क्षति भई बीमा दावी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर
9: दावी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ
8: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ सरलाई धेरै धेरै धन्यवाद अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु
11: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

0: छोरी यहाँ दिन दिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
1: स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र आई एम जित बहादुर।
2: जित बहादुर
3: कोही भी रिश्ता जब नया होता है ना, एक्साइटिंग होता है, क्यों नया होता है।
1: साथै स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमै भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र ककटेल टू।
3: प्यार
1: एक पटक अवश्य हेर्नुहोस्।

0: ഞാൻ ഇതാ ദുഃഖിയോ.
1: बसिराख औषधि गर्न जानु भनेको मान्ने हैन.
0: अय्या अस्ति भक्कर त औषधि गरेको 20 को 19 भएको हैन.
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ.
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो. तिमी भन न कहाँ जाउँ म.
1: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ.
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक.
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक.
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ.
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्.
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ.
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
6: 98-41-68-47-46.
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्. सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश.
7: मध्यपश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ.

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। स्वस्थ वृद्ध अवस्थाका लागि योग भन्ने नारासित आज अन्तर्राष्ट्रिय योग दिवस डाङ सहित देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। हरेक वर्ष जून 21 तारीकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइन्छ। राष्ट्रसंघ सभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जून 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालेको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रसंघको 69 महासभामा गरेको योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत राष्ट्रसंघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए। नेपालमा 2036 माघे गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो। नेपाल संस्कृत विश्वविद्यालयमा 6 महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ। त्यसै गरी त्रिभुवन विश्वविद्यालयमा संस्कृत केन्द्रीय विभाग अन्तर्गत योग विषयको अध्ययन एवं अध्यापन शुरू भइसकेको छ। यसअघि विक्रमसम्म 2036 उत्तरायण शुरू हुने दिन पारेर नेपालमा डाक्टर हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाहरूको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो। सरकारले माघ 1 गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको छ। अहिले नेपालमा माघ 1 गते राष्ट्रिय र जून 21 दिन अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ, जसका कारण पछिल्लो समय नेपालमा योगको राम्रै प्रचार प्रसार भइरहेको छ। तुलसीपुर उपमहानगरपालिका 11 अन्तर्गत उत्तहरी डबरा बेलटाकुरा मोतीपुर सुकौरा सड़क कालो पत्रे गर्न 4,35,00,000 बजेट सुनिश्चित भएको छ। लुम्बिनी प्रदेश सरकारको समपूरक योजना अन्तर्गत बहुवर्षीय योजनाका रूपमा उक्त सड़क स्तर उन्नति तथा कालो पत्रे गर्न बजेट सुनिश्चित भएको हो। सड़क 2 वर्षभित्र स्तर उन्नति गरिनेछ। योजना अनुसार कुल लागतको 40% बजेट लुम्बिनी प्रदेश सरकारले र 60% बजेट तुलसीपुर उपमहानगरपालिकाले व्यवस्थापन गर्नेछ। वडा अध्यक्ष मान बहादुर रावतले सड़क कालो पत्रे भएपछि स्थानीयवासीको आवाजाव सहज हुनुका साथै कृषि उत्पादनको टुवानी व्यापारिक गतिविधि तथा ग्रामीण क्षेत्रको समग्र विकासमा टेवा पुग्ने बताउनुभयो। उहाँले बजेट सुनिश्चितताका लागि तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्का लुम्बिनी प्रदेश सरकार तथा भौतिक पूर्वाधार विकास मन्त्रालय प्रति आभार व्यक्त गर्नु भएको छ। यसअघि पनि तुलसीपुर 11 विभिन्न विकास आयोजनाका लागि उल्लेखीय बजेट व्यवस्थापन गरिएको छ। ऐतिहासिक दंगेश्वरन थारू राजाको दरबार संरक्षण तथा विकास र क्याङखोलामा पुल निर्माणका लागि 13 करोड़ रूपियाँ भन्दा बढ़ी बजेट सुनिश्चित भइसकेको छ। र पश्चिम दाङ तथा कर्णाली प्रदेशका विभिन्न जिल्लालाई प्युठानमा अवस्थित ऐतिहासिक एवं समृद्ध धार्मिक तीर्थस्थल सुर्खुद्वारीसँग जोड्न र यसको धार्मिक महत्वलाई बढ़ावा दिन बिजौरीमा मूल प्रवेशद्वार निर्माण गरिएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 19 र बिजौरी उद्योग वाणिज्य संघको संयुक्त लगानी तथा व्यवस्थापनमा प्रवेशद्वारको निर्माण गरिएको हो। नवनिर्मित प्रवेशद्वारले दाङ रोल्पा र प्युठानलाई यातायात सञ्जालसँगै धार्मिक पर्यटनको सूत्रमा बाँध्न महत्वपूर्ण भूमिका खेल्नेछ। बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेशमी राज खड्गाका अनुसार तुलसीपुर उपमहानगरपालिकाको 19 नम्बर ओडा स्थित बिजौरीबाट शुरू भई रोल्पा जिल्लाको रुन्टुगडी गाउँपालिकाको होलेरी बजार हुँदै सुर्खुदारीसम्म पुग्ने यो सड़क खण्डको कुल दूरी 55 किलोमिटर रहेको छ। सुर्खुदारीका प्रेरणेता सुर्खुदारी महाप्रभु गुरू महाराजा नारायण गौतम खत्रीको जन्मस्थल रोल्पाको रुन्टी र उहाँको तपोभूमि प्युठानको सुर्खुदारी दुवै क्षेत्रको ऐतिहासिक पहिचान र गरिमालाई उजागर गर्न यो प्रवेशद्वार स्थापना गरिएको अध्यक्ष खड्गाले प्रष्ट पार्नुभयो। हौस्त अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यी हाइलाइटसँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिया लागि दिनुहोस्। नमस्कार, शुभरात्री।

शुभ प्रभात। दाम सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान साबहिल काठमाडौँबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवन का हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तुताहरू हुनुहुन्छ श्रदय गुरूदेव रमेश नेपाल र श्रदय गुरूदेव एलपी भानु शर्मा।

0: युएस भर्जिनियाबाट रामचन्द्र खरेलजी सोध्नुहुन्छ, म आफैमा रमाउन चाहन्छु, अरूबाट सुख या खुशी होइन, आफैबाट सुख या खुशी प्राप्त होस्, आफू आफैमा रमाउ त्यसकै खोजीमा म अहिले अध्यात्मको यात्रामा छु, जीवन विज्ञानसँग सम्बन्धित भएको छु, जीवन विज्ञानका साधनाहरू गरिरहेको छु। तर भनिन्छ, सेवा नै शान्तिको मूल, सेवा नै सुख सागर, सेवा नै प्रभुको पूजा, सेवा नै भवतारक। भवसागर पनि तार्छ भने सेवाले तार्छ अरे। अरूको हितमा काम गर्दाखेरि, अरूको सेवा गर्दाखेरि मात्रै शान्ति प्राप्त हुन्छ, सुख प्राप्त हुन्छ, भवसागर पार हुन्छ भनेर भन्छ। अब यहाँ त ध्यान गर्दा त आफूतिर फर्क्यो, आफ्नो याद गर्नु पर्यो, आफैमा सुख खोज्नु पर्यो, अरूलाई सुख दिनु त कहाँ हो छुट्यो। त्यसो गर्दाखेरि परिवारप्रति पनि अलि गैर जिम्मेवारी भयो कि पहिला जस्तो रहेन नि त। आफ्नो आफूतिर ध्यान भयो, परिवारतिर पनि ध्यान नपुग्न सक्छ, अरू मानिसतिर पनि ध्यान नपुग्न सक्छ, सेवा छुट्न सक्छ। यो ठिक हो कि बेठिक हो? यसको अर्थ फेरि ध्यान गर्न अप्ठ्यारो हुने हो? ध्यान त आफ्नो हुन्छ। म ठिक बाटोमा छु कि गलत बाटोमा छु उहाँ सोध्नुहुन्छ। यसलाई अलिकति सेवालाई बुझ्न जरूरी छ। कसैको हितमा काम गर्दैमा सेवा कहाँ हुन्छ र कुन मनस्थितिमा गर्यो त्यसको आधारमा सेवा हुन्छ। एउटा भोको व्यक्ति देख्नुभयो, खाना दिनुभयो, भोको व्यक्तिलाई खाना दिनु त्यो पनि सेवा हो। कसैलाई अप्ठ्यारो परेको बेलामा मदत गर्नु सेवा हो। तर कुन मनस्थितिमा गर्नुभएको छ? आफै दुखी भएर, आफू रुँदा रुँदै, आफ्नै मन असन्तुलित भएको बेलामा अरूको सेवा गर्न जानुहुन्छ भने त्यो सेवाको परिणाम कसैको पनि हितमा हुँदैन। कसैले भोको छ तर दिने मान्छेले रुँदै रुँदै खाना दिइराखेको छ भने उसलाई मनपर्छ र भोकै मरेर आउँछ, भइहाल्यो खाँदै नखाउ, दिने मान्छे रोइराखेको छ के खाना खानु भन्छ। कुन मनस्थितिले दियो यो महत्वपूर्ण कुरा हो। त्यसकारण आफूतिर फर्किनु भनेको सेवाको लागि आफूलाई तयार गर्न चाहिँ हो। जुन व्यक्ति अरूबाट खुशी खोजिरहेको छ, सुख खोजिरहेको छ, त्यसले अरूको सेवा गर्न सक्दैन। गरिहाल्यो भने पनि सुख खोज्छ अरूबाट, हामीले त्यही त गरिराखेका छौँ नि। अहिले कहीँ सेवा गर्नु पर्यो, दान गर्नु पर्यो भने आउँछन् नि दान गर्ने अवसरहरू। दान गर्ने अवसर आयो, दान गर्नु पर्यो भने मेरो नाम शिलालेखमा लेखिन्छ कि लेखिँदैन, मलाई दोसल्ला उडाइन्छ कि उडाइन्न, मैले प्रमाणपत्र पाउँछु कि पाउँदिन। हामी सेवा कहाँ गर्छौ र व्यापार गर्छौ? म पैसा दिन्छु त्यो बापत मेरो नाम शिलालेखमा लेख, म दान गर्छु त्यस बापत मलाई प्रमाणपत्र देऊ, सम्मान गर, दोसल्ला उडाऊ, इज्जत देऊ। म पैसा दिन्छु, मलाई त्यस पैसा दिए बापत इज्जत देऊ। यो त क्रय विक्रय हो नि, यो त लेनदेन भयो, सेवा कहाँ भयो र? हामी सेवा गर्यौं भन्ने भ्रममा छौं। जुन व्यक्तिले सुख, शान्ति, सम्मान, समृद्धि सबै अरूबाट आशा गर्छ, उसबाट सेवा हुँदैन। जुन व्यक्तिले सुख शान्ति आफैमा रहेछ, सुखको लागि, शान्तिको लागि, आनन्दको लागि जो स्वनिर्भर भयो, अरूको आशमा छैन, अरूले उसलाई खुशी बनाउनु पर्दैन, उता आफू आफैमा रमाउँछ, त्यस्ता व्यक्तिबाट मात्रै असली सेवा उत्पन्न हुन्छ। उनीहरूलाई खुशी हुन कसैको सम्मान चाहिएन। आखिरी हामी सम्मान किन चाहन्छौ? खुशी हुनलाई त हो नि। शिलालेखमा नाम किन चाहन्छौ? खुशी हुनलाई त हो नि। कसैले भन्थ्यो, तेरो पनि नाम पढाएको थिएँ नि शिलालेखमा, ओहो यत्रो राम्रो काम गरिछस् नि भन्दाखेरि एकदम मन गदगद हुन्छ, अहंकार बढ्छ नि त। त्यतिको लागि हो नि नाम लेख्नु पर्यो, होइन भने किन लेख्नु नि? खुसी अरूबाट खोज्छौ हामी, अरूबाट खुसी खोजुन्जेलसम्म सेवा हुँदैन। सेवा अरूबाट खुशी लिनु, अरूबाट केही लिनु सेवा होइन, अरूलाई दिनु चाहिँ सेवा हो। र दिन्छ त्यो व्यक्तिले जोसँग छ, आफैबाट आनन्द शान्ति खुशी उत्पन्न गर्नुभयो भने तपाईँसँग शान्ति छ, आनन्द छ, खुशी छ, सबै कुरा छ, अब तपाईँ दिन सुरु गर्नुहुन्छ, अब लिनेतिर तपाईँको दृष्टि जाँदैन, अब कसैले तपाईँलाई सम्मान गरे पनि तपाईँलाई उही, नगरे पनि उही, के सम्मान के अपमान, न अपमानले तपाईँलाई दुखी बनाउँछ न सम्मानले सुखी बनाउँछ, किनभने सुखको सूत्र त आफूभित्र थाहा पाइ भेटाइसक्नुभयो, थाहा पाउनुभयो, त्यसकारण आफूप्रति फर्किनु यो स्वार्थ होइन, हुन त एक प्रकारले स्वार्थ नै हो, यदि स्वार्थको अर्थ बुझे, हामी त्यो व्यक्तिलाई स्वार्थी भन्छौ जुन व्यक्ति आफ्नो खुशीको लागि अरूलाई प्रयोग गर्छ त्यसलाई स्वार्थी भन्छौ, तर स्वार्थको अर्थ चाहिँ त्यो होइन, स्वार्थमा दुईटा शब्द मिसिएको छ, सो अनि अर्थ, जसले आफ्नो अर्थ जान्यो त्यो स्वार्थी, सो अर्थी, आफ्नो अर्थ थाहा पायो, मेरो हुनुको अर्थ, म के को लागि छु, म त्यत्तिकै संयोग बस यहाँ छु या कुनै प्रयोजनको लागि छु, म संयोगले जन्मिएको हुँ, एउटा संयोग त्यस्तै पर्यो जन्मियो एक्सिडेन्टले, त्यसरी म आएको हुँ या कुनै प्रयोजनको लागि आएको हुँ, मलाई जसले पठायो कुनै प्रयोजनको लागि पठायो, अर्थ बुझ्नु पर्यो नि त, सोको अर्थ, आफ्नो अर्थ जसले बुझ्यो त्यो सो अर्थी अथवा स्वार्थी, यो हिसाबले हेर्ने हो भने यो स्वार्थी कल्याणकारी छ, तर आफ्नो खुशीको लागि अरूबाट प्राप्त गर्ने, अरूबाट लिने यस्तो स्वार्थ छ भने यो चाहिँ गलत स्वार्थ हो, यसलाई बुझ्नुपर्छ, र तपाईँ स्व अर्थतिर लाग्नु भएको छ, स्वार्थी होइन, आफ्नो अर्थ बुझ्नेतिर लाग्नु भएको छ, म के को लागि हुँ, सारा जगत खुशी खोज्न हिँड्या छ, सुख खोज्न हिँड्या छ, कुनै पनि मान्छेलाई हेर्नुहोस्, बिहान उठेर घरबाट निस्किन्छ, कहाँ जान लाग्या भन्यो भने त्यो सुखै खोज्न जान लाग्या हुन्छ कि, दुःख खोज्न कोही पनि हिँड्या छैन, दुःख खोज्ने चाहना कसैको छैन, आज म दुःखको कमाई गर्न जान लागेको भन्ने व्यक्ति कहीँ भेटिन्छ, भेटिँदैन, सुखकै कमाई गर्न हिँडेको छ, तर आश्चर्य जति सुखको कमाई गर्दै जान्छ उति दुखी चाहिँ हुँदै जान्छ, बच्चामा सुखको कमाई गरेको थिएन तर जसले पनि बच्चातिर फर्किँदा के भन्छन् भने आहा बचपन क्या मजा थियो, कस्तो रमाइलो थियो, अहिले चाहिँ दुःख छ, जबकि बच्चामा खुशी कमाउन जानेको थिएन, सुख कमाउनै जानेको थिएन, त्यो बेला जीवन सुख थियो, आज सुख कमाउँदा कमाउँदा जीवन बुढो भयो, अब चाहिँ सुख कहाँ हरायो हरायो, दुःखै मात्रै बाँकिरह्यो, के भएको होला यो उल्टो।
1: दात गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पताल को 20 मीटर माथि, फोन 0825627607।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082-595-4066 98-29-81-50-53।

0: प्रोडक्टहरु कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्गुरी
2: Could you please care to describe about a dreamless sleep? In my condition, I rarely see dreams. Most of the time, nothing appears while I am sleeping. But I easily wake up. If someone calls my name one time, from rain sounds, sometimes pain from my body, so please explain about that state. Prashna mahatwapurna cha. Ma sapana dekhdina. र मलाई सुसुप्तिको बारेमा अलिकति बुझाइदिनुहोस् मनका तीनवटा अवस्था हुन्छन् हाम्रो मन तीनवटा अवस्थामा जान्छ घरि कुन अवस्थामा घरि कुन अवस्थामा यो आफ्नै मनलाई चिन्नु हो सपनालाई जान्नु आफूभित्र खोतल्नु हो ध्यानमा यही कुरा तपाईँ आफै गरिराख्नु भएको छ भने मैले बोल्दा मेरो मददले तपाईँ गर्ने कोसिस गरिराख्नु भएको छ मनका तीनवटा अवस्था के हुन् पहिलो हो जागृत अवस्था जब मेरा आँखा बाहिर खुलेका हुन्छन् इन्द्रियहरू बाहिर खुलेका हुन्छन् र बाहिरको संसारबाट सूचना ग्रहण गरिरहेको छु त्यो चाहिँ बिहान बिउजेदेखि बेलुकी सुत्ने बेलासम्मको समय यो के अवस्था हो यो जागृत अवस्था हो यो जागृत अवस्थामा हामी के गर्छौं भने इन्द्रियको माध्यमबाट संसारसँग अन्तर्क्रिया गर्छौं इन्द्रियहरू के हुन् हाम्रा झ्याल ढोकाहरू हुन् आफ्नो शरीरलाई घर भन्नुभयो भने यसका दसवटा ढोका छन् पाँचवटा ज्ञानेन्द्रिय पाँचवटा कर्मेन्द्रिय यी दसवटा ढोकाको कथा हो यो यी ढोकाहरूबाट आएका सूचना अथवा यी झ्यालहरूबाट आएका सूचनाको आधारमा जीवन जिउनु जागृत हो अहिले हाम्रो जागृत अवस्था हो यो तर तपाईँ सुत्नुभयो सुतेपछि निदाउनुभन्दा पहिले तपाईँको मन चलिरहेको छ भने त्यो जागृत अवस्था नै हो तर एकपटक तपाईँ निदाउनुभयो निदाउँदा के हुन्छ आत्मगुफाको भित्री भागमा पुगिन्छ एकदमै गहिरो निद्रामा मलाई हेर्नुहोस् ल एकदमै गहिरो निद्रामा कम्प र अकम्पको बीचमा पुगिन्छ जसलाई पुराणहरूले हिरण्य गर्भ भन्छन् त्यहाँ पुगिन्छ सुसुप्ति चाहिँ कम्प भन्दा भित्र अकम्प भन्दा बाहिर हो अकम्पसम्म त ध्यानमा मात्रै पुगिन्छ निद्रामा पुग्न कोही पनि सक्दैन जतिसुकै गहिरो निद्रा होस् जतिसुकै घना सुसुप्ति होस् तपाईँ अकम्पभित्र प्रवेश गर्न सक्नुहुन्न कम्पमै रोकिनुपर्छ अब सपनामा के हुन्छ भने सुसुप्ति त तेस्रो अवस्था हो जागृतको कुरा हामीले भन्यौं स्वप्नमा बाहिरका सूचनाहरू तपाईँ लिइराख्नु भएको छैन तपाईँका इन्द्रियहरू बाहिरप्रति बन्द छन् तर भित्रै मनमा भएका कुराहरू मनमा भित्रको भित्र मनका चेतन अचेतन अवचेतन भागमा रहेका कुराहरू आउँछन् तपाईँको आत्मगुफाको पर्दामा त्यही सपना हो भित्र भएकै कुरा दोहोरिराख्नु सपना हो त्यतिखेर तपाईँका इन्द्रियले कुनै नयाँ सूचना ग्रहण गरिरहेको छैन आँखा खोल्दा त केही नयाँ संसार छ तपाईँले देख्नुभयो केही नयाँ मान्छे देख्नुभयो सपनामा त त्यति नयाँ पनि देख्न सकिँदैन त्यसकारणले सपनाहरू अधिकांश सपनाहरू पुराना स्मृतिहरू मात्र हुन् पुराना स्मृतिहरू हुन् जुन त्यहाँ सञ्चित छन् मनको पर्दामा ती चल्न थालिहाल्छ भित्रको भिडियो चल्न थाल्छ अब मनको पर्दामा त्यो चलचित्र शुरू हुन्छ तर त्यो चलचित्र बन्द भयो तपाईँ निद्रामा हुनुहुन्छ त्यो चलचित्र मनको पर्दा बन्द भयो पुरै बन्द भएर केही पनि थाहा नहुने अवस्था भयो भने अभाव प्रत्यालम्बना वृत्ति निद्रा अभाव थाहा भयो अभाव तपाईमा केही पनि छैन भने त्यो प्रकृतिले दिएको शून्यता हो सुसुप्ति जागृत स्वप्न सुसुप्ति प्रकृतिले दिएको शून्यता हो सुसुप्ति आफूले ध्यानको माध्यमबाट पुग्ने सुसुप्ति हो शून्यता ध्यानमा चाहिँ ध्यानमा अकम्पमा पुगिन्छ शून्यतामा तर निद्रामा गहन निद्रामा जहाँ चाहिँ सपनाहरू चलिरहेका हुँदैनन् कुनै विचार हुँदैन किनभने विचार र सपना एउटै हो यो अलग हुन् भन्ने नठान्नुहोस् विचार र सपना एउटै वस्तुको नाम हो जागृत अवस्थामा आयो भने विचार भनिन्छ स्वप्नावस्थामा आयो भने सपना भनिन्छ त्यति त फरक हो नि एउटै कुरा आउने त हो नयाँ के आउँछ र त्यहाँ तपाईँको विचार पनि खास केही नयाँ आउँदैन केही सृजनशील विचार क्रिएटिभ थट चाहिँ आउनु छोडिसक्यो नयाँ त केही आउँदै आउँदैन पुरानै जे जे कुरो भरेको छ त्यसैको अलिकति पर्मुटेसन कम्बिनेसन भन्छ नि त्यसैलाई घुमाइ फिराइ गरेर आउने हो अब ध्यानमा चाहिँ अकम्पमा पुगिन्छ अकम्प चाहिँ चौथो अवस्था हो हेर्नुहोस् त तुरीयावस्था हो त्यसलाई तुरीयावस्था भनिन्छ त्यो भनेको चौथो अवस्था दि फोर्थ स्टेट जागृत स्वप्न सुसुप्ति भन्दा पर

0: म पुग्ने चाहिँ जागृत स्वप्न सुसुप्ति भन्दा चौथो अवस्था हो जुन परम शून्यता हो जसलाई चाहिँ तुरिया अवस्था भनिन्छ। द फोर्थ स्टेट त्यहाँ पुगिन्छ त्यो हो। अब हेर्नु त अर्को ढङ्गले बुझ्नुहोस्, अलि जटिल पनि हुन सक्छ मेरो अर्को ढङ्गले बुझ्न खोज्नुभयो भने, तर जटिलै भए पनि के छ, आधुनिक मनुष्य हो सबै कुरा बुझ्नुपर्छ, किन बाँकी राख्ने बुझ्न। जागृत स्वप्न हजुर सुसुप्ति महाकाली, काली मात्रै भन्नुहोस् महाकाली नभन्नु, जागृत अनि स्वप्न, स्वप्न लक्ष्मी, जागृत सरस्वती। तर तीनवटै देवीहरू, देवीहरूको मूल रूप के हो, दुर्गा माता, दुर्गा माता यानी सुसुप्ति शून्यता। यो चाहिँ देवी माताको ढङ्गले मैले बुझाए। अब यो प्रश्नको अन्तिम भाग, मैले सपना देख्दिन भन्दै हुनुहुन्छ, तपाईँले सपना नदेखेको होइन, देखेको सपना बिर्सेको हो। कतिलाई सपना याद रहन्छ, कतिले सपना बिर्सिन्छन्, बिर्सिएपछि बिउँदिँदाखेरि मैले सपना नै देखिने जस्तो लाग्छ। तर तपाईँलाई अत्यन्तै राम्रो हो यो, किन त्यो याद गर्नु पर्यो, सपना दिउँसोकै बिताएर यति काफी छन् त, सपना किन याद हुनु पर्यो। सपनाको विश्लेषण कहिल्यै पनि नगर्नु होला, मैले यस्तो सपना देखेँ उस्तो सपना देखेँ भनेर कहिल्यै विश्लेषण नगर्नुहोस्। किन नगर्नुहोस् भने नि, हामी विचारभन्दा भित्र शून्यताको क्षेत्रमा जान खोजिरहेछौ। अब तपाईँ सपनामै अल्झिनुभयो भने कहिले शून्यतामा जानुहुन्छ, पुरै बाटो बन्द हुन्छ।
1: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधि प्रस्तुत राप्ती अंचल के पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हमारा सेवा
2: एक लीटर बीस लीटर जार को व्यवस्था
1: अर्डर अनुसार खाली बोतल को उत्पादन
2: 20 लीटर जार में होम डिलीवरी सेवा
1: संपर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नंबर 082-567-021 र होटल दाङजारी नजिक जीवन चौधरी मोबाइल नंबर 98-78-62-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्।
3: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
4: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
5: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, छारे रोग मिर्गी निन्द्रा नलाग्ने रुँगटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
5: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
7: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
8: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
5: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ, सम्पर्क फोन नम्बर 082-567-683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
9: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
10: विशेषज्ञ डाक्टरी सेवाहरू
9: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुबेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
11: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
10: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ,
9: सम्पर्क फोन 082-597-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ। ग्लोबल वार्मिङ, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
13: भर्ना खुल्यो।
14: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेश्वरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
13: हाम्रा विशेषताहरू
14: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
13: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
14: शान्त तथा पारिवारिक वातावरण भएको
13: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
14: तिहार सुसारको राम्रो व्यवस्था भएको
13: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
14: घरको जस्तै माया पाउने
15: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
16: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
15: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 9869-86-303 र 9862-25-183
17: भर्ना खुल्यो।
18: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
17: कार्यक्रमहरू
18: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे
17: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना
19: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज गोराई 16 सानी अम्बापुर सदरदाङ
20: फोन नम्बर 082-5-62-601 98-5-78-35-990 98-5-78-31-84 98-5-12-32-28
18: र 98-5-78-37-255
21: वरिष्ठ मुटु बात र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
22: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बात र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
23: डाक्टरद्वारा दिइने सेवाहरू
22: मुटुको अपरेशन गराएका बिरामी हाई वा लो ब्लड प्रेसर भएका बिरामी मुटु दुख्ने ढुकढुकी बढ्ने वा कम हुने
23: मुटुको भल्भमा खराबी भएको मुटुमा प्वाल परेको मुटु हल्लिने कोलेस्ट्रोल बढेको
22: हार्ट अट्याक मुटु पेट

0: झुक्र आएर बस्नु भएको
1: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
0: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
1: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
0: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
1: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
0: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
2: मानिसको जीवनमा चाहेर वा नचाहेर शत्रु हुन्छन्। शत्रु भएपछि द्वेष, रिस, आक्रोश आउँछ नै। शत्रुलाई क्षमा गर्न के गर्नुपर्छ? ध्यानले क्षमाशील ध्यानीलाई बनाउँछ। जसलाई क्षमा दियो उसलाई त कायर लाग्दो हो नि, होइन र? आहा, कति राम्रो प्रश्न। यसका दुई तिनवटा पाटा छ, ठिक छ, र पनि यसलाई फेरि बुझ्नुहोस्। क्षमा, जब तपाईँ कसैलाई क्षमा गर्नुहुन्छ नि, तपाईँको सजगता जहाँ रोकिएको थियो त्यो बाटो खुल्छ। अब त्यो क्षमा गर्नु भएन, तपाईँले वैमनस्य पालेर जहाँ बस्नुभएको छ नि मनमा, त्यो वैमनस्य चाहिँ तगारो जस्तो बन्छ कि ढुङ्गा जस्तो बन्छ। भित्रको सजगता निर्मल अमृत जल जस्तो छ, तर जल त्यति अमृत जस्तो छ, तर ढुङ्गाले अरू केही कुरा पर्यो भने जल त त्यहीँभित्र बसिरहन्छ। उसलाई जगलाई आग्रह पनि छैन तपाईँको मुखमा आएर जबरजस्ती पस्छु भन्दा नि भन्दैन। मूलमा ढुङ्गा भएको जलले ती ढुङ्गालाई कुनै दिन लौ न मलाई बाटो छोडिदेऊ, फलानु मान्छेलाई तिर्खा लागेको छ, उसको मुखमा गएर स्वात्त पस्छु भन्छ भन्दैन। तपाईँ जीवन जिउने क्रममा जति पनि व्यक्तिहरूले तपाईँमाथि हानि नोक्सानी पुर्याए, अपमान गरे, तपाईँलाई अप्ठ्यारोमा पारे, ती व्यक्तिप्रति तपाईँको दुईटा दृष्टिकोण हुन सक्छ। पहिलो, एउटा दृष्टिकोण चाहिँ के हुन्छ भने, ए यसले मेरो बाटो रोक्यो, बाटो छेक्यो, यो मेरो शत्रु। अब तपाईँले शत्रुता पाल्न थाल्नुभयो, तपाईँले शत्रुता पाल्न थालेको दिन तपाईँको मन प्रदूषित हुन्छ। त्यसपछि घरको मान्छेलाई पनि शत्रु देख्न थाल्नुहुन्छ, किनभने मनमा शत्रुता पस्यो। अब सबै ठाउँमा त्यही देखिन थालिन्छ। एकजना व्यक्तिसँग शत्रुता गर्नुहोस्, बिस्तारै तपाईँको परिवारसँगको सम्बन्ध पनि बिग्रिन थाल्छ। किनभने नि कोसँग शत्रुता गर्नुभयोसँग अर्थ छैन, तपाईँको मनमा शत्रुता पस्यो। अब तपाईँको जीवनलाई हेर्ने दृष्टिकोण शत्रुताको हुनेछ। यो सजगता छ नि, सजगता पानी जस्तै हो के, निर्मल जल जस्तै। अब क्षमाको रङको ठाउँमा वैमनस्यको रङ पानीमा आयो भने पानी रङ्गियो। अब त्यही पानी तपाईँले पत्नीलाई दिनुभयो भने पत्नीप्रति पनि अलिकति शत्रुता सुरु हुन्छ, पतिप्रति पनि सुरु हुन्छ, घर परिवार सबैप्रति सुरु हुन्छ। त्यसकारणले क्षमा गर्न नसक्नु मनुष्यको सबभन्दा ठूलो कमजोरी हो। तपाईँ क्षमा गर्न नसकेर कमजोर हुनुभएको छ, क्षमा गर्न सकेर होइन। अब यसको दोस्रो पाटोला, तपाईँले भगवान बुद्धले चाहिँ निर्णय गर्नुभयो, त्यो ध्यान दिनु होला ल। भगवान बुद्धले के निर्णय गर्नुभयो कि मेरो जीवनमा जसले जे गर्छ ती सबैलाई म सहन्छु। सहनु नै तपस्या हो। तपको शब्द अर्थ हुन्छ, तप शब्दको अर्थ हुन्छ जीवनमा जति पनि सुख वा दुःख आउँछन् ती सबैलाई म समभावले सहन्छु। त तपस्या गर्नु पर्यो भने त समत्व त आउनु पर्यो। अनि ती यिनको जीवनमा सानै उमेरमा जन्मिएको संकल्प हो, किनभने यी अत्यन्तै प्रज्ञावान व्यक्ति थिए।

0: किताब पढ़े का मात्र नहीं थे ना, जीवन को अनुभव ले सिकेका थे। अरे इनको जीवन में कति घटना घटे हेर्नुस्, पागल हात्ती इनको पछाड़ी लगाइयो, ढुंगा खसाइयो, छुरी हानियो, गलत आरोप लगाइयो, आएका साधक आएका साधिकाहरूसँग इनको प्रेम संबंध छ, अनैतिक संबंध छ, तिनको माध्यमबाट बच्चा बच्ची जन्मिएका छन् भनेर पनि आरोप लगाइयो, अदालत पनि धाउनु पर्यो। तर यिनी घरमा र अदालतमा उस्तै रहे, किनभने भित्र क्षमाको गहना लगाइसकेका थिए। यो क्षमाको गहना चाहिँ हृदयमा लगाउने कुरा हो, त्यसकारणले उनलाई त्यसले छोएन। र सिद्धार्थ गौतम बुद्ध पनि छाडे। अब भन्नुहोस् कि सिद्धार्थ गौतम क्षमाले बलवान भए कि उनका शत्रुहरू बलवान भए? उनका शत्रुहरूको नाम तपाईँले आज कसैको नाम पढ्नुभयो भने पनि, तपाईँले देवदत्तको नाम पढ्नुभयो वा पुरानो चाहिँ पुरानो शत्रुताको व्यवहार गर्ने प्रसेनजीत इत्यादिको नाम पढ्नुभयो तपाईँले, वा बिम्बिसार इत्यादिको नाम पढ्नुभयो भने पनि बुद्धको कहानीमा पढ्नुहुन्छ। तपाईँले देवदत्तको कहानीमा बुद्धको नामै पढ्नुहुन्न, किनभने देवदत्तको कथा कसैले पनि लेख्दैन। जो क्षमाशीलता क्षमाशील छ उसको मात्रै कथा लेखिनेछ। जसको जीवनमा क्षमा आएन उसको कथा लेख्नु बहुत बेकार छ। यो आम मान्छे हो, यसको केही कथा हुँदैन, यसको जीवनमा व्यथा मात्रै हुन्छ, कथा हुँदैन। यसको तेस्रो तथा अन्तिम पाठ हो यो, एकदमै व्यवहारिक तरिकाले हामीले चिजहरूलाई प्रयोग गर्नुपर्छ। त्यो के हो भने नि, तपाईँ क्षमा कसैलाई क्षमा गर्नुभयो भने तपाईँले मान्नुहोस् कि कसैलाई तपाईँको धनको धेरै ठूलो भाग चाहिँ हिस्सा चाहिँ तपाईँको व्यवसायको सिलसिलामा उधारो दिनुभएको थियो, अनि उधारो नदिने मान्छेलाई चाहिँ तपाईँले मनमनै क्षमा गर्नुभयो, उसलाई नि फोन गरेर मैले क्षमा गरिदिएँ तिमीले उधारो तिर्नु पर्दैन भन्नुभयो, तपाईँको व्यवसाय त सकिन्छ। अब तपाईँले क्षमा गर्नुहोस् मनले, बाहिर हरेक प्रकारको व्यवहार त्यो उधारो असुल उपर गर्ने गर्नुहोस्। उसलाई भन्न नजानुहोस् तिमीलाई मैले क्षमा गरेँ भनेर, यदि उसले तिर्नु पर्दैन भने भनिदिनुहोस्, तपाईँले तिर्नु पर्दैन मित्र छोडिदिनुहोस् म फेरि कमाउँछु नि किन चिन्ता गर्नुहुन्छ भन्नुहोस्। होइन भने यो क्षमा आन्तरिक गुण हो, तपाईँले फोन गरेर उसलाई भन्नु पर्दैन। यो क्षमाले तपाईँलाई बलवान बनाउँछ, भोलि अझ राम्रो कानुनी उपचार गर्ने, उसँग अझ राम्रो संवाद गर्ने र तपाईँलाई बलवान बनाएर तपाईँको डुबेको धन उठाउन सक्ने तपाईँलाई क्षमाले बनाउँछ। यदि तपाईँ क्षमा नै गर्न सक्नु भएन, यदि तपाईँ व्यवसाय गर्नुहुन्छ, व्यवसाय गर्दा त उधारो दिनुपर्छ, उधारो दिँदै जानुभयो, तपाईँ चाहिँ क्षमा गर्न सक्नु भएन, ती सबै प्रति वैमनस्य साध्दै जानुभयो भने अलि दिनमा तपाईँ उधारो उठाउनु होइन, तपाईँ अस्पतालमा सुतिराख्नु भएको हुनेछ, तपाईँ आफ्नो व्यवसाय पनि गर्न नसक्ने बन्नुहुन्छ। त्यसकारणले क्षमाको गहना आन्तरिक हो, बाहिर तपाईँ व्यवहारिक हुनुहोस्, बाहिर तपाईँ आफ्नो पेसाप्रति निष्ठावान हुनुहोस्, त्यही व्यवहार गर्नुहोस्, तर भित्र बेलुकी सुत्ने बेलामा चाहिँ यसले मलाई यति दिएन भनेर रातभरि सोधे मनमा सोचेर नसुत्नुहोस्। ओछ्यानमा जाने बित्तिकै निद्रा लाग्ने बनाउँछ तपाईँलाई क्षमाले, ताकि तपाईँ भोलि बिहान ताजा भएर उठ्नुहोस्। मलाई लाग्छ अब कुरा बुझ्नुभयो।
1: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत बङ्ग आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खुवाईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाट